0: FM टाइम टू।
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म

सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ, साथसाथै हाम्रो यो पनि प्रार्थना छ हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, अनि धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: अहिले तपाई सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-646 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमती साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेतसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीही गेथसेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, आजको वचनको शीर्षक रहेको छ ख्रिस्टमा नयाँ सृष्टि। पवित्र बाइबलमा जब हामीले मेरो आमाको गर्भमा सृष्टि गर्न हुने परमेश्वर बनिकन मसीहा येशूलाई विश्वास गर्दछौ, त्यो समय हामी ख्रिस्टमा नयाँ भइसकेको हुन्छौ भनिकन दोस्रो कोरिन्थीको पुस्तक 5:17 भन्छ। यो खण्डलाई म पढ्दिनछु। यस खण्डमा यस प्रकारले लेखिएको छ, यसकारण कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुराना बिति गएको छ, हेर नयाँ आएको छ भनिकन यस खण्डमा बताइएको छ। र यदि कोही व्यक्ति पुरानो जीवनमा साह्रै खराब काम गर्नु भएर दुष्टात्माले साह्रै चलाएको व्यक्ति हुनुहुन्थ्यो भने पनि अब नयाँ सृष्टिमा यानी मसीहा येशूलाई विश्वास गर्न भएर वचन अनुसार हिँड्न थाल्नु भएपछि उहाँका सबै पुराना कुराहरू बितेर जाँदछ, उहाँ नयाँ हुनुहुन्छ। पवित्र आत्मा परमेश्वरले हामीलाई टालटुल गर्नुभएको हुँदैन, हामीलाई त नयाँ हृदय दिनुभएको हुन्छ भनिकन बाइबलले यहाँ यसरी बताएको र अघि मैले तपाईँहरूलाई पढेर सुनाइराखेको थिएँ कि पुराना कुराहरू चाहिँ बितेर जान्छ र हामी सबै नै हामी पूर्ण रूपमा नयाँ भइहाल्छौँ। मानिसहरूले हामीलाई देख्नु हुँदाखेरि पुरानै मानिस होला, त्यही पहिला प्रकारको काम गर्ने व्यक्ति होला भनेर त्यसरी नै हेरिराख्नु भएको हुन सक्दछ। तर अहिले त हामी नयाँ हृदय बोकेको नयाँ सृष्टि ख्रिस्टमा भएको व्यक्तिहरू बन्दछौँ। एउटा मैले सत्य घटना सुनेको थिएँ। बिहारमा उहाँको विगत जीवन चाहिँ डाका डालेर जिन्दगी जिउने उहाँले गलत सिद्धान्त लिनु भएको रहेछ र उहाँले धेरै ठाउँमा डाका डाल्नु भएछ, व्यभिचार गर्नुभएछ, अरूहरूलाई हत्या गर्नुभएछ। त्यस प्रकारले उहाँ धेरै चोटि जेल पनि पर्नु भएछ, थानामा पुग्नु भएछ, मानिसहरूले उहाँलाई असाध्य घृणा पनि गरेछन् र यही प्रकारको जिन्दगी जिराख्दाखेरि बाटोमा उहाँले एउटा सानो प्रभु येशूको विषयमा लेखेको पर्चा भेट्नु भएछ र त्यो पर्चामा ख्रिस्टले तपाईँलाई प्रेम गर्नुहुन्छ भनेर चाहिँ त्यो पर्चामा लेखिएको रहेछ र उहाँले घुँडामा जाँदै गर्नुहुँदाखेरि त्यो भालाले घोचेर त्यो पर्चालाई माथि लिनु भएछ र म जस्तो व्यक्तिलाई पनि कसैले प्रेम गर्छ होला त, म यस्तो खराब मानिस भइसकेको छु समाजको लागि भन्नु चाहिँ उहाँले त्यसरी सोच्नु भएछ। तर जब उहाँ आफ्नो वासस्थानमा आउनु भएर त्यो पढ्दाखेरि त साँच्चै ख्रिस्ट येशूले उहाँलाई प्रेम गर्नुहुन्छ भन्ने उहाँले त्यस प्रकारले त्यो पढेर बुझेपछि उहाँ एकजना पासुबाउको घरमा जानुभएछ। त्यो घर उहाँले देख्नु भएको रहेछ एकचोटि र जानुभएर राम्रोसँगले बुझ्नु भएपछि पानीको बप्तिस्मा लिनु भएछ। त्यो पछि त्यो डाका डाल्न यानी खराब कामहरू गर्न छोड्नु भएर उहाँले प्रभु येशू मुक्तिदाता हुनुहुन्छ, हामीले जीवन पछिको जीवनमा जिउन पर्छ, अहिले परमेश्वरको भयमा जिउन पर्छ भन्दै उहाँले प्रचार प्रसार गर्दै हिँड्नु भएछ र मैले सुन्दै थिएँ उहाँ नेपालमा पनि आउनुभयो भनेर। र त्यो प्रकारको भए पछाडि यानी उहाँ ख्रिस्टमा नयाँ हुनु भएर त्यो प्रकारले हिँड्दै गर्दाखेरि कति मानिसहरूले जसले उहाँको नाम पहिला सुन्नु भएको थियो, जसले उहाँलाई पहिला देख्नु भएको थियो, उहाँको जो खराब कामहरू देख्नु भएको थियो, उहाँ प्रति विश्वास गर्न गाह्रो भएछ। तर पनि उहाँ चाहिँ अब नयाँ भइसकेको व्यक्ति हुन भएको कारणले गर्दाखेरि उहाँ ख्रिस्टमा नयाँ हुनुभयो, मानिसहरूले उहाँको विगतको दिनलाई विगतको समयलाई विचार गरे हेरे, तर उहाँ त नयाँ भइसक्नु भएको थियो। उहाँले कहिले पनि विगतका त्यो खराब कामहरू फेरि उहाँले दोहोऱ्याउनु भएन। त्यस कारणले गर्दाखेरि पवित्र बाइबलमा ख्रिस्टमा हामी नयाँ भइसकेका हुन्छौ जब हामीले ख्रिस्ट येशूलाई मुक्तिदाता भनेर विश्वास गर्छौ भनेर चाहिँ बताएको हो। ख्रिस्टियन जीवन केवल हाम्रो व्यवहार परिवर्तन हुनु मात्र होइन, यो ख्रिस्टद्वारा नयाँ जीवन प्राप्त गर्नु पनि हो। जब हामी येशू ख्रिस्ट कहाँ आउँदछौ, परमेश्वरले हामीलाई नयाँ पहिचान यानी परिचय दिनुभएको हुँदछ। गलाती 2:20 यहाँ पौल प्रेरित पवित्र आत्माबाट येशू भन्नुहुन्छ, अब उपरान्त जिउने म होइन तर ख्रिस्ट ममा जिउन हुन्छ भनिकन उहाँले येशू भन्नुहुन्छ। र पुराना कुराहरू अब बितिसकेका छन् भनेर चाहिँ बाइबलले भनेको कुराहरू पौल प्रेरितले त्यही नै भन्दै हुनुहुन्छ, किनकि पौल प्रेरित एकपटक यानी पुरानो जीवनमा प्रभु येशूलाई विश्वास गर्ने मानिसहरूलाई उहाँले सटआउट गर्ने व्यक्ति हुनुहुन्थ्यो, यानि उहाँले डर धम्की दिने व्यक्ति, हत्या नै गर्न लाउने व्यक्ति, त्यस प्रकारको उहाँ हुनुहुन्थ्यो। र विगतका असफलता, पाप, लाज, पुरानो जीवनशैलीले अब हामीमाथि बसमा हामीलाई राख्दैन, यानि पार्न सक्दैन। हामी आफ्नो विगतको कैदी भएर अब बस्नु पर्दैन, किनकि ख्रिस्टले तपाईँलाई नयाँ बनाइसक्नु भएको छ। भनेकर बाइबलले त्यही कुराहरू बताएको छ। दाउद पनि एकचोटि व्यभिचारी, उसमा पनि उहाँ ठहरिनु भयो, अत्यारा पनि हुनुभयो, अपराध गर्नु भएर, तर पनि सृष्टिकर्ता परमेश्वरले उहाँलाई नयाँ बनाउनु भयो र त्यही कुरामा विश्वास गर्नुभयो र उहाँले फेरि त्यो पाप दोहोऱ्याउनु भएन भनिकन बाइबलले बताउँदछ। र दाउदलाई परमेश्वरको हृदय पछिको व्यक्ति भनेर पनि त्यो संज्ञा दिएको छ। र सृष्टिकर्ता परमेश्वर धरतीमा मसीहा येशु भएर आउनु हुँदाखेरि दाउद नयाँ भइसक्नु भएको कारणले गर्दाखेरि अब्राहमका पुत्र, दाउदका पुत्र येशु ख्रीष्टको वंशावली भनेर चाहिँ त्यहाँ पवित्र बाइबलमा मत्तीको पुस्तक 1:1 लेखिएको छ। र सृष्टिकर्ता परमेश्वर स्वयं पनि दाउदको पुत्र भनिकन त्यो परिचयमा धरती टेक्न भयो। प्रिय दाजुभाइ दिदीबहिनीहरू, परमेश्वरको दृष्टिमा जब हामी ख्रीष्टमा विश्वास गर्दछौ र वचन अनुसार हिँड्न शुरू गर्दछौ, हाम्रा पुराना विगतहरू उहाँको रगतले पूर्ण रूपमा धोइएको हुँदछ, उहाँमा पूर्ण क्षमा छ। यसयाको पुस्तक 43:18-19 यसो भन्छ, अब पहिलेका कुराहरू सम्झना नगर, हेर म एउटा नयाँ कुरा तिम्रो जीवनमा गर्दैछु भनिकन परमेश्वरको वचन हाम्रो लागि छ प्रियहरू। र नयाँ सृष्टि झैं अब हामीले जीवन जिउन पर्दछ। पौल प्रेरितले दमस्कसको बाटोमा साँचो सृष्टिकर्ता मसीहा येशु हुनुहुन्छ भनेर चिन्न भएपछि उहाँले चाहिँ अब नयाँ सृष्टिको जीवन उहाँले जिउनु भयो। जस्तो सुकै कष्टहरू भए तापनि प्रभु येशुलाई उहाँले त्याग्नु भएन, छोड्नु भएन र पुरानो जीवनतर्फ उहाँले फर्किनु भएन। परमेश्वरले हामीलाई नयाँ बनाउनु भएको छ, त्यसैले हाम्रो विचार, हाम्रो बोली, व्यवहार, मनोवृत्ति यी सबै नै ख्रिस्टलाई प्रतिबिम्बित गर्ने खालको हुनुपर्छ, ख्रिस्ट देखाउने खालको यहाँ हुनुपर्छ भनिकन हामीलाई पवित्र बाइबलले सिकाएको छ। एफिसीको पुस्तक 4:22-24 तपाईँले पढ्नु भएको खण्डमा परमेश्वरले हामीलाई पुरानो स्वभाव त्यागेर नयाँ स्वभाव धारण गर्न सिकाउँछ भनेर चाहिँ त्यहाँ बताइएको छ। जसरी एउटा झुसुली किरा लार्वा प्युपा हुँदै बटरफ्लाई पुतलीमा परिणत हुँदछ, यो फेरि झुसुली किरामा फर्किँदैन, झुसुली किरा सम्बन्धी ऊ सम्झिँदैन पनि। भने जस्तै हामी ख्रिस्टमा आइसकेपछि हामीले पुरानो जीवनतर्फ फर्केर हेर्न पनि हुँदैन, त्यता हामीले सम्झन पनि गर्न हुँदैन। हामीमा नयाँ स्वभाव, पुतलीको स्वभाव आइसकेको हुँदछ, त्यसैमा हामीले विश्वास गरेर अब हामी सरासर नयाँ स्वभावमा हिँड्न सक्नुपर्छ। परमेश्वरले हामीलाई नयाँ उद्देश्य दिनुभएको छ। नयाँ सृष्टि हुनु भनेको परमेश्वरले हामीलाई केबाट बनाउनु भयो भन्ने मात्र होइन, उहाँले हामीलाई के को लागि बनाउनु भयो भन्ने कुराहरूको यसले प्रमाणित गर्दछ। हामी ख्रिस्टको लागि जिउन र अरूहरूको लागि प्रतिनिधित्व गर्नको लागि बोलाइएको हौ, अरूहरूलाई सेवा दिनको लागि हामी बोलाइएको हौ। पुरानो जीवनमा हामीले जो आलस्यपनलाई, म चाहिँ धरतीमा एकदमै मौज मस्ती गर्न आएको होला, म सुत्नु पर्छ, मैले एकदम आराम गर्नुपर्छ भन्ने पुरानो जीवनमा जो सत्य थाहा नपाएको जीवनमा हामीले अल्छी गर्दथ्यौं, तर नयाँ जीवनमा आइसकेपछि अल्छी गर्नु त हाम्रो शरीरलाई बिगार्न रहेछ, अल्छी गरिएको खण्डमा उत्पादन पनि हुँदैन रहेछ र सबै कुरा दुष्टात्माले भाँड भैलो जिन्दगीमा ल्याउँदो रहेछ। तर परिश्रम भइएको खण्डमा शरीर स्वस्थ पनि हुने रहेछ, कमाई पनि हुने रहेछ, खानु पनि मजाले सकिने रहेछ, मिठो पनि जिब्रोमा हुने रहेछ भन्ने कुराहरू, त्यो सत्यतामा हामी आउने भएको कारणले गर्दा परमेश्वरले हामीलाई नयाँ उद्देश्यमा अब लान भएको छ भन्ने प्रकारको हाम्रो सोच पनि परिवर्तन हुनपर्छ भनिकन बाइबलले बताएको हो। एफिसीको पुस्तक 2:10 हामी उहाँकै कारिगरी हौं, असल कामहरूको लागि सृष्टि येशु ख्रीष्टमा गरिएका हौ भनिकन लेखिएको छ। तपाईँ आफ्नो विगततर्फ नरहनुहोस्, विगतकै जीवनमा जिउन नचाहनुहोस्, तपाईँ आफ्नो असफलतातर्फ अब फर्केर नहेर्नुहोस्, यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने अब तपाईँलाई प्रभुको नजरमा उहाँको विचारमा तपाईँलाई नयाँ उहाँले बनाइसक्नु भएको छ। परमेश्वरले नयाँ जीवन दिनुभएको अवस्थामा पुरानो मानिस जस्तै जीवन अब तपाईँ र मैले बिताउने निर्णय गर्नु हुँदैन। ख्रिस्टमा म नयाँ छु भनेर चाहिँ भन्नुहोस्, मेरा विगतहरूलाई ख्रिस्टको रगतले सबै धोइसकेको छ भनेर त्यो सत्यताको विश्वास तपाईँले लगातार गर्नुहोस्। म ख्रिस्टको हुँ, म उहाँमा नयाँ भएको छु र मेरो जीवनले अब ख्रिस्टको नयाँ पहिचान अरूहरूलाई दिन्छ भन्दै यो सत्यतामा तपाईँ जिउनुहोस् भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जयमासी म मसाकाले, मेरो घर चाहिँ मकनपुर जिल्ला हो, टिस्टुङ पालुङ भन्ने ठाउँमा। म हाल चाहिँ कौशलदार बस्छु। म चाहिँ गेट सेमानी एयरपोर्ट चर्चको विश्वासी हो। मेरो सानो जीवन गवाही तपाईँहरूको माझमा सुनाउन गइरहेछु। मेरो जीवन गवाही भन्दाखेरि चाहिँ मैले प्रभुलाई कसरी पाएको भन्दाखेरि, म एउटा छाड रोग बिमारी थिएँ। त्यो छाड रोगले गर्दाखेरि म त्यतिखेर एक क्लासमा पढ्दै थिएँ, त्यहाँबाट नै सुरु भएको। त्यहाँबाट मैले हुँदा हुँदै अब गाउँमा स्कूल टाढा थियौँ अनि स्कूल जानलाई पनि अब डर मात्र थिएँ, अब कतिखेर के हुन्छ भन्ने थाहा थिएन। त्यसले गर्दाखेरि मेरो पढाइ पनि बिग्रियो। मेरो त्यो रोगले गर्दा रोग निगोको लागि चाहिँ गाउँमा धामीहरू एकदमै लगायो। मेरो बुवा चाहिँ एकदमै फुर्तिलो हुनुहुन्थ्यो, जहाँ पनि पुग्नुहुन्थ्यो। बुवाले एकदमै कोसिस गर्नुभयो, लामाकोमा गए, झाँक्रीमा पहिला झाँक्रीकोमा सित्याए, झाँक्रीले जे जे भन्यो त्यो गरे, त्यसले भएन। अनि लामाकोमा पुगे, लामाले चाहिँ पहिला उसको मन्त्रहरू के गरी त्यो गर्यो, त्यसले पनि भएन। अनि त्यसपछि चाहिँ एउटा कालो चरा हाम्रो खोला खोलामा हिँड्छन्, त्यो कालो एउटा काग भन्दा सानो हुन्छ, त्यो चरो चाहिँ समाउनु पर्यो अनि त्यसको त्यो समाएर ल्याउनु अनि त्यसको रगतले चाहिँ एउटा कागजमा पेपरमा लेखेर त्यो मन्दर लेखेर त्यो खुवाउँछु, त्यो खुवाएपछि निको हुन्छ भन्नुहुन्थ्यो। अनि त्यसपछि मेरो बुवाले त्यो पनि एकदमै कसरी हुन्छ, कसरी निको पार्न सक्छु भनेर चाहिँ बुवा लागि पर्नुहुन्थ्यो। अनि त्यसले गर्दा त्यो पनि भयो, त्यो गर्यौँ, त्यो गरेर लेखेर त्यो कालो चराको रगतले लेखेर त्यो मन्दर लामाको मन्दर लेखेर खुवाएँ मलाई, त्यसले पनि भएन। अनि फेरि मान्छे झुन्डेर मरेको डोरी ल्याउनु, त्यसले त्यो घाँटीमा राखिदिएपछि निको हुन्छ पनि भन्नुभयो। अनि फेरि बुवाले कता कता कता कता कोसिस गरेर त्यो पनि ल्याउनु भयो, मान्छे झुन्डेको ठाउँ कहाँ हो, कसलाई उगर पत्ता लगाएर त्यो डोरी ल्याएर त्यो पनि ल्याउनु भयो, मेरो घाँटीतिर कहाँ के गर्नुभयो त्यो गर्नुभयो, त्यसले पनि केही पनि भएन। मेरो बिमार चाहिँ जस्ता जस्तै थिएँ, बेला बेलामा समाउने, कुनै पनि बेला त्यो यो टाइम त्यो भन्ने बिहान बेलुकी त्यो कुनै पनि समय उसले चाहिँ त्यसरी आक्रमण गर्थ्यो मलाई। अनि त्यसले गर्दा त्यो सबै कोसिसहरूले पनि भएन। अनि काठमाडौँ आएँ, अनि काठमाडौँ आएर पनि एकजना जान्ने हुनुहुँदो रहेछ, उहाँले सानो केरा तिनचोटि गरेर खुवाउनु भयो, त्यो केराको 1200 लिनुभयो उहाँले। अब त्यसमा के हालेर दियो त्यो मलाई थाहा भएन, फेरि यो भन्दा तपाईँको 35 वर्ष अगाडि कुरा हो। एउटा केरालाई 1200 लिनुभयो, उहाँले खुवाउनु भयो तिनचोटि गरेर, फेरि त्यसले पनि भएन। धेरै नै कोसिस गरेँ मैले। अनि त्यस पछाडि हस्पिटल लागि, हस्पिटलमा जाँदाखेरि चाहिँ तपाईँको हस्पिटलको औषधिले पनि मैले धेरैचोटि गर्दाखेरि डाक्टरले यसले बोगी यसले बोगी भनेर उसले पनि हेर्दो रहेछ। अनि त्यसले गर्दा लास्टको चाहिँ दबाईले चाहिँ मलाई धनै 4-5 वर्षै रोक्यो। त्यो औषध चाहिँ मैले कन्टिन्यू खानु पर्थ्यो, त्यो खाएन, एक दिन खाएन भने मलाई सुरु हुन खोज्थ्यो, त्यस्तो अवस्थामा थिएँ। अनि एक दिन कुरा हो, एकजना दाईले चाहिँ तपाईँ चर्च जानु भयो भने तपाईँको बिमार निको हुन्छ भन्नुभयो। त्यस कारण अनि उहाँले त्यसो भनेपछि मैले मेरो रोग निको हुन्छ भने म किन जान्न त चर्च भनेर चाहिँ म चर्च आएँ। प्रब्लम निको पार्न हुन्छ भने यो औषधि म किन खान्छु त भनेर मैले त्यो दिनदेखि औषधि छोड्थेँ। मेरो जीवनमा त्यहाँदेखि चाहिँ टक्कै निको भयो, त्यो औषधि पनि मैले छोडेको थिएँ, छोडेँ भयो। अहिलेसम्म प्रब्लम मलाई त्यो रोगहरू सबै कुराबाट चङ्गाइदिनु भयो, छुटकारा दिनुभयो। प्रब्लम धन्यवाद होस्, म त्यसरी सबै प्रब्लम पूर्ण रूपमा चङ्गाइदिनु भयो मलाई। अहिले म जे पनि गर्छु म बाहिर चलाइदिन्छु, हिँड्छु, जस मलाई पूर्ण रूपले निको पार्नु भएको छ। त्यसले गर्दा प्रभु म चाहिँ कुनै पनि असम्भव नहुँदो रहेछ, यो वाणी सुनेर तपाईँहरूले पनि प्रभुमा विश्वास गर्नुहोस्, प्रभुमा भरोसा गर्नुहोस्। प्रभु एकदमै भलो हुनुहुन्छ भन्ने मैले विश्वास गरेको छु। मेरो जीवनमा प्रशस्ते मात्र उहाँले काम गर्नुभएको छ, अहिले सुरक्षित दिनुभएको छ, आशिष दिनुभएको छ। यो गवाई सुनेर तपाईँहरू आशिषित हुनुभयो होला भन्ने म विश्वास गर्छु। धन्यवाद। जय मसी।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9766 89 41 88, 9766 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौ। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: चेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9 97 49 88 6 96 9

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सामान नभेटेर बेपत्ता
2: होइन, सामान चाहिँ के चाहिएर ल्याएको?
1: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
2: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छोडै छ नि।
1: कहाँ छ यो?
2: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै।
3: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइची आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
4: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
3: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
4: र फोन नम्बर 01513010 छ, 01513010 छ।
3: ग्रेस इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
1: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ह्याक्कै पारेर

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
2: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
2: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
3: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
4: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
1: गल्कुपाका 29 थमेल, काठमाडौँ।
2: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
3: फोन नम्बर 40225 44 40225 44
1: र 40225 72 40225 72।
5: के भयो? के को हल्ला खल्ला हो यो?
6: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
5: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
7: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
6: हामीले त ध्यानै नदिएको।
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
8: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 9841 53 54 02।

0: 44 54 02 र 98 10 33 64 06 98 10 33 64 06 फोन नम्बर 01 43 92 5 11 01 43 92 5 11 र 01 43 92 5 10 01 43 92 5 10 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: विश्वास र प्रार्थनामा जे माग्छौ त्यो तिमीले पाउनेछौ। गुड न्यूज एफएम श्रोता, भेटघाट साथै डाँडाको प्रार्थना सम्बन्धी सूचना। यही मिति 2083 साल भदौ 9 गते मंगलबारको दिन बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म बालकुमारी ललितपुरको सल्लाघारी डाँडामा प्रार्थना संगति साथै भेटघाट कार्यक्रमका आयोजना गरिएको हुँदा तपाईँहरू उक्त कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ। थप जानकारीका लागि अमिता महर्जन 98411 87 466 98411 87 466 र गुड न्यूज एफएम प्राली नामनगर 01 47 70 754 01 47 70 700।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: गाउन भाडामा,
5: गाउन भाडामा,
4: हे गाउन भाडामा।
6: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
7: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
8: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
9: र 9818-25-12-40, 9818-25-12-40।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: तपाईँको जीवनको सबैभन्दा महान क्षण अहिलै हो। जयमसी आज शुक्रबार अगस्त 21 तारिक भदौ 5 गते। आजको बाइबल लेखण्ड भजन संग्रह 118 24 पदबाट रहेको छ र यसरी लेखेको छ। आजको दिन परमप्रभुले सृजनु भएको हो, यसमा हामी आनन्दित हौं र रमाऊ। तपाईँको जीवनको सबैभन्दा महान क्षण अहिलै हो। यो क्षण आनन्ददायी, खुशी वा सजिलो भएकाले होइन, तर यो तपाईसँग भएको एकमात्र क्षण हो। विगतको प्रत्येक क्षण अपूर्णीय रूपमा बितेर गएको छ, यो कहिले फर्केर आउने छैन। यदि तपाईँ त्यही बस्नुहुन्छ भने तपाईँले आफ्नो जीवन गुमाउनुहुन्छ अनि भविष्य पनि सधैँ त्यहाँ कतै परिरहन्छ। तपाईँ भोलिको लागि पर्खँदै वा भोलिको बारेमा चिन्ता गर्दै अनन्तकाल बिताउन सक्नुहुन्छ। यदि तपाईँ त्यस्तो भविष्यमा बस्नुहुन्छ भने पनि तपाईँले आफ्नो जीवन गुमाउनुहुनेछ। यो क्षण परमेश्वरको तपाईँलाई अपरिवर्तनीय उपहार हो। सबैभन्दा महत्वपूर्ण कुरा, यो क्षण महत्वपूर्ण छ किनभने यो त्यही क्षण हो जहाँ परमेश्वर हुनुहुन्छ। यदि तपाईँ परमेश्वरको साथमा रहने हो भने तपाईँ अहिले पनि उहाँसँग हुनुपर्छ यसै क्षणमा। त्यसैले भजनकार भन्छन्, आजको दिन परमप्रभुले सृजनु भएको हो, यसमा हामी आनन्दित हौं र रमाऊ। त्यसैले अगमवक्ता यर्मियाले भने कि परमेश्वरको कृपा कहिले अन्त्य हुँदैन, किनभने हरेक बिहान उहाँको कृपा नयाँ हुन्छ। यो कुरा तपाईँले विलापको पुस्तक 3 अध्यायको 23 पदमा हेर्न सक्नुहुन्छ। त्यसैकारण प्रेरित पावलले भनेका छन्, कसरी हिँड्छौ ध्यानसँग हेर, समयको पूरा सदुपयोग गर, प्रभुको इच्छा के छ सो बुझ। यो कुरा तपाईँले एफिसीको पुस्तक 5 अध्यायको 15-17 पदसम्म हेर्न सक्नुहुन्छ। ईश्वर शास्त्री फ्रेडरिक बुचनरले लेखेका छन्, बिहान दिउँसो साँझ दिनका प्रहरहरू कुनै पनि दिनका, तपाईँको दिन र मेरो दिनका, यी अनुग्रहका वर्णमाला हुन्। यदि बोल्ने परमेश्वर कतै हुनुहुन्छ भने पक्कै पनि उहाँ यहाँ बोल्नुहुन्छ। बिहान बिउजदा र काम गर्दा, टाढा जाँदा र फेरि फर्कदा, तपाईँले भेट्ने मानिसहरू र तपाईँले पढ्ने पुस्तकहरू मार्फत अनि अध्ययारोमा निदाउँदा, यी सबैको एउटै अर्थ हुन्छ, तपाईँको जीवनको सबैभन्दा महान क्षण अहिलै हो। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048470।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
6: लो, किन नि? के भयो, सन्चो भएन?
5: होइन, यतिकै जाने मन लागेन।
6: यतिकै पनि हुन्छ?
5: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
6: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
7: नमस्ते, कति कामले पाल्नु भयो?
6: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
7: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
5: हस् म्याडम।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
9: यो समय हो धन्यवाद बिहानी।
1: चैमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु। प्रत्येकको जीवनमा एउटा काँडो छ भन्ने शीर्षकमा आज केही कुरा राख्न गइरहेको छु। दोस्रो कोरन्थी 12 अध्यायको 7 पदले भन्दछ, एउटा काँडो मेरो शरीरमा दिइयो। पावलले यस्तो लेखे, प्रशस्त प्रकाशहरूको कारण घमण्डले म बढ्दा नफुलु भनेर मलाई सताउन र घमण्डबाट रोक्नलाई शैतानको दूत अर्थात एउटा काँडो मेरो शरीरमा दिइयो। यो मबाट हटोस् भनेर मैले 3 पल्ट प्रभुसित विन्ती गरे, तर मलाई उहाँले भन्नुभयो, मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। यसकारण ख्रिष्टको शक्ति ममा बास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढ़ी खुशी साथ गर्व गर्नेछु, किनकि जब म दुर्बल छु तब म शक्तिशाली छु। पावलसँग यति ठूलो विश्वास थियो कि जब उनले प्रार्थना गर्थे बिरामीहरू निको हुन्थे र मरेकाहरू जीवित हुन्थे, तापनि परमेश्वरले उनको शरीरको काँडो हटाइदिनुहोस् भनी उनले बारम्बार प्रार्थना गरे, तर परमेश्वरले हुन्न भन्नुभयो। किन? उनलाई नम्र बनाइराख्न र उनलाई पूर्ण रूपमा परमेश्वरमा निर्भर बनाउन। हामीलाई थाहा छैन कि पावलको शरीरको काँडो के थियो, तर हामी जान्दछौ कि उनीसँग त्यो किन थियो। प्रशस्त प्रकाशहरूको कारण घमण्डले म बढ्दा नफुलु भनेर उनी आफैले भनेका छन्। जब परमेश्वरले तपाईंलाई धेरै आशिष दिनुहुन्छ तब यो सँगै घमण्डको जोखिम पनि आउँछ। परमेश्वरको निम्ति त्यस्तो घमण्डले तपाईंलाई अयोग्य बनाउँछ। तपाईंको औंलामा काँडा बिजेको छ भने यो दुख्छ र तपाईंलाई निरन्तर पोलिरहन्छ भन्ने कुरा तपाईंलाई थाहा छ। के तपाईँ त्यो काँडो साथ जिउन सक्नुहुन्छ? हो। के तपाईंलाई त्यो काँडो साथ जिउनु नपरे हुन्थ्यो भन्ने लाग्छ? हो। पावल के भन्छन्? ध्यान दिनुहोस्, एउटा काँडो मेरो शरीरमा दिइयो। पछि गएर उनले आफ्नो काँडोलाई अनुग्रह वृद्धि गराउने साधनको रूपमा मात्र लिएनन्, तर एउटा यस्तो वरदान ठाने जसले दुईवटा काम गर्छ। पहिलो, हामीलाई नम्र बनाउँछ र परमेश्वरमा थप निर्भर बनाउँछ। दोस्रो, हरेकसँग एउटा काँडो भएकोले यसले हामीलाई थप सहनशील र कृपालु बनाउँछ। हाम्रो जीवनमा भएको काँडो अर्थात कष्टदायी कुराको पछाडि परमेश्वरको एउटा उद्देश्य छ। यसकारण सबै परिस्थितिमा धन्यवादी भई परमेश्वरमाथि भरोसा राखेर अगाडि बढ्नुहोस्, कारण जे पनि हुन्छ हाम्रो जीवनमा त्यो कुराको अन्तिममा भलाइ नै रहेको हुँदछ भन्ने उत्साह सँगसँगै कार्यक्रम धन्यवाद बिहानीबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम प्रेयर टावर।
2: गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यान अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटको प्राविधिक मित्र सन्ध्याजीको साथ कार्यक्रम हो प्रेयर टावर। प्रेसता यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईले सुन्दै आइराख्नु भएको छ। र कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै हामीले प्रार्थना किन गर्नुपर्दछ र कसरी गर्नुपर्छ भन्ने विषयमा हामी तपाईसँग चर्चा परिचर्चा गर्ने गर्दछौं। तादनी श्रोता, आज पनि सदाको बिहान झैं हामी तपाईसँग प्रार्थनामा सहकार्य गर्नको लागि उपस्थित भइसकेका छौं। अबको करिब आधी घण्टा सम्मको लागि तादनी श्रोता भने आउनुहोस्, हामी यो आधी घण्टा एकसाथ मिलेर हामी आजको यो बिहानलाई प्रार्थनामय बनाऊ। आदरणीय श्रोता, यदि आजको यो बिहानमा तपाईसँग कुनै प्रार्थनाको अनुरोधहरू छ र हामीले प्रार्थना गरिदिएको चाहनुहुन्छ भने हामीले तपाईँको प्रार्थनाको अनुरोधहरूलाई टिप्नको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754 हाम्रो ल्यान्डलाइन नम्बर रहेको छ र हाम्रो वाट्सएप नम्बर रहेको छ 977-98-23-44-646। हजुर, 977-98-23-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ र हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीसँग बाँड्न चाहनुहुन्छ भने तपाईँले भोइस मेसेज अथवा टेक्स्ट गरेर तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउन सक्नुहुनेछ। श्रोता, अब नै तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउँदै रहनुहोस् र म भने अबको केही समय तपाईँसँग प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। आदरणीय श्रोता, प्रार्थना हाम्रो कार्यक्रमको मूल विषयवस्तु नै हो र हाम्रो यस कार्यक्रमको नाम अनुसार हामी यहाँ अन्य कुनै फरक विषयवस्तुहरूमाथि कुराकानी गर्दैनौं। हामी प्रार्थना गर्छौं, प्रार्थना गर्नुपर्छ भन्छौं र प्रार्थना गरिदिन्छौं। यो हाम्रो कार्यक्रमको मुख्य विषयवस्तु हो। श्रोता, यही क्रममा हामीले हाम्रो दैनिक जनजीवनसँग सम्बन्धित कुराहरूमा तपाईँ हामीले गरेको प्रार्थनाले कसरी काम गर्दछ भन्ने विषयमा हामी बोल्दै आइरहेका छौ। श्रोता, प्रार्थनाको सामर्थ्य यस्तो हो, जसले ठूलो भन्दा ठूलो भयानक विपत्तिलाई पनि टार्न सक्दछ। हजुर श्रोता, जब जब हामी प्रार्थना गर्न थाल्दछौ त्यसले संसारमा आउँदै गरेको विपत्तिलाई पनि यसले नियन्त्रण गर्न सक्ने सामर्थ्य राख्दछ। न कुनै भौतिक हात हतियार, न कुनै मानवीय शक्ति, न कुनै मानवीय बुद्धि, यी सबै बिना आफसे आप अदृश्य तरिकाबाट काम हुन्छ। तर परिणाम भौतिक रूपमै देखिन्छ, दृश्यवत रूपमै देखिन्छ र त्यसलाई सबैजनाले महसुस गर्न सक्दछन्। यो प्रार्थनाको सामर्थ्य हो। श्रोता, हजुर श्रोता, संसारमा मानिसहरूको बीचमा विपत्ति कसरी आउँछ, किन आउँछ भन्ने विषयमा तपाईँ हामीले सायद त्यति अजान भएर बसेका छैनौंहरू होला जस्तो मलाई लाग्दछ। मानिसको जीवन अथवा कुनै पनि समुदायमा विपत्ति ल्याउने दुईवटै अदृश्य शक्तिहरू छन्, त्यो भन्दा तेस्रो शक्ति कोही पनि छैन। या त संसारमा दुष्ट अन्धकारको शक्ति डियाबलसले विपत्ति ल्याउँछ, या त फेरि स्वयं परमेश्वरले एउटा आफ्नो न्यायको रूपमा विपत्तिहरू ल्याउनुहुन्छ। दुईवटा कुरा, यदि परमेश्वरले पनि संसारमा कुनै खराब विपत्ति ल्याउनु भएन र डियाबलसले पनि कुनै विपत्ति ल्याएन भने यो संसार सबै मानिसहरूको निम्ति बस्न लायकको स्वर्ग सम्मान संसार बन्दछ। प्रेसवता, अब डियाबलसले ल्याउने विपत्तिले चाहिँ के गर्छ भन्दा, मानिसहरू जो धार्मिकताको मार्गमा लागेका छन्, जो असल विचार सत्मार्ग सद्विचार सच्चरित्रको साथ जिउन चाहन्छन्, अझै भनौं सृष्टिकर्ता परमेश्वरको आज्ञा अनुसार आफ्नो जीवन जिउन चाहन्छन्, तिनीहरूलाई धार्मिकतादेखि विमुख गराएर पापको मार्गमा डोर्याउने, अधर्मको मार्गमा डोर्याउने, अपराधको मार्गमा डोर्याउने उद्देश्यका साथ डियाबलसले संसारमा अझै भने कुनै एउटा मानिसको जीवनमा विपत्ति ल्याउँदछ। श्रोता, एउटा कुरा सफा छ कि डियाबलस किन यो संसारमाथि हस्तक्षेप गरिरहेको छ, किनभने उसको उद्देश्य भनेको सम्पूर्ण मानव जातिको आत्मालाई अनन्त अनन्तसम्म सृष्टिकर्ता परमेश्वरदेखि विमुख गराएर घोर दुःख र कष्टको, जहाँ कहिले पनि दुःख कष्ट सकिँदैन, त्यस ठाउँमा लगेर हाल्नु, जसलाई हाम्रो सामान्य बुझ्ने भाषामा भन्नुपर्दा नरक भनेर भनिन्छ, त्यो नरकमा लगेर हाल्नु दुष्ट डियाबलसको युक्ति हो। र यसो गर्नको लागि उसले मानिसहरूमाथि खराब प्रयोजनको लागि आफ्ना कार्यहरू गर्दछ भने सृष्टिकर्ता परमेश्वरले ल्याउनुहुने विपत्ति चाहिँ कोही मानिस धार्मिकताको मार्गलाई छोडेर अधर्मको मार्गमा लाग्छ र त्यस्ता व्यक्तिहरूलाई सही बाटोमा डोर्याउनको लागि एउटा ताडना स्वरूप उहाँले चाहिँ संसारमा विपत्ति ल्याउनुहुन्छ, ताडना अझै भनौँ न्याय स्वरूप। र यो सबै विपत्ति उहाँले ल्याउनुको पछाडि मानिसहरूले उहाँको खोजी गरोस् र उहाँतिर फर्कियोस् भन्ने उद्देश्यको साथ उहाँले यस्ता प्रकारका विपत्तिहरू मानिसहरूको बीचमा ल्याउनुहुन्छ। श्रोता, विपत्तिहरू जोसुकैबाट आएको होस्, या त डियाबलसबाट या परमेश्वर आफैबाट, सबै प्रकारका विपत्तिहरूलाई प्रार्थनाले रोक्न सक्छ, छेक्न सक्छ भन्ने कुरा चाहिँ हामीले भुल्नु हुँदैन। विपत्ति जुनसुकै तत्त्वबाट आएको भए तापनि ती सबै सुखद हुँदैन। श्रोता, ती एकदमै दुःखद हुन्छन्, पीडादायक हुन्छन्, अनि यो पीडाको अवधिमा यदि हामी सर्वशक्तिमान परमेश्वरतिर फर्कन्छौं र प्रार्थना गर्छौं भने सबै प्रकारका विपत्तिहरू टलेर जान सक्दछ। श्रोता, हामीले व्यवस्था 9 अध्यायको 19 र 20 पदमा हेर्ने हो भने मोसाले कसरी परमेश्वरले अत्यन्त क्रोधित भएर उनीहरूलाई नाश गर्ने सम्मको अवस्थामा पुग्नु भएपछि पनि उहाँले चाहिँ जब मोसाले प्रार्थना गरे र आफ्नो क्रोधलाई कसरी थाम्नुभयो भन्ने कुराको स्मरण गरेको कुरा हामी देख्न सक्छौ। र यो मुआबको मैदानमा उनले मोसाले 40 वर्षको यात्रामा के भयो भन्ने कुराको संक्षेपमा बताउँदैछन् र साथसाथै परमेश्वरले दिनुभएका विधि विधानहरूलाई उनीले नयाँ पुस्ताका इसरायली जो प्रतिज्ञाका सन्तान हुन् उनीहरूलाई दोहोर्याइरहेको कुरा हामी यहाँ देख्न सक्दछौ। आदरणीय श्रोता, अनि यही क्रममा उनले एकपटक प्रस्थानको पुस्तक 32 अध्यायतिर घटेको घटनालाई स्मरण गराउँदछन्, जहाँ मानिसहरूले सुनको बाछो बनाएर पुजिरहेको हामी देख्न सक्दछौ। आदरणीय श्रोता, त्यसकारणले गर्दाखेरिमा हामी यहाँ के कुराहरू बुझ्न सक्दछौ भन्दा, सृष्टिकर्ता परमेश्वर त्यहाँ अत्यन्तै क्रोधित हुनुभएको थियो र इसरायलीहरूले माथि परमेश्वरको उपस्थिति हुँदाहुँदै तल बाछाको मूर्ति बनाएर पूजा गरेको कुरा थियो, त्यहाँ हामी देख्न सक्छौ, जसको कारणले गर्दा सृष्टिकर्ता परमेश्वरको क्रोध यति साह्रो त्यहाँ दन्किएको थियो कि उहाँले आफ्नो निम्ति प्रधान पुजारी भनेर नियुक्त गर्नुभएको हारून समेतलाई नष्ट गर्ने गरी उहाँ रिसाउनु भएको थियो। त्यो क्रोधमा, त्यो दण्डमा सृष्टिकर्ता परमेश्वरले त्यहाँ को धर्मी को अधर्मी भनेर छुट्याउन समेत नसक्ने गरी न्याय ल्याउने विचार गर्नुभएको थियो। यद्यपि त्यो समुदायमा बाछाको मूर्तिलाई पूजा गर्ने लगभग 3,000 जति मात्रै मानिसहरू थिए, 3,000 मानिस 6,00,000 जनाको अगाडि नगन्ने मानिसहरू हुन् र ती नगन्ने प्रकारका मानिसहरू जो थिए उनीहरू बाछाको मूर्ति पूज्न गए र त्यसको कारणले गर्दा परमेश्वर सिंह 6,00,000 त केवल पुरूषहरू मात्रै हो, महिला पनि अर्को 6,00,000 हुन्छन्। बच्चाहरू गर्दाखेरि हामी त्यहाँ अनुमान लाउन सक्छौ 18-20 लाख मानिस थिए। ती 3,000 जना मानिसहरूको कारणले गर्दा परमेश्वर 18,00,000 जनसमुदायसँग क्रोधित हुनुभएको थियो। परमेश्वर हारूनसँग पनि रिसाउनु भयो, हारूनसँग उहाँ यसकारणले रिसाउनु भयो, उनले जब मानिसहरूले विद्रोह गरेर हाम्रो निम्ति देवता बनाउनुहोस् भनेर भन्दै गर्दा समुदायका कुरालाई सुनेर उनले बिना आवाज बिना विद्रोह सहजै ती मानिसहरूसँग सुनका कुण्डलहरू मागेर सुन चाँदीहरू लिएर त्यसलाई पगालेर उनले बाछाको मूर्ति बनाएको हामी देख्न सक्छौ। अनि साथसाथै मानिसहरूलाई हारूनले कडाईका साथ नियन्त्रण गरेर उनीहरूलाई कडाईका साथ परमेश्वरमा लीन भइराख्नलाई अगुवाई गर्नुपर्दथ्यो, तर उनले छाडा हुन दिएका थिए मानिसहरूलाई, मानिसहरूलाई स्वेच्छाचारी हुनलाई छोडिदिएका थिए। त्यसै कारणले गर्दा सृष्टिकर्ता परमेश्वरको क्रोध हारूनमाथि पनि परेको थियो। यद्यपि हारून त्यो बाछाको मूर्ति पूजा गर्ने क्रममा उनी त्यसमा समावेश थिए कि थिएनन् भन्ने कुरा भन्दा पनि उनी आफै प्रधान पुजारी भइकन बाछाको मूर्तिलाई ढालेर उनले भनेका थिए, हे इसरायली हो, तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउने परमप्रभु उहाँ हो र भोलि परमप्रभुको निम्ति चाड हुनेछ भनेर यसरी इसरायलीहरूलाई त्यो मिश्रको घिनलाग्दो बाछाको मूर्तिलाई पुज्न उत्साहित गरेको कारण परमेश्वरले अब हारूनलाई पनि नष्ट गर्ने विचार गरिसक्नुभएको थियो। श्रोता, ती 18-20 लाख जनसमुदायको बीचमा परमेश्वरको क्रोध दन्किसकेको थियो र त्यस बीचमा अन्तर्विन्ती गर्ने र प्रार्थना गर्ने व्यक्ति चाहिँ एउटै मात्रै बाँचेका थिए, त्यो हो मोसा। मोसाले परमप्रभुको सँग प्रार्थना गरे, यो उनले स्मरण गर्दछन् 19 र 20 पदमा, व्यवस्था 9 को 19 र 20 पदमा यसरी स्मरण गर्छन्, परमप्रभुको रिस र क्रोधदेखि मलाई डर लाग्यो, किनकि तिमीहरूलाई नाशै गर्ने गरी उहाँ तिमीहरूसँग रिसाउनु भएको थियो। तर यसपल्ट पनि परमप्रभुले मेरो बिन्ती सुन्नुभयो। विश्वास हारूनलाई पनि नाश पार्नेसम्म गरी परमप्रभु तिनीहरूसँग रिसाउनु भएको थियो, तर मैले त्यसबेला हारूनको निम्ति पनि प्रार्थना गरे। अब हामीले हेर्छौ 25 पददेखि उनले कसरी प्रार्थना गरे भनेर यहाँ व्याख्यान गरेको हामी पाउँछौ। परमप्रभुले तिमीहरूलाई नाश गर्छु भनी भन्नुभएकोले परमप्रभुको अघि म 40 दिन र 40 रात पसरिरहे, अर्थात उनी उपवास बसेर आफ्नो समुदायको लागि प्रार्थना गरे। उनी एक्लै, उनीसँग कोही पनि थिएन, अनि उनले के भने भनेर यहाँ स्मरण गराउँदछन्। मैले परमप्रभुलाई प्रार्थना गरेर भने, हे परमप्रभु परमेश्वर, तपाईँले आफ्नो ठूलो शक्तिद्वारा छुटकारा दिएर शक्तिशाली बाहुबलद्वारा मिश्रबाट निकालेर ल्याउनु भएको आफ्नो प्रजा र आफ्नो निजी उत्तराधिकारलाई नाश नगर्नुहोस्। आफ्नो दास अब्राहम, इसाक र याकुबलाई सम्झनुहोस् र यी मानिसहरूका हठ र दुष्टता र पापतिर नहेर्नुहोस्, नत्र त हामीलाई जुन देशबाट तपाईँले निकालेर ल्याउनुभयो त्यसले भन्ला परमप्रभुले प्रतिज्ञा गर्नुभएको देशभित्र तिनीहरूलाई लैजान नसक्नु भएकोले, तिनीहरूलाई घृणा गर्नुभएकोले उहाँले तिनीहरूलाई उजाड स्थानमा मार्न लैजानुभयो। तर आफ्नो ठूलो शक्तिले र निज हात पसारेर निकाली ल्याउनु भएको तिनीहरू तपाईँको प्रजा र तपाईँकै निज उत्तराधिकारी हुन् भनेर उनले प्रार्थना गरेको कुरा बताएको हामी पाउँदछौ। परिणामस्वरूप के भयो? परिणामस्वरूप परमप्रभु परमेश्वरले उनीहरूलाई क्षमा दिनुभयो। 10 अध्यायको 1 पदमा अब चाहिँ परमेश्वरले भन्नुभयो आफ्नो करारलाई निरन्तरता दिनको लागि उहाँ राजी हुनुभएको कुरा बताएका छन्। लेखिएको छ, त्यसबेला परमप्रभुले मलाई भन्नुभयो, पहिले जस्तै ढुङ्गाका दुईवटा पाटी काटेर लिए र पर्वतमा उक्लेर म कहाँ आइजो। प्रेसरता, यहाँ हामी अझै देख्दछौ, अनि एउटा काठको सन्दुक बना र तैले फुटाएका पहिलेका पाटीमा भएका वचनहरू म यो पाटीमा लेखिदिनेछु, अनि ती तैले सन्दुकमा राख्नुपर्छ भनेर यहाँ उल्लेख गरेको हामी पाउँदछौ। आदरणीय श्रोता, अब हामी यसबाट के बुझ्न सक्छौ भन्दा, अब चाहिँ मोसाको प्रार्थना सुनवाई भएछ र परमेश्वरबाट न्याय स्वरूप आउन लागेको दण्ड टलेर गएछ र परमेश्वरको प्रतिज्ञालाई पूरा गर्ने काम जो उहाँले गर्दै हुनुहुन्थ्यो त्यस कामले निरन्तरता पाउने भएछ। यो पक्कै पनि समस्त इसरायली समुदायको निम्ति खुशीको कुरा थियो श्रोता। र यसबाट हामीले के कुराहरू बुझ्न सक्छौ? पहिलो कुरा चाहिँ, जब हामी प्रार्थना गर्छौ हामीले हाम्रो समुदायमा आउँदै गरेको विपत्तिहरूलाई रोक्न सक्ने रहेछौ हाम्रो प्रार्थनाले। दोस्रो कुरा, सृष्टिकर्ता परमेश्वरले तपाईँ र हाम्रो निम्ति जे कुराहरू प्रतिज्ञा गर्नुभएको थियो ती प्रतिज्ञाहरू पाप र अधर्म गरेको कारण हाम्रो निम्ति हटेर गएका भए तापनि त्यसले पुनः निरन्तरता प्राप्त गर्न सक्दो रहेछ। अर्थात् पापले र अधर्मले परमेश्वरको आशिष र प्रतिज्ञाको ढोकालाई बन्द गरे तापनि प्रार्थना र उपवासले ती बन्द ढोकाहरूलाई खोल्न सक्ने सामर्थ्य राख्दो रहेछ भन्ने कुरा हामी यहाँबाट थाहा गर्न सक्दछौ श्रोता। र यो मोसाको मामलामा मात्रै होइन, यो आज तपाईँ हाम्रो नयाँ करारमा आज पनि यो मामला यो जस्ताको जस्तै लागू हुन्छ श्रोता। त्यसकारणले गर्दाखेरि हामीले पनि निरन्तर रूपले प्रार्थना गरिराख्नु पर्दछ। आदरणीय श्रोता, प्रस्थान 34:10 पदमा यसरी लेखिएको छ, परमप्रभुले भन्नुभयो, हेर तँसँग म एउटा करार बाँच्छु, तेरा सारा मानिसहरूकै सामु म यस्ता आश्चर्य कामहरू गर्नेछु जो सारा पृथ्वीमा कुनै जातिमा कहिले गरिएको छैन। यी मानिसहरू जसका बीचमा त छस् तिनीहरूले देख्नेछन् कि म परमप्रभु तेरो अघि एउटा आश्चर्यपूर्ण काम गर्नेछु भनेर परमेश्वरको प्रतिज्ञा हामी देख्छौं। परमेश्वरसँग जसले प्रार्थनाको माध्यमद्वारा असल सम्बन्ध बनाउँछ त्यो व्यक्तिको जीवनमा परमेश्वरले आश्चर्य कामहरू गर्नुहुन्छ। सायद तपाईँलाई र मलाई परमेश्वरको आश्चर्य कामहरू हेर्न मन छ र हामी चाहन्छौ परमेश्वरले हामीलाई आश्चर्य कर्म गरेर देखाउनु भएको होस्। हामी परमेश्वरले गराउने आश्चर्य कर्ममा रमाउँछौ। त्यसकारणले गर्दा हाम्रो इच्छा सदैव रहन्छ परमेश्वरले मेरो जीवनमा अचम्मका कामहरू गर्नुहोस्। तर तपाईँलाई भनौ, तपाईँ हिजो बेलुका सुत्नु भएको थियो, आज बिहान उठ्नुभयो, यो नै तपाईँको जीवनमा दैनिक हुने गरेको सबसे ठूलो आश्चर्य कर्म हो। श्रोता, आदरणीय श्रोता, हामी यदि प्रार्थनामा निरन्तर लागिरहन्छौ भने हामी परमेश्वरको आश्चर्य कर्महरूले हाम्रा हरेक जीवनका पाइलाहरूलाई पछ्याइरहेको महसुस गर्न सक्नेछौ। त्यसकारणले गर्दा तपाईँ र हामीले पूर्ण बलिदानी साथ, पूर्ण समर्पणताको साथ हामीले आश्चर्य काम र पूर्ण प्रार्थना गरिराख्नु पर्दछ। श्रोता, प्रार्थनाले परमेश्वरको मनलाई बदल्न सक्छ, उहाँको हृदयलाई परिवर्तन गर्न सक्छ, डाइभर्ट गर्न सक्छ। सृष्टिकर्ता परमेश्वरको मन, यद्यपि बाइबल धर्मशास्त्र हुन्छ, परमेश्वर कहिले पनि परिवर्तन हुनुहुन्न, उहाँ सदा सर्वदा एकसाथ रहनुहुने परमेश्वर भन्दछ। तर जब हामी प्रार्थना गर्छौ नि, उहाँले यस संसारमा अथवा हाम्रो जीवनमा ल्याउन लाग्नु भएको न्याय अथवा दण्डहरूलाई पनि रोक्ने तरिकाले उहाँले आफ्नो मन बदल्न सक्नुहुँदो रहेछ। त्यस कारणले गर्दा हामी जब जब प्रार्थना गर्छौं, हामीले परमेश्वरको मन र मस्तिष्कलाई समेत परिवर्तन गर्न सक्दो रहेछौ। प्रस्थान 32:14 लेखिएको छ, तब आफ्ना मानिसहरूलाई हानि गर्नुदेखि परमप्रभुले आफ्नो मन बदल्नु भयो भनेर लेखिएको छ। हामीले योभन्दा अगाडि हेर्ने हो भनेदेखि म अब सबै मानिसहरूलाई नष्ट पार्छु र उनीहरूलाई सबै पूर्ण रूपले निमिट्यान्न पारेर तँद्वारा एउटा जाति खड़ा गर्नेछु, शक्तिशाली जाति भनेर मूसालाई भन्दै गर्दा उनले ती 18-20 लाख यहुदीहरूको निम्ति अन्तर्विन्ती गरे र परमेश्वरले अनि उनीहरूलाई दण्ड दिनबाट आफ्नो मन बदल्नु भएको कुरा उल्लेख गरिएको छ। त्यसकारणले गर्दा तपाईँ हामीले हाम्रो शारीरिक र मानसिक र बौद्धिक क्षमताद्वारा र भौतिक क्षमताद्वारा केही पनि गर्न सक्दैनौ। तर स्मरण रहोस्, जो हेर्दा बेकार देखिने प्रार्थनाद्वारा हामीले सबथोक गर्न सक्दछौं। यति भन्दै मैले कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भएको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र म छु तपाईँको साथमा प्रस्तोता जोनाथन गिरी र हामी प्रसंगलाई फेरि पनि जोड्दै रहौं। हामीले पहिलो सामेल सात अध्यायको नौ पददेखि आठ पद नौ पददेखि तल हेर्ने हो भने एउटा घटना घटेको छ। त्यहाँ इसरायलीहरू चाहिँ राजा साउल र उनको सेनाको विरूद्धमा लड़ाई गर्नको लागि आएको छ र त्यही अवसरमा सामुएल अगमवक्ता त्यहाँ आइपुग्छन् र सामुएल अगमवक्ताले एउटा होमबली सहित इसरायलीहरूको निम्ति परमप्रभुसँग कराएर प्रार्थना गर्छन् अनि लेखिएको छ परमेश्वरले उनको प्रार्थनालाई उत्तर दिनुभयो भनेर लेखिएको छ। अनि त्यस अवसरमा जब परमेश्वरले उत्तर दिँदै हुनुहुन्थ्यो तब के भयो दश पददेखि तल सामुएलले होमबली चढाइरहँदा पलिस्तीहरू इसरायलीहरूसँग लड़ाई गर्नको लागि अघि बढ़े तर त्यस दिन परमप्रभु पलिस्तीहरूको विरूद्धमा ठूलो स्वरले गर्जनुभयो र पलिस्तीहरूको बीचमा खलबली पार्नुभयो र आतंकले भरिएर उनीहरू इसरायलको सामुबाट भागे भनेर यसरी लेखिएको छ। आदरणीय श्रोता, इसरायलीहरूको विरूद्धमा आएको शक्तिशाली सेना एकजना व्यक्तिको शक्तिशाली प्रार्थनाको सामर्थ्यद्वारा उनीहरू एक आपसमै खलबली परेर आतंकले भरिएर भागेको कुरा हामी देख्न सक्छौं। श्रोता, यसबाट हामीले के बुझ्न सक्छौं भने यदि तपाईँ हाम्रो जीवनमा कुनै डर त्रास वा शत्रुहरू आएको छ भने पनि तपाईँ हामीले प्रार्थना गर्दछौ र प्रार्थनाद्वारा परमप्रभुसँग मार्गदर्शन खोज्दछौ भने तपाई हाम्रो विरूद्धमा उठेका शत्रुहरूलाई पनि उहाँले खलबल पारेर त्रासले भरपूर पारेर हटाउन सक्नुहुने सामर्थ्य चाहिँ उहाँले राख्नुहुँदो रहेछ भनेर हामी थाहा गर्न सक्छौ। श्रोता, तपाईँले दुःख दिने सबै अन्धकारका शक्तिहरू जो दियाबोलसका शक्तिहरू छ तिनीहरूको विरूद्धमा तपाई प्रार्थना गर्नुहोस् परमेश्वरसँग। निसन्देह परमेश्वर तिनीहरूको विरूद्धमा उठ्नुहुनेछ र तिनीहरूलाई आतंकित पारेर तपाईँदेखि कोसौं टाढा तपाई दिन सक्नुहुन्छ। श्रोता, यसकारणले गर्दा मैले कार्यक्रमको शुरूमै भने प्रार्थना चाहिँ हाम्रो यस्तो हतियार हो जो हेर्दा बेकार देखिन्छ तर ठूलो सामर्थ्य राख्न सक्छ। हाम्रो जीवनमा आएका विपत्तिहरूलाई टार्न सक्छ, परमेश्वरको हृदयलाई चाहिँ परिवर्तन गर्न सक्छ, परमेश्वरको मनलाई परिवर्तन गर्न सक्छ अनि साथसाथै परमेश्वरले राख्नुभएको योजनालाई निरन्तरता दिने बाटो दिन सक्छ, परमेश्वरको न्यायलाई रोक्न सक्छ भन्ने विषय मैले तपाईँलाई यही कारणले बताएको। आदरणीय श्रोता, यस कारणले गर्दा आजको कार्यक्रममा म तपाईँलाई उत्साह दिन चाहन्छु, हामी निरन्तर प्रार्थना गरौं। बाइबल पनि हामीलाई यही भन्दछ भन्दै अब नि आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र आजको कार्यक्रमलाई यतिखेरसम्म सुनेर साथ दिनुभएकोमा हामी यहाँहरूलाई धन्यवाद दिँदै अब नि कार्यक्रम प्रस्तुता म जोनाथन गिरी प्राविधिक कक्षबाटका प्राविधिक मित्र सन्ध्याजीको साथ कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र तबसम्म हामी पुनः अर्को कार्यक्रममा अर्को उत्साहको साथ भेटघाट गर्ने नै छौं। तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस् र तपाईँको आजको दिन आशिषमय रहोस्। अवस्था जयमसी।

0: जय मसीह, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम ओड एन्ड लाइफ। अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन, वर्ड एन्ड लाइफ।
2: जय मसीह, अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आजको हप्ताको पहिलो श्रृंखलामा। श्रोता कस्तो हुनुहुन्छ? हामी आशा गर्छौं तपाईँ सन्चै हुनुहुन्छ। तपाईँ अनि तपाईँको परिवारको सुरक्षाको लागि हामी परमेश्वर पितासँग निरन्तर रूपमा प्रार्थना गर्दै आइरहेका छौं। तपाईँसँग पनि प्रार्थना गर्नुपर्ने कुनै विषय भए र कार्यक्रम प्रति तपाईँको सुझाव सल्लाह प्रतिक्रिया भए अवश्य हामीलाई लेख्नुहोस्। हामी तपाईँका ती प्रार्थनाको विषयहरूलाई हाम्रो नियमित प्रार्थनामा समेट्नेछौं। श्रोता, हामी यस्तो संसारमा, यस्तो सिकाइमा, यस्तो कल्चर अथवा यस्तो पृष्ठभूमिमा हुर्केका छौँ कि जहाँ एउटा होइन हजारौं ईश्वरहरू छन् भन्ने मान्यताबाट हामी हिँडिराखेका छौँ। तर आज पास्टर विनय भण्डारीज्यू तपाईँ समक्ष एउटा अर्थपूर्ण वचन लिएर आउँदै हुनुहुन्छ। उहाँले भन्दै हुनुहुन्छ, ईश्वर एउटै मात्र हुनुहुन्छ, एउटै मात्र हुनुहुन्छ। स्वर्गमा जाने एउटै मात्र बाटो छ, स्वर्गमा त्यो ईश्वर चाहिँ एउटै मात्र हुनुहुन्छ भनेर उहाँले भन्दै हुनुहुन्छ। त्यो कसरी सम्भव छ? आउनुहोस्, उहाँकै मुखारविन्दबाट आजको यो शीर्षकमा रहस्यमय वचन सुन्नेछौ। रेडियो नजिक आउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
3: हेलो हेलो हेलो हेलो हेलो हेलो, सबैलाई जय मसी, नमस्कार। कस्तो हुनुहुन्छ? आज तपाईँहरूको टेलिभिजन स्क्रिन, रेडियो सेटमा आउन पाउँदा हामी धेरै खुसी भएका छौँ। र यो वर्ड एन्ड लाइफ चर्चले उत्पादन गरेको वर्ड एन्ड लाइफ टेलिभिजन र रेडियो कार्यक्रम हो। तपाईँ सबैलाई स्वागत स्वागत स्वागत गर्न चाहदछु। आज म देयर इज ओन्ली वान गॉड, त्यहाँ एक मात्र ईश्वर हुनुहुन्छ भन्ने विषयमा तपाईँलाई वचन ल्याउन गइरहेको छु। किनभने हामी यस्तो कल्चरमा जिउँदैछौ जहाँ यो कल्चरले भन्दछ कि त्यहाँ हजारौं ईश्वर हुनुहुँदछ अनि त्यो हजारौं बाटोबाट त्यो ईश्वरकोमा पुर्याउँदछ। तर जब हामी बाइबलको सत्यतालाई केलाएर हेर्दछौ, यसले त्यो विचारधारासँग बाजेको कुरो हामी पाउँदछौ। अनि यो चाहिँ परमेश्वरको वचनको सत्यता हो कि त्यहाँ एक मात्र ईश्वर परमेश्वर हुनुहुँदछ। जब हामी पहिलो तिमोथी 2 अध्यायमा पौलले उहाँको चेला तिमोथीलाई लेख्दै गरेको पत्रमा एउटा रहस्यको कुरो पौल प्रेरितले बताउँदछन्। म तपाईँलाई पहिलो तिमोथी 2 अध्यायको 3 र 4 पद पढ्न चाहन्छु। यहाँ बाइबलले यसरी भन्दछ है, हाम्रो मुक्तिदाता परमेश्वरको दृष्टिमा यो असल र ग्रहणयोग्य छ। 4ले यसरी भन्दछ, सबै मानिसहरूले मुक्ति पाउन्, आत्माको मुक्ति पाउन्, पापबाट क्षमा पाउन्, परमेश्वरको सन्तान हुन पाउन्, परमेश्वरको घर परिवारको सदस्य हुन पाउन्। भनिकिन बाइबलले के भन्दछ यहाँ, सबै मानिसहरूले मुक्ति पाउन् र तिनीहरू सत्यको ज्ञानमा आउन् भन्ने उहाँको इच्छा छ। हेर्नुहोस् है, हरेक मानिसले नै मुक्ति पाउन्, परमेश्वरको सन्तान हुन्, परमेश्वरको उद्धार भित्र प्रवेश गरे हुन्, मानिसहरू परमेश्वरमा बाँचुन् भन्ने परमेश्वरको इच्छाको बारेमा पौलले तिमोथीलाई लेख्दैछन्। अनि यहाँ बाइबलले के भन्दछ भने, जब पनि हामी उहाँको मुक्तिलाई प्राप्त गर्छौ तब बाइबलले के भन्दछ भने नि, हामी सत्यताको ज्ञान भित्र प्रवेश गर्दछौ। अनि यो सत्यताको ज्ञान भित्र प्रवेश गर्नका लागिलाई तपाईँ र म चाहिँ नि यीशुद्वारा उद्धार पाइन पर्दछ। हेर्नुहोस् है, कुनै पनि व्यक्ति इक्जाम भएको छैन, स्वर्गीय मुनि कुनै पनि व्यक्ति छुटेको छैन, त्यो स्वर्गीय मुनि परमेश्वरको मुक्ति नपाउन् भन्नका लागिलाई। किनभने हामीले अहिले पढेको 4 पदमा बाबा पौलले के भन्दैछ, सबै मानिसहरूले मुक्ति पाउन्। हेर्नुहोस् है, त्यो तपाईँ हुनुहुन्छ, कुनै पनि राष्ट्रमा बसेको मानिस होस्, सबैले आत्माको मोक्ष, पापबाटको मुक्ति, परमेश्वरबाट आउने उद्धारलाई पाउन भन्ने परमेश्वरको इच्छा छ। तर त्यो मुक्ति पाउनका लागि परमेश्वरले बाटो पनि तयार पार्नु भएको छ, अनि त्यो बाटोको नाम हो येशु ख्रिस्ट। जब पहिलो तिमोथी 2:5 पढ्दछौ, पौलले तिमोथीलाई लेख्दै गरेको पत्रमा एउटा सत्यतालाई प्रस्तुत गरेको पाउँदछौ, किनकि परमेश्वर एउटै हुनुहुन्छ। परमेश्वर र मानिसको बीचमा मध्यस्थता, हेर्नुहोस् है, मिडिएटर मध्यस्थ पनि एउटै हुनुहुन्छ, मानिस ख्रिस्ट येशु। पौलले यहाँ यो पदको हाइलाइटमा एउटा कुरोलाई फ्ल्यास गरेको कुरो पाउँदछौ हामी, कि त्यहाँ एउटै मात्रै परमेश्वर हुनुहुन्छ। हजारौं परमेश्वर हुनुहुन्न त्यहाँ, हजारौं ईश्वर हुनुहुन्न त्यहाँ। बाइबलले हामीलाई यो कुरोलाई घोषणा गर्दछ, देयर इज ओन्ली वान गॉड, त्यहाँ एउटै मात्र परमेश्वर हुनुहुँदछ। जिउँदै गरेको संसारमा एउटा विचारधारा उम्लिँदै आएको छ, प्रिभेलिङ हुँदैछ। त्यसै के हो भने नि, हरेकले आफ्नो तरिकाले मानो, किनभने पुर्याउने एउटै ईश्वरकोमा हो। तर बाइबलले कस्तो मजाले भन्दछ प्रिय, कि देयर इज ओन्ली वान गॉड, त्यहाँ एक मात्र परमेश्वर हुनुहुँदछ। तर त्यो परमेश्वरकोमा पुग्नका लागि फेरि मध्यस्थता चाहिँ, मिडिएटर चाहिँ नि हजारौं छैन। यही पदमा पौलले के भन्दैछ भने, किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसको बीचमा, परमेश्वर र यो पृथ्वीको बीचमा नि मध्यस्थ, ब्रिज, त्यो पुल चाहिँ बाइबलले के भनेको छ, मात्र परमेश्वर हुनुहुँदछ। तर त्यो परमेश्वरकोमा पुग्नका लागि फेरि मध्यस्थता चाहिँ, मिडिएटर चाहिँ नि हजारौं छैन।

अनि त्यो मध्यस्थको नाम चाहिँ नि येशु क्राइस्ट भनिकन बाइबलले बताउँदछ। हेर्नुहोस् है, यहाँ बाइबलले मजाले के कुरा बताउँदैछ भने नि त्यहाँ एउटै मात्र परमेश्वर हुनुहुँदछ। आज मलाई थाहा छैन तपाईँ त्यो परमेश्वरलाई चिन्न भएको छ कि छैन, तर बाइबलले साह्रो मजाको कुरो बताउँदछ प्रिय। जब हामी व्यवस्था 6:4 पढ्दछौ, परमेश्वरको वचनले नै इजरायलीहरूलाई यसरी घोषणा गर्नुहुँदछ, हे इजरायली सुन, परम प्रभु हाम्रा परमेश्वर एउटै परम प्रभु हुनुहुँदछ। तपाईँले बाइबलमा प्रकाशित वाक्यदेखि हो उत्पत्तिदेखि प्रकाशित वाक्यसम्म उभ्य तपाईँले सत्यतालाई हेर्नुभयो भने बाइबल हल्लाउनै नसक्ने अनसेकेबल ट्रुथमा स्ट्यान्ड भएको छ कि त्यो चाहिँ हो कि हरेक व्यक्तिले जान्न पर्ने कि त्यहाँ एउटै मात्र परमेश्वर हुनुहुँदछ। यु क्यान आर्ग्यू, तपाईँ आर्ग्यू गर्न सक्नु, वाद विवाद गर्न सक्नुहुँदछ, तर बाइबल स्ट्यान्ड इन द सोलिड ग्राउन्ड द्याट देयर इज ओन्ली वान गॉड, त्यहाँ एउटै मात्र परमेश्वर हुनुहुँदछ भनिकन बाइबलले नि यो सत्यतालाई उद्घोष गरेको छ। फेरि यसाया 45:5 परमेश्वरको वचनले यसरी भन्दछ, म परम प्रभु हुँ अनि म बाहेक अरू कोही छैन। हेर्नुहोस् है, बाइबलले भनेको यो मैले भनेको होइन प्रिया, द गॉड इज डिफेन्डिङ द ट्रुथ दैट देयर इज ओन्ली वन गॉड। परमेश्वरको वचनले भन्दछ कि त्यहाँ एक मात्र परमेश्वर हुनुहुन्छ अनि म बाहेक अरू कोही छैन, म बाहेक अरू कोही परमेश्वर छैन। हेर्नुहोस् है, बाइबलले के भनेको छ, देयर इज नो अदर गॉड एक्सेप्ट मी। बाइबलको परमेश्वर चाहिँ नि तपाई र मैले जान्न पर्ने एकमात्र ईश्वर हुनुहुँदछ। फेरि म पहिलो तिमोथी 2:5 आउन चाहदछु। पौलले पहिलो सत्यतालाई उद्घोष गर्दै गर्दा यो पदमा पहिलो सत्यता चाहिँ के रहेछ, त्यहाँ एउटै मात्र परमेश्वर हुनुहुन्छ। अब त्यही पदको खण्डमा नि अब त्यो परमेश्वर कहाँ पुग्नका लागि लाए, हो इन अर टु रिच द्याट ओन्ली गॉड देयर इज ओन्ली वन मेडिएटर। यो एउटै मात्र मध्यस्थ छ प्रिया, त्यो एउटै मात्र मध्यस्थको कुरो नि पौलले तिमोथीलाई लेख्दै गरेको पत्रमा परमेश्वर र मानिसहरूको बीचमा, परमेश्वर र मानिसको बीचमा मध्यस्थ एउटै मात्रै छ। देयर इज ओन्ली वन मिडिएटर एन्ड हिज नेम इज जीसस। कम ऑन मण्डली, त्यहाँ एउटै मात्र परमेश्वर हुनुहुन्छ अनि एउटै मात्र मध्यस्थ हुनुहुँदछ जोद्वारा हामी त्यो एउटै मात्र परमेश्वर कहाँ पुग्न सक्दछौ। मलाई थाहा छैन तपाईँले यो सत्यता सुन्दै गर्दाखेरि यो सत्यतालाई ग्रहण गर्नुभयो कि भएन, तर मैले आजभन्दा धेरै वर्ष अगाडि परमेश्वर एउटै हुनुहुन्छ भने त्यो परमेश्वर कहाँ पुग्नका लागि हो बाटो कतिवटा छ, बाइबलले भन्दछ एउटा छ, तरिका कतिवटा छ एउटा छ, हो त्यो परमेश्वर कहाँ पुग्नका लागि उपाय कतिवटा छ एउटै मात्रै छ, मध्यस्थ कतिजना हुनुहुँदछ एउटै मात्रै हुनुहुँदछ अनि त्यो एउटै मात्रै मध्यस्थको नाम हो खमन मण्डली यीशु ख्रीष्ट। आमेन, हालेलुया, कम ऑन हालेलुया। तपाई धेरै पटक नि मान्छे एउटै मात्र परमेश्वर हुनुहुन्छ भन्ने कन्सेप्टलाई विश्वास गर्छ, त्यो धारणालाई विश्वास गर्छ, तर त्यो परमेश्वर कहाँ जानका लागि एउटै मात्र मध्यस्थ हुनुहुन्छ भन्ने कुरोलाई चाहिँ नि पत्याउन मान्दैन। तर बाइबलले प्रेरित पौलले नि बाइबलमा त्यो एकैजना मध्यस्थको नाम यीशु हो भनिकन उद्घोष गरिएको छ। त्यो यीशुद्वारा मात्रै पिता कहाँ जान सकिँदछ, त्यो यीशुद्वारा मात्रै पापको क्षमा पाइन सकिँदछ, त्यो यीशुद्वारा मात्रै हो तपाईँको नाम चाहिँ जीवनको पुस्तकमा लेखिनेछ, त्यो यीशुद्वारा मात्रै तपाईँले नै हो श्रापबाट छुटकारा पाउनुहुनेछ, त्यो यीशुद्वारा मात्रै तपाईँ परमेश्वरको सन्तान बनिनुहुनेछ, त्यो यीशुद्वारा मात्रै तपाईँ नयाँ सृष्टि हुनुहुनेछ, त्यो यीशुद्वारा मात्रै नै तपाईँ परमेश्वर कहाँ पुग्नुहुन्छ भनेकिन बाइबलले उद्घोष गरेको

0: 자.
1: श्रोता आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको रुइरहेको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ। के तपाईँ आज नै उहाँको लागि तपाईँको रुइरहेको ढोका खोल्न चाहनुहुन्छ? तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ। सब किसिमका चिन्ता, फिक्री, रोग, व्याथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ। यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु येशू, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप, भूल, गल्तीहरू क्षमा माग्न चाहन्छु। मलाई क्षमा दिनुहोस् प्रभु। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु येशूको नाउँमा आमेन। श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौ। कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 981-38-844 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: प्रोग्राम बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वास समस्या देखियो।
3: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: टाइम चेक। यति बेला बिहानको 8 बज्यो।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेसबिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

श्रोता मित्र, विशेष गरेर मानिसले आफ्नो जीवनमा तीनवटा अवस्थाहरू पार गरेको हुन्छ। पहिलो बाल बच्चाको अवस्था, दोस्रो जवान जवानीको अवस्था अनि तेस्रो वृद्धहरूको अवस्था। यी तीनवटा अवस्था पार गरिसकेपछि मानिसले मृत्यु सहनु पर्छ। जवानी अवस्थामा धेरै इच्छाहरू हुन्छन्, आकांक्षाहरू हुन्छन् अनि त्यही इच्छाहरू र आकांक्षाहरू पूरा गर्न एउटा जवान जवानीले आफूलाई मन लागेको कुरा गरिरहेको हुन्छ, जुन परमेश्वरको वचन भन्दा विपरीत छ। त्यही कारणले गर्दा आज संसारमा धेरै जवान जवानीहरू कुलतमा फसेका छन्। आफ्नो इच्छा पालन गर्दै गर्दा आफ्नो जीवन बिगारिरहेका छन्। हो श्रोता मित्र, परमेश्वरको वचनले जवानीहरूको बारेमा, जवानहरूको बारेमा यसरी भन्दछ। उपदेशक 11 अध्यायको 9-देखि 12 अध्यायको 1 पदसम्म म तपाईँको निम्ति पढ्न जाँदैछु। हे जवान मानिस, युवा अवस्थामा हुँदा खुसी हो, तिम्रो हृदयले तिम्रो जवानीमा आनन्द दिउन्, तिम्रा आँखाले देखेका कुराहरू र तिम्रो हृदयका कुराहरूलाई पछ्याऊ। तर यो याद राख कि परमेश्वरले यी सबै कुराको लेखा लिनुहुन्छ। यसै कारण चिन्तालाई तिम्रो हृदयबाट पर राख र शरीरको दुःखलाई फालिदेऊ, किनभने युवा अवस्था र बल व्यर्थ हुन्। दुःखको समय र वृद्ध अवस्था आउन अघि नै जब तिमीले भन्नेछौ, यस संसारमा मेरो मन लाग्दैन, ती समय भन्दा अघि नै आफ्नो युवा अवस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर। जवानी अवस्था भनेको तरुण अवस्था हो। सायद 18-देखि 30 वर्षसम्मको उमेरमा मानिस जवानीको अवस्थामा हुन्छ होला। जीवनको सबैभन्दा सुन्दर अवस्था हो भन्दा गल्ती नहोला। यो अवस्थामा मानिसको शरीरको पूर्ण विकास भएको हुन्छ, सुन्दरता पनि चरम सीमामा पुगेको हुन्छ, शारीरिक बल र शक्ति पनि धेरै हुन्छ, जोश र उमङ्गले भरपूर हुन्छ यो जवानी अवस्था। साथै हृदयमा पनि धेरैवटा कल्पनाहरू र सपनाहरू हुन्छन्। मानिसको जीवनको सफलताको जग पनि यसै बेला बसालिन्छ। यो अवस्थामा एक व्यक्तिले लिएको निर्णयले उसको जीवनभरि उसलाई प्रभावित पार्छ। असल निर्णयले सफलतातिर डोर्याउँछ, गलत निर्णयले जीवनलाई पीडादायक र असफल बनाउँछ। यसै कारण जवानीको जोशमा मानिसले आफ्नो होस सम्हाल्नु पर्छ भनिन्छ। हो श्रोता मित्र, आज धेरै जवान जवानीहरू, युवा युवतीहरू जोशको बेलामा होस गुमाएको कारणले गर्दा कुलतमा लागिरहेका छन्। जवान युवा युवतीको समय अति महत्वपूर्ण हुन्छ। उनीहरूले आफ्नो समयलाई उचित प्रकारले प्रयोग गर्नुपर्छ। बगेको खोलो र बितेको समय फर्केर आउँदैन। वास्तवमा समय जीवन हो। मानिसले हर क्षण हर पल बुद्धिमानी साथ जिउनु पर्छ। यसरी जिउने कार्यमा परमेश्वरको वचन बाइबलले हामीलाई सहायता गर्न सक्छ। हो श्रोता मित्र, मानिसको जीवनको जिउने एउटा मात्र आधार परमेश्वरको जीवित वचन बाइबल हो र यसैलाई हामी हाम्रो जीवनको आधार मान्नुपर्छ। पवित्र बाइबलमा हरेक उमेरको मानिसलाई उचित रूपले जीवन यापन गर्ने सम्बन्धमा सल्लाह र उपदेश दिएको छ। परमेश्वर यही चाहनुहुन्छ कि प्रत्येक मानिसले संसारको छोटो जीवन अर्थपूर्ण रूपले जिउन सकोस्। मैले भर्खरै पढेर तपाईँलाई सुनाएको बाइबल पदले विशेष गरी जवान युवा युवतीलाई उपदेश दिएको छ। त्यहाँ यसरी लेखिएको छ, ए जवान मानिस, युवा अवस्थामा हुँदा खुसी हौ, तिम्रो हृदयले तिम्रो जवानीमा आनन्द दिउन्, तिम्रा आँखाले देखेका कुराहरू तिम्रा र तिम्रो हृदयका कुराहरूलाई पछ्याऊ। तर यो याद राख कि परमेश्वरले यी सबै कुराको लेखा लिनुहुन्छ। बाइबलले खुसी हुन मनाही गरेको छैन श्रोता मित्र, बाइबलले आनन्द गर्न पनि निषेध गरेको छैन। मानिसले रमाइलो गर्नु हुँदैन भनेको छैन बाइबलले। खुसी हुन नसक्ने, आनन्दित हुन नपाइने, रमाइलो गर्न नपाइने जीवन खै के जीवन? त्यस्तो जीवन त उजाड मरूभूमि जस्तो हुन्छ। मित्र, बाइबलले मानिसलाई खुसी नहुनु, रमाइलो नगर्नु भनेको छैन। तर हामी कुन र कस्ता कुरामा आफ्नो खुसी खोज्छौ, त्यो चाहिँ धेरै महत्वपूर्ण कुरा हो। धेरैजना मानिसहरू उनीहरूका आँखाद्वारा डुराइएका हुन्छन्। आँखाले जे देख्छन्
त्यो मन पराउँछन्, त्यो प्राप्त गर्न चाहन्छन्। एक छेडको रमाइलोको कारण सारा जीवनलाई विपत्तिमा पार्छन्। हामी कुन कुराहरू गरेर खुशी र आनन्द पाउन खोज्छौ त्यसमा हामी होसियार हुनुपर्छ भनी बाइबलले बताउँदछ। धेरैजना मानिसहरू मद्यपान गरेर अनैतिक कार्यहरू गरेर जीवनमा खुशी पाउन चाहन्छन्। त्यस्ता कार्यहरूको पछि लाग्ने मानिसहरूको जीवनको अन्त्य कसरी हुन्छ त्यो सायद तपाईँले देखिसक्नु भएको छ। अहिलेको संसारमा मानिसहरू यस्तै कुराहरूको पछि लागेका छन् मित्र। शरीरलाई मन पराउने, शरीरलाई आनन्दित दिने थुप्रै कुलतहरूले उनीहरू आनन्दित भइरहेका छन्। खुशी र आनन्द पाउन सकिने अरू उपायहरू पनि छन् भनी मानिसहरूले बुझ्न सकिरहेका छैनन्। के मद्यपानले मात्रै, के अनैतिक कार्यले मात्रै मानिसलाई खुशी पार्न सक्छ र? त्यति मात्र होइन, मानिसले गरेको प्रत्येक कार्यको हिसाब परमेश्वरले लिनुहुन्छ। गलत तरिका र उपायले मानिसको शारीरिक जीवनलाई साथै आत्मिक जीवनलाई पनि नाश पार्दछ र यो सबै कुराको लेखा एक दिन परमेश्वरले स्वयं व्यक्तिसँग लिनुहुनेछ। मेरो आवाज सुनि सकिने अरू उपायहरू पनि छन् भनी मानिसहरूले बुझ्न सकिरहेका छैनन्। के मद्यपानले मात्रै, के अनैतिक कार्यले मात्रै मानिसलाई खुशी पार्न सक्छ र?

कुराहरूमा तपाईँ खुसी नखोज्नुहोस्। अनैतिक कुराहरूमा आनन्द पाउने इच्छा नराख्नुहोस्। याद गर्नुहोस्, सायद आज तपाईँ जवान हुनुहुन्छ, तर सधैँ तपाईँ जवान रहनुहुन्न। तपाईँको रूप उडेर जान्छ, तपाईँको बल र शक्ति पनि घटेर जान्छ। अहिलेको बलिष्ठ शरीर थाकेर क्लान्त हुने समय पनि आउँछ, त्यस बेला समय बितिसकेको हुनेछ। मौकाले नौ डाँडा काटेर गइसकेको हुनेछ। जीवन त्यस बेला समुद्र बीच भुमरीमा फसेको नौका जस्तै हुनेछ। तर आज त तपाईँ जवान हुनुहुन्छ, समय छ, मौका छ, होस गर्नुहोस् मित्र। परमेश्वरको वचनले भन्छ, त्यो दुःखको समय र वृद्ध अवस्था आउन अघि नै जब तिमीले भन्नेछौ यस संसारमा मेरो मन लाग्दैन, ती समयभन्दा अघि नै आफ्नो युवा अवस्थामा सृष्टिकर्ताको सम्झना गर। परमेश्वरलाई सम्झेर, उहाँलाई भजेर, उहाँको शिक्षा पालन गरेर जिउने मानिसको जीवन नाश भएर जाँदैन। श्रोता मित्र, परमेश्वरले तिनीहरूलाई आशिष दिनुहुन्छ। धेरैजना जवान युवा युवतीहरू भन्छन्, अहिले त हामीले परमेश्वरको भक्ति गर्ने समय होइन, अहिले त हामीले मोज मजा गर्नुपर्छ, रमाइलो गर्नुपर्छ, आफूलाई मन लागेको कुरा गर्नुपर्छ। हो, यसै भन्छन् उनीहरू। यस्तै कुराको पछि लागेर उनीहरूले आफ्नो समय मात्र होइन तर जीवन समेत नाश पारिरहेका छन्। प्रिय जवान मित्र, तपाईँले चाहिँ त्यसो नभन्नुहोस्। संसारको रमाइलोमा हराएर नजिउनुहोस्। परमेश्वरले जुन आनन्द र खुसी दिनुहुन्छ त्यो त धेरै अनमोल छ, त्यो आनन्द कहिल्यै हराएर जाने छैन। प्रिय जवान भाइ, जवान बहिनी, तपाईँलाई जीवन दिनुहुने परमेश्वरको शिक्षामा तपाईँ हिँड्नुहोस्। तपाईँको जीवन सार्थक हुन सकोस् भनी प्रभु येशू संसारमा आउनु भएको हो। याद राख्नुहोस्, तपाईँको अवस्था सधैँ यस्तै हुँदैन। संसारका कुराहरूमा आशा भरोसा राख्ने मानिसहरू धोकामा पर्छन्, तर परमेश्वरमाथि भरोसा राख्नेहरूको विषयमा यसो भनिएको छ, परम प्रभुमा आशा राख्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड झैं माथि माथि उड्नेछन्, तिनीहरू थाक्ने छैनन् अनि मूर्छा पर्ने छैनन्। यसैया 41 अध्यायको 31 पद, यो परमेश्वरको प्रतिज्ञा हो मित्र, तपाईँको निम्ति जुन कहिले पनि टलेर जाने छैन र परमेश्वरको इच्छा अनुसार परमेश्वरका महिमाको निम्ति तपाईँले संसारमा आफ्नो इच्छा लगाउनुहोस् र आफ्नो आनन्द र खुसी तपाईँले त्यहीबाट प्राप्त गर्नुहुनेछ। आज नै यसको लागि तपाईँले येशु ख्रिस्टमा विश्वास गर्नुपर्छ, जुन येशु ख्रिस्ट तपाईँको जवानी अवस्था सार्थक होस् भनेर, तपाईँको जीवनले अर्थ पाओस् भनेर यो संसारमा आउनु भएको हो। त्यसैले म तपाईँलाई विनम्र अनुरोध गर्दछु, जवान जवानी भाइ बहिनीहरू, आज नै येशूमा विश्वास गर्नुहोस् र आफ्नो जवानीलाई गरुड जस्तै माथि माथि उड्ने बनाउनुहोस्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस्त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

यी हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा हार्दिक स्वागत गर्दछु। साथै पवित्र त्रियेक परमेश्वर पिता पुत्र पवित्र आत्माको नाउँमा तपाईँलाई मेरो हार्दिक अभिवादन छ। आँसु र पसिना यी दुवै हाम्रो जीवनका महत्वपूर्ण प्रतिक्रियाबाट उत्पन्न हुने तरल तत्व हुन्। आँसु पीड़ामा बग्छ र पसिना मेहनतमा बग्छ। थुप्रै हृदय स्पर्शी कविताहरू कोरिएका छन् आँसुको विषयमा, पसिनाको विषयमा। पसिनाको बारेमा, मेहनत गर्ने कुरामा धेरै कुराहरू हामी चारैतिर सुन्छौ, तर आँसुको बारेमा कम नै। कसै कसैले आँसु एक कमजोर मनको प्रतिक्रिया हो भनी भन्छन्। एउटा गायकले त यसरी पनि गाएका छन्, लोग्ने मान्छे भएर रुनु हुँदैन। हाले एउटा प्रत्यक्ष अनलाइन शिक्षा क्रममा हङकङका एक परिपक्व अगुवाले यसरी आफ्नो मन्तव्य प्रस्तुत गरिरहेका थिए, आँसु नम्रता र दीनताको पहिचान हो भने पसिना अहंकारको। भनाईको तात्पर्य यो थियो, पसिनाको जिकिर आउँदा धेरैले मैले गरेको, मैले बनाएको, मैले बगाएको, मैले परिश्रम गरेको जस्ता अहंकारीवादी गन्ध त्यहाँ उनीहरूको कुराहरूबाट आउँछ भने आँसुले सधैं तोडिएको पीड़ा नम्रताको आभास दिन्छ। पहिलो सामुएल 30 अध्यायको 4 पदमा दाऊद र तिनीसँग भएका मानिसहरू यति धेरै रोए कि तिनीहरूमा अझ रुने शक्ति नै रहेन। तर पछि दाऊदले परम प्रभु आफ्ना परमेश्वरबाट बल पाए। भजन 6 अध्यायको 6 पदमा दाऊद भन्दछन्, आफ्नो आर्तनादले थाकेर म लाचार भएको छु, हर रातमा रोएर मेरो ओछ्यान भिजाउँछु, म रोएको परमप्रभुले सुन्नु भएको छ। त्यो कस्तो मानिस होला जसको आँखामा कहिल्यै आँसु आएका छैनन्? सोच्नुहोस् त, तपाईँ अघिल्लो पटक कहिले रुनु भएको थियो? सोच्दै गर्नुहोस् है, म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मेरा प्रिय श्रोता तपाईँ प्रति म कृतज्ञ छु। प्रत्येक दिनको यी सेवाहरूमा तपाईँ धेरै धेरै हजारौं श्रोता मित्रहरू यो कार्यक्रम सुन्ने गर्नुहुन्छ र तपाईँ कतिले मलाई लेख्नुहुन्छ, सम्पर्क गर्नुहुन्छ, मलाई सुझाव दिनुहुन्छ, मलाई प्रार्थना गर्नुहुन्छ, सान्त्वना दिनुहुन्छ, सहयोग गर्नुहुन्छ। म कृतज्ञ छु। परमेश्वरले निरन्तर तपाईँको जीवनमा आशिष दिउन्।

0: बर्खाको बेलामा साह्रै गाह्रो हुन्छ होइन त, खेत रोप्नु पर्यो, बारीतिर जानु पर्यो, हिलो हुन्छ चारैतिर, कति गाह्रो छ। म पनि मेरो घर गाउँको खेत रोपाई र अन्न बालीको यो प्रक्रियामा व्यस्त भएको छु, संलग्न भएको छु। दुःखको साथमा परिश्रम गर्नेहरूले नै फलको आशा गर्न सक्छन्। दुःख कष्ट साथ जिउनेले नै दुःख पछि आनन्दको अनुभव गर्न सक्छन्। प्राय दुःखमा आँसु समावेश हुन्छ, पीड़ा हुन्छ, रुनु के त ठिक हो र? भजन संग्रह 126 5 र 6 पद यसरी हामीसित बोल्छ। आँसुका साथमा छर्नेहरूले आनन्दका गीत गाउँदै कटनी गर्नेछन्। जो रुँदै रुँदै बिउ बोकेर छर्न जान्छ, त्यो फसलका बिटाहरू बोकेर आनन्दले गीत गाउँदै फर्कनेछन्। मैले धेरै कथाहरू, गवाहीहरू, जीवनका साक्षीहरू सुनेको छु, जहाँ मानिसहरूले आफ्नो जीवनमा धेरै संघर्ष गरेका छन्, रुँदै रुँदै उनीहरू जिएका छन्, तर समयको अन्तरालमा, फसलको कटनीमा यस्ता समयहरू आएका छन्, अब उनीहरूको जीवन आनन्दले भरिएको छ र ती जीवनहरू अरूको निम्ति आशिषका पात्र बनेका छन्। इजरायलीहरू समय समयमा विभिन्न राज्य तथा साम्राज्यहरूको बन्धनमा पर्दै आइरहेका थिए। कति त खमारा बनेका थिए, कति निर्लज्ज हुने गरी उनीहरूले कुटपिट सहेका थिए र कतिको हत्या समेत भएको थियो। निर्वासनमा बाँचेकाहरूले बडो कष्टसँग रुँदै प्रार्थना गर्ने गर्थे। त्यस्ता प्रार्थनाहरू बिउ जस्तै हुन्थे। यी बिउहरू पछि गएर धेरै आशिष बन्थे। जब उनीहरूले छुटकारा पाउँथे अनि आनन्दका भजनहरू गाउँदै यात्रामा निस्कन्थे, आँसुसित छर्नेहरूले आनन्दसँग कटनी गर्नेछन्। दुःख कष्ट समस्या रिस एक्लोपन डर अनि खुसीको बेलामा पनि एउटा मानिसको भावनात्मक प्रतिक्रिया हुन्छ रुनु। परमेश्वरको नजरमा आँसुको मोल अति मूल्यवान छ। परमेश्वरको वचनमा घरिघरि ठाउँ ठाउँमा हामी आँसुको कथाहरू देख्दछौ। यी आँसुहरू धेरै जसो बन्धनबाट छुटकाराका निम्ति बगाइएका आँसुहरू छन्। बाइबलको सबैभन्दा छोटो पद प्रभु येशु रुनुभयो, योहन्ना 11 अध्यायको 35 पद। यस पदले उहाँको प्रेम र करुणाको बखान मात्रै गर्दैन, त्यसले उहाँको अर्जबिन्दी आँसुसित भिजिएको पनि देखाउँछ। गतसमनेको बगैँचामा अन्धकारका शक्तिसँग संघर्ष गरिरहनु हुँदा उहाँ हाम्रो निम्ति रुँदै हुनुहुन्थ्यो। कोही कोही आत्मग्लानीबाट विक्षिप्त भएर पनि रुन्छन्, त्यस प्रकारका आँसुहरू आत्मिक हुँदैनन्। त्यसरी रुँदा क्षणिक तनावबाट छुटकारा हुन्छ, तर गहिरो आत्मिक तृष्णा त्यसले पूरा गर्दैन। जागृतिको प्रयासमा, जागृतिको अभ्यासमा, जागृतिको खोजीमा पश्चातापले हाम्रो जीवनबाट आँसु बगाउँछ। आँसुले हामीलाई परमेश्वरको उपस्थितिको समीपतामा लैजान्छ। हाम्रा अर्जबिन्तीका बगेका आँसुहरू सधैँ धेरै नै मूल्यवान हुन्छन्। ती आँसुहरूले अरूहरूका निम्ति अर्जबिन्तीका साक्षी समावेश गर्छन्, अर्जबिन्तीको गहिरो तृष्णालाई प्रकट गर्छन्। आँसुसित प्रार्थना प्राय एक्लै प्रभुसित समय बिताएको बेला हुने गर्छ। सामान्यतया पवित्र आत्माले सामूहिक भन्दा पनि व्यक्तिगत प्रार्थना गर्ने समयमा बढी हामीलाई आँसु दिनुहुन्छ, आँसुले छुनुहुन्छ। जब पवित्र आत्मा हामीलाई अस्वाभाविक ढंगबाट छुनुहुन्छ, त्यही बेला बढी स्वाभाविक र स्वतन्त्र साथ हाम्रा आँसुहरू हामीबाट बग्न थाल्छन्। यसरी हाम्रो अर्जबिन्तीको प्रतिक्रिया आँसुसित हुन्छ। पवित्र आत्माको शक्तिको अनुभव गर्दै उहाँले दिने आँसुलाई स्वागत गरिनुपर्छ। कहिलेकाहीँ परमेश्वरले हामीलाई रुन पनि लगाउनुहुन्छ। उपदेशक 3 अध्यायको 4 पदले भन्दछ, रुने एउटा समय छ। हो, हरेक कुराको एउटा समय छ। मण्डली, चर्च, गिर्जामा भएका कमजोरी, पाप, अट्ठेरीपन, चिसोपन, अक्षमापन इत्यादि इत्यादि कुराले मण्डली सुस्ताए झै लाग्छ, होइन त? सो समयमा रुनुको विकल्प नै छैन। सुधारको निम्ति रुनुपर्छ, पश्चातापको निम्ति पक्क पनि रुनुपर्छ। यी सबै कुराले हामीलाई अवश्य नै त्यही धारमा डोर्याउनेछ। नेहमायाको रुवाई तपाईँ र हामीलाई थाहै छ। उनले आफ्नो जाति समुदायको माझमा भएको कहाली लाग्दो अवस्था देखेर त्यो भत्केको उजाड भएको यरुसलेमको पर्खाल र जलेका ढोकाहरूको अवस्थामा विलाप गर्दै उनी रोएका थिए। नेहमा एक अध्यायको चार पदमा यो साक्षी छ, यो समाचार सुनेपछि बसेर म रोए। हो, उनी प्रार्थना पनि गरे, उनले पश्चाताप पनि गरे, उनी उपवास पनि बसे। तर यहाँ सबभन्दा पहिलो कुरो छ, यो समाचार सुनेपछि बसेर म रोए। के कारणहरू छन् यो आँसुसँग छर्ने कुराहरूको? त्यो के हो भन्दा, हामी आफ्ना संसारको लागि रुनुपर्छ। तपाईँ र म एउटा संसारमा छौं, किनकि संसारमा पाप बढ्दैछ, दुष्ट मानिसहरू झन झन खराब हुँदै गइरहेका छन्। यी मानिसहरू दुष्टताका खोल मात्रै होइन तर धार्मिकताका खोल पनि उडेका हुन सक्छन्। धोका दिनु, चोट पुर्याउनु, मानिसहरूलाई थरी थरीका आफ्ना कुचरित्रले निर्ममतापूर्वक हत्या गर्नु, यो सामान्य कुरा छ। अरूको चासो राख्नु, अरूका ससाना कुराहरूलाई खोजाल्दै कोट्याउँदै हिँड्नु, यो सामान्य कुरा भएको छ। दोस्रो तिमोथी 3:1-5 उल्लेखित पाप र अधर्म प्रष्ट छन्। परमेश्वरलाई भन्दा आफैलाई बढी प्रेम गर्ने, अहंकारी, घमण्डी, अरूमाथि दुर्व्यवहार गर्ने, आमा बुवा प्रति अनाज्ञाकारी, अकृतज्ञ, अपवित्रता, प्रेम रहित, क्षमा नदिने, सराप्ने, निष्ठुरी, असल काम नरुचाउने, छली, उत्याउला, अहंकारले फुलेका, परमेश्वरलाई भन्दा सुख विलासलाई प्रेम गर्ने, व्यभिचारी, बलात्कारी, यस्तै घृणित कामहरूमा संलग्न हुने व्यक्तित्वहरू अधर्म। हामी हेर्नुहोस् त कस्तो निर्दयी भएका छौं। झन झन परिस्थिति खराब हुँदै गएको छ, अपराधले सीमा नागिसकेको छ। हाम्रा चर्च, गिर्जा, मण्डली, हाम्रो जीवन शक्तिहीन भएको जस्तो आभास हुन्छ। पेन्टिकोसको दिनदेखि उसो चर्च, गिर्जा, मण्डली शक्तिशाली रूपमा आफ्नो प्रभाव छोड्दै आए पनि आजका दिनहरूमा त्यस्तो प्रभाव कमजोर शिथिल हुँदै गएको भान हुन थालेको छ। चर्च र मण्डलीहरू आफ्नो नमूना बिर्सदै आफ्ना आफ्ना शिक्षाहरू र सिद्धान्तमा कट्टरपन्थी बन्दै विश्वास गर्ने विश्वासीमा सीमित हुँदै गएका छन्। पवित्र आत्माका शक्तिमा भर पर्नुको सट्टा सिद्धान्तमा भर पर्ने यस्ता समूहहरू बन्दै गएका छन्। हामीले आफूलाई अति नै श्रेष्ठ र जीवित ठाने पनि अति कमजोर र चिसो हुँदै गएका छौं। चर्चमा साँचो सिद्धान्त गुमिसकेको कारणले गर्दा नै होला झुटो शिक्षा मौलाउन थालेको छ। हाम्रा मण्डलीहरूको आत्मिक अवस्था लाउडिकियाको मण्डली जस्तै मन तातो तातो जस्तै भएको छ। हामी कता कता विश्वासी जस्तै भए तापनि आत्मिक रूपमा सेलाएका छौं कि जस्तो आभास लाग्छ। अधिकांश समूहहरूमा विश्वासीहरूको जमघटका लागि मात्रै भेला हुने गरेको जस्तो परिस्थिति छ। सस्तो मनोरञ्जनात्मक कार्यक्रमहरू थपिएका छन्। अझै हिजो आज त थरी थरीका यी तकनिकले र संचारका माध्यमहरूले झिलिमिली बनाइदिएको छ वातावरण नै। झै झै जहिले पनि झापाङ चुबुक भइरहेको छ, तर आत्मिकता सेलाउँदै गइरहेको छ। पावलको कथनले भन्दछ, अब निद्राबाट बिउजने समय आइसकेको छ, रातेरी बितिसक्यो, दिन नजिकै आइपुगेको छ। Rumi 13:11-12। प्रार्थनालाई प्रभावकारी बनाउन आँसु मात्र पर्याप्त छैन, यसको निम्ति प्रार्थना गर्ने बोझ भएको हृदय र परमेश्वरमा पुकारा गर्ने प्राण चाहिएको छ, अन्तस्करण चाहिएको छ। संसारका मानिसहरू नरकतिर दौडेर गइरहेका छन् र तपाईँहरू म यस्तो परिस्थितिमा चुपचाप बस्नु आत्मिक अपराध हो। मनपर्ने समयमा मात्र प्रार्थना गर्नु बिना बो सुक्खा आँखाले प्रार्थना गर्नु आत्मिक जग बिनाको प्रभु म हुनु हो। आँसु बगाउनु अनन्त कटनीको लागि आफ्नो आँसु रोपेको जस्तै हो, रोपेको जस्तै कुनै दिन अवश्य नै हामी फसलको कटनी गर्नेछौ। कुराकानी गर्दा गर्दै समयले मलाई बिदाई दिएको छ। आज यो अप्ठ्यारो विषय छ। भजन 42 भजन लेखकले लेखेका छन्, मेरो आँसु रात दिन मेरो आहार बनेको छ। आँसुले, हाम्रा बगेका आँसुले तपाईँ र मलाई उहाँको नजिक नजिकमा ल्याउँछ, ईश्वरीय पीड़ाको आभास दिन्छ, उहाँको आत्मामा डोर्याउँछ। यासु हाम्रै निम्ति नभएर नरकको बाटोतिर दौड़िरहेका पाइलाहरूको निम्ति हुन्छ। यस धरतीमा झरेको तपाईँ र मेरो आँसुको मूल्य छ। प्रभु यीशुले भन्नुभयो, म तिम्रो
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: निर्णायक कदम चाल्नुहोस्। जेमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 21 यहाँहरूलाई स्वागत छ। प्रसिद्ध दार्शनिक राल्फ वाल्डो इमर्सनले एकपटक भनेका थिए, तपाईले बन्ने एक मात्र व्यक्ति तपाईले निर्णय गर्नुभएको व्यक्ति हो। उनले यो पनि भनेका थिए, उत्साह सफलताको सबैभन्दा शक्तिशाली इन्जिनहरू मध्ये एक हो। जब तपाई कुनै काम गर्नुहुन्छ, आफ्नो सम्पूर्ण शक्तिले त्यसलाई गर्नुहोस्। आफ्नो सम्पूर्ण आत्मा त्यसमा लगाउनुहोस्। यसलाई आफ्नो व्यक्तित्वले छाप्नुहोस्। सक्रिय हुनुहोस्, ऊर्जावान हुनुहोस्, उत्साहित र दृढ रहनुहोस् र तपाईले आफ्नो उद्देश्य पूरा गर्नुहुनेछ। उत्साह बिना कहिल्यै ठूलो केही पनि हासिल भएको छैन। आराम र आत्मसन्तुष्टि तपाईका शत्रु हुन्। सफलता तपाईको जीवनमा तब आउनेछ जब तपाई आफ्नो आराम क्षेत्रबाट बाहिर निस्कनुहुन्छ र आफ्नो सफलता प्राप्त गर्न आवश्यक पर्ने कदम चाल्नुहुन्छ। बाइबलमा एउटा रोमाञ्चक कथा छ, जहाँ एकजना मानिसले आफ्नो परिस्थितिलाई आफ्नो भाग्य निर्धारण गर्न दिन अस्वीकार गरे। उसले धेरै आक्रामक कदम चाल्यो र यसको परिणाम स्वरूप परमेश्वरले एउटा चमत्कार गर्नुभयो, जसले उनको जीवनलाई पूर्ण रूपमा परिवर्तन गर्यो। लुकाको पुस्तक 5:18। मानिसहरूले एउटा पक्षघाती मानिसलाई खाटमा ल्याए र तिनीहरूले त्यसलाई भित्र ल्याउन र उहाँको अगाडि राखिदिन खोजे। साँचो आत्मिक सफलता प्राप्त गर्न हामी प्रत्येकले चाल्नुपर्ने पहिलो कदम भनेको यीशुको आवश्यकतालाई पहिचान गर्नु हो। यीशुको बारे तपाईँ के सोच्नुहुन्छ मलाई भन्नुहोस् र म तपाईँलाई आत्मिक रूपमा कति टाढा जानुहुनेछ भनेर बताउनेछु। उहाँ हाम्रो विश्वासको जग हुनुहुन्छ, हाम्रो मुक्तिको चट्टान हुनुहुन्छ। प्रिय श्रोता, यो मानिसलाई ठूलो आवश्यकता थियो। उसलाई पक्षघात भएको थियो र उसले विश्वास गर्थ्यो कि यदि ऊ यीशुको ठाउँमा पुग्न सक्यो भने ऊ चमत्कारी रूपमा निको हुनेछ। तपाईँको बारेमा के छ? के तपाईँ विश्वास गर्नुहुन्छ कि यीशुले तपाईँको जीवनमा सामना गरिरहेका समस्याहरू पार गर्न मद्दत गर्न सक्नुहुन्छ? लुकाको पुस्तक 5:19। तर भीड़ले गर्दा त्यसलाई भित्र लैजाने केही बाटो नपाएर तिनीहरू छतमाथि चढे र तिनीहरूले झिकटी हटाएर त्यसलाई खाटे समेत यीशुको सामुने ओह्रालिदिए। हामी सबैले आफ्नो लक्ष्यहरू प्राप्त गर्ने प्रयास गर्दा अवरोधहरूको सामना गर्छौ। ती अवरोधहरूलाई हामीले कसरी प्रतिक्रिया दिन्छौ भन्ने कुराले हाम्रो भविष्य निर्धारण गर्नेछ। के हामी चुनौतीहरू हाम्रो बाटोमा आउँदा लडाई त्याग्ने छनौट गर्नेछौ वा परमेश्वरले हाम्रो लागि राख्नुभएको उद्देश्य दावी गर्न आवश्यक पर्ने कुनै पनि कदम चाल्नेछौ? यीशुलाई घेरेको मानिसहरूको ठूलो भीड़को कारण यी मानिसहरू यीशु कहाँ पुग्न सकेनन्। हार मान्नुको सट्टा तिनीहरूले एउटा असाधारण योजना बनाए। पहिले तिनीहरू घरको छतमा चढे, त्यसपछि मानिसहरूले पश्चघात भएको मानिसलाई छानाबाट भएको प्वालबाट तल झारे। त्यसो गर्न तिनीहरूले पश्चघातीलाई र उसलाई बोक्न प्रयोग गरिएको खाटलाई डोरीले बाँधेको हुनुपर्छ। त्यसपछि तिनीहरूले उसलाई त्यो प्वालबाट बिस्तारै तल झारे। यसका लागि रचनात्मक सोच र साहसको मिश्रण चाहियो। के तपाईँ आफ्नो मनमा यो भइरहेको कल्पना गर्न सक्नुहुन्छ? यी सबै मानिसहरू वरिपरि भेला भए, तिनीहरूले माथि हेरे, यो मानिसलाई छानाको प्वालबाट तल झरिरहेका देखे। कतिपयले उनीहरूको आलोचना गरे होलान्, अरू सायद उनीहरूमाथि हाँसे होलान्। यी मानिसहरूलाई वास्ता थिएन, उनीहरूको ध्यान यीशुसम्म पुग्नु थियो। लुकाको पुस्तक 5:20-25। अनि उहाँले तिनीहरूको विश्वास देखेर भन्नुभयो, यी मानिस तिम्रो पाप क्षमा भयो। अनि त्यो तुरुन्तै तिनीहरूकै सामुन्ने उठ्यो र जुन खाटमा त्यो परिरहेको थियो सो उठाएर परमेश्वरको महिमा गर्दै त्यो आफ्नो घरतिर लाग्यो। यीशुले तपाईँको जीवनको लागि राख्नुभएको योजनाहरू पालना गर्न आक्रामक कदम चाल्दा चमत्कारहरू हुने आशा गर्नुहोस्। परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ। उहाँ चाहनुहुन्छ कि तपाईँको हृदयको भित्री इच्छाहरू पूरा होस्। त्यो सम्भव बनाउन निर्णायक कदमहरू चाल्नुहोस्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
4: आछी नेना दिगु दु निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। छिगु मसिका छुके आधारित दु जय मसी जोजलपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यु जीवन या छेन श्रृंखला भाग 11 के छिसकसित न लसकुस थौ जी छित छता न्यस न्यने मास्ती हो छिगु मसिका छुके लिदसा दु छिगु मसिका उगु पक्षे हिलाउन धासा छिगु सुख दैगु ख छिगु धारणा न हिलाउने उदाहरण नीति गुब्ले मनुतेस थगु पिनिया ख सोया थगु पहिचान देखेगु याई इमुगु शारीरिक रूप आकर्षण जुइ बले इपी जीवने लेत आई व सन्तुष्ट जुइ तर जब इमित छु जुई कि इमगो शारीरिक रूप या त गडबडी आई इपी दुखी व निराश हुई छादासा छिके पुनेगो बालागु वस मधुगुनी दुखी जुइफु वा छिगु ख्वाले शोकै दुगुनी छि दुखी जुइफु मेबी मनु तेस जुमनिया अवस्था गथियाना प्रदर्शन याई दैगु लिदसा थस मसिका देखी इपी बुने कुछी दुबले अले जाँचे पास दुईबले इपी लेताई अले इम्स जाँचे फटिचा नम्बर हयाबिल इपी नुग मछिङके सिर्चुने धाठे सकसित कम नम्बर वसा थ थम निराश हुई अले छि सफलता गुली याक्न लिहा वे फै सफलता या त असफलता लिसे मसिकी मनु त असफल जुइबले ताउ ताक निराश हुया चुने छादासा इमगु आत्ममूल्य इमगु छु न ख सफलता असफलता यु खना याना जुइ मनु तेस गुब्ले गुब्ले थगु पहिचान निर्माण याइगु मेगु छु कथ मनु तेस थ त कदर याइबले थ त बाला ताकी दैगु विचार ख तर मनुस इम त आलोचना याइबले थुकी इम त आत्मविश्वास शेङ्काबी यदि छिस थगु पहिचान या त प्याछिगु ख आधारित यागु लेसा जीगु भावनात्मक अवस्था वगु परिवर्तन झिस व्यवहार याइगु तरिका व मनुतेस झित सुधाई धैगु सोया चुएक्वे हुनेगु रोलर कोस्टर छे जुइमुखो थो भावनात्मक रोलर कोस्टर जीवन शैली पाखे बचे जुइ त झिस झिङ्गु मसिका परमेश्वर झित ख्रिस्टे जुइ त देखा बिगुनी बालागु जगे देखिमा नपाङ्गु यी हुन्न सुङ्गु अध्याय निगु पद्यु कैके ढाटग्लु ए जी यपी मस्त आला छिपी परमेश्वरिया सन्तान ख धका झिस सु परमेश्वर झित ख्रिस्ट यसी छु जुइ त सृष्टियाना दिगु ख उकिया आधार झिस झिगु मसिका देखी बोले झिगु शरीर शारीरिक अवस्था वैगु परिवर्तन झिस अनुभव याइगु सफलता व मनुतेस आलोचनात्मक भावनात्मक रूप सामना या फै झिगु निधि तथ्य महत्वपूर्ण धैगु परमेश्वर या न्योने झिगु अडान जक्क ख गुगु गुब्ले झिस गुगु गुब्ले हिरी मखु नाप परिप्रेक्षके हयात गुख नापाङ्गु गोरन्थी छगु अध्याय सुइगु पदके ध्याट गुदु परमेश्वर छिम्द ख्रिस्ट यशु नाप मिले याना दिल वेकल झित ख्रिस पाखे फुक्क ख सिके छुके फेका दिल ख्रिस्ट याना हे झिपी परमेश्वर नाप मिले जुई खन ख्रिस्ट चित्त पवित्र याना पाप मुक्त याना दिल परमेश्वर ख्रिस्ट यसुई झिगु नीति बालागु ज्यायागु दु थो झिगु मसिका या जग जुई बले झिगु भावनात्मक जीवन स्थिर जुई थो झिगु व्यक्तिगत जीवने पिने या कारण बचाजक प्रभावित जुई रोमी च्यागु अध्यायु झिम्पेङ्गु पद के धाटगु दु थुक परमेश्वरिया आत्मा या त यथे याना जुइपी मनु त फुक्क परमेश्वरिया सन्तान ख थ त परमेश्वरिया मचा धाका मसिकी परमेश्वरिया आत्मा छिगु भावनात्मक मार्गदर्शन याके बिया दिस अले छि मेपी मनु तेस ख्रिस्ट येशु लिसे स्वापु देका देकी त अलि छिपी मेपी मनु तेस ख्रिस्ट येशु लिसि स्वापु देक अनुभव यायगु रोलर कोस्टर जीवन न बचे जुई रोमी च्यागु अध्याय झिन नेगु पत्के दया टगुडो थथे झिपे परमेश्वरिया सन्तान खसा झिपे हक दुपी न जुल परमेश्वर या हक दुपी न ख्रिस्ट नाप पुरा हक दुपी झिपी न खत वेक नाप दुख शील धासा झिपे वेक नाप त धनी थ त परमेश्वरिया मचा धका मसिके तल्य छी थथे याई बोले छिगु जीवन लसता व शान्ति जाया भने गुगु वेक लिसे या स्वापु जक्क क्याफे येशु ख्रिस्ट्यु माध्यम झिपी लिसे सधान चुना चुनेगु अनन्त आशा दु थौया वचन निनादि गुनी छि त परमेश्वर सुव्याबीमा जयमसी छिमसा नकतिन हे जक बाइबलीय प्रभावशाली शिक्षक व आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना झिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ झिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 9868553349 9868553349 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी
0: अब प्रस्तुत छ कार्यक्रम रोचक जानकारीको पुनः प्रसारण
5: जयमसी अभिवादन गुड न्यूज एफएम सर्वस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रोचक जानकारीमा र कार्यक्रम रोचक जानकारीमा म तपाईँलाई समयमा एकदमै रोचक जानकारी बताइरहेको छु समय समयमा एकदमै महत्वपूर्ण कुरा पनि राख्ने गर्छु र आज पनि केही महत्वपूर्ण कुरा हाम्रो लागि कार्यक्रममा रहने नै छ यसको निम्ति त तपाईँले हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र कार्यक्रमको शुरूआत भने गर्ने छ अर्थपूर्ण संगीतबाट

आज म बाइबलको केही महत्वपूर्ण कुरा तपाईँको निम्ति राख्दैछु। बाइबल इतिहास, संस्कृति, भविष्यवाणी, भाषा र मानव जीवनसँग जोडिएका धेरै रोचक कुराहरू छन्। केही रोचक कुराहरू, बाइबल एउटै पुस्तक मात्र होइन, 66 पुस्तक छन् जुन विभिन्न समयमा विभिन्न लेखकहरू लेखेका हुन्। बाइबलका मुख्य भाषा 3 हुन्, हिब्रू, अरामिक र ग्रीक भाषामा लेखिएको थियो। सबैभन्दा बाइबलको छोटो पद योहन्ना 11:35 जहाँ लेखिएको छ यीशु रुनुभयो। बाइबल असाधारण लामो आयु उल्लेख छ। उत्पत्ति 5:27 अनुसार मतुसेलह 969 वर्ष बाँचेका थिए, जुन बाइबलमा उल्लेख गरिएको सबैभन्दा लामो आयु हो। नोहाको जाँचको कथा उत्पत्तिको पुस्तकमा नोहाले ठूलो जलप्रलयबाट आफ्नो परिवार र जीव जन्तुका जोडीलाई बचाउन जाँच बनाएको घटना पाउन सक्छौ। यीशुको दृष्टान्त धेरै प्रयोग गर्नुभयो। यीशुले धेरै दृष्टान्तहरू प्रयोग गर्नुभयो, तर असल सामरी, हराएको छोरा र छरिएको बिउ जस्ता प्रसिद्ध दृष्टान्तहरू उहाँका शिक्षाका उदाहरणहरू, जुन हामी विभिन्न क्षेत्रमा पढ्न बुझ्न पाउँछौ। वचन संग्रह गीत प्रार्थनाको संग्रह जस्तै छ। यसमा प्रशंसा, दुःख, पश्चाताप, धन्यवाद र भरोसाका भावहरू पाइन्छ। बाइबलमा संसारको सबैभन्दा चर्चित प्रेम अध्याय मध्ये एक छ। पहिलो कुरन्थी 13 प्रेमको अध्याय भनेर प्राय चिनिन्छ। दानिएलको पुस्तकमा सिंहको गुफाको प्रसिद्ध कथा छ। दानिएललाई सिंहहरूको गुफामा हालले पनि परमेश्वरले उनलाई बचाउनु भयो भन्ने कथा दानिएल 6:1 पाइन्छ। बाइबलको अन्तिम पुस्तक प्रकाशको पुस्तक हो। यसमा प्रत्येक दर्शन भविष्यसँग सम्बन्धित गहिरा चित्रणहरू धेरै छन् र यस्तै रहस्यमय कुरा फेरि पनि राख्ने नै छु। अहिलेलाई भने अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

बाइबल धेरै लेखकहरूको संयुक्त कृति हो। फरक फरक समय परिस्थितिमा विभिन्न लेखकले लेखेका पुस्तकहरू मिलेर बाइबल भनेको हो। बाइबल लेखिन धेरै शताब्दी लाग्यो। यसको पुस्तकहरू एकै समयमा लेखिएका होइन। बाइबल विश्वका सबैभन्दा धेरै अनुवाद भएको पुस्तक मध्ये एक हो। मधुसेलह 969 वर्ष बाँचेका थिए। उत्पत्ति पाठको 27 अनुसार उनी बाइबलमा उल्लेखित सबैभन्दा लामो आयु भएका व्यक्ति हुन्। नोहाको जहाजको कथा उत्पत्ति 6:9 विस्तृत रूपमा आउँछ। जल प्रलयपछि इन्द्रेणीलाई परमेश्वरको करारको चिन्हको रूपमा वर्णन गरिएको छ। मुसाले लाल समुद्र पार गरेको कथा बाइबलका सबैभन्दा प्रसिद्ध घटना मध्ये एक हो। मुसाले जलिरहेको तर नजलेको झाडी देखे। यही घटनाबाट उनको विशेष बोलावट शुरू भएको वर्णन छ। प्रस्ताव 3, दानिएल सिंहको गुफामा परे तर परमेश्वरले उनलाई बचाउनु भयो भन्ने कथा दानिएल 6 छ। योनाको कथा, योना ठूलो समुद्री जीवको पेटभित्र 3 दिन 3 रात रहेको कथा बाइबलमा छ। योहन्ना 1:17, सिम्सन असाधारण शक्तिका लागि प्रसिद्ध थिए। उनको शक्तिको सम्बन्ध उनको नजोरै प्रतिज्ञासँग जोडिएको कथा न्यायको पुस्तक 13:16 छ। दाउद राजा बन्नु अघि गोठाला थिए। उनले गोलियतलाई पराजित गरेको कथा पहिलो सामेल 17 छ। सुलेमान बुद्धिका लागि प्रसिद्ध थिए। पहिलो राजा 3 परमेश्वरसँग उनले धनभन्दा बुद्धि मागेको हामी पाउन सक्छौ। पहिलो कोरिन्थी 13 प्रेमको अध्याय भनिन्छ। प्रेमको स्वभाव बारे यसमा अत्यन्त प्रसिद्ध शिक्षा पाइन्छ। यीशु रुनु भएको उल्लेख योहन्ना 11:35 लाजरसको मृत्युको सन्दर्भमा यीशु रुनु भएको छोटो मार्मिक वाक्य छ। यीशुले 5 रोटी र 2 माछाबाट भीड़लाई खुवाउनु भयो। चारवटै सुसमारमा धेरैमय घटनाहरू पाइन्छ। यीशुले आफ्नो चेलाहरूसँग अन्तिम भोज गर्नुभयो। क्रिस्चियन परम्परामा यसलाई अत्यन्त महत्वपूर्ण घटना मानिन्छ। यीशुको पुनरुत्थान क्रिस्चियन विश्वासको केन्द्रमा छ। नयाँ नियमका सुसमाचारहरूमा यसको वर्णन पाइन्छ। पूर्वबाट आएका ज्योतिषीहरू यीशुलाई भेट्न आएको कथा मत्ती 2 छ। उनीहरू कतिजना थिए भन्ने कुरा बाइबलको स्पष्ट रूपमा बताउँदैन। 3 भन्ने परम्परा उनीहरूले ल्याएका 3 प्रकारका उपहारबाट आएको छ। बाइबलमा संख्याहरूको प्रतीक प्रयोग धेरै ठाउँमा छ, जस्तै 7, 12, 40 विभिन्न प्रसङ्गमा विशेष रूपमा देखा पर्छ। 7, 12 र 40 प्रकाशको पुस्तक अन्त्य 7 मोहर, 7 तुरै, 7 कचौरा, अजिङ्गर जनावर आदि जस्ता प्रतीकको यसमा पाइन्छ। श्रोता, मैले तपाईँलाई आज कार्यक्रम रोचक जानकारीमा बाइबलको महत्वपूर्ण कुरा बताएको छु। अहिलेलाई भने यो संगीतको साथ कार्यक्रममा फेरि पनि तपाईँको लागि

आदरणीय श्रोता, अब भने लगभग समयले मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: यशुको पछि लाग्नु। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा। आज म कष्ट वा दुःखसँग कसरी जिउने भन्ने विषयमा केही कुराहरू बाँड्न चाहन्छु। मैले तपाईसँग निरन्तर भइरहने मेरो ढाड र कम्मरको दुखाइसँग कसरी जिएकी छु भनेर धेरै पटक बाँडेकी छु। हो, मलाई थाहा छ म चारैवटा हात खुट्टा नचल्ने पक्षघाती हुँ र मलाई दुखाइ महसुस हुन्छ भन्दा कसैलाई विश्वास नलाग्न सक्छ। तर म के नै भन्न सक्छु र मलाई साँच्चै दुखाइ हुन्छ। मलाई लाग्छ जीवनको धेरै जसो समय व्हीलचेयरमा बसिरहँदा त्यसले ढाड र कम्मरमा साँच्चै असर पार्छ। तपाईले मैले भन्न खोजेको कुरा बुझ्नुभयो होला, अनि यसले दिनभरिको तपाईँको आत्मबल र दृष्टिकोणलाई नै कमजोर बनाइदिन सक्छ। जस्तै अस्ति बेलुकी म सुत्न जाँदा मेरो ढाड र कम्मरको दुखाइले गर्दा म मुस्किलले सुत्न सके। मैले प्रार्थना गरे र प्रभुलाई विन्ती गरे कि कृपया राति मेरो यो दुखाइको चक्रलाई तोडिदिनुहोस्, ताकि बिहान म येशूसँग बिउजन सकूं र व्हीलचेयरमा बिना कुनै दुखाई नयाँ दिनको सामना गर्न सकूं। तर जब बिहान भयो र म उठे, दुखाइ उस्तै थियो। अनि मैले एउटा गहिरो सास फेरे र परिस्थिति गाह्रो हुँदा म प्राय जे गर्छु त्यही गरे। मैले आफैलाई सुसमाचारको प्रचार गरे, त्यो सुसमाचार जसले मलाई र हामी प्रत्येकलाई लुका 9 अध्यायको 23 पदमा दिनहुँ आफ्नो क्रुस उठाएर आफैलाई त्याग्न भन्दछ। क्रुसले भरिएको जीवनको अर्थ नै यही हो। येशूको पछि लाग्दै कलवरीको बाटोमा अघि बढ्नु, जहाँ हामी आफ्ना शारीरिक चाहना र आवश्यकताहरू, हाम्रा सांसारिक सपना र इच्छाहरू अनि परमेश्वरले हुँदैन भन्नुभएका हाम्रा हरेक प्रार्थनाहरूलाई उहाँको क्रुसको चरणमा छाडिदिन्छौं। यो हामीले कहिलेकाहीँ मात्र गर्ने कुरा होइन। यो हाम्रो खुशी र स्वस्थ जीवनलाई कहिलेकाहीँ बाधा पुर्याउने कुरा मात्र होइन, तर यो त हामीले दिनहुँ गर्नुपर्ने कुरा हो। हामी दिनहुँ आफ्नो क्रुस उठाउँछौं। कसैले भने झैं क्रुसले भरिएको जीवन, क्रुसले भरिएको जीवन क्रुसले भरिएको दिनहरूबाट बनेको हुन्छ। अनि हरेक बिहान म आफैलाई यही सुसमाचारको प्रचार गर्छु। के यो गर्न सजिलो छ? अह, यो सजिलो छैन, पक्कै पनि छैन। मानिसको बलले यो असम्भव छ, तर परमेश्वरको बलमा हरेक कुरा सम्भव छ। दिनहुँ आफ्नो क्रुस उठाउने काम पनि सम्भव छ। वास्तवमा मैले यसैसँग सम्बन्धित एउटा भनाई कण्ठ गरेकी थिएँ, जुन एङ्ग्लिकन पास्टर विलियम लले लेख्नु भएको थियो। शताब्दी अघि उहाँले बुद्धिमानीपूर्वक यो लेख्नु भएको थियो। ध्यान दिएर सुन्नुहोस्। आफ्ना हरेक भित्री र बाहिरी कष्ट, हरेक निराशा, हरेक अन्धकार र उजाडपनलाई दुवै हातले परमेश्वरको आशिषका रूपमा स्वीकार गर्नुहोस्। यसलाई आफूभित्रको मलाई मार्ने र आफ्ना उद्धारकर्तासँग अझ पूर्ण संगतिमा प्रवेश गर्ने अवसरका रूपमा लिनुहोस्। कुनै पनि भित्री वा बाहिरी समस्यालाई अर्कै दृष्टिकोणले नहेर्नुहोस्। यसका बारेमा आउने अरू सबै विचारहरूलाई इन्कार गर्नुहोस्। अनि तपाईँको हरेक प्रकारको परीक्षा र संकट तपाईँको आत्मिक समृद्धिको आशिषको दिन बन्नेछ। त्यो अवस्था सबैभन्दा उत्तम हो जसले परमेश्वरमा सर्वोच्च विश्वास र पूर्ण समर्पणको अभ्यास गराउँछ। मित्र, यसमा धेरै गहिरो अर्थ छ। जब परमेश्वरले तपाईँले चाहेको कुरा दिनुहुन्न, मेरो हकमा दुखाइ रहित दिन, जब तपाई र म हरेक कष्टलाई आफैभित्रको मलाई मार्ने आशिषको अवसरको रूपमा दुवै हातले स्वीकार गर्छौं, तब यो नै येशूसँगको महिमामय र अझ पूर्ण संगतिमा प्रवेश गर्ने साँचो अर्थात चाबी बन्छ। अर्को पुराना भक्त हेनरी लिडन, जसले आफै पनि दुखाई भोग्नु भएको थियो, उहाँले लेख्नुभयो, उदार चित्तले सामना गरिएको हरेक कठिन प्रयास, हरेक कठिन प्रयास, खुशी साथ सुम्पिएको हरेक त्याग र कठिन परिस्थितिमा भुलिएको हरेक शब्दले मानिसलाई अझ उच्च स्तरमा पुर्याउँछ। तिनीहरूलाई परमेश्वरको स्पष्ट दर्शन दिन्छ, तिनीहरूको इच्छा शक्तिलाई अझ बलियो र स्वतन्त्र बनाउँछ, अनि तिनीहरूले हृदयलाई अझ उदार, ठूलो र कोमल बनाउँछ। परमेश्वरबाट आएका कष्टहरूलाई राजी खुशी र प्रसन्नता साथ दुवै हातले स्वीकार गर्नु नै ख्रिष्टको पछि लाग्नुको साँचो अर्थ हो। आज जोनी र साथीहरू सुनिदिनु भएकोमा धेरै धन्यवाद। कृपया दिनहुँ आफ्नो क्रुस उठाएर येशूको पछि लाग्नुमा कति धेरै आनन्द र स्वतन्त्रता छ भन्ने कुरा अरूहरूलाई पनि बाँड्नुहोस्। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी

0: लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोक गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: तलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याए र पृथ्वीको पल्लो छेउदेखि तलाई बोलाए। मैले भने, त मेरो दास होस्, मैले तलाई छानेको छु र तलाई इन्कार गरेको छैन। यसैले नडरा, किनकि म तसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केहीका हुनेछन् र नष्ट हुनेछन्। तेरो शत्रुहरूलाई तैले खोजे पनि उनीहरूलाई भेट्टाउने छैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्। किनकि म परम प्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु र तँलाई यसो भन्छु, नडरा, म तँलाई सहायता गर्नेछु। यसैया 41:9-13।
6: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ, पर्दैन आमा, त्यही पुग्ने त हो। एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
6: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे। सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
6: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो न?
1: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
6: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
7: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ख्रिस्टको खोजी गर्नुहोस्, तपाईले उहाँलाई भेट्टाउनु हुनेछ र उहाँसँगै हरेक कुराहरू पनि। सीएस लेक्स, साहित्यकार साथै क्रिस्चियन रक्षाशास्त्री।
9: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
10: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
9: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
10: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
9: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
10: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
9: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम गुड फ्राइडे। जयमसी नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरी बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम गुड फ्राइडे अथवा शुक्रबार लिएर प्राविधिक मित्रसँगै म ज्ञान उपस्थित भइसकेकी छु। आज शुक्रबारको दिन रहेको छ र यो कार्यक्रम हरेक शुक्रबार बिहान यसै समयमा प्रत्यक्ष प्रसारण चाहिँ गुड न्यूज एफएममा रेडियोमा आउने गर्दछ र तपाईँहरूले आफ्नो पाइक पर्ने समयमा पनि सुन्न सक्नुहुन्छ। लाइक फेसबुकमा पनि हामी यो कार्यक्रमलाई राख्ने गर्दछौं र तपाईँहरू अनलाइन मार्फत सुन्दै हुनुहुन्छ भने www.goodnewsfm.com.np मा पनि तपाईँहरूले हाम्रो प्रसारणलाई सुनेर साथ दिन सक्नुहुनेछ। गुड फ्राइडेमा हुनुहुन्छ, हरेक फ्राइडे जस्तै आजको फ्राइडे पनि एकदमै आशिषमय रहेको छ। हरेक दिन बनाउनुहुने चाहिँ परमेश्वर नै हुनुहुन्छ र आजको फ्राइडेमा पनि तपाईँहरू आरामै हुनुहुन्छ होला भन्ने मैले आशा लिएकी छु। र यो कार्यक्रममा हामी आशिष र अनुभवका कुराहरू बाँड्दै आइरहेका छौं। हाम्रा अनुभवहरू पनि छन्, आशिष पनि छन्, परमेश्वर पनि हामीसँग हुनुहुन्छ र एक अर्काको आशिषबाट हामी एक अर्कालाई आशिषित बनाउने प्रयास गर्नेछौ। र तपाईँहरूले फोन कल गर्न सक्नुहुनेछ, त्यसको लागि 4470754 हाम्रो स्टुडियोको नम्बर रहेको छ र वाट्सएप नम्बर रहेको छ 9802344646 पनि तपाईँहरूले फोन कल गर्न सक्नुहुनेछ। र तपाईँहरू मध्येबाट उत्साहको लागि एकजनालाई हामी विनर बनाउनेछौ र यहाँले एउटा रिचार्ज कार्ड पाउनुहुनेछ जसलाई दिएर सहयोग गर्नुभएको छ हाम्रो पम्फा रोकाज्यूले। यो समय एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने तपाईँहरूसँग कुराकानी गर्नको लागि म आउनेछु।

0: सुनेकै नै आशिष म एकपछि फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएमको प्रसारणमा कार्यक्रम गुड फ्राइडे अथवा शुक्रबार र तपाईँहरूले पनि फोन कल गरेर साथ दिन सक्नुहुन्छ तपाईँले पाउनुभएका आशिष र उत्साहका कुराहरू बाँड्न सक्नुहुन्छ अथवा अनुभवका कुराहरू बाँड्न सक्नुहुन्छ परमेश्वरको वचनबाट तपाईँको जीवन जिहाईबाट तपाईँको परिवारबाट मण्डली आफू बसेको राष्ट्र समुदाय अनि तपाईँहरूले जहाँ जहाँबाट उत्साह पाउनु भएको छ तपाईँहरूले बाँड्न सक्नुहुन्छ कोही श्रोता आइसक्नु भएको छ अनुसार उहाँलाई स्वागत गर्नेछौ हेलो
1: हेलो
0: जय मसी साराजी स्वागत छ हजुर आरामै हुनुहुन्छ
1: एकदमै आरामै छु त आज त ओहो हामी त यहाँ तिनजना भेट भएको
0: छ ओहो तपाईँहरू तिनजना भेट हुनुभयो को भेट हुनुभयो होला तिनजना भन्ने बित्तिकै को पर्नुभयो होला त हजुर तिनैजना नजाइ मसी छ है
1: तिनैजना चिनेकै मान्छे हो
0: ए भने चाहिँ सस्पेन्समा राख्ने यो कुरा गोप्य नै राखेको राम्रो
1: हो
0: भनेपछि तपाईँले यो कुरा गोप्यमै राख्ने भन्ने कुरा गर्नुभयो जी होस् मेरो एकदमै धेरै माया अनि जयमसी भनिदिनु होला तपाईँको दुईजना साथीलाई र आज हामी आशिष र उत्साहका कुराहरू बाँडिरहेका छौँ तपाईँले यो समय बाँड्न सक्नुहुन्छ आफ्नो उत्साह र आशिषका कुराहरू
1: हुन्छ म्याम आशिष भन्नाले प्रभुलाई धेरै धन्यवाद भएको होस् अनि म आशिष बाँड्न चाहन्छु आज चाहिँ हामी छाङ्गोतिर अनि छाङ्गोतिर आएको छ हामी यहाँ पम्फा दिदी पनि हुनुहुन्छ पुना दिदी हुनुहुन्छ लुकाउनै पर्दैन कोही पनि
0: ए भनेपछि लुकाउन नमिल्ने ठुलो मान्छे हुनुहुँदो रहेछ नि त उहाँहरू अनि
1: हामी चाहिँ अब राम्रैसँग आएर बस्नु भएको रहेछ कता कता हामी खोज्दै खोज्दै यहाँ आइपुग्यौँ अनि प्रभुको वचनहरू बाँड्दै आउनु पायौँ यहाँ के हामीलाई के कस्तो कस्तो पनि सहनु पर्यो प्रभुलाई
0: धन्यवाद
1: साथीको मायाले डोर्याएर मायाले डोर्या दिएर हो यो जस्तो आशिष चाहिँ केही पनि होइन म्याम आज यो आशिष
0: हजुर थानकोट भन्नुभयो कि कलङ्कीमा भन्नुभयो हजुर
1: कलङ्की होइन अहिले त यो सरेर यो थानकोट आइदिनु
0: हाम्रो पुनाजी गई मसी पम्पाजी हजुर कस्तो हुनुहुन्छ निको हुनुभयो हजुर
2: म त अलिकति कमजोर भएको थियो तर कमजोरी भए चाहिँ म हिँड्न पनि गाह्रो छ यहाँ कस्तो माया लागेर प्रार्थना गरिदिन भनेर भेटघाट गर्नु भनेर आएको पुना त दिदीले एकदम माया लाग्छ
0: हजुर
2: कलङ्कीमा बस्नुहुन्छ कलङ्कीबाट त धेरै टाढा आउनुभएछ अहिले त ठाउँ त एकदम राम्रो रहेछ है
0: हजुर
2: एकदम धुलो धुवा नभएको सफा कस्तो ठाउँमा आउनुभएको छ अनि टाढो चाहिँ टाढो अब पति चाहिँ मान्छेहरू आउन नसकिँदो छ भेटघाट गर्न पाइयो परमेश्वरको वचन प्रचार गर्दै आउन पाइयो धेरै ठुलो आशिष पायो त्यस्तो गर्न पाउने थिइनँ होइन जे बाटोमा ट्याक्सी बाँचेँ म अनि यहाँसम्म आउन पाएँ अब प्रार्थना गर्नेछौँ उहाँको लागि प्रार्थना गर्दै आएको अनि भेटघाट गर्ने मौका समय पायौँ वचन प्रचार गर्नु ऊ माथिसम्म प्रचार गरेर आएको बाटो नदेखेर घर नचिनेर ऊ माथि कहाँ कहाँ हो गर पनि त्यो बाटोमा ट्याक्सी बाँड्न पायौँ थुप्रै हुनुहुँदो रहेछ उहाँलाई बाँड्दै बाँड्दै अनि तल आइपुगेर पुनः थापाले दिदी फोन गरेको अनि यहाँ लिन आउनु भएको छ अनि बल्ल बल्ल उहाँलाई भेट भयो कुराकानी गर्छ अनि हामीलाई एकदमै आशीर्वाद भयो हजुर आज मलाई पनि सम्झिन नभए पनि यहाँ सम्झाउने शक्ति परमेश्वर दिनुभयो मायाले गर्दा
0: हजुर हो नि ठाउँ टाढा भए पनि मन टाढा भएन होइन
2: धन्यवाद मेरो श्रीमानलाई एकैछिन छोड्ने मौका पाएँ त्यहाँ मान्छेहरू आउनु भएको छ
0: ए हजुर
2: उहाँको साथमा त्यो साथी भएको भएर चाहिँ म एकछिन यहाँ साथी र प्रार्थना गरेर आउँछु है भनेर हिँडेको हुन्छ हामी म बस्छु
0: हजुर हजुरलाई पनि कुराकानी गर्नु पाउँदा एकदमै खुसी लाग्यो आराम अलिकति ठिक हुनु भएछ हजुर म ठिक छु तपाईँहरू ठिक हुनु नै हामीलाई एकदम आराम लाग्छ ठिक लाग्छ अनि एकदमै हाम्रो प्रार्थना पनि छ हाम्रो पुनाजी हाम्रो पम्फाजी साराजीलाई परमेश्वर धेरै आशिष दिनुभएको छ यो हृदय जुन दिनुभएको छ एकअर्कालाई उत्साह दिने आफू अस्वस्थ अवस्थामा पनि गएर प्रार्थना गर्ने हृदय अनि यसमा नै चङ्गाइ छ होइन यसमा नै निको छ तपाईँहरू सबैजनालाई परमेश्वर एकदम धेरै आशिष दिनुभएको छ एकदमै खुसी लाग्यो हजुर हस्
1: ल हुन्छ म्याम जयमसी अनि फेरि मलाई पनि त्यही मैले पनि त्यही हो एकदमै गाह्रो अवस्था थियो अनि मेरो महिला पनि प्रभुले चङ्गाइ दिनुभएको छ अनि कुनै डक्टर लगाउनु नि परेन दुईजना बिरामी भयो दुईजना बिरामी हुँदा पनि तर प्रभुले चङ्गाइ दिनुभयो औषधि खानु परेन प्रभुलाई धेरै धन्यवाद अनि यहाँ आउने मौका आज प्रभुले दिनुभएको छ यो जस्तो आशिष के होइन
0: प्रभुले
1: के भन्नुभएको प्रभुले भन्नुभएको छ नि होइन तिमीहरूलाई म छोड्ने छैन तिमीहरूलाई बाँसोको बिचमा म पठाउने छु अनि फेरि तिमीहरूले चाहिँ सर्प चाहिँ चलाएको र सर्प चाहिँ चलाएको र ढुकुर चाहिँ सिधा हुनुपर्छ भनेको छ अनि त्यसै कारण पनि हामी चाहिँ अब जागा उ गरेर हामी चाहिँ सचेत रहेर अहिले बाँड्ने बेला भएको छ अनि कलौजीमा आएपछि चाहिँ उहाँलाई चाहिँ एकजना मान्छेले फोटो सोटो खिचेर गरेको छ अनि त्यहाँ हामीलाई चाहिँ भन्दै थियो कि उसले भन्दै थियो अनि सुरी सुरी आ भन्दै थियो उ गर्दै थियो प्रभुलाई धन्यवाद भएको तर त्यो त्यस बेला चाहिँ म सचेत रहनु पर्ने अब प्रभुलाई धेरै
0: धन्यवाद र हाम्रो पुनाजी पनि ठिक हुनुहुन्छ नि हजुर हजुर
1: पुना दिदी बोल्नुहुन्छ
0: हजुर हामी पनि आउँछौँ भनेर किन पुनाजी बोल्नु भएन त त्यहाँ त अनि हजुर जयमसी अनि हामीलाई पनि बोलाउनु पर्छ भनेर तपाईँ त बोल्नु नै भएको छैन त हजुर धेरै टाढा जानुभएछ तर ठाउँ टाढा भए पनि मन एकदमै नजिक छ पक्कै पनि हजुर परमेश्वरले धेरै आशिष दिनुभएको होस् त्यो नयाँ ठाउँमा तपाईँलाई परमेश्वरले सुरक्षा राख्नुभएको होस् एकदमै खुसी लाग्यो पुनाजी हामी कुराकानी गर्दै गरौँला
3: भनेको ठाउँ चाहिँ मैले मलाई गाडी जङ्गल कराउने धेरै डाक चल्दैछ मलाई बस्नमा अप्ठ्यारो लागिरहेको थियो धुलो ढले घाँटी छ्याक्क पार्ने कोठाभित्र त्यस्तै म आशिष भएको थिएँ त्यहाँ पनि प्रभुलाई मैले हजुरहरूसँग त्यहाँको गवाई बोलिरहेको छैन है
0: हजुर
3: तर मैले परमेश्वरै हुनुहुन्छ क्या यहाँ भनेको छ नि त यो टाढा तिन सय चालिसको मैले अलिकति आशिषमा भएन यो आसम्म है विशेष गरी भनेर म अर्थ लाग्दिनँ म अर्थ लाग्दिनँ किनभने परमेश्वरै हुनुहुन्छ
0: हजुर एकदमै धेरै धन्यवाद पुनाजी अनि फेरि पनि हामी कुराकानी गर्दै गरौँला अनि एकदमै खुसी लाग्यो परमेश्वर धेरै आशिष दिनुभएको तपाईँहरूको समय बिताउनु होला एकअर्कासँग कुराकानी गर्नु होला
3: हजुर
0: हजुर हस् धेरै धन्यवाद अहिले भने छुटौँ है त हामी एकदम हामी प्रार्थना गरिरहेका छौँ प्रार्थनामा याद गर्नेछौँ है त हजुर हजुर जयमसी
4: उहाँ हुनुहुन्थ्यो उहाँहरू हुनुहुन्थ्यो उहाँ हुनुहुन्थ्यो होइन उहाँहरू हुनुहुन्थ्यो सारा तामाङज्यू बम्पा रोकाज्यू र पुना थापाज्यू तीनजना एकै ठाउँमा भेटाउनु भएको रहेछ एकदमै खुसी लाग्यो गुड न्युजले एउटा गुड न्युज चाहिँ मित्रतालाई एक कट्ठा पनि बनाउने काम गरिरहेको छ जस्तो लाग्छ मलाई यो पनि एउटा आशिषको कुरा हो लामो समयको प्रार्थना लामो समयको प्रयास पनि हो यो साथ भन्ने कुरा एकदम महत्वपूर्ण कुरा छ साथी भन्ने कुरा एकदम बिब्लिकल छ कि बाइबलीय छ यो चाहिँ आज आएर भएको कुरा होइन अनि उहाँहरूले जुन प्रकारले एकले अर्कालाई उत्साह दिइरहनु भएको छ परमेश्वरले उहाँहरूलाई एकदम धेरै आशिष दिनुभएको छ यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ हाम्रो टेलिफोन नम्बर रहेको छ 4770754770754 हाम्रो वाट्सएप नम्बर रहेको छ 9802344646 पनि तपाईँहरूले फोन कल गर्न सक्नुहुनेछ र उत्साह र आशिषका कुराहरू अनुभवका कुराहरू बताइरहेका छौँ कोही श्रोता आउनुभएको छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ हेलो
5: हेलो जयमसी
0: विद्याजी स्वागत छ हजुरलाई
5: धन्यवाद
0: हजुर आरामै हुनुहुन्छ
5: आरामै छु परमेश्वरको अनुग्रह अनि सबै प्रार्थना टिमहरूको पेनद्वारा प्रार्थनाद्वारा
0: हजुर एकदमै खुसी लाग्यो यसरी नै परमेश्वरले एकदमै चङ्गाइमा राख्नु भएको होस् हाम्रो विद्याजीलाई र विद्याजी आज हामीले आशिष र अनुभवका कुराहरू बाँडिरहेका छौँ यो समय हजुरलाई दिन चाहन्छु
5: हस् धन्यवाद आशिषको कुरा भन्नुपर्दा सर्वप्रथम त परमेश्वरलाई धन्यवाद दिनुपर्छ किनभने यो दिन कतिले परमेश्वरलाई दिन देख्न पाएका थिएन तर परमेश्वरले हामीलाई एक दिन एक घडी भए पनि अनुग्रह गर्नु भएको छ, जीवन दिनु भएको छ, त्यही भएर बोल्न पाएको छु हजुरहरूसँग. अनि भर्खरै तिनैजना यता ठाङ्कोटतिर आउनु भएको भनेर भन्नुभएकोले पम्फाजीलाई फोन गरेर कुरा गर्ने मौका परमेश्वरले दिनुभयो, त्यसको लागि धन्यवाद है. परमेश्वरको आशिष हो नि त यो. मेरो घरतिर आउनु भएको भनेकोले मलाई त कति उत्साह भएको थियो है, कस्तो उत्साह भएको थियो. प्रभुलाई धेरै धन्यवाद. अनि गएको दिनहरूमा म पनि अब यस्तो गाह्रो भएको थियो मलाई, जिउहरू दुखेर टाउकोहरू दुखेर रिङ्गटा लाएर बेसी त रिङ्गटा लाग्ने डर लगाइराखेको थियो. जे होस् यसरी नै बिरामी हुँदाखेरि मैले फोन गर्दाखेरि प्रार्थना गरिदिनु भने त्यसपछि प्रार्थना गरिदिनु भयो. अनि मलाई कम हुँदै गयो. अनि मेरो गुरुमालाई पनि, मेरो नैकापको गुरुमालाई पनि मैले अनलाइनमै प्रार्थनामा माग गरेँ अनि प्रार्थना गरिदिनु भयो. परमेश्वरलाई धन्यवाद. अनि त्यसपछि फेरि एकजना दिदीले, यता बलम्बु चर्चको दिदीले फोन गरेर ल्याउनु भएको थियो सारी फल्स राख्नु पर्यो भनेर. अनि उहाँले भन्नुभएको थियो, अनि म त सन्चो छैन भने ला मेरो यसो सकाउनु पर्ने, साधारण सभामा लाउनु पर्ने भन्नुभयो. अनि म त सक्छु यसरी अरेस लाएर चाहिँ बस्न सक्छु, तपाईँले प्रार्थना गर्नुभएदेखि चाहिँ म बस्न चाहिँ सकेँ, नत्र बस्नै नसके कि ढाड दुखेर. अनि तपाईँले प्रार्थना गरिदिनु भयो. अनि हाम्रो पाचनको अनिताले अनि अर्को साथीले अनलाइनबाटै हामीले प्रार्थना गरेँ अनि त्यसपछि म बस्नुभयो. प्रभुलाई धेरै धन्यवाद. अनि यसरी परमेश्वरले ओछ्यानमा हुँदाखेरि पनि परमेश्वरले चाहिँ हामीलाई चङ्गाई दिनुहुन्छ. अनि परमेश्वरलाई चाहिँ धेरै धन्यवाद, यो चङ्गाईहरू चाहिँ बताउनु पाएको छु. अनि हजुरको कार्यक्रममा आएर नारी आवाजमा बोल्न पाएको छु,
0: धेरै धन्यवाद.
5: यसरी बोल्न आएछ भनेर राम्रो भन्नुभयो, यस्तो बोल्ने जस्तै थिएन भन्नुभयो, मलाई त खुसी लाग्यो कि, एकदम खुसी लाग्यो. अनि साथसाथै हजुरलाई भेट्न नपाएकोले चाहिँ अलिकति दुःख थियो है. अनि त्यसपछि यो हामी अजीसँग पनि यसरी सङ्गति गर्ने मौका परमेश्वरले दिनुभयो, धेरै धन्यवाद. यही आशिष हो है. अनि त्यही अब कति स्तुति राख्ने भनेर सङ्गति, शुक्रबारको सङ्गति अहिले पनि म जान लागेको, आज मेरै सञ्चालनको पालो छ, आज चाहिँ उपवासको प्रार्थना छ. अनि त्यसपछि त्यहाँ शुक्रबार सङ्गति गरेर आयो, बिचमा त मलाई कस्तो रिङ्गटा लागेको थियो कि. अनि त्यसपछि आइतबार र सोमबार त म जानै न डर लाग्यो अलिकति, एक्लै अब छोरी हुँदा त सँगसँगै गइरहेको थियो, छोरी छैन अनि जानलाई अलि डर लागेर गएन. जे होस् अनि त्यसपछि मङ्गलबार त आफ्नै पालो अनि जानै पर्यो, बिस्तारै गयो अनि त्यसरी नै निको पारै लानुभयो. यसैमा चाहिँ खुसी छु अनि यो चाहिँ हरेकलाई बताउन पाउँदाखेरि पनि खुसी छु.
0: हजुर, एकदमै खुसी लाग्यो सबै कुराको लागि, तपाईँले हामीलाई प्रार्थना गरिदिनु भएको लागि, साथ र सपोर्ट गर्नुभएको लागि एकदमै धेरै धन्यवाद. परमेश्वरले धेरै आशिष दिनुभएको होस्, विद्याजीको वरदानलाई परमेश्वरले अझै बलदो बनाउनु भएको होस्. हाम्रो प्रार्थना यही नै छ, धेरै धेरै धन्यवाद चङ्गाईको लागि. हामी अझै प्रार्थना गर्नेछौ, छुटौ है त अहिलेलाई. जयमसी जजलप्पा, उहाँ हुनुहुन्थ्यो विद्या श्रेष्ठ बलम्बुबाट फोन गरेर साथ दिनुभएको थियो. निकै नै आशिषमय कुराकानी गरेर जानुभएको छ. यसरी तपाईँहरू पनि समय दिन सक्नुहुन्छ, आफ्ना आशिष र उत्साहका कुराहरू बाँड्न सक्नुहुन्छ. कोही आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ. हेलो
6: हेलो, जयमसी, म पसलमा बसी बसी.
0: हजुर, एकदमै स्वागत छ हाम्रो स्टुडियोमा. हामी बसी बसी स्वागत गर्न पाएका छौँ हाम्रो पम्फाजीलाई. हजुरहरू कस्तो हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, अनि चितलाङतिरको हाल खबर के छ?
6: म अहिले ठिकै छु, आमा चाहिँ अहिले सुतिरहनु भएको, अनि मौसम चाहिँ अब कहिले घाम लाग्ने कहिले पानी पर्ने, अहिले चाहिँ घाम लागिरहेछ, अहिले चाहिँ पानी पर्ला जस्तो भएको थियो, परेको चाहिँ थिएन. अनि कपडाहरू धोएँ 8-9 बजे, 9:15 बजेतिर सकाएँ, सरसफाई गरेर कपडा धोएर अनि खाना पकायो खायो. आमा चाहिँ सुतिरहेको कारणले अनि उठाएको छैन, त्यही हो. अनि हिजो बिहिबारको सङ्गति पासरबाहरू आउनुभयो, प्रार्थना गरिदिनु भयो, अनि खाना पाएर पठाउनु पाएँ. अनि अस्ति पनि विदेशी टिमहरू आउनुभयो 2 गते, अनि उहाँहरूले पनि प्रार्थना गरेर जानुभयो, उहाँहरूलाई पनि खाजाहरू खुवाएर पठाउन पाएँ. त्यो परमेश्वरको आशिष, परमेश्वरलाई धेरै धन्यवाद होइन.
0: हजुर हजुर,
6: हजुर कस्तो हुनुहुन्छ नि मिस?
4: हजुर म एकदमै ठिक छु। तपाईँहरूको प्रार्थना यति धेरै माया छ होइन, त्यो कारणले गर्दा पनि एकदमै म ठिक छु, खुसी पनि छु तपाईँहरूसँग कुराकानी गर्न पाउँदा फेरि, तपाईँहरूको हाल खबर सोध्न पाउँदा फेरि, अनि तपाईँहरू ठिक हुनुभएको अनि तपाईँहरूको अवस्थाहरूमा यसरी कुराकानी गर्न पाउँदा हामी एकदम गुड न्यूज एफएम परिवार एकदमै खुसी छौँ, स्वास्थ्य छौँ, तपाईँहरूप्रति धन्यवादी छौँ। अनि पम्फाजी अरू पनि केही छ आशिष उत्साहका अनुभवका कुराहरू पनि समय पार्न सक्नुहुन्छ?
6: म चाहिँ के अरे यो के अरे टिकटकहरू हेरिरहँदा हेर्दा चाहिँ अनि नाथियल भन्नुभएको के अरे उहाँ पास्टर बाको वचनहरू सुन्दा चाहिँ म एकदमै उत्साहित भएको छु होइन। उहाँले चाहिँ छोटो छोटो वचनहरू बाँड्दै अनि आशिषहरू बाँड्नुहुन्छ अनि विभिन्न उदाहरणहरू दिएर अनि उहाँको वचनले चाहिँ म एकदमै उत्साहित भएको छु होइन। म पनि अब समाजमा बस्नु परेको छ अनि जम्मा अहिले पो दुई घर भएको छ त विश्वासी, पहिला त म एक्लो एक्लै थिएँ अनि छोराछोरी सानसानै अनि कति प्रार्थना गर्थे अहिले पनि होइन समाजमा बस्नुपर्छ अनि नम्रता हृदय दिनुभएको होस् अनि होइन अनि हाम्रो बोलाइ हेराई सबै आचरणहरू परमेश्वरको महिमाको लागि हुन सकोस्, नम्र हुन सकौँ। अब पसलमा पनि कति होइन मान्छेले पसल गरेपछि कति कुराहरू गर्छ होइन, त्यो पनि अब कति त झर्केर बोल्छ अनि त्यस्तै नम्र हुन सकौँ भनेर म पनि प्रार्थना गरिरहन्थे। उहाँले चाहिँ एकजना भन्नुभएको थियो अलि अस्ति नै मैले सुनेको अनि त्यहाँबाट एकजना अगुवाजनले चाहिँ प्रार्थना गर्नुभयो अरे घोडा टेकेर अनि अगुवा भयो अगुवाजन रे अगुवाको काम गर्ने अनि घोडा टेकेर प्रार्थना गर्नुभयो अरे नम्र बनाउनुहोस् प्रभु भनेर अनि त्यहाँबाट त्यसो भनेर प्रार्थना गरिसकेर सुत्नुभयो अरे अनि भोलिपल्ट बिहानै उठ्दा त मान्छे हल्ली खल्ली गरेर अनि एउटा स्त्री चाहिँ सानो बालक लिएर नि आएर गाउँले जम्मै अनि त्यो व्यक्तिलाई त गाली गरेर अनि यही हो यो बच्चाको बाउ यही हो भनेर त्यो स्त्रीले भनेर चाहिँ भनेर चाहिँ कति कराए रे अनि उसलाई काखमा राखेर अनि सबै गए रे अनि यो व्यक्ति त राम्रो भन्ठाने थिएँ मैले त यस्तो पो रहेछ भनेर गाउँले नि भने रे अनि त्यहाँबाट उहाँले चाहिँ सबै गइसकेपछि अनि बच्चा लिएर प्रार्थना गर्नुभयो अरे अनि तँलाई नम्र चाहियो होइन तैँले प्रार्थना गरिराखिस् त नम्र त चाहियो भनेर अनि त्यही कारणले अनि तैँले नगरेको कामहरू पनि त अनि त कस्तो छ नम्र छ कि छैन भनेर अनि यो कामहरू भएको भन्ने कुराहरू परमेश्वर बोल्नुभयो अरे क्या अनि त्यस त्यो आशिषले त्यो उहाँले भनेको गवाई भनौँ कि अब गवाईहरू सुन्दा चाहिँ म चाहिँ एकदमै आशिषमय भएँ अनि प्रार्थना गर्नुभयो अरे अनि त्यो बालकलाई हुर्काएर बढाएर अनि त्यहाँबाट पछि खोइ कति वर्ष पछि भन्नुभएको लिन आउँदा चाहिँ अनि उहाँले दिनुभएन अरे अनि त्यो बालक चाहिँ अहिले बढेर सेवा कार्यहरू गर्दै हुनुहुन्छ भनेर म चाहिँ एकदमै आशिषमय भएँ कि अनि किनभने अनि मेरो आमा पनि बिरामी होइन अनि म नि अब कति सन्चो हुँदैन जिउ दुख्ने हातहरू फुट्ने दुख्ने हुन्थ्यो अनि म नि थकितले हैरान हुन्थ्यो अनि आमा त्यस्तै बोलाइरहने अनि कराइरहने होइन यता फर्काइदिए उता फर्काइदिए यहाँ आएर बस्थे भन्नुहुन्थ्यो होइन अनि म चाहिँ कति कराउनु भएको थिएँ तपाईँ मलाई यस्तो भइरहेछ भन्थे कि अनि त्यो पाठले चाहिँ म पनि अनि सिकेँ होइन अनि हो नि अनि साँच्चै नै हामी नम्रता चाहिन्छ हामीलाई नम्र हुन सिकाउनुहोस् भनेर प्रार्थना गर्छौँ अलिकति होइन केही हो कि अनि आफूलाई गाह्रो भएको कारणले कति दिक्कत लाग्ने अनि त्योबाट चाहिँ अनि मैले पास सिकेँ हामी पनि नम्र चाहियो भनेर प्रार्थना गरिरहेछौँ अनि साँच्चै नै हामी त्यो झर्की फर्की गर्न चाहिँ नहुने होइन अनि त्योबाट चाहिँ मैले धेरै पाठहरू सिकेँ अनि आज पनि मैले उहाँकै त्यो सिक्दै थिएँ होइन गवाईहरू सुन्दै थिएँ अनि उहाँले नि आज भन्नुभयो कि अनि गाउँलेहरूले त कस्तो गाली गर्छ अरे त विश्वासी भएर किन यस्तो किन झगडा गरे किन यस्तो परिवार भएको भएर गाउँलेहरूले त भन्छ अरे भन्ने त स्वाभाविकै हो तर मण्डली परिवारहरू चाहिँ अनि उहाँले चाहिँ अनि फेरि त्यो डुङ्गामा गएको उदाहरण गए होइन चेलाहरू अनि यीशु ख्रीष्ट पनि त्यही डुङ्गैमा हुनुहुन्थ्यो चेलाहरू पनि अनि छालले डुबाउँदाखेरि अनि ए प्रभु गुरुजी हामी त डुब्नै लाग्यौँ भन्दाखेरि अनि यीशु ख्रीष्टले चाहिँ अनि अल्पा विश्वासी त किन यस्तो भइस् भन्नुभयो अरे अनि त्यहाँबाट पनि बचाउनु भयो अनि त्यहाँबाट फेरि त्यहाँ पछिको अनि भेडा एउटा सानो भेडा चाहिँ माथितिर उमो लागेर गयो अरे जङ्गलतिर अनि गए भेटेपछि चाहिँ अनि सिंह भेट्यो अरे जंगलमा, अनि सिंह देखेर चाहिँ त्यो भेडा चाहिँ भाग्यो अरे, भागेर भागेपछि अनि त्यो सिंह पनि पछि पछि गयो अरे, अनि खोल्सा थियो अरे, पानी चाहिँ थिएन अरे खोल्सामा, त्यो दलदली हिलो थियो अरे, दुइटै दलदली हिलमा दबियो अरे होइन, अब आउन सकेन, अनि त्यहाँबाट ठाउँ अनि एउटा ठाउँमा सिंह एउटा ठाउँमा त्यो भेडा अरे, अनि त्यहाँबाट भेडाले चाहिँ मुस्कुराउँदै हाँस्यो अरे, अब किन त मुस्कुराउँदै हाँसेको, अनि हामी त मर्ने दिन आयो, अब मर्छौ हामी, त पनि मर्छस् म पनि मर्छस् भनेर त्यसरी भनेर सिंहले अनि मुस्कुराउँदै हाँसेर भनेर के भेडाले त, अनि म त भेडा हुँ अनि मेरो मालिक छ, अनि मलाई त खोज्न आउँछ, मालिकले खोज्छ भेटेर भने, अनि फेरि मलाई खोज्छ, अनि मलाई देखेर यो हिलोबाट तानेर लान्छ, मलाई उद्धार हुन्छ, अनि तिमी त अब जंगलको सिंह राजा हो, तर तपाईँको चाहिँ गोठालो कोही पनि छैन, तिम्रो चाहिँ तिमी चाहिँ अवश्य पनि मर्छ भनेर त्यो भेडाले भनेरे, अनि एकछिनपछि चाहिँ साँच्ची नै त्यो भेडालाई चाहिँ आएर अनि गोठालाले चाहिँ आएर उद्धार गरेर त्यो सिंह चाहिँ ती दबिएर मरे अरे होइन, हामी हो नि हामी परम प्रभु चाहिँ हाम्रो गोठाला हुनुहुन्छ होइन, हामीलाई भेडाको रूपमा चाहिँ परमेश्वरले भन्नुभएको छ, आज हामी कति निराशहरू हुन्छौँ होइन, हामीले भजन पनि गाउँछौँ परम प्रभु मेरो गोठालो मलाई केहीको खाँचो हुँदैन भन्छौँ, अनि परम प्रभु मेरो सहारा होइन मलाई अघि अघि डोड्या हिँडी दुःखको आँसु पुस्ने भनेर हामी 304 नम्बरको नि कोरसहरू गाउँछौँ, तर हामीलाई दुःख परेको बेला चाहिँ होइन परम प्रभु चाहिँ हाम्रो गोठाला हुन्छ, एक दिन त्यो भेडालाई त्यो हिलोबाट दबिएको हिलोबाट त्यसरी परम प्रभुले उठाउनु भएको चाहिँ परमेश्वरले हामीलाई एक दिन अवश्य पनि उठाउनुहुन्छ, अनि हामी निराश हुन पर्दैन, हरेक कुराको समय छ, हामी समयसम्म चाहिँ धैर्य धारण गरेर अगाडि बढ्न पर्ने होइन, अनि यसाया 40:29 नि उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ होइन, हामी प्रार्थना गरेर थाक्दा पनि परमेश्वरले फेरि हामीलाई बल दिनुहुँदो रहेछ होइन, अब फेरि म यसरी प्रार्थना गर्ने अनि कमजोरी भइसकेकालाई नै आउनु उहाँले चाहिँ शक्ति बढाइदिनु हुँदो रहेछ, हामी उहाँमै आशा अनि भरोसा राख उठाउनुहुन्छ, अनि हामी निराश हुन पर्दैन, हरेक कुराको समय छ, हामी समयसम्म चाहिँ धैर्य धारण गरेर अगाडि बढ्न पर्ने होइन, अनि यसाया 40:29

0: गोठाला हुनुहुन्छ, एक दिन मलाई अवश्य पनि उद्धार दिनुहुन्छ अनि त्योबाट मुक्ति दिनुहुन्छ भनेर चाहिँ हामी विश्वास साथ अनि धैर्य धारण गरेर अगाडि बढेर निरन्तर प्रार्थना लागिरह्यो भने चाहिँ अवश्य पनि त्यो भेडालाई गोठालाले निकाले जस्तै हामीलाई पनि विभिन्न होइन फिक्री चिन्ताबाट होइन अनि विभिन्न समस्याबाट नि एक दिन परमेश्वरले छुटकारा दिनुहुन्छ, त्यहाँबाट उठाउनुहुन्छ भनेर म भन्न चाहन्छु मिस। यही
1: आशिषमय कुरा हामीसँग बाँडिदिनु भयो, तपाईँको अनुभव आशिषका कुराहरू, परमेश्वर धेरै आशिष दिनु भएको होस्। हामी प्रार्थनामा याद गरिरहेका छौँ तपाईँहरूको लागि, धेरै धेरै धन्यवाद समयको लागि पनि। अहिले भने छिटो है त हजुर।
0: हुन्छ मिस, जय मसी।
1: जय मसी। हजुर, उहाँ हुनुहुन्छ चितलाङदेखि पम्फा गोपालीज्यू। निकै नै आशिषमय कुरा, उहाँको अनुभवका कुरा, उहाँले सिकेका कुराहरू हामीसँग बाँडिदिनु भएको छ। अनि हामीलाई परमेश्वरले उत्साह दिने कुराहरू थुप्रै छन् कि, तर हामीले ती कुराहरू खोज्न अनि हेर्न पनि जान्नुपर्छ। रहेछ नि, तपाईँहरूले फोन कल गर्न सक्नुहुन्छ। यो समय एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु। गीतपछि भने म आउने नै छु।

0: हजुरकी नै आशिषमय पछि फेरि पनि स्वागत गर्न चाहन्छु र कोही श्रोता आइसक्नु भएको छ टेलिफोन सम्पर्कमा. आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ. हेलो
1: हेलो म्याम, जयमसी
0: मायाजी, स्वागत छ हजुरलाई. आरामै हुनुहुन्छ हजुर?
1: धन्यवाद म्याम. आराम भन्नाले अलिकति आराम थिएन, अब आराम भयो.
0: ए हजुर, यो सिजनै त्यही होला है सायद. सबैजनासँग जोसँग कुराकानी गरिरहेकी छु म, सबैजनालाई चाहिँ जिउ दुख्ने, ज्वरो आउने, रुगा लाग्ने यो भनिरहनु भएको छ. अनि ठिक हुँदै हुनुहुँदो रहेछ हजुर, एकदमै खुसी लाग्यो.
1: परमेश्वरको मन्दिर हो, त्यो बस्ने ठाउँ नै होइन नि.
0: हजुर,
1: बाबा त्यसलाई
0: हजुर हो नि. आशिष र अनुभवका कुराहरू मारिरहेका छौँ. पक्कै पनि मायाजीसँग पनि थुप्रै अनुभवहरू छन्, आशिषका कुराहरू छन्, यो समयमा हजुरलाई दिन चाहन्छु.
1: हुन्छ म्याम, एकदमै परमेश्वरलाई पनि धन्यवाद र म्यामलाई पनि धन्यवाद दिन्छु म.
0: हजुर, धेरै धन्यवाद.
1: अस्ति शनिबार बेलुकादेखिको मलाई पनि एकदमै गाह्रो, जिउहरू सबै दुख्ने, अनि यस्तो दुख्ने कि जति पनि शब्द कुटेर शरीरहरूको च्याच्या पारेर दुखेर यति गाह्रो भएको थियो. काहीँ पनि त्यो नदुख्ने भन्ने काहीँ

0: थिएन कि अनि विशेष गरेर पहिला कम्मर दुख्ने मेरो पहिला देखिन्थ्यो, अनि त्यो कम्मर दुख्ने चाहिँ मेरो 2 वर्ष जति भयो, एकदमै प्रार्थनाद्वारा नै निको भएको थियो। 2 वर्ष भएको थियो मलाई एकदमै पूर्ण छुटकारा। अस्ति फेरि त्यस्तै नै भयो क्या, त्यस्तै भयो। अनि मैले प्रभु म कहाँ लडेँ, चिप्ले प्रभु मलाई क्षमा गर्नुहोस्, मलाई त मानिसको डक्टर होइन, मेरो परमेश्वर नै डक्टर चाहिन्छ, म त कहीँ पनि औषधि पनि गर्दिनँ, केही गर्दिनँ, प्रभु मलाई सहायता गर्नुहोस् भन्दै निरन्तर प्रार्थना गरेँ। अनि घर परिवारले पनि गरिदिनु भयो, तैपनि दुःखी नै राखेको थियो, मलाई उठ्न बस्न नै गाह्रो भइरहेको थियो, तर पनि म कहीँ पनि गइनँ पनि, प्रभु मसँगै हुनुहुन्छ, डक्टर मसँग हुनुहुन्छ भने म अरू डक्टरलाई किन खोज्ने भन्दै प्रार्थनामै घुँडा नै जे गर्नुपर्छ भन्नुपर्छ परमेश्वरलाई नै भन्ने गरिरहेको थियो। नभन्दै परमेश्वरलाई हृदयबाट म धन्यवाद दिन्छु म्याम, अहिले चाहिँ मलाई एकदमै चङ्गा महिमा होस्। अनि मैले साथीहरूलाई पनि फोन गरौँ कि जस्तो लागेको थियो, फेरि एउटा मनले हेरियो त साह्रै नै ठुलो त होइन नि हौ, यस्तो जाबा त के हो र भने जस्तो
1: लाग्यो,
0: यो जाबा त के हो र हौ, मेरो परमेश्वरले मेरो लागि यत्रो दुःख कष्ट सबै पीडा भोगेर उहाँले मेरो पाप अधर्म सबै क्षमा गरेर यत्रो काम गर्नुभएको छ भने अरूलाई पनि त दुःख दिनु त भएन, उहाँहरू पनि कोही अफिसतिर कोही कता हुनुहुन्छ होला, सबैको आफ्नै समस्या छ प्रभु, म कसैलाई भन्दिनँ, म तपाईँलाई मात्रै भन्छु भन्दै प्रार्थना गरी गरी बचपन दाजी गरी नभन्दै परमेश्वरलाई लाखौँ धन्यवाद म्याम, म चङ्गाई भएको छु। आज चाहिँ यसो गवाइदिनु पर्यो भनेर तय गरिरहेको थियो, लाग्थ्यो नि क्या हो जस्तो लाग्थ्यो, परमेश्वरलाई महिमा हो, सबै कुरामा परमेश्वरले चङ्गाई दिनुभएको छ, घर परिवारलाई सबैलाई ठिक छ, अलिकता देखेको म थिएँ, म पनि चङ्गाई भएँ।
1: हजुरलाई पनि एकदमै धेरै धन्यवाद, परमेश्वरलाई पनि धन्यवाद, र अझै पूर्ण चङ्गाईको लागि हामी प्रार्थनामा याद गर्नेछौ, र धेरै धेरै धन्यवाद अहिलेलाई भने चाहिँ है त
2: मायाजी माया मगरज्यू, र एकदम आशिषमय कुराकानी उहाँले पाउनु भएको, चङ्गाई पाउनु भएका कुराहरू हामीसँग बाँडेर जानुभएको छ। यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ, र हाम्रो टेलिफोन नम्बर एकदमै खुला रहेको छ, आशिष र उत्साहका कुराहरू बाँड्ने समयमा छौँ हामी, र तपाईँहरूलाई परमेश्वरले आशिष र उत्साहका कुराहरू दिने रहनु भएको छ। आज फ्राइडेको दिन हो, तपाईँहरू कतिजना अलिकति फुर्सदमा पनि हुन सक्नुहुन्छ, अथवा भनौँ कि तयारीमा पनि हुन सक्नुहुन्छ, नेपालको परिवेशमा भन्नुपर्दा चाहिँ स्याटरडेको दिन शनिबारको दिन चाहिँ हामी सङ्गति जाने भएको कारणले गर्दा शनिबारको लागि हामी केही विशेष तयारी पनि गरिरहेका हुन सक्छौँ, वचन अध्ययन गरिरहेका हुन्छौँ होला, आफ्नो जिम्मेवारी अनुसार मण्डलीको लागि होइन, आफ्नो व्यक्तिगतको लागि, सियरिङको लागि कसैको कुनै भाग हुन सक्छ, त्यसमा पनि हामी रहिरहेका छौँ होला, अनि हुने सङ्गतिको लागि पनि हामी प्रार्थना गरिरहेका छौँ होला, अनि आफूलाई पनि शारीरिक रूपमा पनि तयार गर्दैछौँ होला होइन, नुहाउने धुवाउने धुने कुराहरू, घर सरसफाई गर्ने कुराहरू, यी सबै कुराहरू हामीले गरिरहेका पनि हुन सक्छौँ। जे होस् तपाईँहरू जहाँ हुनुहुन्छ मलाई सुनेर साथ दिइरहनु भएको छ, म एकदम धन्यवादी छु तपाईँहरूप्रति, यदि सम्भव छ भने तपाईँहरूले फोन कल पनि गर्न सक्नुहुनेछ। यो समय र गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने म आउने नै छु।

हजुर निकै आशिष म एक बजी फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएमको प्रसारणमा कार्यक्रम गुड फ्राइडे अथवा असल शुक्रबार र म ज्ञान तपाईँलाई साथ दिइरहेकी छु र तपाईँहरूले पनि मलाई साथ दिइरहनु भएको छ प्राविधिक रूपमा मलाई सन्ध्याजीले साथ दिइरहनु भएको छ र हामीले आशिष र उत्साहका कुराहरू बाँडिरहेका छौँ थुप्रै आशिष र उत्साहका कुराहरू अथवा अनुभवका कुराहरू हामीसँग छन् र समय धेरै बाँकी छैन अन्य कार्यक्रममा हाम्रो भेट हुने नै छ अर्को हप्ता यसरी नै हामी तपाईँहरूसँगका आशिष र अनुभवका कुराहरू सुन्ने नै छौँ जो जतिजनाले आज जुन जुन ठाउँमा बसेर आशिष र उत्साहका कुराहरू बाँध्नु भएको छ एकदमै धेरै धन्यवाद हामी तपाईँहरूको लागि प्रार्थना गर्नेछौँ प्रार्थना गरिरहेका छौँ जो जतिजना अस्वस्थ अवस्थामा हुनुहुन्थ्यो निको हुनुभएको छ परमेश्वर धन्यवाद जो जतिजना अझै पनि अस्वस्थ अवस्थामा हुनुहुन्छ यहाँहरूको लागि अझै हामी प्रार्थनामा याद गर्नेछौँ परमेश्वरले पूर्ण रूपमा चङ्गाई गर्नुभएको होस् तपाईँहरू जुन जुन परिस्थितिमा हुनुहुन्छ घटी कमी अभाव प्रस्तता अथवा भनौँ केही कुराले तपाईँको मनमा कुनै किसिमको त्यस्तो अप्ठ्यारो परिस्थितिहरू ल्याइरहेको छ भने पनि जीवनमा परमेश्वरले एकदमै धेरै आशिष दिनुभएको होस् हाम्रो प्रार्थनामा तपाईँहरू हुनुहुन्छ र तपाईँहरूले हाम्रो लाइभ प्रार्थना गरिदिइरहनु भएको छ एकदमै धेरै धन्यवाद र आज तपाईँहरू फोन गर्ने मध्येबाट एकजनालाई मैले उत्साहको लागि नै विनर बनाउनु पर्ने हुन्छ सबैजना एकदमै भागीदार हुनुहुन्छ एकदमै आफ्ना अनुभवहरू नितान्त व्यक्तिगत कुराहरू पनि तपाईँहरूले अनुभवका कुराहरू पनि बाँडिदिनु भएको छ यसमा परमेश्वरले पनि तपाईँहरूलाई धेरै ठुलो इनाम दिनुहुनेछ र गोला प्रथा गर्दा आजको विनर हुनुभएको छ हामीलाई फोन गरेर साथ दिनुभएको थियो चितलाङबाट पम्फा गोपालीज्यू यहाँलाई एकदमै बधाई छ कंग्रेचुलेसन भन्न चाहन्छौ र तपाईँ रिचार्ज कार्ड प्राप्त गर्नुभएको छ आफ्नो मोबाइल नम्बर टिपाइदिनुहोला र सम्पूर्ण श्रोतालाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु परमेश्वर धेरै आशिष दिनुभएको छ र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै आजको कार्यक्रम गुड फ्राइडे अथवा असल शुक्रबारबाट म ज्ञान बिताउन चाहन्छु नमस्ते नमस्कार तपाईँको आजको शुक्रबार अनि यो समय एकदमै आशिषमय रहोस् दैमसी नमस्कार।

0: म तिम्रै साथमा छु, मैले तिमीलाई भनेकै थिएँ, तिमीलाई छोड्ने छैन म त त्याग्ने नै छु। तिम्रो नाउँलाई मैले मेरो हत्के लागे खोपेर राखेको छु, मेरो आवाजलाई सुन।
1: टाइम चेक। यति बेला बिहानको 11 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: विश्वासको सार विश्वास गर्दछु एक ईश्वर सर्वशक्तिमान पिता स्वर्ग र पृथ्वी सृजनेमाथि अनि वहाँका एकले पुत्र हाम्रा प्रभु यीशु ख्रीष्टमाथि वहाँ पवित्र आत्माको शक्तिले देहधारी हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, पन्तियस पिलातसको अधिकारमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मारिनुभयो अनि गाडिनुभयो, आत्मलोकमा उत्रनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट भ्युतनुभयो, स्वर्गमा चढ़ी जानुभयो, सर्वशक्तिमान ईश्वर पिताको दाहिने हातपट्टि बस्नु भएको छ, जहाँदेखि उहाँ जिउँदो र मरेकाहरूको न्याय गर्नलाई आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र विश्व मण्डलीमाथि, पवित्रहरूको संगतिमाथि, पाप मोचनमाथि, शरीरको पुनरुत्थानमाथि र अजम्बरी जीवनमाथि। आमेन।
4: हेलो
5: हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी।
6: हजुर।
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
6: दिन त। हेलो भन्नुहोस् त।
4: हेलो हजुर।
6: हजुर,
4: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भन्ने रहेछ, के हो के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, म किन दिन्थे।
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
1: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
1: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ज्ञानका कुरा,
8: जीवनका कुरा,
7: सफलताका कुरा
8: अनि दर्शनका कुरा, कार्यक्रम
7: ज्ञान दर्पण।
9: एनपी खतिवडाद्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तुता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला।
10: शुभ प्रभात गुरुआमा।
6: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
10: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
13: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
11: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम गुड न्यूज युथ क्लब।
2: चेलसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज युथ क्लबमा। आदरणीय श्रोता, कार्यक्रमको निजी क्लब लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनः हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता हामी कार्यक्रम मार्फत युवाहरूसँग सम्बन्धित कुराहरू अनि उत्साहका कुराहरू राख्दै आइरहेको छौं र गीत संगीतको साथ पनि निरन्तर दिन्छौं र आज पनि एउटा हामी महत्वपूर्ण विषयमा रहेर कुराकानी गर्न गइरहेको छौं कार्यक्रम मार्फत र कार्यक्रम चाहिँ एकदमै अन्तिमसम्म सुनेर साथ दिनुहोला र म आशा गर्दछु आज प्रस्तुत गर्न गइरहेको कुराहरूबाट तपाईँ निश्चय पनि आशिषित हुन गइरहनु भएको छ। एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु म, गीतपछि उपस्थित हुने नै छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र आज चाहिँ हामी विशेष गरिकन तपाईँहरूसँग कार्यक्रममा युवाहरूसँग सम्बन्धित कुराकानी गर्ने क्रममा हामी बाइबलबाट एकजना व्यक्तित्वको बारेमा हेर्दै सुन्दै हामी तपाईँलाई साथ दिन गइरहेको छौं र आज म तपाईँहरूलाई चाहिँ एउटा प्रश्नबाट कार्यक्रम शुरू गर्न चाहन्छु। तपाईँ अहिले आफ्नो जीवनमा चाहिँ जहाँ हुनुहुन्छ त्यो केवल संयोग हो कि परमेश्वरको कुनै उद्देश्य छ? यो प्रश्न चाहिँ हामीले कतिचोटि सोध्ने गर्छौं आफूले आफैलाई पनि र फेरि पनि आज तपाईँलाई यो प्रश्नद्वारा नै मैले चाहिँ विषयवस्तुलाई अगाडि बढ़ाउन चाहे र सायद तपाईँ विद्यार्थी हुनुहुन्छ होला, सायद तपाईँ जब गर्दै हुनुहुन्छ होला, सायद तपाईँ आफ्नो करियरको बारेमा एकदमै कन्फ्युज दुविधामा हुनुहुन्छ होला, सायद तपाईँको पारिवारिक परिस्थितिहरू फ्यामिली सिचुएसन तपाईँले चाहे जस्तो छैन होला, सायद तपाईँ आफूलाई अरूसँग तुलना गर्दै हुनुहुन्छ होला। तर आज एउटा कुरा सम्झनुहोस्, तपाईँको वर्तमान परिस्थिति परमेश्वरको नजरमा बेकार छैन। आज हामी बाइबलको चाहिँ एउटी युवतीको कथालाई चाहिँ हामी हेर्न गइरहेको छौं। उनी रहेकी छिन् एस्तर, र एस्तर चाहिँ राजदरबारमा पुगिन्, तर उनको यात्रा भनौ त्यो एकदमै हुन्छ नि त्यो ग्ल्यामरस थिएन। उनी अवश्य पनि उनको बुवा आमा हुनुहुन्थेन, उनी अनाथ थिइन्, उनी आफ्नो मानिसहरूबाट टाढा थिइन्, उनीसँग शक्ति थिएन, तर परमेश्वरले उनलाई एउटा ठूलो उद्देश्यको लागि प्रयोग गर्नुभयो। एस्तर को थिइन् भन्ने विषयमा चाहिँ एस्तर 2:7 बताउँदछ कि एस्तरको चाहिँ आमा बाबु थिएनन् र मर्दकैले चाहिँ उनलाई आफ्नी छोरी जस्तै गरेर हुर्काएका थिए। अब सोच्नुहोस्, एउटी अनाथ युवती, उनको जीवनले शुरूदेखि नै एउटा पर्फेक्ट शुरूआत चाहिँ पाएको थिएन, तर तपाईँको शुरूआतले तपाईँको अन्त्य चाहिँ निर्धारण गर्दैन। प्रिय युवा श्रोता, तपाईँको परिवार कस्तो छ त्यसले परमेश्वरको योजनालाई रोक्दैन। तपाईँ कहाँबाट आउनुभयो त्यसले पनि परमेश्वरले चाहिँ तपाईँलाई कहाँ लैजान सक्नुहुन्छ भन्ने कुराहरूलाई चाहिँ सीमित गर्दैन, र तपाईँले विगतमा गल्ती गर्नुभयो होला त्यसको अर्थ तपाईँको भविष्य समाप्त भयो भन्ने होइन। एउटा कुरा चाहिँ मनमा राख्नुहोस्, परमेश्वरले सुन्दर तपाईँको भविष्य चाहिँ एकदमै गाह्रो परिस्थितिहरूमा पनि लेख्न सक्नुहुन्छ। र एस्तरको एस्तर चाहिँ राजदरबारमा पुगेपछि चाहिँ पनि मर्दकैले चाहिँ उनलाई आफ्नो जातीय पहिचान चाहिँ तुरन्तै नखुलाउनको लागि भनेको चाहिँ हामीले एस्तरको पुस्तकमा चाहिँ हेर्न सक्छौ। अनि यहाँबाट चाहिँ एउटा महत्वपूर्ण कुराहरू चाहिँ सिक्न सक्छौ कि परिस्थितिले तपाईँको परिचय चाहिँ कहिल्यै पनि तपाईँ को भन्ने कुराहरू डिफाइन गर्दैन। आज धेरै युवाहरूको परिचय चाहिँ सायद कसरी तपाईँ हामीलाई लाग्न सक्छ, सोसियल मिडियाले चाहिँ बनाइरहेको छ हाम्रो परिचय भन्ने लाग्न सक्छ होइन, अथवा मलाई कतिजनाले हेर्नुहुन्छ सोसियल मिडियामा, कतिजनाले मलाई मान्नुहुन्छ, मन पराउनुहुन्छ, म कति सफल छु भन्ने कुराहरू चाहिँ अवश्य पनि होइन। तर बाइबलले चाहिँ तपाईँ हामीलाई अर्को कुरा के भन्छ महत्वपूर्ण कुरा भन्दाखेरि, तपाईँको मूल्य, तपाईँलाई कतिजनाले चिन्छ, तपाईँलाई कतिजनाले हेर्छ, मन पराउँछ मन पराउँदैन, तपाईँको सुन्दरता, तपाईँको एकदमै त्यो पपुलारिटी, त्यो कुनै पनि कुराहरूले निर्धारण गर्दैन। तपाईँ परमेश्वरको सृष्टि हुनुहुन्छ, त्यसैले आज आफैलाई चाहिँ सोध्नुहोस् कि म आफूलाई संसारको आँखाबाट हेर्दैछु कि परमेश्वरको आँखाबाट। यो एकदमै महत्वपूर्ण कुरा छ र आज हामी यस्तै विषयवस्तुहरूमा रहेर कुराकानीहरू गर्दै जानेछौँ। यो समयमा अर्को एउटा मिठो गीतको साथ म तपाईँलाई दिन चाहन्छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं। आज हामी स्तर रानीको विषयमा हेरिरहेको छौं। स्तर र अवसर भन्ने विषयमा केही कुराहरू हेरौं। स्तर अन्त त रानी बनिन्, तर एउटा कुरा चाहिँ ध्यान दिनुहोस्, उनी रानी बनेर केवल सुन्दर जीवन बिताउन दरबारमा पुगेकी थिइनन्। उनको पोजिसनसँग एउटा पर्पस जोडिएको थियो, अर्थात भनौं उनको जुन उनले जुन एउटा रानीको होइन एउटा उनले अब त्यहाँ पोजिसन उनको थियो, त्यहाँ परमेश्वरको महान उद्देश्य पनि थियो। र आज तपाईँ पनि कुनै ठाउँमा हुनुहुन्छ, कुनै अफिसमा हुनुहुन्छ, कुनै कलेजमा हुनुहुन्छ होला, कुनै मण्डलीमा हुनुहुन्छ, परिवारमा हुनुहुन्छ, साथीभाइहरूको ग्रुपमा हुनुहुन्छ होला। सायद तपाईँ सोच्नुहुन्छ कि म यहाँ किन छु। सायद यसको उत्तर यही हुनसक्छ कि परमेश्वरले त्यहाँ तपाईँको लागि कुनै त्यो ठाउँमा उद्देश्य राख्नु भएको छ। तपाईँको स्कूलमा तपाईँ नै कसैलाई उत्साह दिने अथवा इन्करेज गर्ने व्यक्ति हुन सक्नुहुन्छ। तपाईँको अफिसमा तपाईँ नै त्यहाँ एउटा असल एउटा होइन कार्य, असल जिम्मेवारी, असल चरित्र देखाउने व्यक्ति हुन सक्नुहुन्छ। तपाईँको परिवारमा तपाईँ नै प्रार्थना गर्ने व्यक्ति हुन सक्नुहुन्छ। तपाईँको साथीभाइ संगतिहरूमा तपाईँ नै कोही व्यक्तिहरूको लागि येशु ख्रिष्टको प्रेम देखाउने व्यक्ति हुन सक्नुहुन्छ। र यो कुराहरूलाई चाहिँ हामीले कतिचोटि बुझ्नुपर्छ। यसै कारणले पनि हामीलाई चाहिँ कतिचोटि हामी कहाँ छौं भन्ने कुराको महत्व पनि बुझ्न एकदमै महत्वपूर्ण छ। हामी यो कुराहरू बुझ्दैनौं अनि यसै कारण हामी एकदमै उडन्ते पुत्र जस्तै भइरहेको हुन्छ। हामी घरि कता घरि कता घरि कता पुग्न सक्छौं। यसकारण हामी जहाँ छौं त्यो ठाउँको भ्याल्यू गर्ने र हामीलाई जुन जिम्मेवारी प्रभुले दिनुभएको छ त्यो जिम्मेवारीको भ्याल्यू गर्ने र प्रभुलाई धन्यवाद दिने कार्य चाहिँ हामीले गर्नुपर्छ। त्यो जिम्मेवारीमा परमेश्वरको उद्देश्य खोज्नु पनि एकदमै महत्वपूर्ण कुरा रहेको छ। र अब यसको कुरा यसको पुस्तकबाट यस रानीको कुरा गर्दै गर्दाखेरि अब कथामा चाहिँ एउटा ठूलो समस्या आउँछ है। जब हामी बाइबल पढ्दै जान्छौं अब त्यहाँ हामी बुझ्दै पनि जान्छौं। हामीले चाहिँ युदीहरूलाई नष्ट गर्ने योजना बनायो। यस्तोहरूको आफ्नै मानिसहरूको जीवन चाहिँ खतरामा पर्यो। अब यस्तोसँग दुई विकल्प थियो, चुप लाग्ने कि चाहिँ बोल्ने। चुप लाग्यो उनी सुरक्षित रहन सक्थिन्, तर मर्दकैले उनलाई एउटा गहिरो कुरा सम्झाए। हामीले यस्तर 4:14 पाउँदछौ, सायद यस्तै समयको निम्ति तिनी राजकीय पदमा आइपुगेकी हो। यो पद आजको युवाहरूको लागि पनि हो। सायद तपाईँले सोधिरहनु भएको छ, किन म होइन, कतिचोटि किन म भन्ने कतिचोटि प्रश्नहरू आउँछ। तर कहिलेकाहीँ परमेश्वरले हामीलाई सोध्नुहुन्छ कि किन तिमी हुन सक्दैनौ, कतिचोटि हामी म कसरी हुन सक्छु, म किन भन्ने प्रश्नहरू गर्दै गर्दा प्रभुले तिमी किन हुन सक्दैनौ त भनेर उल्टै हामीलाई प्रश्न गरिरहनु भएको पनि हुनसक्छ। तपाईँको पुस्तालाई चाहिँ सकारात्मक प्रभाव चाहिएको छ श्रोता, विशेष गरिकन युवा श्रोताहरू। तपाईँको काम गर्ने ठाउँमा त्यहाँ एकदमै ख्रिस्टीय होइन एउटा प्रभु येशू ख्रिस्टको चाहिँ एउटा छवि चाहिएको हुनसक्छ। तपाईँको परिवारमा त्यहाँ सायद क्षमा चाहिएको छ। तपाईँको साथीहरूमा आशा चाहिएको छ। यसकारणले गर्दा किन तपाईँ होइन त, अवश्य पनि तपाईँ नै हो त्यो कार्यहरू गर्नको लागि, र प्रभुले जहाँ जहाँ तपाईँलाई राख्नु भएको छ त्यो ठाउँमा उहाँले तपाईँलाई प्रयोग गर्नको लागि अवश्य तपाईँलाई नै प्रभुले चलाउन गइरहनु भएको छ। यसकारण म नै किन भन्ने प्रश्न भन्दा पनि प्रभुले तपाईँ चाहिँ किन गर्न सक्नुहुन्न र भन्ने प्रश्न उल्टै तपाईँलाई प्रभुले गरिरहनु भएको छ भन्ने कुरालाई चाहिँ बुझ्नु पर्यो, किनभने तपाईँ महत्वपूर्ण हुनुहुन्छ। र यसले चाहिँ एउटा महत्वपूर्ण निर्णय गरेकी छिन्। हामीले यसको पुस्तकमा त्यहाँ अब एउटा एकदमै महत्वपूर्ण निर्णयको बारेमा हेर्न सक्छौ, जुन चाहिँ एकदमै हामी सबैजनाको लागि चुनौतीपूर्ण होइन पनि रहेको छ। र उनले यसले चाहिँ भनिन् कि म राजा कहाँ जानेछु, तर उनलाई थाहा थियो राजाको अनुमति बिना राजा कहाँ जानु भनेको जीवनकै लागि चाहिँ एउटा खतरा हुन सक्थ्यो। त्यसरी यस्तोले सबैलाई चाहिँ उपवास बस्नको लागि चाहिँ आग्रह गरिन्। यस्तर 4:16 म पनि मेरा दासीहरूसँग उपवास बस्नेछु भनेर त्यहाँ उनले भनेको कुराहरू हामीले पाउँदछौ। र यहाँ एउटा शक्तिशाली शिक्षा छ। जब यस्तरले चाहिँ राजालाई होइन त्यहाँ आम्ने सामने भेट्नको लागि जानुभन्दा अगाडि चाहिँ उनले परमेश्वरलाई भेटिन्, अनि यो चाहिँ युवाहरूले अनि हरेक व्यक्तिहरूले बुझ्नुपर्ने कुराहरू छ। ठूलो ठूलो निर्णय लिनुभन्दा अगाडि प्रार्थना गर्नुहोस्। करियरको निर्णय लिनु छ त्योभन्दा अगाडि प्रार्थना गर्नुहोस्। सम्बन्धको लागि तपाईँ निर्णय लिन गइरहनु भएको छ, प्रार्थना गर्नुहोस् पहिला। भविष्यको निर्णय गर्नुभन्दा अगाडि, सेवकाईको निर्णय गर्नुभन्दा अगाडि पहिला प्रार्थना गर्नुहोस्। पहिले परमेश्वरसँग कुराकानीहरू गर्नुहोस् अनि मानिसहरूसँग कुरा तपाईँले गर्नुहोस्।
त्यसपछि प्रभुले कसरी काम गर्नुहुनेछ तपाईँले त्यहाँ स्पष्टसँग देख्न सक्नुहुनेछ भन्दै एउटा मिठो गीत फेरि पनि तपाईँको लागि राख्न चाहन्छु।

एक किलोमिटर गीत तपाईँको निम्ति राख्यौं र तपाईँ भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुन्दै हुनुहुन्छ र अनलाइन मार्फत सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np मा कार्यक्रम गुड न्यूज क्लबमा हुनुहुन्छ। आज हामी स्तरको विषयबाट केही उत्साह तपाईँको जीवनमा दिने प्रयास गरिरहेको छौं र तपाईँको पोजिसन र तपाईँको पर्पजको बारेमा कुराहरू गरौं। अब तपाईँले चाहिँ युवा अवस्थाहरूमा होइन यी कुराहरूमा चाहिँ एकदमै ध्यान दिनुपर्छ र केही प्रश्नहरूको उत्तर चाहिँ आफूले आफैलाई पनि सायद दिन आवश्यक छ श्रोता। जस्तो कि म अहिले कहाँ छु, परमेश्वरले मलाई यहाँ किन राख्नु भएको हुनसक्छ, मेरो उपस्थितिले कसैलाई परमेश्वरतर्फ ल्याइरहेको छ कि टाढा लैजाँदैछ त होइन, र म आफ्नो ट्यालेन्ट प्रतिभा केवल आफ्नो लागि प्रयोग गर्दैछु कि परमेश्वरको राज्यको लागि पनि प्रयोग गर्दैछु, र यदि आज मलाई एउटा राम्रो काम गर्ने अवसर आयो भने कि म डरको कारण पछि हट्छु। यी प्रश्नहरू चाहिँ साँच्चै नै महत्वपूर्ण छन् र आफूले आफूलाई सोधेर होइन एकदमै यसको उत्तरहरूमा मनन पनि गर्नुपर्ने हुन्छ र आजको युवाहरू चाहिँ एकदमै महत्वपूर्ण छन् र तपाईँले यी कुराहरूलाई अवश्य पनि ध्यान दिनुपर्ने हुन्छ र तपाईँको विगतले तपाईँको भविष्य अवश्य पनि तयार गर्दैन। जुन चाहिँ हामीले हेरिरहेको छौं, सुनिरहेको छौं, धेरैचोटि सुन्ने पनि गर्दछौ, यसको सुरुवात कठिन थियो तर परमेश्वरसँग चाहिँ उनको लागि उद्देश्य थियो र तपाईँ जहाँ हुनुहुन्छ त्यहाँको लागि तपाईँ महत्वपूर्ण हुनुहुन्छ भन्ने कुरालाई तपाईँले बिर्सिनु भएन। तपाईँको स्कूल, कलेज, अफिस, फ्यामिली सबै ठाउँहरू एक प्रकारले भन्यो भने मिनिस्ट्री गर्ने ठाउँ हो, सेवाकै गर्ने ठाउँ हो, त्यहाँ कुनै न कुनै तौरबाट तपाईँले सेवाकै गरिरहनु भएको छ र यो कुरालाई चाहिँ विचार गर्नुहोस् र तपाईँको पोजिसन केवल एउटा फाइदा लिने कुराहरू मात्रै होइन तर त्यो चाहिँ तपाईँको जिम्मेवारी पनि हो भन्ने कुरालाई चाहिँ हामीले बुझ्नुपर्छ। परमेश्वरले तपाईँलाई दिनुभएको मौका अरूलाई चाहिँ आशिषित बन्नको लागि चाहिँ प्रयोग गर्नुहोस् र डर भए पनि सही काम गर्न सकिन्छ है, र उत्साह भनेको करेज हिम्मत भनेको चाहिँ डर नहुनु होइन, डर हुँदा हुँदै पनि सही कुरा चाहिँ रोज्नु करेज हो र प्रार्थना चाहिँ एकदमै उद्देश्य सहित हुनुपर्दछ। यस्तरले चाहिँ एक्सन लिनु अघि उनले फास्टिङ र प्रेयर गरिन् होइन, उनले उपवास बसिन्, प्रार्थना गरिन् र आज हामी पनि परमेश्वरसँग जोडिनुपर्छ यसरी नै, कुनै पनि एक्सन लिनुभन्दा अगाडि परमेश्वरसँग समयहरू बिताउनु पर्दछ र अब केही क्षणको लागि आफ्नो यो विविध कुराहरूलाई, सोचहरूलाई, आफ्नो उद्देश्यहरूलाई, मनमा भएको इच्छा चाहनाहरूलाई तपाईँले मनन गर्नुहोस्। यी प्रश्नहरू जो अघि मैले तपाईँमा राखेँ केही प्रश्नहरू, यी कुराहरूलाई चाहिँ तपाईँले मनन गर्नुहोस् र म यही भन्न चाहन्छु कि श्रोता, सायद तपाईँलाई अहिले आफ्नो जीवन चाहिँ एकदमै दिशाविहीन होइन लागिरहेको होला, सायद तपाईँले सोचिरहनु भएको होला म त साधारण मान्छे हौ, मबाट के नै हुन सक्छ र मसँग त्यस्तो ठूलो ट्यालेन्टहरू प्रतिभाहरू केही पनि छैन, मसँग पैसा छैन, मेरो परिवारको अवस्था परिस्थितिहरू राम्रो छैन, तर यस्तोलाई चाहिँ हामीले सम्झिनुपर्छ। परमेश्वरले एउटा साधारण युवतीलाई एउटा असाधारण उद्देश्यको लागि प्रयोग गर्नुभयो, त्यसैले तपाईँ साधारण हुनुहुन्छ कि असाधारण त्यो मुख्य कुरा होइन, तर मुख्य कुरा चाहिँ के हो भन्दाखेरि तपाईँ परमेश्वरको लागि अवेलेबल हुनुहुन्छ, परमेश्वरको काम गर्नको लागि के तपाईँ साँच्चै नै तयार हुनुहुन्छ, तपाईँ जहाँ हुनुहुन्छ त्यहीँबाट सुरु गर्नुहोस्, तपाईँसँग जे छ त्यहाँबाट सुरु गर्नुहोस् र परमेश्वरमाथि भरोसा गर्नुहोस् भन्ने उत्साह सहित अर्को एउटा मिठो गीत तपाईँको लागि राख्न चाहन्छौं।

मेगी ने मेरो गीत तपाईँको निम्ति राख्यो र कार्यक्रम गुड न्यूज युथ क्लबबाट आज हामी स्तर रानीको जीवनबाट केही उत्साह तपाईँको लागि राख्ने प्रयास गरिरहेको छौं र हामी यति नै कुराहरू भन्न चाहन्छौ कि तपाईँ महत्वपूर्ण हुनुहुन्छ। हरेक युवाहरूले आफूले आफैलाई बुझ्नुपर्ने कुरा चाहिँ तपाईँ महत्वपूर्ण हुनुहुन्छ र संसारले तपाईँलाई कसरी तपाईँको परिचय दिइरहेको छ, तपाईँको विगतले तपाईँको परिचय कसरी दिइरहेको छ, तपाईँ कस्तो प्रकारको संघर्षहरू गरिरहनु भएको छ जीवनमा, सायद अभावका कुराहरू होला, सायद कतिवटा तपाईँ आफैलाई पनि होइन आफ्नो बारेमा विश्वास नलागेका कुराहरू होला, तपाईँले चाहिँ आफूले आफैलाई ऐनामा हेर्न नसक्ने अवस्थाहरू होला, तपाईँले सँगसँगै परमेश्वरको नजिक जान नसक्ने अवस्थाहरू पनि होला। यी सबै अवस्था परिस्थितिहरूमा चाहिँ परमेश्वरले चाहिँ तपाईँलाई कसरी हेर्नुहुन्छ भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण छ। यही कुरामा कतिचोटि हामी झुक्किन्छौं, कतिचोटि हामी आफ्नो विचारले चल्छौं, आफ्नो सोचले चल्छौं, अनि मानिसले मलाई कसरी व्यवहार गर्छन्, मानिसले मलाई कसरी हेर्छन्, मानिसले मसँग कसरी व्यवहार गर्छन्, यस्तो प्रकारले तपाईँ हामीले आफूले आफूलाई कतिचोटि जज गरिरहेको हुन्छौं। तर प्लिज एकदमै एकदमै तपाईँले परमेश्वरले चाहिँ तपाईँलाई कसरी हेर्नुहुन्छ भन्ने कुरामा चाहिँ ध्यान दिनुहोस्। परमेश्वरले तपाईँलाई कसरी वास्ता गरिरहनु भएको छ, परमेश्वरले तपाईँलाई कसरी खोजिरहनु भएको छ, होइन परमेश्वरले उहाँले तपाईँलाई कस्तो महान उद्देश्यसहित बनाउनु भएको छ, सृष्टि गर्नुभएको छ भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण छ। यी कुराहरूलाई चाहिँ तपाईँले मध्यनजर गर्नुहोस् र जब तपाईँ परमेश्वरको दृष्टिकोणबाट चल्नुहुन्छ, हेर्नुहुन्छ आफूलाई र परमेश्वरको इच्छा अनुसार जीवनलाई अगाडि बढाउन शुरू गर्नुहुन्छ, तपाईँले वास्तवमै आफ्नो जीवनको उद्देश्य र लक्ष्यलाई पनि पक्रिन सक्नुहुनेछ र तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यो ठाउँमा प्रगति तपाईँ अझ उन्नति प्रगति पनि गर्दै लिएर जानुहुन्छ र आशिषित पनि बनाउँदै उहाँले राख्नुभएको योजनाहरू पूरा गर्दै अगाडि बढ्न तपाईँले एउटा क्लियर होइन दर्शनहरू भिजनहरू पाउन सक्नुहुनेछ। र यही उत्साहसँगै फेरि पनि अर्को एउटा गीतको साथ नै म तपाईँलाई यो समय दिन चाहन्छु।

शत्रुहरूको बीचमा तपाईँ मेरो ढाल हुनुहुन्छ, मेरो बलियो किल्ला र मेरो चट्टान हुनुहुन्छ। म कहिले पनि डराउने छैन किनभने तपाईँ सर्वोच्चमा बस्नुहुने मेरो परमेश्वर हुनुहुन्छ।

निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र अवश्य पनि हामीले आज हेरेको विषयवस्तुको कन्क्लुजन गर्नुतर्फ म लिएर जान चाहन्छु र विशेष गरिकन अब अवश्य पनि तपाईँ हामी मैले कार्यक्रमको शुरूआतमै बताए जस्तो हामी चाहिँ संयोगले भएको होइनौ तर परमेश्वरको उद्देश्यले छौं यो संसारमा यसहरूलाई परमेश्वरले दरबारमा पुर्याउनु भयो तर दरबार उनको गन्तव्य मात्रै थिएन त्यो चाहिँ उनको एउटा परमेश्वरले राखिदिनु भएको एउटा उद्देश्य पनि त्यहाँ थियो त्यसै गरी तपाईँको कलेज तपाईँको जब तपाईँको फ्यामिली तपाईँको फ्रेण्डशिप होइन अथवा भनौँ साथीभाइ संगति सर्कल यी सबै ठाउँहरूमा परमेश्वरले तपाईँलाई कुनै उद्देश्यको लागि राख्नु भएको छ भन्ने कुरालाई चाहिँ हामीले बुझ्नुपर्छ त्यसैले

आजदेखि आफूलाई यसरी नभन्नुहोस्, म त सानो छु। बरु भन्न यो भन्न शुरू गर्नुहोस् कि परमेश्वरले मलाई प्रयोग गर्न सक्नुहुन्छ। मसँग धेरै छैन होला, तर मसँग जे छ त्यो म परमेश्वरलाई नै दिन्छु। म डराउँछु होला, तर म परमेश्वरमा आज्ञाकारी भएर जीवन जिउँछु, उहाँमा भरोसा गर्छु। अनि अवश्य पनि एस्तर 4:14 कुरालाई हामीले सम्झिनु पर्दाखेरि सायद यस्तै समयको लागि तिमी यहाँ आइपुगेकी हौ भनेर यस्तरलाई भनिएको कुराहरूलाई सम्झिनु पर्दा सायद यस्तै समयको लागि तपाईँ पनि यो संसारमा हुनुहुन्छ जुन परमेश्वरले महान उद्देश्यसहित तपाईँलाई राख्नु भएको छ, र यस्तै समयको लागि तपाईँलाई परमेश्वरले यो पुस्तामा राख्नु भएको छ। यस्तै समयको लागि तपाईँको आवाज आवश्यक छ, यस्तै समयको लागि तपाईँको विश्वास आवश्यक छ, यस्तै समयको लागि तपाईँको गवाही टेस्टिमनी आवश्यक छ। र यही उत्साहसँगै अर्को एउटा गीत फेरि पनि तपाईँको लागि म राख्न चाहन्छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राखेर श्रोता आज भने कार्यक्रमको अन्तिमतिर आइसकेको छु र आज प्रस्तुत गरेका कुराहरूबाट तपाईँ आशीषित हुनुभएको छ भन्ने एकदमै आशा लिएको छु र कार्यक्रम सुनेर साथ दिनुभएकोलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमको न्यूज क्लबबाट यो समय प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी विदा हुन्छौं। जय मसी, नमस्कार।

0: ख्रिस्टको खोजी गर्नुहोस्। तपाईँले उहाँलाई भेट्टाउनु हुनेछ र उहाँसँगै हरेक कुराहरू पनि। सीएस लेक्स, साहित्यकार साथै क्रिस्चियन रक्षाशास्त्री।
1: टाइम चेक। यति बेला मध्याह्नको 12 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
2: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ामुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98-41-53-54-02, 98-41-53-54-02 र 98-10-33-64-06, 98-10-33-64-06। फोन नम्बर 01-43-92-511, 01-43-92-511 र 01-43-92-510, 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
6: विश्वास र प्रार्थनामा जे माग्छौ त्यो तिमीले पाउनेछौ। गुड न्यूज एफएम श्रोता, भेटघाट साथै डाँडाको प्रार्थना सम्बन्धी सूचना, यही मिति 2083 साल भदौ 9 गते मंगलबारको दिन बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म बालकुमारी ललितपुरको सल्लाहघारी डाँडामा प्रार्थना संगति साथै भेटघाट कार्यक्रमको आयोजना गरिएको हुँदा तपाईँहरू उक्त कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ। थप जानकारीका लागि अमिता महर्जन 98-411-87-466, 98-411-87-466 र गुड न्यूज एफएम प्राली, नामनगर 01-47-70-754, शून्य एक 47 70 7 सय

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
1: मानसिक समस्याबाट बच्ने उपायहरू:
0: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
0: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
0: असल साथीहरूसँग मात्रै संगत गरौं,
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
0: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सुन्न न बजे कोता
4: सामान नभेटेर बेपत्ता ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो,
3: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रो क्रिस इलेक्ट्रो वर्ल्ड छोडी छ नि।
4: कहाँ छ यो?
3: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
5: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
6: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
5: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
6: र फोन नम्बर 01513010 छ, 01513010 छ।
5: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
4: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
1: अब सुन्नुहोस् पूरा समाचार।
0: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
1: मद्यपान र धूम्रपान सेवन नगरौं,
0: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
1: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
2: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
0: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 ठमेल, काठमाडौँ।
1: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
2: फोन नम्बर 4022544 4022544
0: र 4022572 4022572।

0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: मरेको के हो?
1: हेर त रगत त्यही रगत भयो, छ्यामा त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स आयो, ल ल ल उठाउ त उठाउ, लगिहाल लगिहाल। यो
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ए दाई, ए दाई, पख्नुहोस् त पख्नुहोस्। के गर्नु भएको?
1: देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है? क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ामुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
4: नमस्कार स्वयंसेविका दिदी।
5: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
5: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: विश्वास र प्रार्थनामा जे माग्छौ त्यो तिमीले पाउनेछौ। गुड न्यूज एफएम श्रोता, भेटघाट साथै डाँडाको प्रार्थना सम्बन्धी सूचना। यही मिति 2083 साल भदौ 9 गते मंगलबारको दिन बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म बालकुमारी ललितपुरको सल्लाहघारी डाँडामा प्रार्थना संगति साथै भेटघाट कार्यक्रमको आयोजना गरिएको हुँदा तपाईँहरू उक्त कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ। थप जानकारीका लागि अमिता महर्जन 98411 87466, 98411 87466 र गुड न्यूज एफएम प्राली नामनगर 01 47 70 754, 01 47 70 754।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम जीवन शैली।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन शैलीमा र आदरणीय श्रोता कार्यक्रम जीवनशैली लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता शुक्रबार एक बजेदेखि दुई बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र परमेश्वरको वचनहरूबाट र मिठा मिठा भजन गीत संगीतहरूबाट अबको लगभग एक घण्टाको समय अवधिभर हामी तपाईँलाई साथ दिन गइरहेको छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला र एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत यो समय म गर्न चाहन्छु।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र प्रार्थनाको उत्तर पाउने चाबी भन्ने शीर्षकमा म केही कुराहरू तपाईँको लागि राख्न गइरहेको छु। पहिलो योहना 5:14 पदले भन्दछ, उहाँको इच्छा बमोजिमजी मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ। परमेश्वरको इच्छा जान्नु, योहनाले यस्तो लेखेका छन् कि परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छा बमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ। हामीले प्रार्थनामा जे सुकै मागे तापनि परमेश्वरले सुन्नुहुन्छ भने हामी जान्दछौ भने यो पनि जान्दछौ कि उहाँलाई हामीले जे मागेका छौ त्यो हामीलाई प्राप्त भएको छ। तपाईँले परमेश्वरको इच्छा अनुसार प्रार्थना गरिरहनु भएको छ भने थाहा पाउने एउटा पक्का तरिका भनेको चाहिँ उहाँको वचन अनुसार प्रार्थना गर्नु हो। तपाईँले प्रार्थना गरिरहनु भएको कुरालाई समर्थन गर्न धर्मशास्त्र प्रयोग गर्नुहोस्। भन्नुहोस्, प्रभु तपाईँले आफ्नो वचनमा यो प्रतिज्ञा गर्नुभएको छ र यो पूरा गर्नुहुनेछ भन्ने म तपाईँमा विश्वास गर्दछु। कहिलेकाहीँ त्यस्तो कतिपय कुराहरू हुन्छन् जसको लागि हामी प्रार्थना गर्न चाहन्छौ तर ती कुराहरू धर्मशास्त्र अनुसार हाम्रो लागि परमेश्वरको इच्छा हुन् भने हामी निश्चित हुँदैनौ। त्यस्तो अवस्थामा त्यो कुरा परमेश्वरको इच्छा हो भने उहाँले त्यो कुरा तपाईँलाई दिनुभएको होस् अनि उहाँको निर्णयमा सन्तुष्ट हुन तपाईँलाई सहायता गर्नुभएको होस् भने तपाईँले प्रार्थना गर्न आवश्यक छ। सन्त अगस्टिनले यस्तो प्रार्थना गरे, म तपाईँको इच्छालाई मेरै इच्छा जस्तै पालन गर्न सकूं ताकि तपाईँले मेरो इच्छालाई तपाईँकै इच्छा जस्तै पूरा गर्नुहोस्। डीएल मोडीले यसलाई यसरी भनेका छन्, परमेश्वरको अगाडि आफ्नो विन्ती खोलेर राखिदिनुहोस् र भन्नुहोस्, मेरो होइन तपाईँको इच्छा पूरा होस्। मैले परमेश्वरको विद्यालयमा सिकेको सबैभन्दा मिठो पाठ भनेको प्रभुलाई मेरो निम्ति छनौट गर्न दिनु हो। तपाईँले पर्खनुपर्ने हुन सक्छ किनभने परमेश्वरको समय उहाँकै इच्छाको अंश हो। धेर हुनुहोस्, यसो हुने नै छ। तपाईँले यसलाई अहिलै नदेख्नुहोला तर परमेश्वरले यस्तो प्रतिज्ञा गर्नुभएको छ र यो आउँदैछ। याद राख्नुहोस्, यदि तपाईँले मागेको कुरा उहाँले तपाईँलाई दिनुभएन भने पनि तपाईँ विश्वासमा बढ़िरहनुभयो र सकारात्मक भाव राखिरहनुभयो भने उहाँले तपाईँलाई अझै उत्तम कुरा दिनुहुनेछ।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र हामी प्रार्थनाको विषयहरूमा नै हेरिरहेको छौं र अझै म यही विषयलाई निरन्तरता दिन चाहन्छु, प्रार्थनाको उत्तर पाउने चाबी भन्ने शीर्षकमा। र याकुब चारको तीन पदले भन्दछ, तिमीहरू माग्छौ तर पाउँदैनौ किनकि आफ्नो अभिलाषा पूरा गर्नलाई बेठिकसित माग्छौ। र कसरी हाम्रो प्रार्थनाको चाबीहरू मध्ये एउटा चाहिँ सही मनसाय पनि हुनुपर्दछ। तपाईँले प्रार्थनामा बोल्नुभएका शब्दहरू भन्दा तपाईँले प्रार्थना गर्नुको कारण चाहिँ धेरै महत्वपूर्ण छ। के भन्ने कुरा भन्दा पनि पछिको कारण नै मनसाय वा नियत हो। अनि परमेश्वरलाई प्रेम गर्ने र मानिसहरूलाई प्रेम गर्ने शुद्ध हृदय प्रभुलाई सधैँ स्वीकार्य हुन्छ। अर्कोतर्फ स्वार्थीपन अस्वीकार्य छ, बदलाको भावना अस्वीकार्य छ, अरूलाई खेलाउने काम र नियन्त्रण गर्ने काम अस्वीकार्य छ, ईर्ष्या अस्वीकार्य छ, अहंकार अस्वीकार्य छ, अनि चिट्ठा जित्नको लागि प्रार्थना गर्ने काम पनि अस्वीकार्य छ। वास्तवमा स्वार्थमा आधारित कुनै पनि नियत अस्वीकार्य छ। एकपटक कसैले एउटा सानो केटालाई उसले हरेक रात प्रार्थना गर्छ कि भनी सोध्यो। उसले एक सेकेण्डसम्म त्यसको बारेमा सोच्यो र जवाफ दियो, होइन, कुनै रात मलाई केही पनि चाहिँदैन। त्यो जवाफ परिचित लाग्छ। प्रार्थनाको पहिलो र प्रमुख कारण भनेको परमेश्वरसँग घनिष्ठ सम्बन्ध विकास गर्नु हो। यस बारेमा सोच्नुहोस् त, यदि तपाईँलाई सफा लुगा, मिठो खाना र अलिकति माया चाहिने बेलामा मात्रै तपाईँ आफ्नो पति पत्नीलाई भेट्न घर आउनुहुन्थ्यो भने तपाईँको वैवाहिक सम्बन्ध कति समय टिक्थ्यो भन्ने लाग्छ? धेरै लामो समयसम्म त टिक्ने थिएन, होइन त? यही सिद्धान्त प्रार्थनामा पनि लागू हुन्छ। यसोले भन्नुभयो, तिमीहरू ममा रह्यो र मेरा कुरा तिमीहरूमा रहे भने तिमीहरूलाई जे इच्छा लाग्छ माग र त्यो तिमीहरूको निम्ति गरिनेछ भनेर युहन्ना 15:7 बताउँदछ। जब तपाईँ ख्रिस्टमा रहने कुरामा ध्यान केन्द्रित गर्नुहुन्छ तब तपाईँले आफ्नो प्रार्थनाको उत्तर पाउनुहुनेछ। याकुब लेख्छन्, तिमीहरू माग्छौ तर पाउँदैनौ किनकि आफ्नो अभिलाषा पूरा गर्नलाई बेठिकसित माग्छौ। सत्यता यो हो कि हामी जन्मसिद्ध रूपमा आत्मकेन्द्रित छौं, त्यसै कारण त हामीले हाम्रो हृदयलाई नियमित रूपमा शुद्ध गर्नुपर्छ अनि त्यसको लागि हाम्रो नियत जाँच्नु आवश्यक छ। शुरूमा यो काम पीड़ादायी हुन सक्छ, तर यदि तपाईँ आफ्नो प्रार्थनाको उत्तर पाउन चाहनुहुन्छ भने तपाईँले यसो गर्नुपर्छ। यसकारण उत्तर पाउनको लागि सही मनसाय राखेर प्रार्थना गर्नुहोस्।

किलोमिटर गीत तपाईँको निम्ति राखेर भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुन्दै हुनुहुन्छ र कार्यक्रम जीवनशैलीमा हुनुहुन्छ। वचनहरू र गीत संगीतको साथ निरन्तर हामी तपाईँलाई दिइरहेको छौं र प्रार्थनाको उत्तर पाउने चाबी भन्ने शीर्षकमा नै सुन्म र हिब्रूको पुस्तक 4:16 भन्दछ, साहससँग अनुग्रहको सिंहासन नजिक आऊ। र साहस पनि एउटा महत्वपूर्ण कुरा हो प्रार्थनाको लागि, र साहस भनेको चाहिँ अहंकार, घमण्ड वा मैले यो पाउनै पर्छ भन्ने अधिकारको भावना होइन, यो त तपाईँ ख्रिस्टमा को हुनुहुन्छ भन्ने तथ्यमा आधारित विश्वास हो। पावल लेख्छन्, साहससँग अनुग्रहको सिंहासन नजिक जाउँ र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न सकौं। परमेश्वरको उद्धार पाएको सन्तानको रूपमा तपाईंसँग कुनै पनि समयमा उहाँ कहाँ जाने अधिकार छ, अनि यो कुरा बुझ्नुले तपाईंलाई अयोग्य महसुस गराउने शैतानको प्रयत्नमाथि विजय प्राप्त गर्न तपाईंलाई सक्षम बनाउँछ। यसले तपाईँको त्यो स्वाभाविक सुझावलाई हटाउनेछ जसले यसो भन्न चाहन्छ, विजय प्राप्त गर्नलाई चाहिँ अवश्य पनि हामीलाई सक्षम बनाउने कुराहरूमा चाहिँ यी कुराहरू चाहिँ हामीले बुझ्नु पर्दछ कि मलाई थाहा छ परमेश्वरले यसो गर्न सक्नुहुन्छ तर उहाँले मेरो लागि यसो गर्नुहुनेछ भन्ने कुरा विश्वास गर्न कठिन छ। जब तपाईँले अयोग्य महसुस गर्नुहुन्छ तपाईँले त्यस्तो सोच्नुहुन्छ, तर महिमित सत्यता यो हो कि यसोले तपाईँलाई योग्य बनाउनु भएको छ भनेर कलसिएको बारेले पनि हामीलाई बताउँदछ। र यो कुरामा पनि ध्यान दिनुहोस्, खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न सकौं, अनि यस्तो अनुग्रह भनेको हामी अयोग्य हुँदा हुँदै पनि पाइएको कृपा हो। अर्को शब्दमा जब तपाईँ उहाँसँग माग्ने साहस गर्नुहुन्छ परमेश्वरले तपाईँलाई त्यो कुरा दिनुहुनेछ जसको लागि तपाईँ योग्य हुनुहुन्छ, साथै तपाईँ येशूको नाममा माग्दै हुनुहुन्छ, आफ्नै नाममा होइन। तपाईँले येशूको योग्यताको आधारमा पितासँग माग्दै हुनुहुन्छ, तपाईँ जो हुनुहुन्छ त्यसको आधारमा होइन। अनि यहाँ अर्को विचार पनि छ, जब तपाईँले आफ्नो हृदयमा पाप लुकाउनुहुन्छ तपाईँले साहसपूर्वक प्रार्थना गर्न सक्नुहुन्छ। स्वीकार नगरिएको पापले तपाईँलाई भित्र चाहिँ धुन्छ र परमेश्वरलाई बाहिर चाहिँ निकाल्छ। तर सुसमाचार चाहिँ यो छ कि जब तपाईँले आफ्नो पाप प्रकट गरिदिनुहुन परमेश्वरसँग विन्ती गर्नुहुन्छ उहाँले त्यसो गरिदिनुहुन्छ, अनि जब उहाँले त्यसो गर्नुहुन्छ यदि तपाईँ उहाँसँग संसारको बाटो खुल्ला राख्न चाहनुहुन्छ भने तपाईँले त्यो पापसँग व्यवहार गर्नुपर्छ। जब परमेश्वरले तपाईँलाई कुनै परिस्थितिको सम्झना गराउनुहुन्छ जहाँ तपाईँले सही काम गर्नुभएको थिएन, त्यसलाई चाहिँ तपाईँले अनदेखा गर्ने वा लुकाउने कोशिश नगर्नुहोस्, त्यसलाई स्वीकार गर्नुहोस्, उहाँको क्षमा प्राप्त गर्नुहोस्, त्यसपछि तपाईँले साहसपूर्वक प्रार्थना गर्न सक्नुहुन्छ। यसकारण प्रार्थनाको उत्तर पाउनको लागि पापको क्षमा मागेर साहसपूर्वक परमेश्वर कहाँ जानुहोस्।

निकै नै सुमधुर गीत तपाईँको निम्ति राख्यौं र हामी यसरी नै गीत संगीतको साथ कार्यक्रम मार्फत तपाईँलाई दिइरहेको छ. आशा छ तपाईँ आशिषित भइरहनु भएको छ र हामी परमेश्वरको वचनहरूबाट उत्साहन दिइरहेको छौं. र के तपाईँ आफूले अझ धेरै दिएको चाहनुहुन्छ भन्ने शीर्षकमा हामी केही कुराहरू राख्न गइरहेको छौं. दोस्रो कोरन्थीको पुस्तक 9 अध्यायको 7 पदले भन्छ, खुशी साथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ. र सिन्डलरको सूची नामक चलचित्रमा एक व्यक्तिले बेग्र अवस्थामा सक्दो प्रयत्न गरेको कथा बताउँछ. पोल्याण्डको एक हतियार कारखानाको मालिकको रूपमा ओस्कर सिन्डलर नामक व्यक्तिले चाहिँ यहुदीहरूको जीवन बचाउन आफ्नो पद र हैसियत प्रयोग गर्ने निर्णय गरे. तिनीहरूलाई आफ्नो कारखानामा काम दिएर सिन्डलरले दण्डको सूचीमा रहेका धेरै यहुदीहरूलाई चाहिँ ग्यास च्याम्बरबाट बचाए. तर तिनीहरूलाई रोजगारीमा राखिरहनु महँगो थियो अनि उनले आफ्नो व्यवसाय कायम राख्नको लागि आफ्नो व्यक्तिगत सम्पत्ति बेचबिखन गर्दै लगानी गरे. कथाको अन्त्यमा चाहिँ नाचीहरू पराजित हुन्छन् र सिन्डलरको प्रयत्नको पूर्ण प्रभाव तब प्रकट हुन्छ जब मृतकहरूको संख्या गनिन्छ र जीवितहरू फेरि स्वतन्त्र हुन्छन्। एउटा दृश्यमा हजारौंलाई मृत्युमा लैजाने रेलमार्गमा घुँडा टेकेर सिन्डलरले एक चकित पार्ने कुरा महसुस गरे. उनले अझ केही मानिसहरू बचाउन सक्थे. पश्चातापले अभिभूत भएर उनी आफूसँग अझै केही व्यक्तिगत सम्पत्तिहरू राखेकोमा विलाप गर्छन्. युद्ध कहिले समाप्त हुन्छ भन्ने कुरा उनलाई थाहा भएको भए उनले अझ धेरै काम गर्ने थिए. अब धेरै ढिलो भइसकेको थियो. ओस्कर सिन्डलर एक नायक थिए. दोस्रो विश्वयुद्धको अवधिमा अन्य कुनै एक व्यक्तिले भन्दा धेरै योद्धाहरूलाई बचाउने श्रेय चाहिँ उनलाई दिइन्छ. तर चाखलाग्दो कुरा के छ भने उनले सोच्न सक्ने कुरा चाहिँ उनले के गरेनन् भन्ने मात्रै थियो. उनले अझ धेरै गर्नुपर्ने थियो भन्ने उनी चाहन्थे. सिन्डलरको कथामा एउटा ठूलो शिक्षा यही हो कि खुशी साथ दिनेहरूले पनि आफ्नो जीवनलाई फर्केर हेर्छन् र उनीहरूले अझै धेरै गर्नुपर्ने थियो भन्ने चाहन्छन्. त्यहाँ अरू पनि छन् जसले आफूले दिन सक्ने भन्दा कम दिए वा कहिल्यै केही पनि दिएनन्। तिनीहरूले आफ्नो स्रोत साधनहरू कसरी प्रयोग गरे भन्ने विवरण दिँदै र तिनीहरूले त्यसै अनुसार इनाम पाउँदै तिनीहरू परमेश्वरको सामु खड़ा हुँदा तिनीहरूमा कस्ता विचार उब्जलान् के तपाईँ कल्पना गर्न सक्नुहुन्छ? खुशी साथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ. त्यसकारण आज दिनको लागि चाहिँ अवसरहरू खोज्नुहोस्.

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र जित्नको लागि दौड़िन भन्ने शीर्षकमा केही कुरा राख्न गइरहेको छु। मती 5:29 भन्दछ, तिम्रो सम्पूर्ण शरीर नरकमा फालिनु भन्दा बरू तिम्रो अंगहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ। असाधारण परिस्थितिहरूले कहिलेकाहीँ असाधारण कदमहरूको चाहिँ माग गर्छ, अनि तपाईँको शरीर वा पापमय स्वभावको आपूर्ति बन्द गरिदिनु भनेको उग्रपन्थी बन्नु जस्तै हो। यीशुले यो कुरालाई यसरी बताउनु भएको छ, यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ, किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा फालिनु भन्दा बरू तिम्रो अंगहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ। तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई काटेर फालिदेऊ, किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानुभन्दा बरू तिम्रो अंगहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ। यहाँ यीशुले नैतिक र आत्मिक शल्यक्रियामा जोड़ दिइरहनु भएको छ र त्यो आमूल परिवर्तनकारी कुरा हो। त्यहाँ पापसँग बहस अनि तर्क वा वार्ताको कुनै उपाय छैन। तपाईँको व्यक्तिगत संघर्ष जुवा तास रक्सी लागू औषध गलत सम्बन्धी हुन्छ। तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई काटेर फालिदेऊ, किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानुभन्दा बरू तिम्रो अंगहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति

यीशुकै भए तापनि त्यसको उद्देश्य तपाईंलाई नष्ट गर्नु हो र त्यसलाई चाहिँ उन्मूलन गर्नु आवश्यक छ। प्रेरित पावल पुरानो करारको धर्मशास्त्रसँग परिचित थिए। उनलाई थाहा थियो कि यस्तै परीक्षाको सामना गर्दा सिम्सोन पतन भए भने योसेफ चाहिँ बलियो रूपमा खड़ा भए। त्यसैकारण उनले आफ्नो आत्मिक छोरा तिमोथीलाई पत्र लेखेर तिनलाई त्यस्तो पापको बारेमा चेतावनी दिए जसले तिनलाई अयोग्य बनाउन सक्थ्यो र तिनलाई दौड़ जित्नबाट रोक्न सक्थ्यो। जवानीका अभिलाषाहरू त्याग र दोस्रो तिमोथी 2:22 पनि हामीले पाउँदछौ र आजको वातावरणमा जीवनलाई यस्ता परीक्षा गर्ने प्रभावहरूले सबैतिर गाजेको छ जसको अर्थ हामीले सधैं परीक्षाको यस्तो स्रोत उन्मूलन गर्न सक्दैनौ। त्यसैले पावल तिमोथीलाई भन्छन् जहाँ तिमीले त्यस्तो प्रभाव हटाउन सक्दैनौ आफै त्यहाँबाट हटेर जाऊ। साथै हिँड्ने मात्रै होइन दौड। तपाईँ स्वतन्त्र हुन सक्नुहुन्छ तर तपाईँको संसारिक मनले तपाईँलाई फेरि तुरन्तै नियन्त्रण गर्न खोज्छ। त्यसकारण नहिचकिचाउनुहोस्, विचलित पनि नहुनुहोस् र ढिलाइ नगर्नुहोस्। के गर्न आवश्यक छ त्यो गर्नुहोस् र छिटो गर्नुहोस्।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र तपाईँलाई कसले मदत गर्छ भन्ने शीर्षकमा केही कुरा राख्न गइरहेको छु। रोमी स्वरको दुई पदले भन्दछ, तिनी आफैले धेरैको र मेरो पनि सहायता गरेकी छिन्। चार्ल्स प्लम भियतनाम युद्धमा चाहिँ एक पाइलट थिए अनि युद्ध अभियानमा 75 पटक सहभागी भएपछि जमीनदेखि आकाशमा प्रहार गरिएको मिसाइलद्वारा उनको विमान ध्वस्त भयो। प्लम त्यो विमानबाट फुत्त बाहिर फालिए र प्यारासुटबाट उतरेर बाँच्न त सफल भए, तर उनी शत्रुको हातमा परे र 6 वर्षसम्म कम्युनिष्ट कैदमा बिताए। उनी त्यो कठिन परिस्थिति पार गरेर आए र अब आफ्नो अनुभवबाट सिकेका कुराहरू मानिसहरूलाई बताउँछन्। एक दिन जब उनी र उनकी श्रीमती एउटा रेस्टुरेन्टमा बसिरहेका थिए, अर्को टेबलबाट एकजना मानिस आएर भन्यो, तपाईँ प्लम हुनुहुन्छ, तपाईँले किटाहक नामक विमान वाहकद्वारा भियतनाममा चाहिँ लडाकु जेटहरू उडाउनुहुन्थ्यो, तपाईँलाई आक्रमण गरेर झारिएको थियो। प्लमले भने, तपाईँलाई यो सबै कुरा कसरी थाहा भयो? त्यो मानिसले जवाफ दियो, मैले तपाईँको प्यारासुट प्याक गरेको थिएँ। त्यसपछि त्यो मानिसले उनको हात समात्यो र भन्यो, मलाई लाग्छ त्यसले काम गर्यो। प्लमले उनलाई आश्वस्त बनाए, तपाईँको प्यारासुटले काम नगरेको भए म आज यहाँ हुने थिएन। त्यो रात त्यो मानिसको बारेमा सोच्दै उनी निदाउन सकेनन्। नौसेनाको वर्दीमा ऊ कस्तो देखिन्थ्यो होला? प्लमले उसलाई कस्तो छ भन्ने समेत सोधखोज नगरी वा अरू केही नबोली कति पटक देखेका थिए, किनभने प्लम एक लडाकु पाइलट थिए र त्यो मानिस एक नाविक मात्रै थियो। उनले त्यो मानिसले आफ्नो हातमा अपरिचित व्यक्तिको भविष्य लिएर सावधानीपूर्वक त्यो प्यारासुटका कपड़ाहरू सिइरहेको र रेशमी कपड़ाको प्रत्येक तह पट्याउँदै घण्टौं समय बिताएको बारेमा सोचे। फलस्वरूप अहिले प्लम्ब नियमित रूपमा आफ्ना श्रोताहरूलाई एउटा महत्वपूर्ण प्रश्न सोध्छन्, तपाईँको प्यारासुट कसले प्याक गर्दैछ? हामी सबैको त्यस्तो कोही छ जसले हामीलाई प्रत्येक दिन पार गर्न आवश्यक पर्ने कुराहरू प्रदान गर्छ। पावलले फिभीले धेरैको र मेरो पनि सहायता गरेकी छिन् भनी बताए। यसैकारण तपाईंलाई कसले मदत गर्दैछ विचार गर्नुहोस् र आज तिनीहरूलाई कदर गर्नुहोस्।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता अवश्य भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ। आज प्रस्तुत गरिएका कुराहरूबाट तपाईँ अवश्य पनि आशिषित हुनुभएको छ भन्ने हामीले विश्वास लिएको छौं र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छौं र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम जीवनशैलीबाट यो समयमा पुनः विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: परमेश्वर पिता, यो मण्डलीलाई तपाईँको हातमा राख्दछौ। यो मण्डली तपाईँको हो र हामी तपाईँका दुलही। प्रभु हामीलाई एक गर्नुहोस् र प्रेम भर्नुहोस्, हामी फुटेका छौ, हामीलाई जोड्नुहोस्।
1: टाइम चेक, यति बेला अपराह्नको 2 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: खै जन्म दर्ता दिनुस् त
2: जन्म दर्ता गरेको छैन नि म्याडम
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
2: हो र मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
2: पहिला कसैले भनेनन्
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सुन्न नभुल्नुहोला प्रस्तोता मार्था राईको साथमा
8: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
9: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
10: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
11: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
12: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
0: नेपाल सरकार विज्ञापन
13: हेनरी बी इरिङ भन्नुहुन्छ उहाँ येशु ख्रीष्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ
14: ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अझल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने
15: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
14: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
15: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
14: ए हो र बाबु
15: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
14: ए
15: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
14: हस् हस् बाबु
0: नेपाल सरकार विज्ञापन बोर्ड
16: न्यूज एफएम 105.1
17: अब प्रस्तुत छ कार्यक्रम मलाई मन पर्छ
18: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिबस्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम मलाई मनपर्छमा आदरणीय श्रोता कार्यक्रम मलाई मनपर्छ लिएर प्राविधिक मित्र विजय र म प्राम उपस्थित भइसकेका छौं र पनि केही महत्वपूर्ण कुरा तपाईँको निम्ति कार्यक्रममा राख्ने नै छु। अहिलेलाई भने कार्यक्रमको शुरूआत अर्थपूर्ण संगीतबाट

भेट्न सक्छौ। प्रभु येशूले किन दृष्टान्तमा बोल्नुभयो होला, अथवा उहाँको सेवकाईमा दृष्टान्तहरू किन प्रयोग गर्नुभयो होला भन्ने प्रश्न पनि हामीलाई आउन सक्छ। सबैभन्दा महत्वपूर्ण कुरा, कतिका मानिसहरू यो प्रश्न गर्न सक्छन्, प्रभुले उहाँको सेवकाईमा बुझाउनलाई, प्रभुका जनलाई अझै सजिलो तरिकाले बुझाउनलाई संसारिक दृष्टान्तहरू उहाँले प्रयोग गर्नुभयो। र यहाँबाट पनि थाहा हुन्छ कि उदाहरण कति महत्वपूर्ण कुरा हुन्छ भनेर सोधेका छन् त चेलाहरूले, अनि उहाँले एक्जाम्पलहरू दिनुभएको छ। बुझाउनको लागि पनि एक्जाम्पल अथवा दृष्टान्त त चाहिँदो रहेछ नि त होइन। स्वयं प्रभुले नै यी कुराहरू प्रयोग गर्नुभएको छ। प्रभु येशूले स्वर्गको रहस्यको बारेमा कुरा गर्नुहुँदा प्राय दृष्टान्तहरूमा बोल्नुहुन्थ्यो। उहाँ किन दृष्टान्तमा बोल्नुभएको होला? यसको उत्तर मती 13:10-12 पाउन सकिन्छ। अनि चेलाहरू आएर उहाँलाई भने, तपाईँ तिनीहरूसँग किन दृष्टान्तहरूमा बोल्नुहुन्छ? उहाँले तिनीहरूलाई जवाब दिनुभयो, तिमीलाई त स्वर्गको राज्यको रहस्यहरूको ज्ञान दिएको छ, तर तिनीहरूलाई भने दिएको छैन, किनकि जससँग छ त्यसलाई दिइनेछ र त्यससँग प्रशस्त हुनेछ, तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खुसी नै छ। यसै कारण म तिनीहरूसँग दृष्टान्तमा बोल्दछु, किनभने तिनीहरू हेर्न त हेर्छन् तर देख्दैनन्, सुन्न त सुन्छन् तर सुनेर बुझ्दैनन्। यो कुरालाई स्वीकार गर्न कठिन छ। येशूको वचन धेरैले सुनेछन् तर एकदमै कमले मात्र त्यो बुझ्छन्। येशूले दृष्टान्तमा बोल्नु भएको कारण थोरै चुनिएका परमेश्वरका छोराछोरीहरूले मात्र उहाँको वचन बुझ्न भन्ने हेतुले हो। तिनीहरूले मात्र परमेश्वरको राज्यको रहस्य बुझ्नेछन्। अधिकांश इसाईहरूले त उहाँको वचन बुझ्नेछन् न त त्यसलाई पचाउन नै सक्नेछन्। परमेश्वरले स्वर्गको राज्यको रहस्य सृष्टि गर्नु अघि नै तय गर्नुभए र त्यसलाई लुकाउनु भयो, अनि उचित समय आएपछि निश्चित मानिसलाई मात्र उहाँले त्यसको रहस्य प्रकट गरिदिनुभयो। भजन मती 13:35 र भजन संग्रह 68:2 यो कुराहरू हामी पाउन सक्छौ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

दृष्टान्त किन प्रयोग गरे भन्ने बारेमा मैले राखे। हामी जब चार सुसमाचारमा उल्लेखित दृष्टान्तहरू हेर्यौं भने सुसमाचारका चार पुस्तकहरूमा 40 दृष्टान्तहरू पाउन सकिन्छ। तर चाखलाग्दो कुरा चाहिँ के हो भने ती दृष्टान्तहरू समदृष्टि सुसमाचारहरूमा मात्र पाइन्छ। योनाको सुसमाचारमा ती कुनै पनि दृष्टान्तहरू पाउन सकिँदैन। 40 दृष्टान्तहरू सामदान माथिको बत्ती, बुद्धिमान मूर्ख घर बनाउनेहरू, पुरानो कपडामा नयाँ टालो, पुरानो मसकमा नयाँ दाकमत, बिउ छर्नेको दृष्टान्त, समाको दृष्टान्त, रायोको दाना, खमीर, लुकाएको गर्दन, मोती, माछा पक्रने जाल, घरको मालिक, हराएको भेडा, निर्दय नोकर, दाकबारीको खेतवालाहरू, दुई छोराहरू, दुष्ट मोहीहरू, विवाहको भोज, अञ्जीरको बोट, बुद्धिमान मूर्ख नोकरहरू, दश कन्याहरू, सुनका सिक्का, भेडा र बाख्राहरू, मौलाउने बिउ, जागरने नोकर, दुई ऋणीहरू, असल सामरी, खाँचोमा परेको मित्र, धनी मूर्ख, फल नफलाउने अञ्जीरको बोट, भोजको तल्लो स्थान, चेलाले चुकाउनु पर्ने मूल्य, हराएको सिक्का, हराएको छोरा, चतुर व्यवस्थापक, धनी मानिस र लाजरस, मालिक र उसको नोकर, खुरुन्धार विधवा, खरिसी कर उठाउने, फरिसी कर उठाउने, 10 सिक्काहरू। हामी देख्न सक्छौ यी दृष्टान्त 40 दृष्टान्त हामी पाउन सक्छौ। र यति मात्र होइन, यहाँ आश्चर्य कर्महरू पनि छन्। सबै आश्चर्य कर्महरूको उद्देश्य यीशु परमेश्वर हुनुहुन्छ भनी देखाउनु थियो। यीशुले गर्नुभएका आश्चर्य कर्महरूमा परमेश्वरले राज्यको रहस्यहरू लुकेका छन्, जुन चुनिएको थोरै परमेश्वरको जनहरूले मात्र बुझ्न सक्छन्। अधिकांश मानिसहरूले आश्चर्य कर्ममा मात्र ध्यान दिन्छन्, तर त्यो भित्र लुकेको परमेश्वरको रहस्यको सन्देश बुझ्न देख्न सक्दैनन्। चार सुसमाचारहरूमा करिब 23 जति चंगाईको आश्चर्य कर्महरू, 9 जति प्राकृतिक आश्चर्य कर्महरू, चाहिँ यीशुले प्रकृतिमाथि आफ्नो अधिकार देखाउनु भएको छ, अनि 3 मृतकलाई जीवित पारेको आश्चर्य कर्महरू छन्। हामी प्रत्येक आश्चर्य कर्मलाई हेर्न सक्छौ किनभने परमेश्वरले अचम्म र उद्वेगका कामहरू गरि नै राख्नु भएको थियो र अहिले पनि गरिराख्नु भएको छ। आश्चर्य कर्महरू कुष्ठरोगी निको पारिएको, कप्तानको नोकर, पत्रुसकी सासु, भूत लागेको दुई मानिस, पक्षघाती, रक्तस्राप भएकी स्त्री, दुई दृष्टिबीन मानिसहरू, दुष्ट आत्मा लागेको गुङ्गो मानिस, हात सुकेको, दुष्ट आत्मा लागेको दृष्टिबीन मानिस, कनानी स्त्रीको छोरी, भूत लागेको छोरा छोरी, एरिहो नजिक दुई दृष्टिबीनहरू, बहिरो गुङ्गो मानिसहरू, सभाघरमा भूत लागेको मानिस, बेत्सेदामा दृष्टिबीन मानिस, कुप्री स्त्री, जलग्रह रोगले पीड़ित एकजना मानिस, 10 कुष्ठ रोगीहरू, प्रधान पुजारीको नोकर, उच्च अधिकारीको छोरो, जलकुण्डमा पक्षघाती, जन्मदैको दृष्टिबीन मानिस। समदृष्टि समाचारको तुलनामा योहन्नाको सुसमाचारमा चंगाईको आश्चर्य कर्महरू मात्र पाइन्छ। योहन्नाको सुसमाचारमा 3 चंगाईको घटनाहरू उल्लेख भएको छ। तिनीहरू यस प्रकार छन्। उच्च अधिकारीको छोरो निको पारिएको, योहन्ना 4:46-54, जलकुण्डमा पक्षघाती निको पारिएको, योहन्ना 5:1-9, र जन्मैको दृष्टि बिनलाई दृष्टिदान, योहन्ना 9:1-7। अरू चंगाईका आश्चर्य कर्महरू समदृष्टि सुसमाचारमा तोरिएको हुनाले योहन्नाले 3 मात्र उल्लेख गरेका छन्। ती 3 सहित 4 सुसमाचारको पुस्तकमा जम्मा 23 चंगाईका कार्यहरू उल्लेख गरेको हामी देख्न सक्छौ। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
1: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्। अधिक जानकारीको लागि मोबाइल 9841768602 9841768602
2: र 9818251240 9818251240

0: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54 र 98-5-11-25-38 98-5-11-25-38।
2: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
3: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो न?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौं तपाईँको बाइबल कलेज पढ्ने सपना।
7: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
6: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
7: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
6: अधिक जानकारीका लागि
7: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141-87-68-02, 9141-87-68-02 र 9918-25-12-40, 9918-25-12-40।
8: प्रार्थना यस्तो मार्ग हो, जसद्वारा तपाईले शैतानलाई पराजित गर्नुहुन्छ, हराएकाहरू कहाँ पुग्नुहुन्छ, विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ। सन्तहरूलाई मजबुत पार्नुहुन्छ, मिशनरीहरूलाई बाहिर पठाउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ, असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया, जेरेमिया।
9: दाजु, कता हो हतार हतार गर्दै?
10: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
9: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि। हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
6: थप जानकारीका लागि
7: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9851-9625, 9851-9625 र 9862-8210, 9862-8210।
11: सिर्जना इलेक्ट्रोनिक्स झोरपाती मेडिकल कलेजको ठिक अगाडि।

हामीले चारवटा सुसमाचारमा हेर्दा येशूले गर्नुभएका आश्चर्य कर्महरूमा करिब नौवटा जति प्राकृतिकलाई नियन्त्रण गर्नुभएको घटनाहरू देख्न सक्छौ। हामीलाई यी कुराहरू थाहा छ कि येशू सबै कुराको सृष्टिकर्ता हुनुहुन्छ अनि उहाँले प्रकृतिलाई सृष्टि गर्नु भएर आफ्नो स्थानमा राख्नु भएको हो। योहन्ना 1:3, कलसी 1:16, हिब्रू 1:2, उहाँ स्वर्ग र पृथ्वीको अधिकार उहाँमा स्वर्ग र पृथ्वीको अधिकार छ। मत्ती 28:18, सबै कुराहरू उहाँको पाउमुनि छन्। रोमी 16:36, एफिसी 1:22, हिब्रू 2:8, उहाँले सबै कुरालाई चलाउनु र नियन्त्रण गर्नुहुन्छ। व्यवस्था 30:15-19, एर्मिया 18:6, लुक्का 12:7, जीवन र मृत्यु अनि सफलता र असफलता सबै उहाँले निर्धारण गर्नुहुन्छ। व्यवस्था 30:11, पहिलो सामेल 2:6-7, त्यसै कारण येशूले प्रकृतिलाई आदेश दिएर नियन्त्रण गर्नु कुनै अचम्मको कुरा होइन। त्यही पनि येशूले गर्नुभएका यस्ता आश्चर्य कर्महरू देखेर मानिसहरू छक्क परेर डराए। प्रकृतिमाथिको नियन्त्रण र अधीनताले चाहिँ येशू परमेश्वरको पुत्र ख्रीष्ट सृष्टिकर्ता हुनुहुन्छ भने मानिसहरूलाई देखाउन प्रमाणित गर्न उचित विषयहरू हुन्। येशूको प्रकृतिमाथिको अधीनताको घटनाहरू मत्तीको सुसमाचार 6, मर्कुस 5, लुका 3, योहन्ना 4 हामी हेर्न सक्छौ। र मत्तीको सुसमाचारमा 6, मर्कुसको पुस्तकमा 5, लुकाको पुस्तकमा 3 र योहन्नाको पुस्तकमा 4 छन्। ती घटनाहरू सुसमाचारका पुस्तकहरूमा दोहोरिएका छन्। नदोहोरिएका घटनाहरू यी हुन्। पत्रुसले माछाको मुखमा सिक्का भेटेको घटना मत्तीको पुस्तकमा मात्र उल्लेख छ। अचम्म तरिकाले माछा पक्रेको घटना लुकाको पुस्तकमा मात्र छ। पानीलाई दाग मतमा बदलिएको घटना र 153 माछाहरू पक्रेको घटना योहन्नाको पुस्तकमा हामी पाउन सक्छौ। र येशूले आँधीलाई शान्त पार्नुभएको, येशू पानीमाथि हिँड्नुभएको, येशूले 5,000 खुवाउनु भएको, येशूले 4,000 खुवाउनु भएको, माछाको मुखमा सिक्का, अन्जिरको बोट सुकेको, अचम्मले माछा पक्रेको, पानीलाई दाखमतमा बदल्नु भएको र 153 माछा पक्रिएको, यो भयो प्राकृतिक आश्चर्य कर्महरू। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। मृतकलाई जीवित पारेको आश्चर्य कर्महरू हामी हेर्न सक्छौ। आइरसकी छोरी जीवित पारिएको घटना युहन्नाको सुसमाचार बाहेक तीनवटै सुसमाचारको पुस्तकमा उल्लेख गरिएको छ, तर विधवाको छोरो जीवित पारेको घटना लुकाको सुसमाचारमा मात्र उल्लेख गरिएको छ भने लाजरस जीवित पारेको घटना चाहिँ योनाको सुसमाचारमा मात्र उल्लेख गरिएको छ। यसुले मरेकाहरूलाई जीवित पार्नुभएका ती तीन घटनाहरू धेरै अर्थपूर्ण सन्देश दिन्छन्। ती तीनजना मरेकाहरू जीवनमा आउनु र प्रभु यीशुको अनन्तको निम्ति भएको पुनरुत्थान फरक कुरा हो। तिनीहरू चाहिँ फेरि मर्ने गरी जीवित पारिएका हुन्, तर यीशुको पुनरुत्थान चाहिँ अब फेरि कहिले नमर्ने गरी जीवित पारेको घटना हो। यी मरेकाहरूलाई जीवित पारेर यीशुले आफू जीवन र मृत्यु अनि प्रकृतिको मालिक भएको कुरा देखाउन खोज्नु भएको हो। पछि क्रुसको मृत्यु र पुनरुत्थानद्वारा यीशुको जीवन र मृत्युमाथि उहाँको पूर्ण अधिकार छ भनी प्रमाणित गर्नुभयो। हामी देख्न सक्छौ योनाको तिनीहरू चाहिँ फेरि मर्ने गरी जीवित पारिएका हुन्, तर यीशुको पुनरुत्थान चाहिँ अब फेरि कहिले नमर्ने गरी जीवित पारेको घटना हो। यी मरेकाहरूलाई जीवित पारेर यीशुले आफ्नो

समानता र भिन्नतालाई स्पष्टसँग देख्न सक्छौं। येशूले बोल्नुभएका दृष्टान्तहरू अनि गर्नुभएका चंगाईका आश्चर्य कर्महरू, प्राकृतिक आश्चर्य कर्महरू, मृतकलाई जीवित पार्ने आश्चर्य कर्महरू, तीनवटै दृष्टि सुसमाचारका पुस्तकमा पाइन्छ। तर योहोनाको सुसमाचारमा भने कुनै दृष्टान्त पाइँदैन। अनि योहोनाको सुसमाचारमा चंगाईको घटनाहरू जम्मा तीनवटा मात्र उल्लेख गरिएको छन् भने प्राकृतिक माथिको अधिकार, मरेकाहरूलाई जीवन पारेको घटना चाहिँ योहोनाको सुसमाचारमा पनि अरू सुसमाचारमा चाहिँ जोड़ दिएर उल्लेख गरिएको छ। हामीले यो कुरा याद गर्नुपर्ने हुन्छ कि योहोनाको सुसमाचारमा अरू समदृष्टि सुसमाचारमा उल्लेख भएका दृष्टान्तहरू छैनन्। योहोनाले आफ्नो सन्देशमा दृष्टान्त र चंगाई जस्ता प्रत्यक्ष तरिका अपनाएनन्। बरु पवित्र आत्माको प्रेरणा मानिसलाई येशूको बारेमा सिधै उहाँको परमेश्वरको पुत्र मसीह हुनुहुन्छ भनी घोषणा गरेको कुरा हामी पाउन सक्छौ। योहोनाको सुसमाचारको विपरीत अरू समदृष्टि सुसमाचारले येशूको चंगाईको आश्चर्य कर्महरूमा जोड़ दिएका छन्, किनकि ती सुसमाचारले येशूको ईश्वरतमा भन्दा मानवतामा बढ़ी जोड़ दिएका छन्। ती समाचारहरू लेखिने समयमा मानिसहरू रोगीहरूलाई चंगाई गर्ने कुरामा बढ़ी चासो दिन्थे। त्यसैले समदृष्टि सुसमाचारले येशूलाई चंगाईको आश्चर्य कर्महरूमा बढ़ी जोड़ दिएर येशूले त्यति बेलाका मानिसहरूलाई दिनुभएको सान्त्वनालाई प्रस्तुत गरेका छन्। यहाँसम्म हामीले चार सुसमाचारलाई येशूले भन्नुभएका दृष्टान्तहरू र गर्नुभएका आश्चर्य कर्महरूको बारेमा तुलना गरेर हेर्यौं। यसबाट हामीले यो कुरा बुझ्यौं कि चारवटा सुसमाचारमा उल्लेखित केही विवरणहरू फरक छन्। त्यसो हुनुको कारण चार सुसमाचारहरू लेख्नुको उद्देश्य पृष्ठभूमि फरक भएकोले हो। अबको पाठहरूमा हामी प्रत्येक सुसमाचारका पुस्तक कति महत्वपूर्ण कुरा छ भन्ने कुरालाई हामीले निहाल्नु पर्दछ। मत्ती, मर्कुस, लुका र योहन्ना हामीले हेर्नु पर्दछ। यी कुराहरूबाट हामीले धेरै भन्दा धेरै कुरा थाहा गर्न सक्छौ र सुसमाचारका पुस्तकहरूमा भएका शक्तिशाली आश्चर्य कर्महरू र प्रभुले गर्नुभएका कार्यहरूलाई छर्लङ्ग देखाएको छ। एउटा कुरा चाहिँ महत्वपूर्ण छ कि उहाँ परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई गहिरो रूपमा प्रमाणित गरेको पनि छ।

आदरणीय श्रोता, अब भने लगभग समयले मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद।

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता उद्धारकर्ता ख्रीष्ट येशूको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको निम्ति यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट युहन्नाद्वारा लिखित पत्र पहिलो युहन्ना 2:28-3:10 यहाँहरूको बीचमा पाठ गर्न गइरहेको छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन आउनुहोस्, यसरी हामी पाठ गर्नेछौ। साना बालकहरू उहाँमा रहिरहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा हिम्मत होस् र उहाँको आगमनमा उहाँको सामुन्ने हामीलाई शर्माउन नपरोस्। उहाँ धार्मिक हुनुहुन्छ भन्ने कुरा यदि तिमीहरूले जान्यौ भने यो कुरा तिमीहरूलाई निश्चय होस् कि धार्मिकतामा चल्ने हरेक परमेश्वरबाट जन्मेको हुन्छ। हेर, पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभएको छ कि हामी परमेश्वरका सन्तान भनी कह लिएकाहरू हौ र साँच्चै हौ पनि। यसै कारणले त संसारले हामीलाई चिन्दैन, किनभने त्यसले उहाँलाई चिनेन। प्रिय हो, अहिले हामी परमेश्वरका सन्तान हौ र हामी के हौला सो अहिलेसम्म प्रकट भएको छैन। यति जान्दछौ कि जब उहाँ प्रकट हुनुहुन्छ तब हामी उहाँ जस्तै हुनेछौ, किनकि उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्नेछौ। अनि जस्तो उहाँ पवित्र हुनुहुन्छ, उहाँमाथि यो आशा राख्ने हरेक मानिसले आफूलाई पवित्र पार्छ। पाप गर्ने हरेकले व्यवस्था भंग गर्दछ। पाप नै व्यवस्था भंग हो। पाप हरण गर्नलाई नै उहाँ प्रकट हुनुभएको हो भन्ने कुरा तिमीहरू जान्दछौ, र उहाँमा कुनै पाप छैन। उहाँमा रहने कसैले पाप गरिरहँदैन। पाप गरिरहने कसैले उहाँलाई न देखेको छ न त चिनेको नै छ। साना बालकहरू, कुनै मानिसले तिमीहरूलाई छल्न नपाओस्। जो धार्मिकतामा चल्छ ऊ धर्मी हो, जस्तो उहाँ धर्मी हुनुहुन्छ। जसले पाप गर्छ त्यो दियाबलसको हो, किनकि दियाबलसले त सुरुदेखि नै पाप गर्दै आएको छ। दियाबलसको कामहरू नष्ट पार्नलाई नै परमेश्वरका पुत्र प्रकट हुनुभएको हो। परमेश्वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन, किनकि उहाँको स्वभाव त्यसमा रहन्छ र त्यसले पाप गरिरहन सक्दैन, किनभने त्यो परमेश्वरबाट जन्मेको हो। परमेश्वरको सन्तान को हो र दियाबलसको सन्तान को हो यसैबाट प्रष्ट हुन्छ। जो धार्मिकतामा चल्दैन ऊ परमेश्वरको सन्तान होइन र त्यो व्यक्ति पनि होइन जसले आफ्नो दाजुभाइहरूलाई प्रेम गर्दैन। आदरणीय श्रोता, यो खण्डमा हामीले धार्मिकतामा चल्ने हरेक परमेश्वरबाट जन्मेको हुन्छ भन्ने मुख्य विचारलाई हामी विशेष गरेर अध्ययन गर्दैछौ। धार्मिकतामा चल्ने हरेक परमेश्वरबाट जन्मेको हुन्छ। जो व्यक्ति परमेश्वरबाट जन्मेको हुन्छ त्यो व्यक्ति धार्मिकतामा चल्छ भन्ने कुरा हो। धेरैजनाले धार्मिकतामा चल्ने कुराहरू बढी गर्छन्, तर उनीहरूले बुझ्नुपर्ने कुरा के हो भने परमेश्वरबाट जन्मेको हो कि होइन, किनभने जन्मिनु पर्यो अनि जिउनु पर्यो। जन्मने कुरा महत्वपूर्ण छ। जब परमेश्वरबाट जन्मिन्छ, जो परमेश्वर पवित्र हुनुहुन्छ, उहाँबाट जन्मेको हुन्छ, त्यो जन्मेको व्यक्तिहरूको स्वभाव धार्मिकता हुन्छ, किनभने परमेश्वर धर्मी हुनुहुन्छ। परमेश्वर धर्मी हुनुभएको कारणले गर्दा जो व्यक्ति परमेश्वरबाट जन्मेको हुन्छ त्यो व्यक्ति चाहिँ धर्मी हुन्छ, धर्मी ठहरिन्छ, अनि धर्मी ठहरिएपछि उनीहरूले आफ्नो जीवनमा धार्मिकतामा चल्ने कुराहरूलाई ध्यान दिन्छ। अब यो खण्डमा हामीले हेर्दै गर्यो भने उहाँमा रहिरहो भन्ने कुरा यहाँ गरिएको छ। उहाँको आगमनमा उहाँको सामुन्ने हामीलाई शर्माउन नपरोस्। यीशु ख्रीष्ट अब चाँडै आउँदै हुनुहुन्छ भन्ने कुरा बाइबल धर्मशास्त्रले स्पष्ट बताएको छ, किनभने यीशु ख्रीष्ट यो संसारमा आउनुभयो, उहाँ बलिदान हुनुभयो, उहाँको मृत्यु भइसकेपछि उहाँको पुनरुत्थान भयो, उहाँ स्वर्ग रहनुहुनुभयो, अब उहाँले प्रतिज्ञा गर्नुभएको छ उहाँ फेरि यो संसारमा आफ्ना मानिसहरूलाई लिनका निम्ति आउँदै हुनुहुन्छ। र उहाँ जब आउनुहुन्छ, उहाँ आइसकेपछि उहाँले आफ्नो धर्मीजनहरूलाई लिएर परमेश्वरको राज्यमा प्रवेश गराउनुहुन्छ र उहाँले आफ्नो जातिलाई उहाँ लिन आउँदै हुनुहुन्छ। र उहाँ आउने समयमा कतिजना छुट्नेछन्, कतिजना जानेछन् भन्ने कुरा पनि बाइबल धर्मशास्त्रले बताउँछन्। जो व्यक्तिहरू धार्मिकतामा चल्छन्, चलिरहन्छन्, उनीहरू चाहिँ लगिनेछन् अथवा उहाँसँग जानु हुनेछ अथवा उहाँको आगमनमा उनीहरू जानेछन्। त्यसकारण उहाँमा रहिरहने व्यक्तिहरू, उहाँको धार्मिकतामा चल्ने व्यक्तिहरू चाहिँ पक्कै पनि उहाँसँग जानेछ। परमेश्वर धार्मिक हुनुहुन्छ र धार्मिकतामा चल्ने हरेक परमेश्वरबाट जन्मेको हुन्छ भन्ने कुरा हामीले यहाँ बुझिरहेका छौं। हामी परमेश्वरका सन्तान भनी कहलिएकाहरू हौ। जब हामी धार्मिकतामा परमेश्वरबाट जन्मेको हुन्छ धार्मिकतामा चल्नका लागि र उहाँका सन्तानहरू भनेर कहलिएका छौं भनेर यहाँ हामी देख्छौ। संसारले हामीलाई चिन्दैन किनभने संसारले उहाँलाई चिनेनन्। यीशु ख्रीष्टलाई नचिन्ने व्यक्तिहरूले हामीलाई पनि चिन्दैन। क्रिस्चियनहरूलाई क्रिस्चियन को हो, यीशु ख्रीष्टलाई विश्वास गर्ने व्यक्ति को हो भन्ने कुराको रहस्य त्यस व्यक्तिले मात्रै जान्दछ जसले यीशुलाई चिनेको हुन्छ। यीशुलाई नचिन्ने व्यक्तिहरूले ख्रिस्टियनलाई चिन्न पनि मुस्किल पर्छ, किनभने ख्रिस्टियनहरू परमेश्वरसँग जोडिएको, ख्रिस्टियनहरू परमेश्वरसँग सम्बन्ध गाँसिएका व्यक्तिहरू हुन् र धार्मिकतामा चल्ने व्यक्तिहरू हुन्। उनीहरू परमेश्वरबाट जन्मेकाहरू हुन्। जब उहाँ प्रकट हुनुहुन्छ तब हामी उहाँ जस्तै हुनेछौं। जब उहाँ प्रकट हुनुहुन्छ, यीशु ख्रिस्ट जब आउनुहुन्छ फेरि र उहाँले आफ्ना मानिसहरूलाई अथवा धर्मीजनहरूलाई अथवा परमेश्वरबाट जन्मेकाहरूलाई, ख्रिस्टियनहरूलाई, साँचो ख्रिस्टियनहरूलाई उहाँले भेट्नुहुनेछ र हामी पनि उहाँ जस्तै हुनेछौ भनेको चाहिँ ख्रिस्टियनहरू, साँचो ख्रिस्टियनहरू उहाँ जस्तै हुनेछन्। उहाँ जस्तो हुनुहुन्छ ख्रिस्टियनहरू पनि त्यस्तै देखिनेछ। उहाँमाथि आशा राख्ने हरेक मानिसले आफूलाई पवित्र पार्छ। अब यहाँ महत्वपूर्ण कुरा के भने, चरित्र परमेश्वरबाट जन्मेका मानिसहरूको चरित्र अथवा उनीहरूको व्यवहार चाहिँ पवित्र हुन्छन्। र पवित्र कुन अर्थमा हुन्छन् भन्दा, परमेश्वर आफै पवित्र हुनुहुन्छ, धर्मी हुनुहुन्छ र उहाँबाट जन्मेका सन्तानहरू पनि पवित्र हुनुपर्छ। पवित्रताले नै परमेश्वरको सन्तान हो भनेर बुझ्नलाई सहायता गर्छ। उहाँमा रहने कसैले पाप गरिरहँदैन, पाप गरिरहने कसैले उहाँलाई देखेको र चिनेको हुँदैन। यहाँनिर लेखकले स्पष्ट पार्नु खोजेको कुरा के हो भने, परमेश्वरलाई देखेका मानिस अथवा परमेश्वरबाट जन्मेका मानिसहरूले पाप गरिरहँदैन। उनीहरूले पाप गर्यो भने पनि तुरुन्तै पश्चाताप गरेर घरिघरि त्यो पाप गरिरहन सक्दैन, किनभने यहाँ यसरी लेख्छ, जो धार्मिकतामा चल्छ ऊ धर्मी हो जस्तो उहाँ धर्मी हुनुहुन्छ। परमेश्वर धर्मी हुनुहुन्छ, त्यसै कारणले पाप गर्न सक्दैन यी व्यक्तिहरूले। परमेश्वरसँग जोडिएका मानिसहरू, परमेश्वरसँग सम्बन्धमा रहने मानिसहरूले पाप गरिरहँदैन। जसले पाप गर्छ त्यो दियावलसको हो, किनकि दियावलसले त सुरुदेखि नै पाप गर्दै आएको छ र पाप गर्नेहरू पनि, पाप गराउने पनि यहाँ यो संसारमा छ। मानिसलाई पाप गराउन लगाउने भित्रीय शक्ति भनेको दियावलस नै हो र दियावलसले जब एउटा व्यक्तिलाई चलाउँछ त्यो व्यक्तिले पापै गर्छ, पाप गरिरहन्छ। तर जब परमेश्वरमा उनीहरू जोडिन्छ, जब परमेश्वरबाट ऊ जन्मेको हुन्छ, उसले पाप गरिरहन सक्दैन, किनभने परमेश्वरले पाप गर्नुहुन्न। दियावलसको कामहरू नष्ट पार्नलाई नै परमेश्वरको पुत्र प्रकट हुनुभएको हो। आज यो दुनियाँमा यीशु ख्रिस्टको बारेमा सबै ठाउँमा चर्चा भएको कुरा हामी देख्छौ र यीशु ख्रिस्ट यो संसारमा किन आउनुभयो भन्ने कुरा सबैले जानेको, बुझेको हुनुपर्छ भन्ने कुरा यहाँ स्पष्ट देखिन्छ। यो कुरा स्पष्ट छ कि यीशु ख्रिस्ट चाहिँ दियावलसका कामहरू नष्ट पार्नलाई नै उहाँ प्रकट हुनुभएको हो, उहाँको जन्म भएको हो। र आज यो संसारमा दियावलसको काम भनेको पाप गर्न लगाउने, हत्या गर्न लगाउने, व्यभिचार गर्न लगाउने र मानिसलाई ती नराम्रा कामहरू गर्न लगाउने, भ्रष्टाचार गर्न लगाउने, यी सबै दियावलसबाट निर्देशित प्रोत्साहित भएका हुन्छन्। अनि मानिसहरूलाई यसरी दियावलसले चलायो भने उसको चरित्र, उसको जीवन चाहिँ ठिक तरिकाले चल्दैनन्। तर परमेश्वरबाट जन्मेका मानिसहरू परमेश्वर धर्मी हुनुभएको कारणले गर्दा परमेश्वरको निर्देशनमा चल्ने मानिसहरूले पाप गरिरहँदैन भनेर यहाँ लेखिएको छ। परमेश्वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन किनकि उहाँको स्वभाव त्यसमा रहन्छ र त्यसले पाप गरिरहन सक्दैन किनभने त्यो परमेश्वरबाट जन्मेको हो। जो धार्मिकतामा चल्दैन ऊ परमेश्वरको सन्तान होइन, आफ्नो दाजुभाइलाई प्रेम पनि गर्दैन। त्यस्ता व्यक्तिहरू चाहिँ आज यो दुनियाँमा धेरै धेरै पाउन सकिन्छ किनभने उनीहरू धार्मिकतामा चल्दैन, उनीहरू परमेश्वरको सन्तान पनि होइन, उनीहरू दियाबलसद्वारा चलाइएको हुन्छ। त्यसकारण यो सबै कुराहरू बडो महत्वपूर्ण छन् र आज यो कुरा यहाँहरूको बीचमा म भन्न चाहन्छु। लेखकले यो खण्डमा एक व्यक्तिले आफूलाई धार्मिकतामा चलेर आफ्नो दाजुभाइहरूलाई प्रेम गरेर आफूलाई धर्मी हो भनेर प्रमाण दिने कुरालाई समावेश गरेका छन्। धर्मी व्यक्तिहरूले धार्मिकतामा चलेर आफ्नो दाजुभाइलाई प्रेम गरेर देखाउन सक्नुपर्छ, साथै पाप गरिरहन पनि सक्दैन किनभने परमेश्वरको स्वभाव उनीहरूमा हुन्छ। परमेश्वरको स्वभाव भएको व्यक्तिले पापलाई घृणा गर्छ, दियाबलसले पाप गरिरहनलाई प्रेरणा दिन्छ भन्ने कुरा पनि यहाँ हामी देख्छौं। त्यसकारण हरेकले धार्मिकतामा चलेर आफ्नो दाजुभाइलाई प्रेम गरेर धर्मी अथवा परमेश्वरबाट जन्मेको हो भन्ने प्रमाण दिन सक्नुपर्छ। उहाँमा रहनेहरू सबै परमेश्वरबाट जन्मेको हुन्छ र उहाँमा जन्मेकाहरू उहाँमा आशा राख्नेहरूले धर्मी जीवन जिउने काम गर्दछ। के यहाँहरूले पनि धर्मी जीवन जिउनको लागि सोच राख्नुभएको छ? कसरी चलिराख्नु भएको छ? दियाबलसद्वारा चलाइएको महसुस गरिराख्नु भएको छ कि या त परमेश्वर जो धर्मी हुनुहुन्छ, पवित्र हुनुहुन्छ, प्रेमिलो हुनुहुन्छ, उहाँद्वारा जन्मेको भएर जिउँदाखेरि आनन्द, शान्ति, खुशी र रमहारको जिन्दगी हुन्छ भने दियाबलसद्वारा चलाइएको जीवन चाहिँ यो संसारमा हत्या, व्यभिचार, अनैतिक गर्नका लागि प्रेरणा भइराखेको हुन्छ। र आज यो खण्डले धार्मिकतामा चल्ने हरेक परमेश्वरबाट जन्मेको हुन्छ भन्ने विचारलाई हामीले यहाँ देखेका छौं र यदि परमेश्वरबाट जन्मेको हुन चाहनुहुन्छ भनेदेखि एउटै मात्रै विकल्प येशु ख्रिस्टलाई विश्वास गर्नेहरू परमेश्वरबाट जन्मेको हुन्छ। येशुलाई विश्वास गरिसकेपछि जब एउटा व्यक्तिको जीवन परिवर्तन हुन्छ, त्यो परिवर्तन भएको जीवनले धार्मिकतामा जिउनलाई ठूलो मदत मिल्छ। पवित्र जीवन जिउँछु भनेर, धार्मिकताको जीवन जिउँछु भनेर, असल जीवन जिउँछु भनेर जति भने पनि त्यसको मूलसँग सम्बन्धित हुन्छ। यदि परमेश्वरबाट जन्मेको हो भने उसले असल काम गर्न सक्छ, धार्मिकतामा जिउन सक्छ, पवित्रतामा जिउन सक्छ। तर दियाबलसबाट निर्देशित भएको हो भने त्यो व्यक्तिले सक्दैन। त्यसकारण आदरणीय श्रोताहरू, परमेश्वरको वचन स्पष्ट छ। यदि हामी धार्मिकतामा चल्ने विचार गरेका छौं भने, पवित्र जीवन जिउने मन हामीले गरेका छौं भने, असल काम गरेर जिउने मन गरेका छौं भने परमेश्वरबाट जन्मेको हुनुपर्छ। हरेकले यीशुलाई विश्वास गर्नुहोस् र परमेश्वरबाट जन्मिनु भएको होस् र त्यसपछि धार्मिकतामा चल्नु भएको होस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: हवस् त श्रोता, तपाईलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: Amen.
1: बालक बालिकालाई काममा लगाएको पाइमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं। नेपाल सरकार, विज्ञापन बोर्ड।

मार्टिन लुथर सुधारवादी ईश्वर शास्त्री साथै लेखक भन्नुहुन्छ। सुसमाचार यीशुको बारेमा भएको कथा हो। यो कथा यही हो कि उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ। जो हाम्रो लागि मानिस बन्नुभयो, मर्नुभयो, बौरी उठ्नुभयो अनि सबै थोकमाथि प्रभुको रूपमा स्थापित हुनुभएको छ।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम एक भन्दा दुई असल। श्रेमिश्री साथी हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्युज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम एक भन्दा दुई असलमा आदरणीय श्रोता, यस कार्यक्रमलाई प्रायोजन गरेको छ त्रिएक नेपाली स्वतन्त्र चर्च कुवेत, पास्टर वकिल माडी र चर्च परिवारले। र यस कार्यक्रम मार्फत चाहिँ बेतसालम पुतली सड़क चर्चका आदरणीय पास्टर चित्र कर्काज्यूबाट परमेश्वरको जीवित वचन, विशेष गरिकन विवाहसँग सम्बन्धित वचनहरू र काउन्सिलिङहरू तपाईँहरूले सुन्दै आइरहनु भएको छ। र आज चाहिँ हामीसँग विशेष गरिकन विवाहित जोडी हुनुहुन्छ, उहाँहरूसँगको कुराकानी चाहिँ कार्यक्रम मार्फत हामी प्रस्तुत गर्न गइरहेको छौँ। र ढिला नगरिकन म आजको गेस्टलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। हामीसँग हुनुहुन्छ सरोज कुमार तामाङज्यू र अस्मिता भुजेलज्यू, बेतसालम भविष्य पार्टी चर्चबाट। र यहाँलाई कार्यक्रममा एकदमै स्वागत छ। आरामै हुनुहुन्छ?
1: हजुर, एकदमै एकदमै।
0: र यो समय मिलाएर आज कार्यक्रम एक भन्दा दुई असलको लागि तपाईँहरू उपस्थित भइदिनु भएको लागि सुरुवातमा नै एकदमै धेरै धन्यवाद दिन चाहे। र कार्यक्रम मार्फत चाहिँ विशेष गरिकन हामी विवाहित जोडीहरूसँगको कुराकानीहरू पनि प्रस्तुत गर्छौँ, ताकि कतिजना हाम्रो श्रोताहरू हुनुहुन्छ विवाहको लागि तयारी गर्दै हुनुहुन्छ, कतिजना विवाहित हुनुहुन्छ, र परमेश्वरले पनि वचनमा भन्नुभएको छ मानिस एक्लो रहन असल छैन, र परमेश्वरको दृष्टिकोणमा विवाह एकदमै महत्वपूर्ण छ, सुन्दर कुरा रहेको छ। र झन् त्यहीमाथि विवाहित जोडीसँगको कुराकानी प्रस्तुत गर्न पाउँदा धेरैजनाले एउटा नयाँ उत्साह पाउनुहुनेछ भनेर चाहिँ हामीले बेला बेलामा यसरी कुराकानीहरू राख्ने गरेको छौँ। हामी सबैभन्दा सुरुवातमा नै तपाईँहरू दुवैजनाको चाहिँ भेट र विवाहको यात्रा कसरी सुरु भयो भन्ने बाट नै सुन्न चाहन्छौँ।
1: हाम्रो स्टोरी अलिकति डिफरेन्ट हुन सक्छ। हाम्रो खास भेट चाहिँ चर्चमा नै हो भेट भएको। म त अब धेरै अगाडिदेखि नै चर्चमा गइरहेको हुँ भन्नाले क्रिस्चियन फ्यामिलीबाटै हुर्केको जस्तै झन्डै झन्डै। अनि तर अस्मिता मेरो वाइफ चाहिँ पछि जोइन भयो, ऊ चाहिँ पछि आई थिङ्क लाइक 2015 मा चाहिँ ऊ अनि चर्चमा जोइन भयो। अनि हाम्रो भेट चाहिँ त्यहाँ नै भएको चर्चमा नै। अनि त्यसपछि अनि हामी अब भोलिन्टियरिङको कुराहरूमा चाहिँ अब अरू संस्थासँग पनि अनि आबद्ध थियौँ, त्यही कारणले गर्दाखेरि अलिक बढी भेटघाट चाहिँ त्यसरी भएको हाम्रो चाहिँ खासमा।
0: हजुर, र यो भेटघाट विवाहसम्म कसरी आइपुग्यो?
1: त्यहाँनिर गएर चाहिँ इन्ट्रेस्टिङ छ हाम्रो स्टोरी चाहिँ। हुन चाहिँ यो अलिकति फरक खालको छ। अनि हाम्रो चाहिँ विवाहको कुरा चाहिँ कसरी सुरु भएको भन्दाखेरि चाहिँ अस्मिता ऊ चेलापन तालिमको लागि चाहिँ गएको थियो। अनि त्यो समयमा चाहिँ हाम्रो कुराकानी अलिअलि बेला बखतमा भइरहेको हुन्थ्यो। अनि त्यो समयमा चाहिँ अनि विवाहको लागि नभनौ प्रस्ताव जस्तो चाहिँ अस्मिताबाट नै आयो खासमा चाहिँ, किनभने प्रार्थनाको समयमा चाहिँ उसलाई त्यो अगुवाई भयो कि विवाह चाहिँ यो मान्छेसँग गर्नको लागि भनेर चाहिँ।
0: र यो स्टोरी हामी उहाँबाट पनि अलिकति
1: डेफिनेटली
0: कसरी तपाईँलाई त्यो महसुस भयो?
2: खास म चाहिँ प्रभुमा आएको चाहिँ 2015 हो, अनि 17 चाहिँ म चेलापन तालिमको लागि आउट अफ कन्ट्रीमा थिएँ। अनि त्यो चाहिँ खास 5 महिना जतिको हुन्छ, तर 2 महिना भइसकेपछि चाहिँ हामीले सानो एउटा आउटरिच प्रोग्राम गरेको थियौँ 10 दिनको। त्यसपछि ठुलो कन्फरेन्स थियो त्यो देशमा, सबै स्टाफहरू भेला हुने, अनि त्यसमा चाहिँ प्रभुको अनुग्रहमा हामी पनि जान पायौँ स्टुडेन्टै भए पनि। अनि त्यसमा एकजना पास्टर हुनुहुन्थ्यो युएसबाट, अनि उहाँले चाहिँ च्यालेन्ज गर्नुभयो कि सबैजनालाई, ओके गडबाट आएको भिजन के हो, छैन भए आज सबैजना गएर आफू कोही टाइम गरेर घरसँग दर्शन माग्ने प्रभुसँग भनेर च्यालेन्ज गर्नुभयो। अनि मलाई चाहिँ के भयो भन्दा मसँग त दर्शन छ, मलाई परमेश्वर अलिकति देखाइसक्नु भएको छ, तर यो हो कि होइन भनेर म एकचोटि परमेश्वरसँग कन्फर्म गर्छु, किनकि मैले परमेश्वरसँग प्रार्थना नै गरेको छैन यो विषयमा, मैले चाहिँ आफै लिइरहेको छु भन्ने जस्तो महसुस भयो। अनि म प्रार्थनाको लागि गएँ। अनि मलाई चाहिँ फेरि यो एन्टी ट्राफिकिङ वर्कमा धेरै इन्ट्रेस्ट भएको भएर, अनि अब जुन देशमा थिएँ म त्यहाँ पनि त्यो धेरै नै थियो, अनि यहाँ बस्ने मन त छैन प्रभु, तर पनि तपाईँको योजना छ भने चाहिँ म बस्छु भनेर चाहिँ प्रभुलाई भने। त्यसपछि परमेश्वरले चाहिँ तिमी घर जानुपर्छ अनि तिमीले बिहे गर्नुपर्छ भनेर भन्नुभयो। अनि म त्यति बेला 22 वर्षको मात्र थिएँ, अनि सो मैले सोचेँ भर्खर 22 वर्ष त हो, पछिको कुरा होला, अहिले चाहिँ वर्कमै फोकस गरौँ न भनेर अनि प्रार्थना गर्न बसेँ। अनि बेलुका फेरि अर्को सेसन भयो, त्यसपछि अनि कस्तो मनमा शान्ति नै भएन, अनि त्यसपछि माथि होटेलमा छौँ हामी, माथि रुफटपमा गएर प्रार्थना गरेर बसिरहेको थिएँ अनि एभ्री टाइम प्रार्थना गर्दाखेरि परमेश्वरले चाहिँ उहाँको ठ्याक्क फेस हुन्छ नि उहाँतिर त्यो लानुहुने क्या. अनि खास मैले जानुभन्दा अगाडि नै सपनामा चाहिँ देखिसकेको थिएँ तर मैले त्यति अटेन्सन पे गरेको थिएन. अनि त्यसपछि सातचोटि त्यस्तो भयो कन्सटेन्टली. अनि त्यसपछि सातचोटि पछि चाहिँ परमेश्वरले के बोल्नुभयो भन्दा तिमीलाई मैले जे अगुवाई गरिरहेको छु तिमीले त्योबाट उता गइरहेछौ अनि यही व्यक्तिसँग हो तिमीले विवाह गर्नुपर्ने भनेर भन्नुभयो. अनि मलाई चाहिँ अनि त्यसपछि चाहिँ एकदम गाह्रो हुन थाल्यो न द्याट हि इज भेरी नाइस पर्सन है बदन मैले चाहिँ मेरो विवाह चाहिँ कस्तो मान्छेसँग हुन्छ होला भनेर सोचेको थिएँ भन्दा अलरेडी मिसनमा भइसकेको लाइक लङ टाइम यसरी अरू देशहरूमा अरू जातिहरूको बिचमा काम गरिसक्नु भएको व्यक्तिहरूसँग हुन्छ होला कि जस्तो लागेको थियो. तर उहाँ फेरि मलाई मन पनि पर्थ्यो मन नपर्ने चाहिँ होइन आई अलरेडी ह्याड अ क्रस अन हिम. अनि त्यो कारणले गर्दाखेरि पनि लाइक मैले मेरो आफ्नै इमोसनलाई नै परमेश्वरको कुरा भनेर पो भनिरहेको छु कि भन्ने कन्फ्लिक्टतिर पनि गयो. अनि त्यसपछि मेरो बोलावट त फेरि यस्तो छ प्रभु अरू देशमा जाने छ अनि फेरि उहाँ जान सक्नुहुन्छ होला त भन्ने क्वेसन भयो. लाइक हामीलाई सबै कुरा फिगर आउट गर्न मन लाग्छ नि त है अगाडि नै. अनि त्यसपछि अनि परमेश्वरले चाहिँ अनि त्यसपछि जब म नेपालमा फर्केर आएँ त्यही वर्ष नै अनि त्यसपछि परमेश्वरको फेरि के आज्ञा आयो भन्दा तिमीले उसलाई भन्नुपर्छ भनेर भन्नुभयो. त्यस्तो काम चाहिँ म चाहिँ गर्दिनँ भनेर मैले त्यो कुरालाई यति इग्नोर गर्न खोजेँ तिन दिनसम्म एकदमै परमेश्वरले झकझकाइरहनु भएको जस्तो हुन्छ नि त्यस्तो भयो. अनि जे होस् यहाँ भनिदिनुसम्म त यस्तरी परमेश्वरको त्यो अगुवाईलाई नै त्यो नटेरिकन बसेर यस्तो गाह्रो हुनु भन्दा मैले अरू कुरामा फोकस गर्न नि सकेको छैन. प्रभु क्षमा गर्नुहोस् मलाई म गएर उहाँलाई भन्छु भन्दाखेरि फेस टु फेस चाहिँ भन्न सकिनँ तर मेसेजमा चाहिँ गरेको थिएँ. अनि त्यो टाइममा चाहिँ मैले उहाँलाई भने चाहिँ लाइक परमेश्वरको प्लान चाहिँ यो छ अनि तपाईँ चाहिँ गएर प्रार्थना गर्नु मैले इन्टरफेयर गर्न मिल्दैन कि बिकज यो चाहिँ तपाईँ र परमेश्वर बिचको कुरा हो. अब चाहिँ मैले मेरो साइडबाट गर्नुपर्ने जुन अगुवाई थियो त्यो मानिसकेँ अब तपाईँको पार्टमा छ भनेर अनि उहाँलाई भनिदिएँ. त्यसपछि उहाँको आफ्नै स्टोरी
0: त्यसपछि तपाईँले के महसुस गर्नुभयो तर त्योभन्दा पहिला मलाई कस्तो आशिषमय पनि लाग्यो कस्तो अचम्म पनि लाग्यो होइन किनभने कतिजना युथहरूले विशेष गरिकन जो विवाहको लागि एकदम तयारी गरिरहनु भएको हुन्छ उहाँहरूले यस्तो प्रकारको कन्फर्मेसनहरू चाहिँ एकदमै खोजिरहनु भएको हुन्छ कतिजनाले र कन्फर्मेसन कतिचोटि नपाउँदा हामीले गलत निर्णयहरू पनि लिइरहेको हुन्छौँ र पछि गएर त्यो वैवाहिक जीवनको एक प्रकारको होइन त्यो एक्सिडेन्टहरू कतिचोटि भएको पनि हामीले कतिजनाको अनुभवहरू जीवनमा सुनि पनि रहेको छौँ. त्यस्तो नहोस् भन्ने चाहिँ सबर मण्डलीको अगुवाजनको र हरेक व्यक्तिको प्रार्थना पनि हुने गर्दछ. र आज तपाईँले यो भन्दै गर्नुहुँदाखेरि चाहिँ मलाई जहाँसम्म लाग्छ कार्यक्रम सुन्नुहुने हाम्रो कतिजना तयारी भइरहनु भएका युथहरू हुनुहुन्छ अथवा भनौँ परिवारका अभिभावकहरू जसले आफ्नो छोराछोरीहरूको लागि प्रार्थना गरिरहनु भएको छ उहाँहरूलाई पनि केही हदसम्म यसरी हामीले कन्फर्मेसन चाहिँ खोज्नुपर्छ र हामीले एकैचोटि निर्णय पनि लिनु हुँदैन परमेश्वरको होइन त्यो कन्फर्मेसनहरू चाहिँ हामीले खोजि नै रहनुपर्छ किनभने अघि तपाईँले भन्नुभयो हाम्रो आफ्नै सोच विचारहरू पनि हुनसक्छ कसरी हामी जुत्छौँ क्या हाम्रो सोच विचार र परमेश्वरको होइन इच्छाहरू बिच पनि कतिचोटि त्यो फाइट भइरहेको हुन्छ नि त. अनि त्यो कुराले गर्दाखेरि चाहिँ मलाई पनि एकदम आशिष लाग्यो श्रोताहरू पनि आशिषित भइरहनु भएको छ होला र अब जाउँ हामी जब तपाईँले यो कुराहरू चाहिँ उहाँबाट कस्तो होइन आत्मिक तवरबाट यत्तिकै पनि होइन कि उहाँको आफ्नो इच्छा पनि होइन तर प्रब्लम मलाई यसरी देखाउँदै हुनुहुन्छ है भनेर जब तपाईँलाई बताउँदै गर्नुहुँदाखेरि तपाईँले कस्तो महसुस गर्नुभयो र त्यसपछि के भयो?
1: फ्रेङ्कली भन्नुपर्दाखेरि चाहिँ अगाडि कुरा उसले सेयर गर्दाखेरि चाहिँ मैले खासै सिरियसली लिएको थिएन खासमा चाहिँ किनभने अब त्यो खासै साधारण कुरा होइन अब नर्मली सुनिराख्ने कुरा पनि होइन यो त्यही कारणले गर्दाखेरि मैले खासै यसलाई सिरियसली लिएको चाहिँ थिएन. अनि तर केही समयपछि टाइम लाग्यो एक वर्षदेखि डेढ वर्ष जस्तो लाग्यो होला अझै यो विषयलाई चाहिँ मनन गर्नको लागि साँच्चै नै अब हुन्छ नि के हो त भन्ने कुरालाई ख्याल गर्नको लागि चाहिँ किनभने त्योभन्दा अगाडि मैले खासै वास्ता नै भएको थिएन. तर पछि चाहिँ एउटा समय चाहिँ कस्तो आयो भने अब यो चाहिँ फेरि मेरो पर्सनल कतिवटा कुराहरूसँग पनि जोडिएको छ. जस्तै मैले व्यवसाय गरिरहेको थिएँ अनि मेरो चाहिँ एउटा ट्रेनिङ एकाडेमी थियो अनि त्यो बेलामा चाहिँ म परमेश्वरलाई अलिकति नजिकबाट चिन्नको लागि अझै गहिरिएर चिन्नको लागि एकदमै उत्सुक भएको समय थियो त्यो बेलामा चाहिँ. अनि हुन त अब कृष्ण परिवारमा नै हुर्केको तर पनि त्यस्तो खालको सम्बन्ध हुन्छ नि गहिरो सम्बन्ध चाहिँ मैले खोजेको थिइनँ भनौँ न परमेश्वरसँगको एक हिसाबले. अनि त्यसपछि त्यो बेलामा चाहिँ एकदमै अनि गहिरिएर प्रार्थनामा अनि बस्ने समय थियो अनि त्यो बेलामा चाहिँ मलाई परमेश्वरबाट अगुवाई के भएको थियो भने मैले चाहिँ त्यो बिजनेसलाई चाहिँ व्यवसायलाई चाहिँ मैले त्याग्नुपर्छ भन्ने भयो. अनि त्यो बेलामा अलिकति स्ट्रगल थियो मलाई चाहिँ अनि तर मैले जब चाहिँ अनि त्यो व्यवसायलाई छोड्ने निर्णय लिएको थिएँ अनि त्यो बेलामा चाहिँ मलाई त्यो एक प्रकारको शान्ति महसुस भएको थियो. ओके मलाई चाहिँ परमेश्वरले चाहिँ छुट्टै बाटोको लागि अथवा चाहिँ मलाई सेट अपार्ट गर्नुभएको रहेछ भन्ने कुरा चाहिँ त्यसपछि थाहा पाएँ मैले चाहिँ। अनि त्यो सँगसँगै चाहिँ यो कुरा पनि विवाहको कुरा पनि सँगसँगै जोडिएको छ किनभने चाहिँ मैले त्यो सिरियसली लिएको थिएन किनभने सुन्दाखेरि अचम्म लाग्ने खालको कुरा थियो त्यही कारणले गर्दाखेरि खासै सिरियसली लिएको थिएन। अनि तर अनि त्यसमा चाहिँ अझै प्रार्थना गर्दै गर्दाखेरि अझ यो चाहिँ एकदम इम्पोर्टेन्ट छ आई थिङ्क लाइक जो जसले सुनिरहनु भएको छ उहाँको लागि पनि एकदम इम्पोर्टेन्ट हुन्छ कि हामीले केही कुरा सुन्छौँ अथवा चाहिँ केही कुरा चाहिँ परमेश्वरबाट हो भन्ने कुराको कुरा आएछ भने चाहिँ हामीले चाहिँ एकदम कन्फर्मेसन चाहिँ एकदम माग्नुपर्छ परमेश्वरबाट नै अनि समय बिताउनुपर्छ प्रार्थनामा चाहिँ। अनि त्यो बेलामा लामो समयको अब उपवास सहितको प्रार्थना अनि मैले सुरु गरेँ परमेश्वरसँग अब सोध्ने परमेश्वरसँग माग्ने अनि त्यो त्यो समय थियो अनि त्यो बेलामा चाहिँ अनि जुन कन्फर्मेसन चाहिँ अस्मिताले पाएको थियो त्यस्तै खालको कन्फर्मेसन त्यो कन्फर्मेसन भनेको चाहिँ कस्तो खालको हुन्छ त अब त्यो पत्र आउने त होइन त्यो भनेको चाहिँ अब मनमा उहाँले शान्ति दिनुहुन्छ कुनै अब कुनै डिसिजन चाहिँ कुनै निर्णय चाहिँ अब आफूले सोचेको भन्दा फरक छ तर त्यो लिँदाखेरि चाहिँ शान्ति महसुस हुन्छ त्यसमा चाहिँ परमेश्वरको हात छ भन्ने कुरा हामीले थाहा हुनुपर्छ। यो चाहिँ अब हाम्रो भावनाको कुरा होइन यो चाहिँ एकदमै नितान्त रूपमा चाहिँ आत्मिक कुरा हो अनि त्यस कारणले गर्दाखेरि चाहिँ जब त्यसरी अनि केही समयको अनि उपवास प्रार्थना सहित अनि कन्फर्मेसन माग्दाखेरि चाहिँ अनि त्यसपछि परमेश्वरले चाहिँ त्यो शान्ति दिनुभयो अनि त्यसपछि चाहिँ म तयार भएँ ओके जे कुरा मैले सुनेको थियो यो चाहिँ परमेश्वरबाट हो भन्ने कुरा चाहिँ मैले जाने भनेर चाहिँ अनि त्यसपछिको अब हाम्रो यात्रा अहिलेसम्मको छ।
2: अनि थोरै त्यो कन्फर्मेसनमा एड गर्दा चाहिँ त्यो चाहिँ जहिले पनि वचनसँग चाहिँ मिल्नुपर्छ फेरि फेरि कति टाइममा चाहिँ हामी चाहिँ कस्तो हुँदो रहेछ भन्दा म आफैले एक्सपिरियन्स गरेको आफ्नो मन लागेको इच्छा जसरी नै पुस्ट गर्नलाई गडलाई नै पुस्ट गर्न खोज्छौँ क्या तर त्यो बाइबलसँग मिलेको हुनुपर्छ अनि बाइबल भर्सेसहरूबाट कन्फर्मेसन चाहिँ हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ किनकि मलाई नै टाइम एन्ड अगेन परमेश्वरले वार्निङ हुन्छ नि मानिरहेको छैन है तिमीले मानिरहेको छैन है भन्ने खालको वार्निङ प्लस लाइक जहिले पनि प्रेमको मात्र कुरा आउँदैन क्या परमेश्वरको आज्ञा नमान्दाखेरि त्यो खालको वार्निङ पनि आउँछ क्या अनि सो लाइक त्यो कन्फर्मेसन हुनुपर्छ अनि मेरो पार्टमा पनि परमेश्वरले मैले स्ट्रगल गर्दाखेरि किन त विवाह किन त किनकि मलाई चाहिँ के लाग्थ्यो भन्दा विवाह भनेको मिसनसँग डिस्ट्राक्सन हुन्छ म चाहिँ डिस्ट्राक्ट नहुने बरु एक्लै हुने बरु जहाँ पनि जाने भन्ने माइन्ड सेट थियो मेरो चाहिँ तर परमेश्वरको योजना छुट्टै रहेछ अनि त्यसमा स्ट्रगल गर्दाखेरि चाहिँ तीन सूत्रले बानेको डोरी चाहिँ बलियो हुन्छ भनेर लाइक त्यो खालको जब त्यो बाइबल भर्सहरू अलाइभ भएर आउँछ नि अनि उहाँलाई पनि छ त्यो खालको कन्फर्मेसन जब परमेश्वरले बोल्नुभएको थियो अनि सो वचनसँग चाहिँ मिल्न नै पर्छ यदि वचनबाट थोरै पनि दायाँ बायाँ हुन्छ भने चाहिँ त्यो चाहिँ ठिक होइन
1: यो चाहिँ त्यो सिजन अफ लाइफमा चाहिँ मेरो त्यो क्षणहरूमा चाहिँ परमेश्वरले दिनुभएको वचन चाहिँ भजन संग्रह 119 त्यो पुरै लामो छ त्यसमा मलाई उहाँले परमेश्वरले एक डेढ महिना नै राख्नुभयो खासमा भन्यो भने चाहिँ मेरो बाइबल अध्ययन म धेरै घण्टा एक दिनमा नै धेरै घण्टा त्यही एउटा भजन नम्बरमा मात्रै म बसिराखेँ त्यसमा मात्र मनन गरिराखेँ परमेश्वरले त्यतातिर लिड गर्नुभयो अनि त्यसपछि बिस्तारै चाहिँ मैले के महसुस गरेँ भने चाहिँ यसबाट मैले सिकाउनु खोज्नु भएको कुरा चाहिँ एउटा कुरा मात्र रहेछ भन्ने कुरा चाहिँ त्यहाँ चाहिँ अब परमेश्वरको निर्देशनको परमेश्वरको आज्ञाको कुराहरूलाई अलिकति बढी धेरै मान्यता अथवा त्यसमा चाहिँ कुरा गरेको छ अनि त्यसबाट मलाई सिकाउनु खोज्नु भएको एउटा मात्र शब्द चाहिँ उहाँले चाहिँ ओबिडियन्स भन्ने अथवा चाहिँ आज्ञा पालन गर्ने कुरा चाहिँ अनि उहाँले चाहिँ त्यसलाई चाहिँ फोकस गरेर चाहिँ मलाई त्यो खण्ड दिनुभएको अनि त्यसले चाहिँ एकदमै कन्फर्म भएको त्यो सिजन अफ लाइफमा चाहिँ एकदमै अनि जुन निर्णयहरू चाहिँ लिनुपर्नेछ जस्तो खालको डिसिजनहरू अबदेखि लिन्छु त्यसमा चाहिँ परमेश्वरको आज्ञा पालन गरेर ओबिडियन्समा परमेश्वरले जे भन्नुहुन्छ त्यो अनुसारले चाहिँ अगाडि बढ्नुपर्छ भन्ने कन्फर्मेसन चाहिँ त्यसबाट उहाँले मलाई दिनुभयो।
0: नमस्कार तपाईँहरू दुवैजनाले कन्फर्मेसन पाउनुभयो होइन अब हामी नै एक अर्काको लागि प्रब्लम हामीलाई यसरी जोड्न खोज्नु भएको रहेछ भनेर जब कन्फर्म हुनुभयो त्यसपछि अब चुनौतीले त कतिचोटि हामीलाई छोड्दैन कस्तो कस्तो च्यालेन्जहरू सायद सिचुएसनहरूबाट आयो कि फ्यामिलीबाट पनि पो आयो कि अथवा विविध कुराहरूबाट आयो कि त्यो विषयमा पनि अलिकति सुनाउन तपाईँबाट
1: आई थिङ्क अब सबैभन्दा बिगमा चाहिँ परमेश्वरको आज्ञा पालन गरेर ओबिडियन्समा परमेश्वरले जे भन्नुहुन्छ त्यो अनुसारले चाहिँ अगाडि बढ्नुपर्छ भन्ने कन्फर्मेसन चाहिँ त्यसबाट उहाँले मलाई दिनुभयो।
0: नमस्कार तपाईँहरू दुवैजनाले कन्फर्मेसन पाउनुभयो होइन अब हामी नै एक अर्काको लागि

0: शरीरमा भएकाले गर्दाखेरि चाहिँ हामी धेरै कुरालाई चाहिँ भावनासँग पनि जोड्छौँ, त्यसले गर्दाखेरि चाहिँ अब जुन सजिलो हुनुपर्ने कुराहरू पनि गाह्रो भइदिन्छ। अनि त्यो सँगसँगै अब वरपरबाट आउने, किनभने अब यो अलिकति फरक किसिमको चाहिँ अब स्टोरी छ, अथवा चाहिँ हामीले एकअर्कालाई खानेको पनि कसरी हो त भन्ने कुराको स्टोरी पनि अलिकति डिफ्रेन्ट भएको कारणले गर्दाखेरि चाहिँ जो जसले सुन्नु भएको छ, जस्तै घर परिवार अथवा चाहिँ नजिकका व्यक्तिहरू भनौँ, उहाँहरूलाई पनि यो बुझ्नको लागि गाह्रो, अनि त्यसपछि यसलाई एक्सेप्ट गर्नलाई पनि गाह्रो, किनभने यस्तो त खासै सुनिँदैन, अनि सुन्दाखेरि खास अलिकति डर लाग्दो पनि छ खासमा चाहिँ। त्यही कारणले गर्दाखेरि त्यो तरिकाबाट चाहिँ च्यालेन्जेसहरू चाहिँ अलिकति बढी, किनभने उहाँहरूले बुझ्नु भएको छैन, बुझ्नु भएन भनौँ एक हिसाबले। अनि हामीले जुन प्रकारले अब सायद अब हाम्रो पनि कमजोरी थियो होला, हामीले राम्रो तरिकाले अब सम्झाउनु पनि सकेन, बुझाउनु पनि सकेन, त्यो बुझाउन सक्ने खालको कुरा पनि होइन भने चाहिँ, तर त्यो च्यालेन्ज चाहिँ थियो डेफिनेटली एकदमै।
1: र अब तपाईँहरू दुवैजना प्रभुमा पनि एकदमै राम्रो हुनुहुन्छ होइन, र तपाईँहरूले आफै भनिरहनु भएको छ कि हामीलाई प्रभुले पनि कन्फर्मेसनहरू दिइरहनु भएको छ भन्दाखेरि, त प्रायः त होइन परिवारका सदस्य अथवा जो जसले हामीलाई प्रेम गर्नुहुन्छ उहाँहरूले त अब यी कुराहरू सुन्दाखेरि त एकदमै सहर्षका साथ सहमति र स्वीकृतिहरू त दिनुपर्ने हो, तर के कारण रह्यो त, के कुराले गर्दा केही डिफरेन्सेसहरू केही रह्यो कि, अथवा होइन हामी एउटै उसमा बिलङ गर्दैनौँ भन्ने कुराहरू भयो कि, अथवा उहाँ फरक प्रकारको हुनुहुन्छ उहाँ फरक प्रकारको हुनुहुन्छ भन्ने भयो कि, के कुराले गर्दा च्यालेन्ज भयो?
2: मेरो विचारमा चाहिँ लाइक सुन्दाखेरि चाहिँ परमेश्वरले नै देखाइदिनु भएको रहेछ त ठिकै भयो होला नि त, च्यालेन्ज आए पनि सजिलै फेस गयो होला नि त भन्ने जस्तो लाइक त्यो सोचमा आउँछ नि त, तर उहाँलाई पनि गाह्रो चाहिँ धेरै गाह्रो भएको थियो, तर म स्पेसली मैले चाहिँ धेरै स्ट्रगल गरेको थिएँ क्या, सुन्दाखेरि चाहिँ अब परमेश्वरले नै देखाइदिइसक्नु भयो त के को गाह्रो छ र भन्ने सुनिन्छ नि त होइन, तर मलाई नै चाहिँ एकदमै गाह्रो भएको थियो कि त्यो सिजन अफ लाइफमा चाहिँ। अनि अहिले पनि कति फोटोहरू हेर्दाखेरि चाहिँ यु क्यान रिलेट टु द्याट इमोसन्स नि त, यो टाइममा मैले यस्तो फिल गरिरहेको थिएँ है भनेर। अनि मेरो विचारमा चाहिँ मोर अफ लाइक परमेश्वरले चाहिँ क्यारेक्टर डेभलपमेन्टमा पुस गर्दै हुनुहुन्थ्यो जस्तो लाग्छ क्या, किनकि कति टाइममा हामी सोच्छौँ कि परमेश्वरबाट भइसकेको छ त सबै कुरा सजिलै जानुपर्ने हो नि त भनेर सोध्छौँ नि त होइन, तर च्यालेन्ज आउँदाखेरि चाहिँ यु किप गोइङ ब्याक टु हिम नि त, किनकि जाने अरू कहीँ ठाउँ छैन, एकअर्कामा भएर पनि केही गर्न सकेकै छैन, कम्फर्ट नै मिल्दैन एकअर्कामा भएर भने त तपाईँ त फेरि जानुहुन्छ नि त प्रभुसँगै जानुहुन्छ नि त। अनि सो लाइक त्यो क्यारेक्टर डेभलपमेन्टको फेज पनि थियो, प्लस फेथमा डिपर एन्ड वाइडर लाने फेज पनि थियो, तर डिफरेन्सहरू आउँदाखेरि चाहिँ अब मेरै आफ्नै ब्याकग्राउन्ड छुट्टै छ, उहाँको ब्याकग्राउन्ड छुट्टै छ, अनि कास्ट एन्ड अल द्याटको कुराहरू आउँछ, सो त्यो कुराहरूले गर्दाखेरि पनि आई थिङ्क इट्स लाइक अल कमिङ टु द त्यो परमेश्वरको प्लानभित्र नै क्या। त्यसपछि जब हाम्रो फ्यामिलीले पनि अग्री गर्नुभयो अनि त्यसपछिको उहाँहरूको फेथ अनि अन्डरस्ट्यान्डिङ अफ गड एन्ड हिज लभ, त्यो डिफरेन्स चाहिँ हामीले पाएको छौँ अहिले चाहिँ।
1: र यो कुरामा चाहिँ धेरैजना हामी क्रिस्चियनहरूले च्यालेन्ज चाहिँ फेस गर्छौँ, किन भन्दाखेरि हुन त नहुनु पर्ने हो विश्वासमा होइन, हामी विशेष गरिकन क्रिस्चियनहरू जो विश्वासमा जिइरहेका छौँ, हामी अब यो कास्टको कुराहरूदेखि लिएर हाम्रो ब्याकग्राउन्डको कुराहरू स्टेजेसको कुराहरूदेखि लिएर विविध कुराहरूले हामीलाई खास फरक त नपार्नु पर्ने हो, तर पनि हामी अहिले पनि त्यो कुराहरू कतिवटा देख्दै गर्दा सुन्दै गर्दाखेरि चाहिँ अलिकति नमज्जा चाहिँ लाग्छ, के भन्न चाहनुहुन्छ यदि त्यस्तै स्ट्रगल कतिजनाले गरिरहनु भएको छ भने यो समयहरूमा?
0: अब हामी जुन समाजमा छौँ त्यसको परिवेश हामीले एकदमै ख्याल गर्नुपर्छ, अनि हाम्रो पूर्वजहरू अथवा चाहिँ हाम्रो अभिभावकै भनौँ, अब उहाँहरूले देख्नु भएको अनुसारले उहाँहरूले आफैलाई रिलेट गर्ने हो, अनि त्यसपछि आफ्नो वरपर भएको कुराहरूसँग रिलेट गर्ने हो। त्यही कारणले गर्दाखेरि यो अब जातको कुरा आउन सक्छ, स्टेटसको कुरा आउन सक्छ, इभन अब पर्सनालिटीको पनि कुरा आउन सक्छ, अब कोही आउट गोइङ हुन्छ, कोही अब आउट गोइङ हुँदैन, त्यो डिफ्रेन्ट कुराहरू हुन्छ डिफ्रेन्ट एस्पेक्टमा। अनि त्यो परिवेश उहाँहरूको परिवेशलाई पनि हामीले ख्याल गर्नुपर्छ, अनि अब एज अ यङ पर्सन अथवा चाहिँ जवान मानिसले चाहिँ वरपर अब आफ्नो अभिभावक अथवा चाहिँ वरपरको समाजले कसरी विचार गर्छ भन्ने कुरा ख्याल गरेन भने चाहिँ फेरि विद्रोह भएर निस्किने हुन्छ, अनि त्यो पनि राम्रो होइन, त्यसले फेरि अनि ख्रिस्टलाई झल्काउँदैन। त्यही कारणले गर्दाखेरि चाहिँ एक्सपेक्ट गर्नुपर्छ, यस्तो कुराहरू चाहिँ एक्सपेक्ट गर्नुपर्छ, तर एट द सेम टाइम हामीले के पनि गर्नुपर्छ भने हामीले चाहिँ वी हेभ टु एक्सप्लेन, हामीले चाहिँ एक्सप्लेन पनि गर्नुपर्छ यो चाहिँ के कारणले गर्दाखेरि चाहिँ यो कुराहरू चाहिँ गलत छ भन्ने पनि एक्सप्लेन गर्नुपर्छ। यदि कतिवटा कुराहरू चाहिँ उहाँहरूले भन्नुभएको सही छ भन्यो भने त्यसलाई मनन गर्ने, त्यसलाई ख्याल गर्ने, अनि त्यसलाई सकिन्छ भने त्यसलाई एक्सेप्ट पनि गर्नुपर्ने हुन्छ, जवान मान्छेले, तर यदि कतिवटा कुराहरू चाहिँ यदि नहुनुपर्ने कुरा हो, चेन्ज हुनुपर्ने, परिवर्तन हुनुपर्ने कुरा हो, तर परिवर्तन भएको छैन भन्ने जस्तो हामीले महसुस गर्छौँ भने त्यसको बारेमा आफ्नो आवाज उठाउनुपर्छ डेफिनेटली। तर एट द सेम टाइम फेरि विद्रोही भएर बागी भएर निस्किनु त भएन।
2: यस्तो क्राइस्टको रिप्रेजेन्टेसन त्यो हार्ड टाइममा तपाईँले कसरी

0: गर्नुहुन्छ भन्ने चाहिँ मेन च्यालेन्ज हो जस्तो लाग्छ. किनकि इफ हामीले चाहिँ यहाँ प्रभुबाट कन्फर्मेसन पाइसकेका अरे अब हामी भागेर बेला दिने भनेर बाह्र है हाम्रो मण्डलीमा भएको अरू जवान भाइ बहिनीहरूले हाम्रो लाइफबाट के इक्जाम्पल दिने त. किनकि जवान अवस्थामा पनि कसैले औँला उठाउने ठाउँ नपाओस् भन्ने त आज्ञा त छ नि त वचनमा होइन. सो त्यसले त अब प्रभुसँग मात्रै राइट भयो भइहाल्यो नि भन्न चाहिँ मिल्दैन किनकि प्रभुले हामीलाई समाजमा राख्नु भएको छ. देयर इज द रिजन फर द्याट. अनि सो त्यो टाइममा चाहिँ अब त्यस्तो खालको च्यालेन्जेसहरू आउँदाखेरि चाहिँ मैले आफैले आफैलाई कन्सटेन्टली सोधेको चाहिँ मेरो बोली वचनबाट सोच विचारबाट क्राइस्ट रिप्रेजेन्ट भएको छ कि उहाँलाई चाहिँ झन् तल गिराउने काम भएको छ. लाइक कस्तो रिप्रेजेन्टेसन भएको छ त क्राइस्टको. किनकि यदि म चाहिँ म सेवा गर्छु भनेर हिँडेछु, म विश्वासी हुँ, प्रभु येशूको चेला हुँ, छोरी हुँ भनेर हिँडेछु भने त अब समाजमा हाम्रो अब बाबामाको कस्तो इमेज हुन्छ भनेर त हामी कति वास्ता गर्छौँ भने झन् परमेश्वरको इमेज कस्तो आउँछ भनेर त धेरै भयमा बस्नुपर्ने कुरा हो नि त. अनि सो त्यो टाइममा फुल्ली नबुझेको भए पनि अहिले फर्केर हेर्दा चाहिँ प्रभुको अनुग्रह नै देख्छु. त्यो लेभलको अन्डरस्ट्यान्डिङमा राखिदिनु भयो. आज्ञा त थियो, च्यालेन्ज पनि थियो, बट एट द सेम टाइममा ओके यो टाइममा चाहिँ तिम्रो सोच विचारहरूले चाहिँ द्याट सुड रिप्रेजेन्ट द किङडम कल्चर भन्ने खालको त्यो एउटा च्यालेन्ज भएको कारणले गर्दाखेरि चाहिँ अहिले हेर्दाखेरि चाहिँ खास हामीलाई त्यो सिजन चाहिने नै थियो क्या. अहिले त्यहाँ त्यो टाइममा हुँदा त धेरै नै गाह्रो भएको थियो होइन. अब ए डाइनिङ वे गरेर त्यसपछि सेवकामा गइहाल्ने भनेर सोचेको थियो नि त, टाइम वेस्ट भइरहेको थियो, यस्तो जे पाइदिएको कुरा भन्ने जस्तो भएको थियो. तर अहिले फर्केर हेर्दाखेरि चाहिँ हामीलाई त्यो टाइम चाहिँ चाहिने नै थियो.
1: र यो सिचुएसनलाई कसरी जित्नु भयो छोटोमा?
2: यसलाई चाहिँ अब धैर्यता अनि त्यसको बिचमा विशेष गरी चाहिँ हामी अब कुराकानी गर्दै गर्दाखेरि पनि त्यसको बिचमा पनि हामी अब डेफिनेटली अब कन्भर्सेसनहरू हुन्थ्यो, हाम्रो कुराकानी हुन्थ्यो. त्यो बेलामा चाहिँ एउटा कुरा चाहिँ परमेश्वरले हाम्रो हृदयमा राखिदिनु भएको कुरालाई चाहिँ अझै बढी निखारिन अथवा चाहिँ त्यसलाई चाहिँ खारिएर आउनको लागि चाहिँ मदत गर्यो. जुन चाहिँ सेवाकाईको लागि अथवा चाहिँ मिसनको लागि अगाडि बढ्ने जुन एउटा डिसिजन थियो, त्यो निर्णय थियो हामीले लिनुपर्ने, त्यो निर्णयमा चाहिँ अझै दरिलो गरेर चाहिँ आउनलाई त्यो समयले पनि धेरै हेल्प गरेको छ हामीलाई.
1: धेरै कुराहरू सुन्न मन छ मलाई पनि, र आफ्नो श्रोताहरूलाई सुनाउनु पनि एकदमै मन थियो. तर कार्यक्रमको हामी अन्तिमतिर छौँ. तर आज हामीले महत्वपूर्ण कुराहरू सिकेको छौँ तपाईँहरू दुईजनाको वैवाहिक जीवनसम्म आइपुग्दाखेरिको यात्रा, र अब वैवाहिक जीवन पछिको झन् अनुभवहरू त अझै राख्न मन थियो. तर तपाईँले चाहनुभयो भने हामी अन्य कुनै श्रृङ्खलाहरूमा एपिसोडहरूमा अवश्य पनि राख्ने प्रयास गर्नेछौँ. तर परमेश्वरको कन्फर्मेसन विवाहको लागि र त्यसपछि आउने चुनौतीहरूमा पनि परमेश्वरलाई चाहिँ कसरी झल्काउने र प्रभुमा कसरी अगाडि बढ्ने भन्ने कुराहरू चाहिँ तपाईँहरूको यो अनुभवहरूबाट आज हामीले साँच्चै नै सिक्ने मौका पाएको छ. एकदमै धेरै धन्यवाद तपाईँहरूलाई. र आगामी दिनहरूमा अझै हामी तपाईँहरू त्यसरी नै कुराकानी सुन्न सुनाउन चाहन्छौँ है. धेरै धेरै धन्यवाद तपाईँहरूलाई, धेरै धेरै
2: धन्यवाद.
1: र आदरणीय श्रोता, उहाँहरू हुनुहुन्थ्यो सरोज कुमार तामाङज्यू र अस्मिता भुजेलज्यू बेट सालोम भैसेपारी चर्चबाट. र उहाँहरूले चाहिँ विवाहसम्म आइपुग्दाखेरिको यात्राको अनुभवहरू बाँड्नु भएको छ. र म विश्वास गर्दछु र आशा गर्दछु तपाईँको जीवनमा जो जति विविध कुराहरूबाट संघर्ष गरिरहनु भएको छ केही उत्साह तपाईँहरूले निश्चय पनि पाउनु भएको छ. आगामी श्रृङ्खलाहरूमा उहाँहरूको थप कुराकानी अझै पनि हामी राख्ने जमर्को कस्नेछौ. र आज भन्ने चाहिँ हामी अन्तिमतिर आइसकेको छौँ कार्यक्रमको, र बिदा मान्नुपर्ने बेला भइसकेको छ. र कार्यक्रम एक भन्दा दुई असल यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु. र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समय कार्यक्रमबाट म पुनम बिदा हुन चाहन्छु. धेरै धेरै धन्यवाद. जय मसीह. नमस्कार.

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: एड हिम्सन, प्रचारक साथै लेखक, उहाँ भन्नुहुन्छ, एउटा बाहेक संसारको हरेक धर्मले परमेश्वर कहाँ पुग्न काम गर्नुपर्छ भनी बताउँछ। केवल बाइबलीय ख्रिस्टीय मतले तपाईँको निम्ति उहाँले काम गर्नुभएको छ भनी बताउँछ।
9: टाइम चेक, यति बेला अपराह्नको 4 बज्यो।

सालोम सालोम सालोम कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहने सम्पूर्ण प्यारा प्यारा श्रोता मित्रहरू, प्राविधिक मित्र द्वय विजय सन्ध्यासँगै म तपाईँको रेडियो मित्र एनपी खतिवडा तपाईँलाई स्वागत भन्न चाहन्छु। श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ तपाईँ आनन्दित हुनुहुन्छ, खुशी हुनुहुन्छ र महात्मा हुनुहुन्छ। अवश्य पनि तपाईँ सदैव खुशी हुनुहोस्, आनन्दित हुनुहोस्, रमाउनुहोस्, तर आफू मात्रै खुशी भएर पुग्दैन है भन्न चाहन्छु। श्रोता तपाईँ खुशी हुनुको रहस्य अरूलाई पनि सेयर गर्नुहोस्, तपाईँले जीवन जिउनुको भिन्नै मजा अनुभव गर्न सक्नुहुनेछ। तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण तपाईँको रेडियो तरङ्गमा आइसकेको छ। अबको एक घण्टासम्म म तपाईँसँग रहनेछु, ज्ञान गुणका कुरा सँगसँगै मिठा मिठा गीत संगीतहरू पनि राख्नेछु तपाईँको लागि। रेडियो छोडेर कतै नजानुहोला है भन्न चाहन्छु। प्रिय श्रोता, थालनीमा एउटा सुमधुर गीत केवल तपाईँको निम्ति राख्न चाहन्छु।

उज्यालो अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। स्वागत गर्न चाहन्छु श्रोता, तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवडाको साथमा प्रविधिमा प्राविधिक द्वय सन्ध्या र विजयले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, तपाईँलाई मैले एउटा प्रश्न सोधेँ, तपाईँ कतातिर दौडिराख्नु भएको छ? एकैछिन पख्नुहोस् न, भन्नुहोस् न, तपाईँ कतातिर दौडिराख्नु भएको छ, कहाँ जानु लाग्नु भइरहेछ? मैले यात्राको कुरा गर्दैछु, यो केवल ऐतिहासिक यात्रा मात्र होइन, यो एउटा यस्तो सम्बन्धको यात्रा हो जुन यात्रा मानिसले आफूलाई आफ्नो जीवनमा एउटा यस्तो बिन्दुमा डोर्याइरहेको हुन्छ, अर्थात् मानिस यात्रा गरिरहेको हुन्छ जुन पापदेखि उद्धारसम्मको यात्रा, अर्थात् मृत्युबाट जीवनसम्मको यात्रा, अन्धकारबाट ज्योतितर्फको यात्रा। म आज हो यही विषयमा कुरा गरिरहेको छु। प्रत्येक मानिस कुनै न कुनै यात्रामा छ आजको यो दुनियाँमा। तपाईँ पनि पक्कै कुनै यात्रामा निस्किसक्नु भएको छ। प्रिय साथी, तपाईँ चाहे धनको खोजीको यात्रामा हुनुहुन्छ होला, धन बटुल्दै हुनुहुन्छ होला, अनि तपाईँ पक्कै पनि सफलताको यात्रामा हुनुहुन्छ होला, सफलता खोज्दै हुनुहुन्छ होला, अनि तपाईँ नि तपाईँ पनि पक्कै शान्तिको यात्रामा निस्किनु भएको होला, शान्ति खोजिरहनु भएको होला। ए, तपाईँ पनि हुनुहुँदो रहेछ, तपाईँ पनि पक्कै कसैको प्रेमको खोजीको यात्रामा निस्किनु भएको होला। प्रिय मित्र, पवित्र शास्त्रले भन्दछ, परमेश्वरले मानिसको हृदयमा अनन्तताको भावना राखिदिनु भएको छ। खासमा मानिस केवल भौतिक वस्तुहरूले कहिले पनि सन्तुष्ट हुन सक्दैन, उसको आत्माले परमेश्वरलाई खोजिरहेको हुन्छ। एकजना महान व्यक्ति सन्त अगस्टिनले लेख्नुहुन्छ, हे प्रभु, तपाईँमा विश्राम नपाएसम्म हाम्रो हृदय अशान्त हुन्छ। यसर्थ मित्र, हाम्रो यात्रा जब शुरू हुन्छ, हामीले एउटा बुझ्नुपर्ने गहन र महत्वपूर्ण कुरा के छ भने, हामीलाई यात्रा गर्दै गर्दा हामी मानिसलाई केही केही आधारभूत कुराहरू आवश्यकता हुन्छ, जस्तो कि मैले यात्रा गर्दै गर्दा मलाई सुरक्षा मिलिरहेको छ कि छैन, मैले के प्राप्तिको लागि मेरो यात्रालाई जारी राखिरहेको छु, अनि खासमा मैले यो यात्राको अर्थ कसरी बुझेको छु, अर्थात् मैले कसरी अर्थ्याइरहेको छु मेरो जीवनको यात्रालाई। अब म तपाईँलाई एउटा यस्तो यात्रामा डोर्याउनलाई प्रयत्न गर्नेछु कि प्रिय मित्र, जब हामी एउटा आत्मिक यात्रामा जब निस्किन्छौं, जुन यात्रालाई हामी जब हामीलाई बनाउनु हुने सृष्टिकर्ताले आफ्नो उद्देश्य बमोजिम जसरी सृष्टि गर्नुभयो अनि हामीलाई हाम्रो जीवनमा जारी गर्नुपर्ने कुराहरूलाई प्रस्ट्याइदिनुभयो र परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभएको कारणले गर्दा हामी उहाँका स्वरूपमा सृजिएका मानिसहरू र ती मानिसहरू भएको कारणले गर्दा हामीले परमेश्वरलाई महिमा दिँदै परमेश्वरले गर्नुभएको कृपालाई सम्झिँदै हाम्रो धार्मिकताको यात्रा निरन्तर अगाडि बढाउनु पर्दछ प्रिय मित्र। तर मानिस मानिस हो, सदैव मानिसले आफूलाई नियन्त्रण गर्न सक्दैन। अदनको बगैँचामा जब खेल शुरू हुन्छ, मानिस परीक्षित हुन्छ, पापमा फस्दछ, पापको यात्रा अब त्यहाँबाट शुरू हुन्छ, किनकि पवित्र शास्त्रले भन्दछ सबै मानिसले पाप गरेका छन्,
एउटा यस्तो पनि मानिस छैन जसले पाप गरेको छैन। तर परमेश्वर महान परमेश्वर हुनुहुन्छ। पापको ज्याला अन्तत मृत्यु हो भन्ने कुरा स्पष्ट छ, तर परमेश्वरले भन्नुहुन्छ सित्तैको वरदान उहाँको अनन्तताको निम्ति प्रशस्त छ, अर्थात उहाँले दिने सित्तैको अनुग्रह हाम्रो निम्ति अनन्तताको लागि छ। परमेश्वरले संसारलाई प्रेम गर्नुभएको छ, पवित्र शास्त्रले यही भन्दछ, किनकि जब हामी यो यात्रामा अघि बढ्दछौं अब हामीलाई एउटा यस्तो गन्तव्य हामीले थाहा गर्नु पर्दछ कि प्रिय मित्र हामीलाई त्यो प्रेमपूर्ण बाटोमा कसले डोर्याउँछ, र त्यो प्रेमपूर्ण बाटो जसले हामीलाई अनन्तसम्म, जसको कुनै अन्त्य छैन, त्यो अनन्तताको बाटो हामीले अब निहाल्नु पर्दछ र त्यो बाटोमा हामी अघि बढ्नु पर्दछ। परमेश्वरले संसारलाई त प्रेम गर्नुभयो, तर के मानिसले त्यो प्रेमलाई बुझेका छन् त? के मानिसहरू त्यो यात्राको निम्ति तयार छन् त? के मानिसहरूले आफ्नो हृदयलाई त्यो यात्राको निम्ति तयार गरेर अगाडि बढाइरहेका छन् त? यो जटिल प्रश्न छ सम्पूर्ण मानव जातिको लागि। पवित्र शास्त्रले भन्दछ एउटा यस्तो बाटो हामीले खोज्नु छ प्रिय मित्र, त्यो बाटो चाहिँ ख्रिस्ट येशू हुनुहुन्छ, किनकि उहाँको वचनले भन्दछ बाटो सत्य र जीवनमा नै हुँ, र त्यो बाटो जब हामी पक्रिन्छौ अब हामीलाई धेरै चुनौतीहरू आउँदछन्। चुनौती कि संसारका कतिपय कुराहरू तपाईँको निम्ति बोझ बन्दछन्, संसारका कतिपय कुरा सशक्त रूपले तपाईँको विरूद्धमा उभिन्छन्। के तपाईँ ती चुनौतीहरूलाई सामना गर्दै त्यो यात्रा तय गर्न सक्नुहुन्छ? धेरैले आँट गर्दैनन्, कतिले आवेगमा आएर भनिहाल्छन् म यो यात्रालाई निरन्तरता दिन्छु, अर्थात म यो यात्रालाई अगाडि बढाउँछु। तर प्रिय मित्र, पश्चाताप बिना आध्यात्मिक यात्राको कदम कहिले पनि अगाडि बढ्दैन, यसर्थ पश्चातापको जरूरी छ। मानिस पश्चातापी हुन चाहँदैन, किनभने मान्छे अहंकारले फुलेको हुन्छ। देयर इज इन्फ्लेटेड इगो इनसाइड ह्युमन बिइङ, बलुन जस्तो फुलेको इगो, त्यो बोकेर मानिसले हिँडेको कारणले गर्दा मानिस पश्चाताप गर्न हिचकिचाइरहेको हुन्छ। पश्चाताप भनेकै पहिलो कदम हो त्यो यात्राको निम्ति, किनभने यात्रा गर्नका निम्ति त पाइला चाल्नु पर्यो नि। तर मान्छे डराउँछ, अब यो पाइला चाल्नलाई त विश्वास गर्नु पर्यो, किनभने यो त उद्धारमा डोर्याउने पाइलो हो, कदम हो प्रिय मित्र। तर मान्छे नयाँ गरी जन्मनलाई डराउँछ। पवित्र शास्त्रले भन्दछ हरेक मानिस उद्धारको यात्रामा जानलाई नयाँ गरी जन्मिनु आवश्यक छ। विज्ञानले विभिन्न दृष्टिकोणले यसलाई व्याख्या गर्दछ, यद्यपि मानिसको मस्तिष्क, मानिसको भावना, मानिसको व्यवहार कतातर्फ निर्देशित हुन्छ, के कुराले उसलाई तानिरहेको हुन्छ, के कुराले गर्दा ऊ आफूलाई अगाडि बढाइरहेको हुन्छ, र कुन कुराको निम्ति अगाडि बढाइरहेको हुन्छ। ध्यान, प्रार्थना, कृतज्ञता जसको सहारा लिएर मानिसले कदम अगाडि बढाइरहेको हुन्छ, या त मानिसले आफूलाई अन्य कुनै सोच विचारद्वारा नियन्त्रित गरेर अगाडि बढाइरहेको हुन्छ। जबसम्म मानिसको सकारात्मक सोच र सकारात्मक विचार अन्तरात्मामा प्रादुर्भाव हुँदैन, तबसम्म सम्पूर्ण रूपले मानिसले सही यात्रा पहिचान गर्न सक्दैन, सही बाटो छुट्याउन सक्दैन, र मानिस अन्धाधुन्धमा जिउन बाध्य हुन्छ। आज संसारका वैज्ञानिकहरूले एउटा यस्तो रिसर्च गरिरहेका छन् जुन रिसर्चले वास्तवमा मानिसलाई सही बाटोमा हिँड्नका निम्ति के कुराले अवरोध गरिरहेको छ। खासमा विज्ञानले त्यो बाटोलाई खण्डन गर्न सक्दैन जुन बाटो म नै हुँ भनेर ख्रीष्ट येशूले दावी गर्नुभएको छ। यो एउटा
आध्यात्मिक बाटो भएको कारणले गर्दा विज्ञानले देखाउने ढुङ्गाल छापेर अलकत्र पोतिएको बाटो पक्कै होइन, किनकि मानिसले त त्यो यात्रा तय गर्नुपर्दछ जसद्वारा मानिसले परमेश्वरमा सम्बन्ध स्थापित गर्दै अनि उहाँलाई पछ्याउँदै पछ्याउँदै अनि जुन गन्तव्य परमेश्वरले तय गर्नु भएको छ मानिसहरूको निम्ति त्यो अन्तिम गन्तव्यमा जानलाई तयार हुनुपर्दछ। त्यसको निम्ति पवित्र आत्मामा विश्वास गर्नु जरूरी छ। पवित्र शास्त्रले बताउँदछ पवित्र आत्माले तपाईंलाई अब पक्कै पनि त्यो ज्ञान र बुद्धि दिनुहुन्छ जसमा तपाईंले आफूलाई परिवर्तन गर्ने एउटा टर्निङ पोइन्टमा तपाईं पुग्नुहुन्छ। प्रिय मित्र, तपाईंले परमेश्वरको आज्ञा पालन गर्नुहुन्छ अनि उहाँले दिएका विधि विधानहरूलाई अंगीकार गर्नुहुन्छ। सम्भवतः तपाईंले बप्तिस्मा लिनुहुन्छ, तपाईंले वचन अध्ययन गर्न थाल्नुहुन्छ, किनकि तपाईंले त्यहाँबाट अवश्य पनि यो अनुभव गर्न थाल्नुहुन्छ कि अब तपाईंको जीवनको नयाँ अध्याय शुरूआत भइसकेको छ। कतिपय मानिसहरूले हिजो आज असन्तुष्टि व्यक्त गरिरहेका हुन्छन् विभिन्न किसिमले, किनकि एउटा यात्रा तय गर्ने बिन्दु समाप्त भएको ती व्यक्तिहरूलाई महसुस हुन्छ। अगाडि केही पनि देख्दैन जब मानिस नि चारैतिर जब अन्धकार देख्छ नि अनि मानिसले जीवन केही होइन भनेर मानिस आफ्नो जीवनलाई समाप्ति गर्नतर्फ लाग्दछ। यस्ता घटना दिनै पछि हामी सुनिरहेका हुन्छौं। बडो दुःख लागेर आउँछ जब जब हामी यस्ता घटना सुन्छौ कि प्रिय मित्र, मानिस जब म अब असमर्थ छु, अब मबाट केही पनि हुँदैन, अब म केही गर्न सक्दिन, जब यो बिन्दुमा आइपुग्छ अनि मानिसले आफूलाई समाप्त गरिदिन्छ, आफ्नो आशालाई समाप्त गरिदिन्छ। त्यसैले आज धनी मानिस पनि सबै थोक भएर पनि आफ्नो यात्रालाई छोट्याएको हामी देख्दछौं। किन धनवान मानिसले आफ्नो यात्रा छोट्याउँछ? उसलाई नपुग्दो के छ? कतिपय प्रसिद्ध मानिसहरू जसले प्रसिद्धि कमाइसकेका हुन्छन्, एउटा नोबेल प्राइज विजेता आत्महत्या गर्छ, बडो दुःख लाग्ने कुरा। उसको चरम सफलता, उसले देखेको सपना पूरा भएको छ, सायद विश्वमा सर्वोत्कृष्ट मानिने पुरस्कार उसले हासिल गरेको छ, यद्यपि ऊ बाँच्न चाहँदैन। किन? किनकि उसमा खालीपन छ, अन्तर हृदयमा त्यो बाटो ब्लक भइसकेको छ। जब मानिसको बाटो ब्लक हुन्छ अनि मानिसले कहिले पनि त्यो बाटोलाई निरन्तर यात्रा गर्ने आँटै गर्न सक्दैन। प्रिय मित्र, त्यसैले हामी नियमित रूपले त्यो बाटोमा हिँड्नका निम्ति हाम्रो जीवनलाई यसरी परिवर्तन गर्नु जरूरी छ कि हर समय हामीले प्रार्थना सिद्धतामा अनि परमेश्वरको वचनलाई अंगीकार गर्दै अगाडि बढ्नु पर्दछ। मैले अघि पनि भनिसके, यो बाटो सबै मानिसले रोज्नु जरूरी छ, यसकारण कि सबैले पाप गरेका छन् र परमेश्वरको महिमा सम्म पुग्न बाट चुकेका छन्। पवित्र शास्त्रले भन्दछ यही नै आध्यात्मिक यात्राको चरम बिन्दु हो, जहाँ हामी जब शुरूआत गर्छौं यहाँबाट, आफ्नो वास्तविक अवस्थालाई स्वीकार गर्छौं यहाँबाट, तब हाम्रो यात्राको थालनी साँच्चै नै परिपक्व यात्राको थालनी हुन्छ। परमेश्वरको राज्यलाई तपाईँले प्राथमिकतामा राख्नु पर्दछ, किनकि कुनै पनि एउटा दौड़ने यात्रीले अर्थात दौड़ने धावकले भनौं एउटा विनिङ पोइन्टलाई हेरेर दौड़िरहेको हुन्छ। वास्तविक यात्रा त्यो हुन्छ जब तपाईँ त्यो विजयको झण्डामा पुगेर तपाईँको यात्रालाई टुङ्ग्याउनुहुन्छ। प्रिय साथी, धेरै किसिमका बाटाहरू होलान्, सत्यताको बाटोहरू, नैतिकताको बाटोहरू,
आध्यात्मिकताका वार्ताहरू धेरै होलान्, तर क्रिश्चियन विश्वासको केन्द्रबिन्दु यो हो कि परमेश्वर स्वयं मानिसलाई खोज्दै आउनु भएको छ। यो चाहिँ एकदमै महत्वपूर्ण छ, किनकि वचनले भन्दछ हराएकोलाई खोज्न र बचाउन मानिसको पुत्र आएको। हामी अल्लमल्ल परेर हराउन सक्छौ जब हाम्रो निम्ति बाटो बन्द हुन्छ। कसले हाम्रो निम्ति त्यो ढोका उगारिदिन्छ, कसले हाम्रो निम्ति त्यो गेट खोलिदिन्छ ताकि हामी अगाडिको बाटोलाई देख्न सक्दछौ, त्यो परको बाटोलाई देख्न सक्दछौ। उद्धार मानिसको प्रयासले नहुने कारणले होला सायद परमेश्वर आफै आउनु परेको, नत्र भने त मानिसले आफ्नो बल बुता तागत धन सम्पत्ति सबै कुरा लगाएर त्यो यात्रा तय गरेको हुन सक्छ नि। त्यसैले उहाँको राज्यलाई जब हामी निशाना बनाउँछौ, परमेश्वरलाई सम्पूर्ण हृदयले प्रेम गर्दै जब हामी यो यात्रालाई निशाना बनाएर हामी हाम्रो यात्रालाई अगाडि बढाउँछौ, पक्कै पनि हाम्रो यात्रा निरन्तर अघि बढ्दै जान्छ। विश्वस्त हुनुहोस् प्रिय मित्र। फेरि पनि अर्को एउटा सुमधुर गीत तपाईँको निम्ति राख्छु यता एकैछिन।

स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। प्रिय श्रोता, परमेश्वरले तपाईँ र मलाई ठूलो सम्मान दिनुभएको छ मानिसलाई। कसरी? उहाँले हामीलाई आफ्नै स्वरूपमा बनाउनु भएको छ। यहाँभन्दा ठूलो मानिसको लागि के सम्मान हुन सक्छ? हामी केवल शरीर मात्र होइनौ, त्यसैले हामीमा आत्मा पनि छ। हामी परमेश्वरसँग सम्बन्ध राख्न सक्ने प्राणी हौ। सायदै मानिस बाहेक अरू प्राणीहरूले परमेश्वरसँग सम्बन्ध राख्नलाई कठिन हुन्छ होला जहाँसम्म, किनकि परमेश्वरले फुकिदिनुभएको श्वासद्वारा हामी जीवित प्राणीको रूपमा जिइरहेका छौं। प्रिय मित्र, त्यसैले उहाँको साथ र उहाँले देखाउनु भएको बाटो हाम्रो निम्ति अपरिहार्य छ। अब हामीले यसको निम्ति त पक्कै पनि विश्वास परमेश्वरमाथि राख्नु पर्दछ, किनभने बिना विश्वास परमेश्वरलाई प्रसन्न गर्नै सकिँदैन। पवित्र शास्त्रले यही भन्दछ, पवित्र जीवन नजिकन परमेश्वरलाई प्रसन्न तुल्याउनै सकिँदैन, यो पनि पवित्र शास्त्रले बताउँदछ। अहंकारमा जब हामी हिँड्न थाल्दछौं, अहंकारमा जिउन थाल्दछौं, हामीले परमेश्वरबाट अलग हुनु पर्दछ। इतिहासले त्यही बताएको छ। यदि तपाईँ प्रिय मित्र आफूलाई हराइरहेको महसुस गर्दै हुनुहुन्छ भने एउटा कुरा विचार गर्नुहोस्, तपाईँलाई परमेश्वरले कहिले पनि बिर्सिनु हुने छैन, बिर्सिनु भएकै छैन। यदि साँच्चै तपाईँ निराश हुनुभएको छ भने परमेश्वर नै तपाईँको लागि आशा बन्नुहुन्छ। यदि तपाईँ पापको बोझले थिचिएर यात्रा गर्न सकिराख्नु भएको छैन भने ख्रिस्टले तपाईँको निम्ति त्यो उद्धारको ढोका खोल्नु भइसकेको छ र तपाईँ त्यो ढोकाभित्र प्रवेश गरेर यात्रा गर्न सक्नुहुन्छ। त्यसैले जरूर सोध्नै पर्ने एउटा यस्तो प्रश्न छ कि म वास्तवमा के खोजिरहेको छु? मैले मेरो यात्रा अहिले कतातिर लगिरहेको छु? म कहाँ पुग्दैछु? यो हामीले निरन्तर परीक्षण गरिरहनु पर्ने कुरा हो। वास्तवमा मेरो यात्रा सही दिशातर्फ निर्देशित भइरहेको छ कि छैन त्यो मैले जान्नु पर्दछ। जब हामी यो कुरा बुझ्दछौं कि हाम्रो यात्रालाई अल्म ल्याउने एउटा यस्तो अन्धकारपूर्ण कार्य जसलाई मानिसले अवलम्बन गर्यो, पापलाई निम्त्यायो, पापले हाम्रा सम्पूर्ण हृदयका ती ज्योतिहरूलाई बन्द गरिदियो अनि हामीलाई बाध्य बनायो कि अब हाम्रो अगाडि कुनै यात्रा गर्ने त्यस्तो ठाउँ छैन। अनि जब मानिसले यो अनुभव गर्छ नि, मेरो अब यात्रा गर्ने ठाउँ नै छैन, यात्राको अवधि नै अन्त्य भइसक्यो, हो त्यो विचलित अवस्थामा एकपटक तपाईँले यो सम्झिनुपर्ने हुन्छ कि तपाईँको सृष्टिकर्ता, तपाईँलाई जसले जीवन दिनुभयो र तपाईँले जब जीवनको उद्देश्य पहिचान गर्दै जाँदा तपाईँ जुन ठाउँमा हराएको महसुस गर्नुहुन्छ त्यही ठाउँबाट तपाईँले एउटा मार्ग प्राप्त गर्न सक्नुहुन्छ। यसले जसरी नै प्रभाव पारे पनि, पापले जसरी नै प्रभाव पारे पनि, तपाईँ आफूलाई नम्रतामा अनि पश्चातापी हृदय लिएर जब आफ्नो घमण्डलाई छोड्दै पवित्र आत्माको फलबाट सेवन गर्न थाल्नुहुन्छ, पवित्र आत्माका फलहरू उन्नतशील रूपले तपाईँले जब जीवनमा फलाउन थाल्नुहुन्छ, पक्कै पनि तपाईँले आफूलाई
नियन्त्रण गर्न थाल्नुहुन्छ। अनियन्त्रित बाटो हिँड्दा पनि ठक्कर खाने सम्भावना हुन्छ, त्यसैले जथाभावी दौड़नु पनि उचित हुँदैन। प्रिय मित्र, आज मानिसहरू कहाँ कहाँ दौड़ेका छैनन् तपाई एकैछिन सम्झिनुहोस् न, एकैछिन विचार गर्नुहोस् न। यसको निम्ति त तपाईमा एक प्रकारको उद्देश्य हुनु पर्यो, आज्ञाकारिता हुनु पर्यो, विश्वास हुनु पर्यो। जब जल प्रलय हुनेवाला थियो, सबै कुरा डुबेर नष्ट हुनेवाला थियो, एउटा यस्तो बाटो तय भयो जसलाई एकजना व्यक्तिले मात्र अंगीकार गरे, अनि उनकै कारणले जो जो बच्न सफल भए र त्यो यात्रा फेरि लम्बियो, त्यही नै धेरैको जीवन कहानी समाप्त भयो। तर नुह त्यस्ता व्यक्ति हुनुभयो जसले त्यो समयमा परमेश्वरप्रति भरोसा राख्नुभयो, अनि जल प्रलयमा होमिँदै गर्दा पनि त्यो यात्रा जारी रह्यो, निरन्तर रह्यो, किनकि परमेश्वरले त्यो यात्रालाई निरन्तरता दिनुभयो। मानव अहंकारको यात्रा बाबेलको टावरमा भयो, जहाँ अहंकारले मानिसलाई तितरबितर बनायो, छरपष्ट बनायो, कतिलाई विनाशमा पुर्याइदियो। त्यस पछाडि एउटा विश्वास योग्य पात्र अब्राहमको यात्रा, जुन यात्रा एउटा निसंकोच निसन्देह भरोसा राखेर गरिएको विश्वासको यात्रा थियो, अनि त्यही यात्राले एउटा यस्तो निरन्तरता दियो, अनि विभिन्न मानिसद्वारा यो यात्रालाई जारी राख्ने काम भइ नै रह्यो। दासत्वको बन्धनमा थिए मानिसहरू, छुटकाराको बिन्दु आयो, परमेश्वरले सशक्त व्यक्तिलाई चलाउनु भयो, अनि लाल समुद्र जस्तो भयावह समुद्रलाई सुक्खा जमीन जस्तो दुई भागमा बाँटेर उनीहरूलाई उद्धार गर्नुभयो। मरूभूमिमा अनगिन्ती मानिसहरूले कष्ट भोग्नु पर्यो त्यो यात्रा। पवित्र शास्त्रले भन्दछ एकदमै छोटो यात्रा थियो तर लम्बियो। लम्बिनुको पछाडिको कारण एउटै मात्र थियो, अनाज्ञाकारिता थियो। मानिसले परमेश्वरसँग विमुख भएर यात्रा गरिरहे। जब मानिसले एउटा प्रतिज्ञाको देशको यात्रा तय गरे, अनि प्रतिज्ञाको यात्रामा विभिन्न अवरोधहरू आए, तर परमेश्वरले सशक्त बनाउनु भयो, तिनीहरूलाई नै सशक्त बनाउनु भयो जसले दृढ़ विश्वासका साथ उहाँमा भरोसा राखे, किनकि उनीहरूलाई स्पष्ट थाहा थियो हाम्रो यात्रालाई अगुवाई गर्ने चाहिँ सर्वशक्तिमान परमप्रभु परमेश्वर हुनुहुन्छ। यही निश्चयताले उनीहरूलाई निरन्तर डोर्याइरह्यो। त्यो यात्रा कठिन थियो, विभिन्न किसिमका परीक्षाहरू आएका थिए त्यो समयमा, र अहिले हाम्रो जीवनमा पनि त्यही भइरहेको हुन्छ प्रिय मित्र। तर हामी कतिको धैर्यतामा अगाडि बढ़िरहेका छौं, कतिको धैर्यता साथ हाम्रो यात्रालाई जारी गरिरहेका छौं। जब दुःख कष्ट आउँछ, अभाव भोक रोग आउँछ, के हामीले हाम्रो यात्रालाई उहाँसँगै भएर यात्रा गरिरहने निर्णय गर्छौ कि हामी उहाँलाई सरापेर हामी बाटो बदल्ने निर्णय गर्छौ? त्यसैले कृतज्ञता साथ यदि हामी आनन्द मनाउँदै प्रभुमा आनन्द गर्दै, पावलले भन्नुभए जस्तै जब यात्रालाई अगाडि बढ़ाउँछौ भने तपाई र मेरो चिन्ताको लेखाजोखा अर्थात त्यो बोझ परमेश्वरले बोकिदिन्छु है पनि भन्नुभएको छ। हाम्रो चिन्ता त शेयर गरिदिन्छु भन्ने परमेश्वर, हाम्रा कष्टहरूलाई आफै लिदिने परमेश्वर, हाम्रा अपराधहरूलाई क्षमा दिने परमेश्वर, अब उहाँसँगको यात्रा
पक्कै पनि सुन्दर नहुने त कुरै छैन प्रिय मित्र। हामीले विभिन्न यात्राहरू देख्दछौ पवित्र शास्त्रमा, आराधनाको यात्रा, सुलेमन राजाको बुद्धिको यात्रालाई तपाईँले विचार गर्न सक्नुहुन्छ, विभिन्न राज्य विभाजन आएका कुराहरूलाई तपाईँले अध्ययन गर्न सक्नुहुन्छ, अनि मानिसहरूमा आएको चेतना अनि मानिसहरूसँग हराउँदै गएको चेतना, निर्वासनको यात्रा, एउटा दृढताको यात्रा, दानियलले देखाउनु भएको विश्वासको यात्रा, अनि मानिसहरूले एकदमै दृढतापूर्वक पर्खिरहेको मसीहको प्रतिज्ञाको यात्रा, ख्रिस्ट जन्मिनुको यात्रा, अनि ख्रिस्टसँगै अब स्वर्गीय राज्यलाई चिन्ने र स्वर्गीय राज्यको निम्ति तयार हुने र स्वर्गीय राज्यमा जानका निम्ति नयाँ जीवनसहित विजयको यात्रा थालनी गर्ने कुरासम्म हामी जहिले तहिले मनन गर्न भुल्नु हुँदैन। प्रिय मित्र, परमेश्वरले नै दिन दुखीको सहायता गर्नुहुन्छ, परमेश्वरले नै हामीलाई एउटा नयाँ जीवनको यात्रामा डोर्याउनुहुन्छ। जब हामी देख्दछौ पावलले विभिन्न ठाउँमा यात्रा गर्नुभयो, शरीरद्वारा यात्रा गर्नुभयो, एउटै मात्र उद्देश्य यो थियो कि पावलले गर्नुभएको यात्राद्वारा मानिस त्यो यात्रामा जोडिन सकुन् जुन अनन्तको यात्रामा डोर्याउने एउटा समग्र रूपमा बाटो साबित होस्। यसको निम्ति धर्मी ठहरिनु जरूरी छ, विश्वासी बन्नु जरूरी छ, पवित्रीकरणको जरूरी छ, र परमेश्वरले गर्नुभएको प्रतिज्ञा बमोजिम त्यो अनन्तको यात्रा, जहाँ नयाँ आकाश र नयाँ पृथ्वी हुनेछ, त्यहाँसम्मको यात्रा तपाईँ र मैले तय गर्नुपर्ने हुन्छ। तर बीच बीचमा हामीसँग विभिन्न प्रकारका परीक्षाहरू, विभिन्न प्रकारका हामीले गर्नुपर्ने आत्मिक युद्धहरू, जसमा हामी बलवान भएर सशक्त भएर अगाडि बढ्नु पर्दछ। जब हामी क्रोधमा लिप्त हुन्छौं, जब हामी दुष्टतामा जिउन थाल्दछौ, जब हामी हाम्रै बुद्धिमा भरोसा राख्दछौ, हाम्रो बाटो टुङ्गिन्छ प्रिय मित्र। तर जब हामी बुद्धिको लागि परमेश्वरलाई खोज्छौ अनि परमेश्वरसँग नै म यात्रा गर्छु भनेर निर्णय गर्छौ, अब पक्कै पनि परमेश्वरले भन्नुहुन्छ म तिमीहरूलाई कहिले त्याग्दिन, कहिले छोड्दिन, कहिले छोड्दिन, कहिले त्याग्दिन भनेर भन्छु भने परमेश्वर विश्वासयोग्य, भरोसायोग्य हुनुहुन्छ। पवित्र शास्त्रले हामीलाई यही बताउँदछ। यदि हामीले अनगिन्ती ती पात्र, तर जब हामी बुद्धिको लागि परमेश्वरलाई खोज्छौ अनि परमेश्वरसँग नै म यात्रा गर्छु भनेर निर्णय गर्छौ, अब पक्कै पनि परमेश्वरले भन्नुहुन्छ म तिमीहरूलाई

कोशिश गर्यौं भने पवित्र शास्त्रमा साँच्चै नै परमेश्वरले हर समय साथ दिइराख्नु भएको छ, हर समय सिकाइराख्नु भएको छ, हर समय भनिराख्नु भएको छ, किनभने उहाँको इच्छा खोजी गर्नेहरूलाई स्वर्गीय राज्यको यात्रामा परमेश्वरले निरन्तर तानी नै रहनुहुन्छ। त्यसैले उहाँको इच्छालाई हामीले खोज्नका लागि हाम्रो एकता, हाम्रो संगति त्यो निरन्तर हुनुपर्दछ, किनकि संगतिले हामीलाई उहाँ परमेश्वरको नजिक जान, उहाँको वचनप्रति सचेत हुन र उहाँको महिमा गर्न हामीलाई उत्साह दिँदछ। अनि त्यही उत्साहलाई लिएर हामी मजाले जिउन सक्दछौ, बाँच्न सक्दछौ। हामी संसारको ज्योति भएर जिउनु पर्दछ। परमेश्वरको वचनले भन्दछ त्यो ज्योति भनेको फेरि बाटो देखाउनका निम्ति हो, एउटा यस्तो ज्योति जुन ज्योतिले मात्र अन्धकारलाई फाड्दछ अनि एउटा सिद्ध बाटो यो है भनेर देख्नलाई, हेर्नलाई, चिन्नलाई मद्दत गर्दछ। नुन जस्तै स्वादिष्ट बन्नु पर्दछ, किनकि त्यो स्वादिष्ट भोजन नुनले बनाए जस्तै तपाईँको पवित्रीकरणले तपाईँलाई त्यही प्रकारको व्यक्ति बनाउँछ, ताकि तपाईँले जुन कुरा परमेश्वरको बारेमा बताउनुहुन्छ स्वादिष्ट रूपले मानिसहरूले ग्रहण गर्दछन् र तपाईँले बताउँदै गर्नुभएको बाटो जुन परमेश्वरलाई भेट्न लायक छ त्यो बाटोमा हिँड्न आफूलाई तयार गर्छन्। प्रिय मित्र, तपाईसँग परमेश्वरले यात्रालाई कसरी सफल बनाउनु पर्छ भनेर विभिन्न प्रकारका हात हतियारहरू दिनुभएको छ, त्यति मात्र होइन तपाईँलाई विभिन्न किसिमका दान वरदानहरू दिनुभएको छ। ती सबै कुरालाई तपाईँले पहिचान गर्नुपर्ने हुन्छ अनि भरमग्दुर तिनीहरूलाई प्रयोग गर्नुपर्ने हुन्छ, ताकि तपाईँको यात्रा जब जब कठिन हुन्छ तिनै हात हतियारहरूलाई तपाईँले प्रयोग गर्न सक्नुहुन्छ अनि तपाईँले आफूलाई निरन्तर अगाडि बढाइरहन सक्नुहुन्छ। यसको निम्ति तपाईँ र म अनन्तसम्म स्थिर रहन जरूरी छ। प्रिय मित्र, अनन्तसम्म स्थिर यसकारण रहनु पर्दछ, हामी विचलित भयौं भने त हामी मार्ग बदलिहाल्छौ नि, अनि जब मार्ग बदल्छौ र हामीले छानेको मार्ग कुनै एउटा गन्तव्यमा पुगेर टुङ्गिन सक्छ अनि फेरि हामी अलमल्ल पर्न सक्दछौ। कोही कोही बेला काग चाहिँ माथि माथि उड्छ अरे क्या मित्र, अनि जब कुहिरो भित्र पस्छ ऊ अलमल्ल पर्छ, बाटो हराउँछ अनि कता कता त्यही समयमा ऊ आफ्नो जीवनलाई समाप्त गर्न पनि बाध्य हुन सक्छ, अर्थात ऊ हराएको हराई पनि हुन सक्छ। त्यसैले हामी त्यसरी रुमल्लिने बाटोलाई कहिले पनि छानेर अगाडि बढ्नु हुँदैन। फेरि पनि अर्को एउटा समधुर गीत तपाईँको निम्ति राख्छु यता एकैछिन।

0: शालोम शालोम शालोम अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। श्रोता, म एउटा यस्तो सुन्दर यात्राको कुरा गरिरहेको छु कि त्यो हाम्रो यात्रा हाम्रो जीवनको शुरूआतबाट थालनी भएर अनन्त परमेश्वरमा जाने यात्राको कुरा गरिरहेको छु। एक दिन एक यात्रुले एउटा अनौठो बाटोको खोजी गर्छ। गाउँका धेरै मानिसहरू यसलाई भन्छन्, त्यो बाटो त एकदमै साँगुरो छ, उकालो छ, कहीँ कहीँ त ढुङ्गै ढुङ्गा मात्रै छ, कतै कतै काँडै काँडाले भरिएको छ, त्यहाँ हिँड्न कहाँ सजिलो छ र। तर केही वृद्ध अनुभवी यात्रुहरूले भन्छन्, त्यही बाटोको अन्त्यमा जीवन शान्ति र अनन्त आनन्दको एउटा सुन्दर सहर छ। सुरुमा सुनेर यात्रु त केही डराउँछ, तर ती वृद्धहरूले भनेको एउटा वाक्यांशलाई उसले विचार गर्छ, मनन गर्छ, त्यही बाटोको अन्त्यमा जीवन शान्ति र अनन्तको आनन्दको एउटा सहर छ। यात्रु डर राखे तापनि उसले यात्रा जारी राख्ने विचार गर्छ। सुरुमा बाटो निकै रमाइलो अनुभव गर्छ, हरिया रूखहरू, चराचुरुङ्गीको मिठो स्वर, चिसो हावा र फूलहरूको सुगन्धले उसको मन आनन्दित बनाएको हुन्छ। उसले सोच्छ, यात्रा त सजिलै रहेछ त। तर केही समयपछि बाटो साँगुरो हुँदै हुँदै जान्छ, उकालो आउँछ, पैतालामा ढुङ्गाले छेड्न थाल्छ, काँडाहरू बिझ्न थाल्छन्, लुगा च्यातिन थाल्छ काँडाहरूमा अल्झेर, थकान बढ्न थाल्छ। कोही कोही बेला त उसलाई लाग्छ, अब फर्केर पुरानै बाटो लाग्नु पर्यो। त्यही बेला उसले बाटोको किनारमा एउटा सानो ढुङ्गामा लेखिएको एउटा सन्देशलाई पढ्दछ। लेखिएको हुन्छ, हिम्मत नहार, अन्त्यको महिमा आजको दुःखभन्दा धेरै महान हुन्छ। त्यसले उसको मनमा नयाँ साहस भरिदिन्छ त्यो वाक्यांशले। अलि पर पुगेपछि उसले धेरै यात्रुलाई बाटो छोडेर फराकिलो सड़कतर्फ लागेको देख्छ। फराकिलो बाटोतर्फ नाचगान, मनोरञ्जन, क्षणिक रमाइलो पनि उसले देख्छ। उनीहरूले उसलाई पनि बोलाएर भन्छन्, यता आऊ, किन दुःखको बाटोतिर लाग्छौ। तर उसले सम्झिन्छ कि त्यो फराकिलो बाटोको अन्त्य विनाशमा हुन्छ, जबकि साँगुरो बाटोले जीवनतर्फ डोर्याउँछ। उसले आफ्नो यात्रालाई अब जारी राख्ने अठोट गर्छ। रात पर्छ, अँध्यारोले बाटो छोप्छ, कहीँ कोही पनि देखिँदैन, अन्धकारै अन्धकार हुन्छ। त्यही बेला एकजना मार्गदर्शक आइरहेको त्यो व्यक्तिले अनुभव गर्छ। उक्त व्यक्तिको हातमा उज्यालो बत्ती उसले देख्दछ, अनि त्यो व्यक्तिले त्यो यात्रुलाई भन्दछ, नडराओ, यो बत्तीले तिमीलाई सही बाटो देखाउनेछ, तिम्रो पाइला यही बत्तीको उज्यालोले तिमीलाई गन्तव्यमा पुग्न मद्दत गर्नेछ। यात्रुले त्यो उज्यालो पछ्याउन थाल्छ, हरेक पाइलामा उसले सुरक्षित महसुस गर्दै जान्छ। कोही बेला आँधी चलेको अनुभव हुन्छ, कोही बेला पानी परेको हुन्छ, तर जो बाटो देखाउने व्यक्ति छ त्यो व्यक्तिले सधैँ साथ दिइरहेको त्यो मानिसले अनुभव गर्छ। धेरै दिनपछि ऊ एउटा अग्लो डाँडाको टुप्पोमा पुग्छ। त्यहाँबाट उसले एउटा टाढा उज्यालो सहर देख्छ, जुन सहर सुन जस्तै चम्कने हुन्छ, अनि आनन्दले भरिएका मानिसहरू, आँसु नभएको संसार, मृत्यु नभएको जीवन उसले त्यहाँ देख्छ। अनि जो बाटो देखाउने व्यक्ति, मुस्कुराउँदै त्यो व्यक्तिले भन्छ, यही तिम्रो गन्तव्य हो, तिम्रो यात्रा कठिन थियो तर तिमीले गरेको यात्रा व्यर्थ थिएन। त्यसपछि यात्रुले पछाडि फर्केर हेर्छ, बाटोको ढुङ्गा, काँडा, आँसु, संघर्षहरू अब उसलाई कति पनि बोझ लाग्दैन।
1: व्यक्ति सबै उसको चरित्र द्वारा उसले खेपेर उसलाई ती सबै कुराले बलियो हुनलाई मद्दत गरेका थिए। उसको विश्वासको गहिराई तिनीहरूले जाँचेका थिए। प्रिय मित्र, यो कथा हाम्रो जीवनको कथा हुन सक्छ। साँगुरो बाटो भनेको परमेश्वरको मार्गमा हिँड्ने बाटो हो। काँडाहरू परीक्षा हुन्, ढुङ्गाहरू जीवनका चुनौती हुन्, आँधी बेरीहरू दुःखका दिनहरू हुन्, तर मार्ग देखाउने त्यो ज्योति ख्रिष्ट हुनुहुन्छ। उज्यालो बत्ती परमेश्वरको वचन हो र उज्यालो सहर परमेश्वरको अनन्त राज्य हो। त्यसैले ख्रिष्ट येशूले भन्नुभयो, साँगुरो ढोका बाटोभित्र पस, किनकि विनाशतर्फ लैजाने ढोका फराकिलो छ र बाटो चौडा छ, तर जीवनतर्फ लैजाने ढोका साँगुरो छ, बाटो कठिन छ, तर त्यहाँ अनन्त जीवन छ। त्यसैले प्रिय मित्र, अब हामी कुन बाटो छान्ने हो त्यो हाम्रो निम्ति एकदमै निर्णय लिने समय हो। त्यसैले हामीले असल निर्णय लिन सकौं र असल बाटो पहिचान गरेर हाम्रो यात्रालाई अगाडि बढाउन सकौं। आजको सन्देश मार्फत म तपाईसँग यही कुरा बताउन चाहन्छु। यात्रा तय गर्दै गर्दा तपाईँले सही बाटो चुन्न कहिले पनि नभुल्नु भएको होस्। अब भने म कार्यक्रमको अन्त्यतिर आइसकेको छु। कार्यक्रमलाई बीट मार्न अघि आजको कार्यक्रम सुनेर तपाईँले साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई विशेष धन्यवाद भन्न चाहन्छु र प्राविधिक मित्रद्वय विजय सन्ध्यालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र प्रिय मित्र, तपाईँलाई आजको कार्यक्रम सुनेर कुनै पनि जिज्ञासा खुल्दुली भए हामीलाई पत्राचार गर्न सक्नुहुन्छ, टेलिफोन सम्पर्क गरेर कुराकानी गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको नम्बर 01477075 रहेको छ भने व्यक्तिगत रूपमा 9840804343 सम्पर्क गरेर मसँग कुराकानी पनि गर्न सक्नुहुन्छ। र प्रिय श्रोता, पुनः एकचोटि तपाईँले मलाई सुनेर साथ दिनुभएकोमा फेरि पनि तपाईँलाई धन्यवाद भन्दै गड ब्लेस यु अल। अब भन्छु छिटौं।

0: गुड न्यूज एफएम 105.1
1: यस्ता नानी बाबुहरू, रेडियोको आवाज अलि ठुलो पार त लौ, किनकि सुरु हुँदैछ रमाइलो कार्यक्रम साना।

गुर्निज एफएम 105.1 मेगाहर्ज सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोता अभिभावक र मेरा प्यारा प्यारा साना भाइ बहिनीहरूलाई म प्रस्तुता सन्ध्याको तर्फबाट जेएमसी साथी नमस्कार। आज पनि कार्यक्रम साना पाइला लिएर म यहाँहरूको बीचमा उपस्थित भइसकेको छु र आज हाम्रो बीचमा हामीसँग एकदमै ह्यान्डसम हाम्रो गेस्ट हुनुहुन्छ। उहाँलाई कार्यक्रम साना पाइलामा स्वागत गर्नुभन्दा अगाडि यहाँहरूको बीचमा एउटा गीत राख्न चाहन्छु, गीतपछि फेरि उपस्थित हुने नै छु।

0: यो मिठो गीतपछि फेरि पनि कार्यक्रम साना पाइलामा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। अब भने ढिलो नगरिकन म हाम्रो गेस्टलाई हाम्रो कार्यक्रम साना पाइलामा स्वागत गर्न चाहन्छु। यहाँलाई हाम्रो कार्यक्रम साना पाइलामा स्वागत छ।
1: थ्याङ्क यू जयमसी। मेरो नाम श्रीएम सामसना हो, म कक्षा तिनमा पढ्छु। मेरो चर्चको नाम झाउखेल नागरिन हो।
0: यहाँलाई कार्यक्रम साना पाइलामा कस्तो लागिरहेको छ त?
1: खुसी लागिरहेको छ।
0: अनि स्वयं कतिको बालसङ्गति जानुहुन्छ त?
1: म सधैँ बालसङ्गति जान्छु।
0: बालसङ्गति जान मनपर्छ कि मन पर्दैन त?
1: मलाई बालसङ्गति जान मनपर्छ।
0: अनि स्वयंको फ्यामिलीमा को को हुनुहुन्छ त?
1: मेरो फ्यामिलीमा बाबा, मम्मी, दादा र म छौँ।
0: ए हो, अनि हजुरलाई सबभन्दा के गर्नु मनपर्छ?
1: मलाई सबभन्दा बाइबल पढ्न मन लाग्छ।
0: ए हो, अनि स्वयंलाई धेरै बाइबल पढ्न मन लाग्छ?
1: हजुर, मलाई धेरै बाइबल पढ्न मनपर्छ।
0: ओके, अनि स्वयंलाई मनपर्ने भर्स चाहिँ कुन हो त बाइबलको?
1: मलाई मनपर्ने भर्स योना 9:5 हो।
0: त्यसमा के लेखेको छ याद छ?
1: यो मलाई याद छ।
0: ल, हाम्रो साथीहरूलाई त्यो भर्स भनेर सुनाइदिनुहोस् न त।
1: म संसारमा रहन्जेल म संसारको ज्योति हुँ।
0: आमेन। अनि यो पछि हजुरलाई किन त्यस्तो मन पर्यो त?
1: किनभने प्रभु येशू ख्रिस्तै हाम्रो निम्ति ज्योति हुनुहुने रहेछ।
0: ए, त्यही भएर हजुरलाई यो पद एकदम मन पर्यो?
1: हजुर, त्यही भएर मलाई यो पद मन पर्छ।
0: अनि स्वयंले मम्मी पापालाई कतिको हेल्प गर्नुहुन्छ घरमा?
1: हजुर, म मम्मी बाबालाई धेरै हेल्प गर्छु।
0: के कुरामा हेल्प गर्नुहुन्छ त?
1: म मम्मीलाई किचनको काममा हेल्प गर्छु, बाबालाई अब के काममा हेल्प गर्छु।
0: ए हो, भनेपछि स्वयंलाई एकदमै आफ्नो फ्यामिलीलाई हेल्प गर्नु मनपर्छ। अनि साथीहरूलाई चाहिँ हेल्प गर्ने गरेको छ कि छैन?
1: हजुर, म साथीहरूलाई हेल्प गर्छु।
0: ओके, कस्तो राम्रो हेबिट रहेछ। अनि स्वयंलाई चाहिँ बालसङ्गतिमा एकदमै मनपर्ने भजन कुनै छ? बालसङ्गतिको गीतहरू अथवा कुनै भजन?
1: हजुर, मलाई 97 नम्बरको भजन मनपर्छ।
0: 97 नम्बरको भजनमा चाहिँ के छ त त्यसमा? हाम्रो साथीहरूको बिचमा यसो अलिकति गाएर सुनाइदिनुहोस् न त।
1: जय हो शेषु राजाको, मुक्ति दाताको, उद्धारकर्ताको। जय हो शेषु राजाको, मुक्ति दाताको, उद्धारकर्ताको।
0: थ्याङ्क यू, कस्तो राम्रो भजन गाइदिनु भए। म चाहिँ एकदमै आशिषित भइरहेको छु आज स्वयंसँगको कुराकानीमा। मलाई आशा छ जति पनि कार्यक्रम साना पाइला सुनेर बसिरहनु भएको छ उहाँहरू पनि हाम्रो कुराकानी सुनेर आशिषित हुनु भइरहेको छ भन्ने मैले विश्वास पनि गरेको छु। र फेरि पनि म स्वयंलाई एउटा क्वेसन गर्न चाहन्छु, स्वयंको चाहिँ बेस्ट फ्रेन्डको नाम के हो?
1: मेरो बेस्ट फ्रेन्डको नाम सुजन झाक्री मगर हो।
0: अनि तपाईँको यो साथी चाहिँ स्कुलको बेस्ट फ्रेन्ड हो कि चर्चको?
1: ऊ मेरो दुवै ठाउँको बेस्ट फ्रेन्ड हो।
0: ए, उहाँ पनि चर्च आउनुहुन्छ?
1: ऊ पनि चर्च आउँछ।
0: ए, अनि तपाईँले आफ्नो स्कुलमा कति नन क्रिस्चियन साथीहरू हुनुहुन्छ नि त होइन, कतिजनाले त प्रभु यीशुलाई पाउनु भएको छैन, अनि उहाँ साथीहरूसँग चाहिँ तपाईँले प्रभु यीशुको बारेमा उहाँहरूलाई सुनाउनु भएको छ कि छैन त?
1: म उनीहरूलाई परमेश्वरको बारेमा सुनाउँछु।
0: अनि परमेश्वरको बारेमा उहाँलाई भनिरहँदा चाहिँ उहाँहरूले कस्तो के भन्नुहुन्छ त स्वयंलाई? खुसी हुनुहुन्छ कि होइन नसुनौ भन्नुहुन्छ त?
1: मैले उनीहरूलाई परमेश्वरको कथाहरू सुनाउँदा उनीहरू खुसी हुन्छन्।
0: ए, भनेपछि स्वयंलाई चाहिँ परमेश्वरको कुरा चाहिँ आफ्नो साथीहरूसँग पनि गर्नु मनपर्छ?
1: हजुर, मनपर्छ मलाई।
0: अनि स्वयंको फ्यामिली डिभोसन हुन्छ कि हुँदैन घरमा?
1: हुन्छ।
0: कतिचोटि हुन्छ दिनमा?
1: एक दुई चोटि हुन्छ।
0: ए, अनि त्यसपछि स्वयंलाई चाहिँ कतिको प्रार्थना गर्नु मनपर्छ?
1: मलाई धेरै मनपर्छ प्रार्थना गर्नलाई।
0: अनि स्वयंले चाहिँ दिनमा कतिचोटि प्रार्थना गर्नुहुन्छ त?
1: म दिनमा 2-3 चोटि प्रार्थना गर्छु।
0: ए हो, ल, अझै धेरै प्रार्थना गर्नु पर्यो ल। अनि त्यसपछि स्वयंलाई मनपर्ने खाना चाहिँ के हो त?
1: मलाई मनपर्ने खाना मासु भात हो।
0: मासु भात मनपर्छ? कसले पकाएको मासु मनपर्छ स्वयंलाई?
1: मलाई मम्मीले पकाएको मासु मनपर्छ।
0: हो, मम्मीले पकाएको मनपर्छ। अनि स्वयंले खाना खानुभन्दा अगाडि प्रार्थना गर्नुहुन्छ कि हुँदैन त?
1: म खाना खानुभन्दा अगाडि प्रार्थना गर्छु।
0: के भनेर प्रार्थना गर्नुहुन्छ त?
1: प्रभु यसो धन्यवाद खाना जुटाउनु भएको लागि भन्छु।
0: ओके, कस्तो राम्रो बानी रहेछ है। अनि कहिले काहीँ स्वयंलाई रिस उठ्छ कि उठ्दैन त?
1: मलाई कहिले काहीँ रिस उठ्छ।
0: हो र, के कुरामा धेरै रिस उठ्छ?
1: साथीले केही भन्दा।
0: ए, तपाईँलाई कहिले काहीँ साथीले केही नराम्रो भन्नुभयो भने चाहिँ नराम्रो लाग्छ?
1: हजुर, मलाई साथीले कहिले काहीँ केही भन्दाखेरि नराम्रो लाग्छ।
0: ए, अनि तपाईँले के गर्नुहुन्छ त्यस्तो बेलामा? साथीलाई पिट दिनुहुन्छ कि हुन्छ नि अब साथीलाई ठिकै छ भनेर क्षमा गर्नुहुन्छ कि के गर्ने गरेछ स्वयंले?
1: स्कुलमा भएको बेला गुरुआमालाई भनिदिन्छु, बाल सङ्गतिको बेलामा बाल सङ्गति त भनिदिन्छु।
0: जे स्वयंले चाहिँ कम्प्लेन गरिदिनुहुन्छ आफ्नो टिचरहरूलाई कोही साथीले त्यस्तो गर्नुभयो भने। तर स्वयं तपाईँलाई एउटा कुरा थाहा छ, कोही साथीहरूले हामीलाई नराम्रो भन्यो होइन, कहिलेकाहीँ हामीलाई नराम्रो गालीहरू गर्यो भने चाहिँ उनीहरूलाई चाहिँ हामीले राम्रो व्यवहार गर्नुपर्छ है। हामीले फेरि उनीहरूलाई पिट्ने, हामीले पनि नराम्रो भन्ने चाहिँ गर्नु हुँदैन है। थाहा छ कि छैन स्वयंलाई यो कुरा?
1: हजुर, मलाई यो कुरा थाहा छ।
0: अनि स्वयंले चाहिँ साथीहरूलाई त्यस्तो गर्दा हामीले क्षमा दिनुपर्छ नि, थाहा छ, फर्गिभ गर्नुपर्छ नि आफ्नो साथीहरूलाई।
1: हजुर, मलाई यो कुरा पनि थाहा छ।
0: ए, यो कुरा पनि थाहा छ। अनि स्वयंले जस आफ्नो साथीहरूलाई चाहिँ धेरैचोटि फर्गिभ गर्नुभएको रहेछ होइन त?
1: हजुर, मैले साथीहरूलाई धेरैचोटि क्षमा गरिसके।
0: ओके, भेरी नाइस। अनि त्यसपछि स्वयं तपाईँलाई अर्को एउटा कुरा पनि गर्न चाहन्छु ल। अनि बाइबलमा त कति धेरै हिरोहरू हुनुहुन्छ नि होइन, मोसा, दाउद, अब्राहम, अनि उहाँहरू मध्ये चाहिँ बाइबलको बेस्ट हिरो को हो त स्वयंलाई, को धेरै मनपर्छ?
1: मलाई बाइबलमा सबसे बढी मनपर्ने हिरो दाउद हो।
0: ए, दाउद चाहिँ किन मनपर्छ त?
1: किनभने दाउदले सानैदेखि परमेश्वरको प्रशंसा गर्थे, अनि पछि ऊ मलाई राजा भएर पनि मन परेको हो।
0: वाव, अनि हामी पनि राजकुमार राजकुमारीहरू हो नि, थाहा छ कि छैन स्वयंलाई?
1: हो, थाहा छ।
0: कसरी थाहा छ?
1: किनकि प्रभु येशु हाम्रो राजा हुनुहुन्छ।
0: आमेन। स्वयंलाई कति धेरै थाहा रहेछ है बाइबलको कुराहरूमा, एकदमै खुसी लागिरहेछ आज स्वयंसँगको कुराकानीमा। अनि स्वयंले कहिले कार्यक्रम साना पाइला सुन्नु भएको छ कि छैन योभन्दा पहिला?
1: छैन।
0: तर अब चाहिँ स्वयंले हाम्रो कार्यक्रम साना पाइला चाहिँ सुन्नुपर्ने हुन्छ है त?
1: हस्।
0: अनि स्वयंलाई दश आज्ञाहरू थाहा छ कि छैन?
1: मलाई दश आज्ञा थाहा छ।
0: अनि यो दश आज्ञाहरू मध्येमा स्वयंलाई चाहिँ सबभन्दा मनपर्ने दश आज्ञा चाहिँ कुन हो त?
1: मलाई सबभन्दा मनपर्ने आज्ञा चोरी नगर्नु हो।
0: वाव, कस्तो राम्रो, मलाई पनि त्यही मनपर्छ कि। अनि स्वयंले कहिले यस्तो बदमासी गर्नु भएको छ कि छैन, चोरी गर्नु भएको छ कि छैन जिन्दगीमा?
1: मैले अहिलेसम्म कहिले नै चोरी गरेको छैन।
0: भेरी नाइस। अब हामीले कहिले चोर्नु पनि हुँदैन नि त होइन, किनकि चोरी गर्नु चाहिँ के हो त?
1: पाप हो।
0: कस्तो हाम्रो स्वयंलाई सबै कुरा थाहा रहेछ है। ल साथीहरू, जति पनि अहिले कार्यक्रम साना पारा सुनिरहनु भएको छ, स्वयंले जस्तै तपाईँहरूले पनि कहिले पनि नचोर्नु होला अनि कहिले नढाट्नु होला पनि भन्न चाहन्छु। ल फेरि पनि म स्वयंलाई अर्को क्वेसन गर्छु। अनि स्वयंलाई सबभन्दा येशू ख्रीष्टको चाहिँ कुन चाहिँ बानी एकदमै मन पर्यो?
1: प्रभु येशूले बालकहरूले साह्रै माया गर्नुभएर मलाई प्रभु येशूको त्यो बानी मनपर्छ।
0: ए है, अनि स्वयंलाई पनि प्रभु येशूले धेरै माया गर्नुहुन्छ है?
1: हजुर।
0: ओके, ल कार्यक्रम साना पाइलामा आज धेरै मिठो कुराकानी भएको छ हाम्रो स्वयंसँग, र कार्यक्रम साना पाइलामा आएर आफ्नो एकदमै अमूल्य समय दिनुभएको लागि स्वयंलाई एकदमै धन्यवाद दिन चाहन्छु।
1: तपाईँलाई पनि धन्यवाद मलाई यो कार्यक्रममा बोलाइदिनु भएको लागि।
0: ओके, अनि कार्यक्रम साना पाइलाबाट आफ्नो साना साना साथीहरूलाई के भन्न चाहनुहुन्छ त?
1: यो कार्यक्रम साना पाइलाबाट मेरा सबै साथीहरूलाई परमेश्वरको भय मान्नु, सधैँ बाल सङ्गठित जानु होला, प्रार्थना गर्नु होला, सधैँ ज्ञानी हुनु होला भनेर भन्न चाहन्छु।
0: हुन्छ, हाम्रो कार्यक्रम साना पाइलामा आएर आजको कार्यक्रमलाई आशिषमय बनाइदिनु भएको लागि स्वयंलाई धेरै धेरै धन्यवाद। हुन्छ स्वयं, अहिलेलाई चाहिँ हामी छुट्नेछौँ है त।
1: हस्,
0: जय मसीह।

आज कार्यक्रम साना पाइलामा हामीसँग हुनुहुन्थ्यो स्वयं श्याम सुहाङ. उहाँसँगको रमाइलो कुराकानीबाट म आफै पनि धेरै आशिषित भएको छु र आशा गर्दछु यहाँहरू पनि आशिषित हुनुभएको छ. अब भने कार्यक्रम साना पाइलाबाट म प्रस्तुता सन्ध्या पनि विदा माग्ने समय भइसकेको छ. यदि हाम्रो कार्यक्रम प्रति यहाँहरूसँग कुनै सुझाव सल्लाह प्रतिक्रिया भए यहाँहरूले हामीलाई इमेल अथवा वाट्सएप गर्न सक्नुहुनेछ. र हाम्रो इमेल रहेको छ gnfmprogram@gmail.com र हाम्रो वाट्सएप नम्बर रहेको छ 9813580614. प्राविधिक मित्र विजुजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम साना पाइलाबाट विदा हुन चाहन्छु. जय मसी. यहाँहरूको समय आशिषमय रहोस्.

0: नमस्ते नमस्ते, म नारायण शर्मा, तपाई अहिले सुन्दै हुनुहुन्छ 105.1 मेगाहर्जमा गुड न्यूज एफएम रेडियोको प्रसारण।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल फर अल।
2: आज 60 वर्षको हुँदासम्म पनि मरिमरि काम गरिएकै छ र पनि हुन सक्दासम्म धर्म कर्म पनि गरिएकै छ, तर पनि न त घरमा शान्ति छ न त आशिष छ, जस्ताको त्यस्तै।
3: होइन आमै, के एक्लै गुनगुनाइरहनु भएको छ? तपाईँको नाति स्कुल गएनन् क्या र? मैले त देखिनँ त।
2: मास्टर बाबु कताबाट आउनुहोस्? आउनुहोस् बाबु।
3: होइन आमै, तपाईँको मनमा के रहेछ मैले बुझे, यसको समाधान मैले जानेको छु, तपाईँ सुन्नुहुन्छ?
2: ए बाबु ल भन्नुहोस् त, त्यो के रहेछ?
3: हाम्रा साँचो ईश्वरले उहाँको जीवित वचनमा यसरी भन्नुभएको छ, हे सबै थाकेका र बोझले दाबिएका हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। त्यसैले आमा, साँचो ईश्वरलाई माग्न जानेनौ भने दिनभरि करायो दक्षिणा हरायो हुन्छ। त्यसैले एकमात्र मुक्तिदाता येशूको नाउँमा एकमात्र सत्य ईश्वर परमेश्वरलाई पुकार्न सिकौं, तब जीवनमा मुक्ति सहितको शान्ति र आशिष हुन्छ, तब तपाईँको यो बोझ हट्नेछ आमा। त्यसैले पहिला साइनो चिनौ, तब मात्रै सम्बोधन गरौं। सुसमाचार सबैका लागि।

0: आदरणीय श्रोताबिन म किरण कार्यक्रम सुसमाचार सबैका लागि लिएर आइसकेकी छु। यो रेडियोको तरंगबाट यसै समयमा हामी यो कार्यक्रम प्रसारण गर्ने गर्दछौ। श्रोता, आज संसारमा मानिस विभिन्न स्वार्थ, इच्छा, अभिलाषामा भौतारी रहेका छन्। यसरी भौतारी रहेका या हराइराखेको छोरालाई आफ्नो बाबुले के चाहनुहुन्छ त? यस विषयमा सृष्टिकर्ता ईश्वरले उहाँको वचनमा कसरी भन्नुभएको छ त? यस विषयमा अझै प्रश्न पार्नको निम्ति हाम्रो आदरणीय पास्टर बुवा प्रवचन साईज्यूलाई स्वागत गर्दछौ।
1: आदरणीय श्रोता, यो सुसमाचार सबैका लागि कार्यक्रममा यस रेडियोको तरंगमा यहाँहरूलाई हार्दिक स्वागत गर्दै नमस्कार तथा जय मिश्री टक्र्याउँदछु। आदरणीय श्रोता, यहाँहरूका बीचमा उपस्थित भएको छु सुसमाचार बाँड्नलाई, जसले यहाँहरूलाई जीवन दिन्छ। श्रोता, हामी सबैसँग जीवन छ र कसरी यो नयाँ जीवन म एक व्यक्तिले दिन सक्छु त? कदाचित होइन। र जीवन यो सुसमाचारी कार्यक्रम सुनेर यो कार्यक्रमले भनेको कुरामा हामीले विश्वास गर्यौं भने संसार सबै थोक विश्वासमा अडिए झैं हामीहरूको उद्धार र मुक्ति भएर हामी पनि विश्वासद्वारा मुक्ति पाई अनन्तको जीवन अथवा इटर्नल लाइफ हामीले प्राप्त गर्दछौं। आदरणीय श्रोता, हामीहरू यो धरतीमा जन्मिन्छौं, मर्छौं र यतिमै हामीहरू सम्पूर्ण रूपले सिद्धिदैनौ, नाश हुँदैनौ। र हामीहरू यो शरीर यो धरतीमा जन्मनु भन्दा पहिला हाम्रो आत्मा थियो र यो शरीर माटोमा गइसकेपछि पनि हाम्रो आत्मा जीवित रहन्छ र यो आत्माको जीवन छ अनन्तको। र यो जीवन कहाँ जान्छ र कहाँबाट आयो भन्ने आज यो विषयमा हामीहरू धेरैजना भ्रममा, अलमलमा र अज्ञानतामा छौं। आदरणीय श्रोता, यसका धेरै कारणहरू छन्। पहिलो कारण, हामीहरूको हृदयमा आउने घमण्ड, जुन घमण्डले हामी यस्ता कुरा सुन्न मन पराउँदैनौ। सृष्टिकर्ता यस्ता मान्छेलाई देखेर एकदमै अफसोस हुनुहुन्छ, किनभने उहाँले भन्नुहुन्छ, मैले बनाएका संसारका यी सबै प्राकृतिक थोकहरूलाई देखी देखी कमाएर पनि, यिनीहरूलाई युटिलाइज गरेर पनि र सृष्टि गर्नु हुनेको निम्ति कल्पना नगर्नु मानिसहरूको सबभन्दा ठूलो कमजोरीपन र अन्धोपन हो भनेर परमप्रभुको भनाईको सार छ। आदरणीय श्रोता, सृष्टिकर्ता महान हुनुहुन्छ, जसले यो महान संसार बनाउनु भयो र संसारलाई व्यवस्थित प्रकारले सञ्चालन गरिरहनु भएको छ। जुन संसारलाई कोही पनि साइन्टिस्ट, कोही पनि राजा, कोही पनि मन्त्रीमण्डलले सञ्चालन गर्न सक्दैन। उदाहरण स्वरूप, बिहान सूर्य उदाउनु पर्छ, बेलुका अस्ताउनु पर्छ, यो सृष्टिकर्ता ईश्वरले गर्नुभएको व्यवस्था हो। यसलाई उल्ट्याउन कोही पनि सरकार र विश्व एक भए पनि अथवा कुनै पनि साइन्टिस्टले यसलाई रद्द गर्न सक्दैन। हमेशा यो धरतीमा हावा हुनुपर्छ, पानी उकालोबाट ओह्रालोतिर बहनु पर्दछ, विभिन्न रूखहरू कालो माटोबाट हरिया पत्ता भएका बोट बिरुवाहरू उम्रिनु पर्छ भन्ने कुरा यो सृष्टिकर्ता तपाईँ र मलाई जन्म दिनुहुने परम धन्यका सनातनका परमेश्वर बुवाले सृष्टि गर्नुभएको हो। यस्ता कुराहरू हेर्दा हेर्दै पनि देख्न नसक्नु र यिनीहरूको बारे कल्पना गर्न नसक्नु र यो सृष्टि गर्नुहुने यस्ता अचम्मका चीजहरू रच्नुहुने सृष्टिकर्ताको बारेमा सोच्न नसक्नु नै विश्वमा विद्वान र साइन्टिस्ट भए तापनि, डिग्री हासिल गरेका भए तापनि यो कुरालाई देख्न नसक्ने व्यक्तिहरूलाई पवित्र धर्मशास्त्र बाइबलले भन्दछ, अन्धकारमा भएकाहरू, अन्धोपनमा जीरहेकाहरू। आदरणीय श्रोता, यसलाई हामी सिरियसली हेरौं। पवित्र धर्मग्रन्थ बाइबल, जो विश्वका प्राय जसो महान विद्वानहरूले घुँडा टेकेको धर्मशास्त्र बाइबलले यही बताउँछ कि संसार कसैको हातको रचना हो, जो परमपिता परमेश्वर बुवाको हातको रचना हो, जसद्वारा हामीहरू पनि यो धरतीमा आउने, देख्ने र जिने अधिकार पायौं। एक दिन उहाँका सामुन्ने हामी सबै जानुपर्छ र उहाँले उहाँको एक मात्र विघटन पुत्र अथवा तपाईँ र मेरा पापलाई पूर्ण रूपले धोएर हामीलाई पूर्ण रूपले धर्मी बनाउनु हुने र हाम्रा हृदयका सम्पूर्ण अशान्तिहरू, होपलेसपनहरू, आशाहीनताको हृदय, बोझले दाबिएको जीवनलाई लिने र हामीहरूका पाप सबैलाई हरण गरेर मुक्ति दिनुहुने एक मात्र शारीरिक रूप धारण भएर यो धरतीमा मुक्तिदाता भई आउनुहुने प्रभु येशु ख्रिस्टलाई यो धरतीमा पठाउनुभयो र उहाँ आउनुभयो र उहाँमाथि विश्वास गरेर आफू पापियौं भनेर स्वीकारेर पश्चातापी गरेर परिवर्तन हुने अथवा नयाँ जीवन पाउने हरेक व्यक्तिलाई उहाँले अनन्तको जीवन दिनुहुन्छ। आदरणीय श्रोता, मानिसको मनभित्रबाट निस्कने खराब विचारहरू, व्यभिचार, चोरी, हत्या, विषयगमन, लोभ, दुष्टपना, ठगीपन, लुच्याइपन, कुदृष्टि, निन्दा, घमण्ड, मूर्खता, यी सबै कुराहरूले मानिसलाई अशुद्ध पार्दछ। यी कुराहरू जुन ठाउँबाट आउँछ त्यो स्रोतलाई हामी येशूलाई पछ्याउनेहरू सिधै भन्छौ शैतान, दुष्ट आत्मा, जसलाई भूतात्मा डेबल्स भन्छ। यो धरतीमा रहेका विभिन्न प्रकारका आत्मा जो तपाईँ र मेरा सृष्टिकर्ता ईश्वर होइनन्, जसले तपाईँ र म माथि व्यापार गरिरहेका छन् र तिनीहरूले ह्यान्डल गरेका हुन्छन्, तिनीहरूले लागू गरेका हुन्छन्। आदरणीय श्रोता, यो रेडियोको तरंगबाट जुन यो सुसमाचारीय कार्यक्रम एकमात्र कार्यक्रम छ जसले साँचो सत्य उद्धार र मुक्ति कसरी पाउँछन्, या विश्वास गर्नुहोस् या विश्वास नगर्नुहोस्, सत्य कुरा प्रसारण गरिरहेको यो सुसमाचारीय कार्यक्रम सुनेर यहाँहरूले बुझ्दिन हुन हाम्रो तर्फबाट हामी अनुरोध गर्दछौ। संसारलाई समस्यामा फसाउने यी कुराहरू नभए हाम्रा वरिपरि यति धेरै समस्याहरू हुने नै थिएनन्। श्रोता, अब यी समस्याहरूलाई छुटकारा कसरी पाउन सकिन्छ त? सबैको मनमा यही प्रश्न घुमिरहेको छ। यसै कारण हाम्रो यो देशमा जन्म लिनुहुने भगवान गौतम बुद्धले त्यो राजदरबारको यस आरामलाई छोडेर आफ्नो एक छोरा र श्रीमतीलाई रातको समयमा सुतेकै छोडेर जानु परेको थियो। यी समस्याहरूको उपाय थाहा नपाएर यी समस्याहरू कसरी समाधान गर्न सकिन्छ भन्ने कुराले पिरोलेर यसको जवाब नपाएर घर छोड्नु परेका भगवान गौतम बुद्धले पनि अन्तिम यसको परिणाम भेटाउनु भयो। न चोर्नु, न ढाड्नु, न ठग्नु, उहाँले अष्ट सिद्धान्त, आठवटा सिद्धान्त दिनुभयो। यो सिद्धान्त गर्न सक्यौं भने श्रोता हामीले कुनै धर्म कर्म गर्नु पर्दैन। तर दुःखको कुरा छ, यो कुरा असम्भव छ। तपाईँ र मैले यो पर्फेक्ट जीवन, ईश्वरीय जीवन जिउनलाई असम्भव छ। त्यसैले प्रभु येशु ख्रिस्टले भन्नुभयो, धर्म कर्म गरेर तिमी स्वर्गैसम्म पुग्न सक्दैनौ। त्यसैले म मसीह यो धरतीमा आई तिमीहरूका पापका निम्ति मर्नु पर्यो। म मसीह हुँ, साँच्ची श्रोता, जीसस इज द क्राइस्ट, अथवा येशु मात्रै मसीह हुनुहुन्छ, अथवा पापलाई क्षमा गर्ने व्यक्ति भनिन्छ मसीह भनेर उहाँ हुनुहुन्छ। आदरणीय श्रोता, म प्रेमपूर्वक भन्दछु, येशूलाई जीवनमा निम्त्याउनुहोस् र म पनि एक पापी हुँ भनेर स्वीकार्नुहोस् र पश्चाताप गरेर येशू मसीहको नाउँमा क्षमा माग्नुहोस्। तब ईश्वरलाई मात्र ईश्वर भन्नुहोस्, ढुङ्गालाई होइन, जन्मदातालाई मात्र जन्म दिनुहुने सृष्टिकर्ता भन्नुहोस्, कुकुर बिरालोलाई होइन। ईश्वर एक हुनुहुन्छ र एक ईश्वरलाई आत्मले आराधना गरौं। श्रोता, 21औं शताब्दीमा मानिसहरूलाई आफू बस्ने पृथ्वी साँगुरो लागेर ग्रह उपग्रहमा बस्ती बसाउन सकिन्छ कि भन्ने विचार उठ्न थालेको छ र मंगल ग्रह, चन्द्रमा जस्ता ठाउँहरूमा मान्छेहरूले अब्जर्भेसन गरिरहेका छन्, अवलोकन गरिरहेका छन्। संसारमा दिनदिनै नयाँ खोज, अनुसन्धान, विकास तथा निर्माणका कामहरू भइरहेका छन्। श्रोता, यसरी मानिस हरेक दिन उन्नतिको शिखरमा चढ्दैछ। यसको दाँजोमा उसको आफ्नै चरित्र नाश भएर जिउँदो प्रेतको नमुना बन्न पुगेको छ। किन हामी मानिसहरू परमेश्वरकै स्वरूप र उहाँकै प्रतिरूपमा बनेकाहरू आज जिउँदो प्रेत किन भएका छौं त? शैतानको रूप किन लिँदैछौ? श्रोता, हाम्रा बाबु बाजेले भन्ने गर्थे, वनको बाटो नजाऊ, बाघ भालुको फेला परौला। तर आज ती हिंस्रक जनावरहरू भन्दा त घातक प्रेत, भूत, डरले भाग्नु पर्ने त्यो बाघ भालु को भएको छ? मानिस नै भएको छ। किन? आज सबैभन्दा धेरै डर मानिसले मानिसबाटै मान्नु परेको छ। यो दुष्ट आत्मा शैतानलाई नाश गर्नलाई तपाईँ मैले पवित्र आत्माको तरबार, ईश्वरको वचनको तरबार के नलिने त? तर आज ती हिंस्रक जनावर भन्दा घातक प्रेत मानिस भयो। आज एकान्त ठाउँमा जंगली हिंस्रक जनावरलाई देखेर होइन, मानिसले मानिसलाई देखेर डराउनु पर्ने भएको छ। श्रोता, यसको अर्थ मानिसको अन्तरआत्मा साह्रै भ्रष्ट भएर गएको छ। उसको विचार, भावना तथा व्यवहार पशुको भन्दा पनि अति नै नीच बन्दै गएको छ। बथानमा एउटा बाँदर बिमारी भई खाना नखाएमा सबै बाँदरहरू चिन्तित भई भोकै बस्छन्। तर मानिसले मानिसकै मुखमा लागिसकेको गाँस पनि खोसेर खाइदिन्छ। के हामी त्यो पशु पन्छी भन्दा निज भएनौ र? बिरामी भई उपचार गर्न के पैसा सरसापट वा घर घडेरी बन्दकी राखी उपचार गराउन अस्पताल गएको बिमारीको सबै पैसा अर्कोले चोरिदिन्छ, लुटिदिन्छ। आदरणीय श्रोता, कति दुःख लाग्दो कुरा छ। आज तपाईँ म हर्षले रमाउने दिनहरू छैनन्। त्यसैले आज सृष्टिकर्ता परमेश्वरले येशु प्रभुको नाउँमै दुष्ट आत्मालाई हटाउन र तपाईँ र मेरो गाउँ घरमा, तपाईँ र मेरो देशमा, महादेशमा र यो विश्वमा एउटा शान्तिको वातावरण, उद्धार र मुक्तिका साथमा दिलाउन चाहनुहुन्छ। घुँडा टेकेर स्वीकारौं, उपर खुट्टी हालेर हामी घमण्ड गर्न योग्यका छैनौं। आदरणीय श्रोता, हामी झुक्नु पर्ने बाध्यता छ। हामी सारै ईश्वरका अगाडि निज भइसकेका छौं। सांसारिक धन सम्पत्ति, मान र इज्जतको कारण मानिसले मानिसलाई नै हत्या गर्ने दाउ खोजिरहेको हुन्छ। आज आफ्नै आमालाई धन पैसाको लोभमा नदीमा बगाइदिने घटनाहरू भएका छन्। धन पैसाको लोभमा आफ्नै श्रीमतीलाई, आफ्नै साथीलाई वेश्यागमनमा बेचिदिने हामी देख्दछौ। के आज संसार साँच्ची ईश्वरका अगाडि सही छ त? एकले अर्कालाई घात गर्न घातक हतियार लिएर एकान्त ठाउँमा ढुकिरहेको हुन्छ। फेला परेमा भए भरको सामान लुटेर पनि उल्टै मारिदिन्छ। श्रोता, आज तपाईँ र मेरो चाल चलन हेरौं। हो, बाहिर हामी कोट प्यान्ट लगाएर ढाका टोपी लगाएर भाषण छाँटेका हुन्छौं, ढल्केका हुन्छौं। आदरणीय श्रोता, ज्ञानले खराबी पनि ल्याउँछ। म मेरो घर अगाडि सधैँ यताउता गरिरहेको एकजना बेलासे भन्ने भाइलाई म देख्दछु। उहाँ यति इमान्दार व्यक्ति हुनुहुन्छ, तर धेरै म पढलेखेका व्यक्तिहरूलाई पनि देख्दछु, उनीहरूको चाल पनि बुझ्दछु। आज जति हामी पढी लेखी भयौं, जति हामी अगाडि बढ्यौं, आज दुष्टताले भरिँदै गएका छौं र सामान्य व्यक्ति जसलाई ईश्वरले प्रेम गर्नुहुन्छ ती व्यक्तिहरूलाई हामीले निज ठानेका छौं। यसको मतलब हो ईश्वरलाई निज ठानेका छौं। बौला कुकुरलाई सुन्दर बालबालिकाको के मतलब? झम्फेर टोकिदिन्छ। श्रोता, यसै गरी निष्ठुर कठोर तथा पतित मानिसलाई दिन दुखीको के वास्ता? उसले त मानवताको मूल्य र मान्यतालाई सडकको धुलो बराबर ठानेको हुन्छ। कमिलालाई एक थोपा मह वा चिनी खसालिदिएमा अरू धेरैलाई बोलाएर जम्मा गरेर खान थाल्छन्। श्रोता, तर मानिसले भने आफ्नो परिवारको पनि वास्ता नगरी होटलमा बसेर फजुल खर्च गरिरहेको हुन्छ। संसार यति डरलाग्दो बनेको छ कि कतै आफ्नै घरभित्र कसैले बम पड्काइदिने त होइन? आदरणीय श्रोता, हाम्रा देशका इतिहासका पानाहरू पल्टाएर हेर्न सक्छौ। आज यो देशको राजनैतिक चालचलन हेर्न सक्छौ। बिहान खेतमा काम गर्न गएको मान्छे घुम्ती खोल्सातिर चोरको फेला पर्ने त होइन? यस्तै अनेकौं डर र त्रासले पिरोलिएको छ। श्रोता, सफलतामा कोही व्यक्ति पुग्न पाएको हुँदैन, त्यसको विफल गर्ने योजना अर्कोले रच्न सुरु गरिसकेको हुन्छ। यो दुष्टात्मा शैतानलाई कसरी हटाउने? आज यो कार्यक्रमले पढलेखलाई भन्दैन, ठूला सानालाई भन्दैन, राजा मन्त्रीलाई कुनै फरक छुट्याउँदैन। यो कार्यक्रमको सन्देशले हरेक व्यक्तिले येशु मसीहको नाउँमा एक ईश्वरको चरणमा घुँडा टेक्नै पर्छ। कि काम गर्न गएको मान्छे घुम्ती खोल्सातिर चोरको फेला पर्ने त होइन? यस्तै अनेकौं डर र त्रासले पिरोलिएको छ। श्रोता, सफलतामा कोही व्यक्ति पुग्न पाएको हुँदैन, त्यसको विफल

वान क्रिएटर गॉड। आदरणीय श्रोता, बिना ईश्वरीय शक्ति हामी केही पनि गर्न सक्दैनौ, त्यसलाई असम्भव हुने निश्चयताका साथ पनि हामी प्रयास गरिरहेका मूर्खहरू भनिन्छ। आदरणीय श्रोता, आज तपाईँ र म बीच प्रभु येशु ख्रिस्टको शिक्षा यति खाँचो छ, प्रभु येशु ख्रिस्ट हाम्रो हृदयमा बसाल्न यति खाँचो छ कि हाम्रा मालिक एक हुनुहुन्छ, सृष्टिकर्ता परम धन्यका परमेश्वर, र उहाँलाई येशुका नाउँले मात्र हामी पाउन सक्छौ। किनभने हाम्रा अगाडिको त्यो बाक्लो पापको पर्खाललाई टुप्पादेखि फेदसम्म तोडेर पवित्र परमेश्वरसँग हाम्रो पुनर्मिलाप गर्नुहुने मसीह येशु नै हुनुहुन्छ। राम्रो सिकाएर मात्र हामीले कोही मान्छेलाई स्वर्गसम्म पुर्याउन सक्दैनौ, या त म आफैले अति राम्रो गरेर स्वर्ग पुग्न सक्छौ। त्यसैले मसीह येशुको हरेक व्यक्तिको जीवनमा खाँचो छ। कुनै पास्टर होस्, कुनै पुजारी होस्, कुनै झाङ्री होस्, कुनै मन्त्री होस्, कुनै वैज्ञानिक होस्, हरेक व्यक्तिले जान अनजान रूपले पाप गर्छ, र त्यो क्षमा गर्न यो धरतीमा एकजना मात्रै व्यक्ति आए, उनको नाउँ हो येशु। त्यसैले उहाँको नामको पछाडि लाग्छ ख्रिस्ट अथवा मसीह। यसको अर्थ हुन्छ सारा धरतीका मानिसहरूका पापलाई छुटकारा गर्नलाई धरतीमा आउने स्पेसियल ईश्वरी योजनामा आउने मसीह प्रभु येशु ख्रिस्ट। त्यसैले श्रोता, परमेश्वरको जीवित वचनले कसैलाई मन पर्छ कि पर्दैन भनेर होइन, कसैले स्वीकार्छ कि स्वीकार्दैन भनेर होइन, उहाँले आज्ञा गरेर भन्नुभएको छ, मानोस् या नमानोस्, विश्वास गरोस् या नगरोस्, ईश्वरले आफ्नो व्यवस्था हाम्रो हातमा दिनुभएको छ। उहाँले यसरी भन्नुभएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र जन्मायुको पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्। श्रोता, यसको मतलब म पापी पक्कै छु, काहीँ न काहीँ भूलगल्ती भइहाल्छ, हे येशु मेरा पाप क्षमा गर्नुहोस्, किनभने तपाईँ मात्रै क्रुसमा मरेर तेस्रो दिनमा बौरी उठेर मृत्यु पछिको जीवन बताउने एक ईश्वर हुनुहुन्छ भनेर हामी स्वीकार्नै पर्छ। श्रोता, यो कुरा निस्वार्थ यो कार्यक्रमले प्रसारण गर्छ। हुन्छ आदरणीय श्रोता, यहाँहरूका बीचमा हामी एउटा उहाँको महिमाको भजन राख्नेछौ र त्यहाँपछि फेरि यहाँहरूका बीचमा उपस्थित हुन्छ।

हो हामीलाई सधैँ भलाइ गर्नेलाई त भलाइ नै गर्छौ होला, हामीलाई बुराई गर्नेलाई हामी के गर्छौं त? प्रभु येशूले अचम्मको कुरा सिकाउनु भयो, एक गालामा हाने अर्को गाला थाप, खास्टो लिनेलाई दौरा पनि दिइहाल, एक कोष लिन चाहनेलाई दुई कोष गइदेऊ, तिमीहरूलाई श्राप्नेको निम्ति प्रार्थना गर, तिमी आफैले बदला नदेऊ, बदला लिने काम मेरो हो। तपाईँ र मेरा परमेश्वर हाम्रो साथ साथमा हिँडिरहनु भएको छ, तर हामीले हाम्रो जीवनको मालिक म आफैलाई बनाएका हुन्छौ, मेरो जीवनको मालिक म मैले नगरे केही पनि हुँदैन। श्रोता, आज विश्वमा यो प्रमाणित भएको छ, म भनेर घमण्ड नगर्ने व्यक्ति, म भनेर घमण्ड नगर्ने देश आज भ्रष्ट हुनु परेको छ। हिटलरको कहानी हेरौं, जसको घमण्ड विश्वमा ईश्वरीय विरूद्धमा थियो र ईश्वरको अगाडि नराम्रोसँग घुँडा टेक्नु पर्यो भने प्रभुको अगाडि ठूला ठूला उदाहरण छन्। त्यो छोडौं र संसारलाई बिर्सौं र आफ्नो बारे सोचौं। आदरणीय श्रोता, प्रभु येशू ख्रीष्टको प्रेम तपाईँ र मेरो बीचमा अचम्मको छ र हामीहरू उहाँलाई हाम्रो जीवनमा निम्त्याउँ, संकोच नमानौ। उहाँले तपाईँ र मलाई परिवर्तन गर्न चाहनुहुन्छ, हाम्रो देश परिवर्तन, हामीहरूको जो अशान्ति हामीहरूमा भएको यो कहिल्यै माथि उक्सिन नदिने भारी, यो दुष्ट शैतानको भारीलाई येशूले दूर भगाएर हामीलाई केही गर्न चाहनुहुन्छ। श्रोता, हामीले यो स्वीकारौं। फेरि पनि हामी एउटा भजन सुनेर हामी प्रभुको आनन्द लिनेछौं र उहाँलाई महिमा गर्नेछौं।

सियाद्री श्रोता, आज मुखमा राम्रो बोली नगर्ने हामी कोही पनि छैनौ, पेटभित्र छुरी नलुकाउने कोही पनि छैनौ। यसो कल्पना गरौं त, तपाईं र म 100 को 100% सबैलाई हृदयबाट भलाई गर्दछ।

0: आदरणीय श्रोता, प्रभु येशु ख्रीष्टको प्रेम आज संसारले व्याख्या गरेर सिद्ध्याउन सकेको छैन। यदि त्यो प्रेमलाई तपाईँले आफ्नो जीवनमा निम्त्याएर आफ्नो गरुङ्गो भारी उहाँका शिरमा हालेर आफ्नो तनावपूर्ण जीवन उहाँमा दिएर आफ्नो हल्का र आशिषमय जीवन जिउन चाहनुहुन्छ भने प्रभु येशूलाई आजै मुक्तिदाता र उद्धारकर्ता भनेर जीवनमा निम्त्याउनुहोस्। यो गर्नलाई तपाईँले कुनै खसी काट्नु पर्दैन। यो येशूलाई निम्त्याउनलाई तपाईँले कुनै पनि मूल्य चुकाउनु पर्दैन। एउटा मूल्य चुकाउनु पर्छ, त्यो के हो? म पापी हुँ भनेर स्वीकार्नुहोस् र जानी नजानी मैले कहीँ न कहीँ भूल गल्ती गरे हुँला भनेर स्वीकार्नुहोस्। तब भन्नुहोस्, हे प्रभु येशू, मैले मन, वचन, कर्म र सोच विचारले पाप गरेको छु। मेरो सबै पापहरू क्षमा गरिदिनुहोस्। मेरा हृदयमा तपाईँ स्वयं बास गर्नुहोस्। जसै तपाईँ यस रीतिले आफैलाई समर्पण गर्नुहुन्छ, तब पट्यार लाग्दो लामो रातपछि आएको सुनौलो बिहानी झैं तपाईँको जीवन पनि अन्धकारबाट उज्यालोतर्फ लाग्नेछ। त्यति मात्र होइन, तपाईँको जीवन शान्ति, आनन्द र तृप्तले भरपूर हुनेछ। हाम्रो आँखामा बालुवाको सानो कण पर्यो भने आँखाबाट आँसु बगिरहन्छ। यसै गरी हामीभित्र हुने पाप चाहे धेरै होस् या थोरै किन नहोस्, हामीलाई छटपट्याएर पीड़ामा पार्छ। जब त्यो बालुवाको कण झिक्ने बित्तिकै तुरन्तै आराम भइजै। तपाईँको जीवनमा यदि यसरी छटपटी भएको छ भने येशू प्रभुलाई निम्त्याउनुहोस् र शनिबार तपाईँ छुट्टीको दिन मण्डली चर्चमा गएर प्रभु येशूको बारेमा बुझ्नुहोस् र त्यो तपाईँको जीवनको बालुवाको कण झिकेर शान्ति, आनन्द र उद्धार लिनुहोस्। हुन्छ आदरणीय श्रोता, समय बितिसकेको छ र यसै समय यहाँहरूका बीचमा आउने बाचाका साथ छुट्टिने अनुमति चाहदछु। हस्त, प्रभु येशू ख्रीष्ट तपाईँको जीवनमा आएर तपाईँको जीवनले शान्ति पाओस् र पहिलो कुरा उद्धार र मुक्ति पाओस् भन्ने कामनाका साथ बिदा हुन्छु। हस्त, नमस्कार, जय मसीह।
1: धन्यवाद पास्टर बुवालाई। आशा छ श्रोताबिन तपाईँले आजको कार्यक्रम सुनेर धेरै कुराहरू सिक्नुभयो। अझ तपाईँले यस कार्यक्रम सम्बन्धी थप जानकारी लिन चाहनुहुन्छ भने त्यसको लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ कार्यक्रम सुसमाचार सबैको लागि, र इमेल एड्रेस रहेको छ susilaprabhajan1212@yahoo.com। र सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9860-23-74-54 9860-23-74-54। हस्त श्रोताबिन, एतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता आजको कार्यक्रमबाट बिदा चाहन्छु। हस्त, नमस्कार तथा जय मसीह। प्रभु येशूले तपाईँलाई सधैँ खुसी राखुन्।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: निर्णायक कदम चाल्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 21 यहाँहरूलाई स्वागत छ। प्रसिद्ध दार्शनिक राल्फ वाल्डो इमर्सनले एकपटक भनेका थिए, तपाईले बन्ने एक मात्र व्यक्ति तपाईले निर्णय गर्नुभएको व्यक्ति हो। उनले यो पनि भनेका थिए, उत्साह सफलताको सबैभन्दा शक्तिशाली इन्जिनहरू मध्ये एक हो। जब तपाई कुनै काम गर्नुहुन्छ, आफ्नो सम्पूर्ण शक्तिले त्यसलाई गर्नुहोस्। आफ्नो सम्पूर्ण आत्मा त्यसमा लगाउनुहोस्। यसलाई आफ्नो व्यक्तित्वले छाप्नुहोस्। सक्रिय हुनुहोस्, ऊर्जावान हुनुहोस्, उत्साही र दृढ रहनुहोस् र तपाईले आफ्नो उद्देश्य पूरा गर्नुहुनेछ। उत्साह बिना कहिल्यै ठूलो केही पनि हासिल भएको छैन। आराम र आत्मसन्तुष्टि तपाईका शत्रु हुन्। सफलता तपाईको जीवनमा तब आउनेछ जब तपाई आफ्नो आराम क्षेत्रबाट बाहिर निस्कनुहुन्छ र आफ्नो सफलता प्राप्त गर्न आवश्यक पर्ने कदम चाल्नुहुन्छ। बाइबलमा एउटा रोमाञ्चक कथा छ, जहाँ एकजना मानिसले आफ्नो परिस्थितिलाई आफ्नो भाग्य निर्धारण गर्न दिन अस्वीकार गरे। उसले धेरै आक्रामक कदम चाल्यो र यसको परिणाम स्वरूप परमेश्वरले एउटा चमत्कार गर्नुभयो, जसले उनको जीवनलाई पूर्ण रूपमा परिवर्तन गर्यो। लुकाको पुस्तक 5:18। मानिसहरूले एउटा पक्षघाती मानिसलाई खाटमा ल्याए र तिनीहरूले त्यसलाई भित्र ल्याउन र उहाँको अगाडि राखिदिन खोजे। साँचो आत्मिक सफलता प्राप्त गर्न हामी प्रत्येकले चाल्नुपर्ने पहिलो कदम भनेको यीशुको आवश्यकतालाई पहिचान गर्नु हो। यीशुको बारे तपाईँ के सोच्नुहुन्छ मलाई भन्नुहोस् र म तपाईँलाई आत्मिक रूपमा कति टाढा जानुहुनेछ भनेर बताउनेछु। उहाँ हाम्रो विश्वासको जग हुनुहुन्छ, हाम्रो मुक्तिको चट्टान हुनुहुन्छ। प्रिय श्रोता, यो मानिसलाई ठूलो आवश्यकता थियो। उसलाई पक्षघात भएको थियो र उसले विश्वास गर्थ्यो कि यदि ऊ यीशुको ठाउँमा पुग्न सक्यो भने ऊ चमत्कारी रूपमा निको हुनेछ। तपाईँको बारेमा के छ? के तपाईँ विश्वास गर्नुहुन्छ कि यीशुले तपाईँको जीवनमा सामना गरिरहेका समस्याहरू पार गर्न मद्दत गर्न सक्नुहुन्छ? लुकाको पुस्तक 5:19। तर भीड़ले गर्दा त्यसलाई भित्र लैजाने केही बाटो नपाएर तिनीहरू छतमाथि चढे र तिनीहरूले झिकटी हटाएर त्यसलाई खाटै समेत यीशुको सामुन्ने ओह्रालिदिए। हामी सबैले आफ्नो लक्ष्यहरू प्राप्त गर्ने प्रयास गर्दा अवरोधहरूको सामना गर्छौं। ती अवरोधहरूलाई हामीले कसरी प्रतिक्रिया दिन्छौं भन्ने कुराले हाम्रो भविष्य निर्धारण गर्नेछ। के हामी चुनौतीहरू हाम्रो बाटोमा आउँदा लडाई त्याग्ने छनौट गर्नेछौं वा परमेश्वरले हाम्रो लागि राख्नुभएको उद्देश्य दावी गर्न आवश्यक पर्ने कुनै पनि कदम चाल्नेछौं? यीशुलाई घेरेको मानिसहरूको ठूलो भीड़को कारण यी मानिसहरू यीशु कहाँ पुग्न सकेनन्। हार मान्नुको सट्टा तिनीहरूले एउटा असाधारण योजना बनाए। पहिले तिनीहरू घरको छतमा चढे, त्यसपछि मानिसहरूले पश्चघात भएको मानिसलाई छानाबाट भएको प्वालबाट तल झारे। त्यसो गर्न तिनीहरूले पश्चघातीलाई र उसलाई बोक्न प्रयोग गरिएको खाटलाई डोरीले बाँधेको हुनुपर्छ। त्यसपछि तिनीहरूले उसलाई त्यो प्वालबाट बिस्तारै तल झारे। यसका लागि रचनात्मक सोच र साहसको मिश्रण चाहियो। के तपाईँ आफ्नो मनमा यो भइरहेको कल्पना गर्न सक्नुहुन्छ? यी सबै मानिसहरू वरिपरि भेला भए, तिनीहरूले माथि हेरे र यो मानिसलाई छानाको प्वालबाट तल झरिरहेका देखे। कतिपयले उनीहरूको आलोचना गरे होलान्, अरू सायद उनीहरूमाथि हाँसे होलान्। यी मानिसहरूलाई वास्ता थिएन, उनीहरूको ध्यान यीशुसम्म पुग्नु थियो। लुकाको पुस्तक 5:20-25। अनि उहाँले तिनीहरूको विश्वास देखेर भन्नुभयो, यी मानिस तिम्रो पाप क्षमा भयो। अनि त्यो तुरुन्तै तिनीहरूकै सामुन्ने उठ्यो र जुन खाटमा त्यो परिरहेको थियो सो उठाएर परमेश्वरको महिमा गर्दै त्यो आफ्नो घरतिर लाग्यो। यीशुले तपाईँको जीवनको लागि राख्नु भएको योजनाहरू पालना गर्न आक्रामक कदम चाल्दा चमत्कारहरू हुने आशा गर्नुहोस्। परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ। उहाँ चाहनुहुन्छ कि तपाईँको हृदयको भित्री इच्छाहरू पूरा होस्। त्यो सम्भव बनाउन निर्णायक कदमहरू चाल्नुहोस्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: आजी नेना दिगु दु निछ्या आत्मिकि ज्याजो स्पार्क माइ फेथ जुगु विश्वास के चमक हया बिउ। छिगु मसिका छुके आधारित दु जय मसी जोजलपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माइ फेथ यु जीवन या छेन श्रृंखला भाग 11 के छिसक सित न लसकुस थौ जी छित छता न्यस न्यने मास्ति हो छिगु मसिका छुके लिदसा दु छिगु मसिका उगु पक्षे हिलाउन धासा छिगु सुख दैगु ख छिगु धारणा न हिलाउने उदाहरण्य नीति गुब्ले मनुतेस थगु पिनिया ख सोया थगु पहिचान देखेगु याइ इमुगु शारीरिक रूप आकर्षक जुई बले इमी जीवने लेत आई वो सन्तुष्ट जुई तर जब इमी त छु जुई कि इमको शारीरिक रूप या त गडबडी आई इपी दुखी व निराश हुई छा दासा छिके पुनेगु बालागु वस मधुगुनी दुखी जुइफु वा छिगु ख्वाले शोकै दुगुनी छि दुखी जुइफु मेबी मनुतेस जीवन या अवस्था गथेना प्रदर्शन याई दैगु लिदसा थस मसिका देकी इपी बोने कुथी दुबले अले जाँचे पास दुईबले इपी लेताई अले इम्स जाँचे फटिचा नम्बर हयाबिल इपी नुग मछिङके सेचुने ताठे सकसित कम नम्बर वसा थ थम निराश्री अले छि सफलता गुली याक्न लिहा वे फै सफलता या त असफलता लिसे मसिकी मनु त असफल जुइबले ताउ ताक निराश रुया चुने छादासा इमगु आत्ममूल्य इमगु छु न ख सफलता असफलता यु खना याना जुई मनु तेस गुब्ले गुब्ले थगु पहिचान निर्माण याइगु मेगु छु कथ मनु तेस थ त कदर याइबले थ त बाला ताकी दैगु विचार ख तर मनुस इम इम त आलोचना याइबले थुकि इम त आत्मविश्वास शेङ्गाबी यदि झिस थगु पहिचान या त प्याछिगु ख आधारित यागु लेसा झिगु भावनात्मक अवस्था वगु परिवर्तन झिस व्यवहार याइगु तरिका व मनुतेस झित सुधाई धैगु सोया चुएक्वे हुनेगु रोलर कोस्टर छे जुइमुखो थो भावनात्मक रोलर कोस्टर जीवन शैली पाखे बचे जुइ त झिस झिमगु मसिका परमेश्वर झित ख्रिस्टे जुइ त देखा बिगुनी बालागु जगे देखिमा नापाङ्गु इहुन्ना सुङ्गु अध्यायु निगु पद्यु कैके ढाटग्लु ए जी योपी मस्त आला छिपी परमेश्वरिया सन्तान ख धका झिस सु परमेश्वर झित ख्रिस्ट यसी छु जुइ त सृष्टियाना दिगु ख उकिया आधार झिस झिगु मसिका देखि बोले झिगु शरीर शारीरिक अवस्था वैगु परिवर्तन झिस अनुभव याइगु सफलता व

0: त्यसो आलोचनात्मक भावनात्मक रूपमा सामना या फै झिगु निधि तथ्य महत्वपूर्ण धैगु परमेश्वर या निहोने झिगु अडान जक्क ख गुगु गुब्ले चिस गुगु गुब्ले हिरी मखु नाप परिप्रेक्षके हयात गुख नापाङ्गु गोरन्थी छगु अध्याय सुइगु पदके ढाट गुदु परमेश्वर छिम्द ख्रिस्ट येशु नाप मिले याना दिल वेकल झित ख्रिस्ट पाखे फुक्क ख सिके थ्विके फेका दिल ख्रिस्ट याना हे झिपी परमेश्वर नाप मिले जुई खन ख्रिस्ट झित पवित्र याना पाप मुक्त याना दिल परमेश्वर ख्रिस्ट येशु झिगु नीति बालागु ज्यायागु दु थो झिगु मसिका या जग जुई बले झिगु भावनात्मक जीवन स्थिर जुई थो झिगु व्यक्तिगत जीवने पिने या कारण बचाजक प्रभावित जुई रोमी झागु अध्यायु झिमपेङ्गु पद के धात गुदु थुक थ परमेश्वर या आत्मा या त यथे याना जुई पि मनु त फुक्क परमेश्वर या सन्तान ख थ त परमेश्वर या मचा धाका मसिकी परमेश्वर या आत्मा छिगु भावनात्मक मार्गदर्शन याके बिया दिस अले छि मेपी मनुते स ख्रिस्ट येशु लिसे स्वापु देका देकी त अले छिपी मेपी मनुते स ख्रिस्ट येशु लिसे स्वापु देक अनुभव यायगु रोलर कोस्टर जीवन न बचे जुई रोमी चागु अध्याय झिन नेगु पदके दया तगुडो थथे झिपे परमेश्वर या सन्तान खसा झिपे हक दुपी न जुल परमेश्वर या हक दुपी न ख्रिस्ट नाप पुरा हक दुपी झिपी न खत वेक नाप दुखशील धासा झिपे वेक नाप त धनी थ त परमेश्वर या मचा धका मसिके तल्य छि थथे याई बोले छिगु जीवन लसता व शान्ति जाया भने गुगु वेक लिसे या स्वापु जक्क क्याफै येशु ख्रिस्ट माध्यम झिपी लिसे सधान चुना चुनेगु अनन्त आशा दु थौया वचन निनादि गुली छि त परमेश्वर सुव्याबीमा जयमसी नेनामिपी छिम्स नकतिनी हे जक बाइबलीय प्रभावशाली शिक्षक व आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना झिगु हे नेपाल भाषा या रेडियो ज्याजो स्पार्क माई फेथ झिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जयमसी
1: म सानै उमेरमा बेचिए बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आशकै मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
2: दिदी म पनि 12 वर्षमा बेचिएँ आफन्तले नै फकाएर लगे झन्डै 10 वर्ष बिताए रोग लाग्यो निकालिए अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी सङ्गति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर कापमा पार्नु अङ्ग झिक्नु अपराध हो
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5 लाखसम्म जरिवाना हुन सक्छ वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ
3: मानव बेचबिखन अपराध हो यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ बेचबिखन हुनबाट आफू पनि जोगियौ अरूलाई पनि जोगाऊ
5: हामी सबैको एउटै आवाज मानव बेचबिखन मुक्त समाज
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: विश्व विश्वास र प्रार्थनामा जे माग्छौ त्यो तिमीले पाउनेछौ। गुड न्यूज एफएम श्रोता भेटघाट साथै डाँडाको प्रार्थना सम्बन्धी सूचना। यही मिति 2083 साल भदौ 9 गते मंगलबारको दिन बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म बालकुमारी ललितपुरको सल्लाघारी डाँडामा प्रार्थना संगति साथै भेटघाट कार्यक्रमको आयोजना गरिएको हुँदा तपाईँहरू उक्त कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ। थप जानकारीका लागि अमिता महर्जन 98411 87466 98411 87466 र गुड न्यूज एफएम प्राली नामनगर 01-4770-754 01-4770-754

के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510। र हाम्रो इमेल आईडी रहेको छ 2007@thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ।
2: आदरणीय श्रोताहरू, आज पनि हामी परमेश्वरको वचनसँगै अर्को आत्मिकी यात्रामा अघि बढ्नेछौं। अघिल्लो अध्ययनमा हामीले सिक्यौं कि हाम्रो आत्माले परमेश्वरको उपस्थितिको तृष्णा गर्नुपर्छ र परिस्थिति जस्तोसुकै भए पनि हाम्रो आशा र विश्वास परमेश्वरमा नै हुनुपर्छ।
1: हजुर, साँच्चै हो नि दाई। अनि आज म अलि अलमलमा छु दाई। केही दिनदेखि मेरो मनमा धेरै कुराहरू चाहिँ खेलिरहेका छन्। कामको ठाउँमा अन्याय भएको जस्तो लाग्छ, कसैले मेरो मेहनतको कदर नगरे जस्तो। कहिलेकाहीँ त लाग्छ जसले नराम्रो गर्छ उनीहरू नै अघि बढ़िरहेका छन्। मनमा रिस पनि आउँछ, कहिलेकाहीँ बदला पनि लिनुपर्छ कि जस्तो लाग्छ। अनि अर्को कुरा, यति धेरै तनावका बीचमा पनि परमेश्वरलाई धन्यवाद दिन पनि मन लाग्दैन। यस्तो अवस्थामा सही निर्णय कसरी गर्न सकिन्छ दाई?
2: तपाईँले उठाउनु भएको प्रश्न धेरै मानिसहरूको मनमा रहेको प्रश्न हो। हामी मध्ये धेरैले यस्तै संघर्ष भोगिरहेका हुन्छौं, तर आज हामी अध्ययन गर्ने भजनहरूले यिनै प्रश्नहरूको उत्तर दिन्छन्। आजको वचनले हामीलाई सम्झाउँछ कि परमेश्वर नै सारा सृष्टिको राजा हुनुहुन्छ, उहाँ न्यायी हुनुहुन्छ, पवित्र हुनुहुन्छ र उहाँले कहिले अन्यायलाई अन्तिम विजय हुन दिनुहुन्न।
1: त्यसो भए अन्याय हुँदा हामीले के गर्ने त
2: भाइ? हामी आफैले बदला लिनु हुँदैन, बदला लिनु परमेश्वरको अधिकार हो। हाम्रो जिम्मेवारी भनेको विश्वासका साथ उहाँसँग हिँडिरहनु हो। जब हामी उहाँमा भरोसा गर्छौं, उहाँले उचित समयमा न्याय गर्नुहुन्छ।
1: त्यसो भए रिस भन्दा विश्वास ठूलो हुनुपर्छ भन्ने कुरा हो दाई?
2: बिल्कुलै भाइ। अनि आजको अर्को सुन्दर सत्य के हो भने, आज हामी परमेश्वरका आराधक हौं। आराधना केवल शनिबार चर्चमा गाइने गीत मात्र होइन, प्रत्येक दिन प्रत्येक क्षण धन्यवादी हृदयले जिउनु पनि आराधना हो।
1: अनि दाई, धन्यवाद चाहिँ खुशीमा मात्रै दिने हो कि?
2: परमेश्वर भला हुनुहुन्छ, त्यसैले सुखमा पनि दुःखमा पनि खुशीमा सफलतामा पनि अथवा असफलतामा पनि उहाँलाई हामी धन्यवाद दिन सक्छौं, किनकि उहाँ हाम्रो गोठालो हुनुहुन्छ। असल गोठालोले आफ्ना भेडाहरूलाई कहिले एक्लो छोड्नुहुन्न।
1: दाई, अब चाहिँ मलाई एकदमै धेरै उत्सुकता लागिरहेको छ। आजको अध्ययनले चाहिँ मेरो मनका प्रश्नको उत्तर दिन्छ जस्तो मलाई चाहिँ विश्वास लागेको छ।
2: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, यसै आशाका साथमा आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययन मार्फत जीवित परमेश्वरको वचनलाई सुनौ।
3: आज हामी बाइबल अध्ययन भजन संग्रह 92 अध्यायदेखि 100 अध्यायसम्मबाट देख्न गइरहेका छौं। सबभन्दा पहिले हामी देख्नेछौ भजन 92 जुनको विषय हो विश्रामको दिनको लागि स्तुतिको गीत। यो स्तुतिको गीत हो जुनले स्वाभाविक रूपले मसीह सम्बन्धको भजनलाई मेसाइनिक सामलाई पछ्याउँछ। यसले स्तुति प्रशंसा आराधनाको बताउँछ। त्यसको लागि नै विश्राम दिन दिइएको थियो, तर यो भजनमा आराधना पृथ्वीको पवित्र स्थानसँग सम्बन्ध राख्दछ र वास्तवमा यसले त्यो दिनतिर हेर्दछ जब फेरि एकपल्ट पृथ्वीको संसारिक पवित्र स्थान यरुसलेममा स्थापित गरिनेछ र परमेश्वरका उद्धार पाएका जनहरूले त्यहाँ आराधना गर्नेछन्। आज विश्वासीहरूको आराधना अलिकता भिन्नै छ, बेग्लै खालको छ। प्रभुले सामरी स्त्रीलाई भन्नुभयो, युहन्ना 4:21-23, ए नारी, मलाई विश्वास गर, त्यो बेला आउँदैछ जब तिमीहरू नयाँ यस डाँडामा न यरुसलेममा पितालाई पुज्नेछौ, तर बेला आउँछ र अहिले हो जब सासूसँग पुज्नेहरू पितालाई आत्मा र सत्यतामा पुज्नेछन्, किनकि पिताले उहाँलाई पुज्नेहरू यस्तै चाहनुहुन्छ। आज विश्वासीहरूलाई परमेश्वरको निम्ति राज्यको पुजारी गिरी बनाइएको छ। पृथ्वीको यानी संसारिक लौकिक पवित्र स्थानमा उहाँलाई सेवा गर्न होइन, तर उहाँलाई आत्मा र सत्यतामा पूजा गर्न, आराधना गर्न। यो भजन यो महिमित नोटसँग आरम्भ हुन्छ। भजन संग्रह 92 अध्याय 1-2 पदमा भनिएको छ, परम प्रभुमा धन्यवाद दिनु र हे परम प्रधान तपाईँको स्तुति गर्नु, बिहान तपाईँको करूणाको प्रचार गर्नु र हरेक रात तपाईँको सत्यताको गुणगान गर्नु असल कुरा हो। मित्र, के तपाईँ आज असल कुरा गर्न चाहनुहुन्छ त परमप्रभुलाई धन्यवाद दिनुहोस्। अहिले नै चाहे तपाईँ जहाँसुकै हुनुहोस्, उहाँको नाउँको स्तुति प्रशंसा गाउनुहोस्। उहाँको करूणा र विश्वासयोग्यताको निम्ति तपाईँ उहाँलाई बिहानै धन्यवाद दिन सक्नुहुन्छ र बेलुका पनि धन्यवाद दिन सक्नुहुन्छ। म सधैँ उहाँलाई बिहान धन्यवाद दिन्छु। मैले यो कुराको स्वीकार गर्न पर्छ कि कहिले कहीँ म उहाँलाई रातमा धन्यवाद दिन भुल्छु, तर म उहाँलाई सधैँ बिहान धन्यवाद दिन्छु नयाँ दिन प्रदान गरिदिनु भएको निम्ति र उहाँको करूणाको निम्ति जुनले मलाई नयाँ दिनमा ल्याएको छ। रातमा जब तपाईँ विस्तारमा जानुहुन्छ तपाईँ उहाँलाई धन्यवाद दिन सक्नुहुन्छ, पूरा दिनभरि सुरक्षा गरिकन हरेक पलमा सहायता गर्नुभएको निम्ति, उहाँको करूणाको निम्ति, विश्वासयोग्यताको निम्ति धन्यवाद दिन सक्नुहुन्छ। आगे पद 6 भनिएको छ, पशु सरहको मानिसले त्यो जान्दैन न त मूर्खले त्यो बुझ्न सक्छ। तिनीहरूले परमेश्वरको करूणा र विश्वासयोग्यताको बारेमा जान्दैनन् न बुझ्न नै सक्छन्। यो हजार वर्षीय राज्य युगको भजन हो जुनले भविष्यतिर हेर्दछ, जब आराधनाको समय एकपल्ट फेरि विश्रामको दिनमा हुनेछ। म विश्रामको दिनलाई उहाँलाई आराधना गर्दिन, मतलब म विश्रामको दिनमा उहाँलाई आराधना गर्दिन, म हप्ताको पहिलो दिनमा उहाँलाई आराधना गर्दछु, किनभने मेरो प्रभु विश्रामको दिनमा मर्नुभएको थियो तर उहाँ मृत्युबाट हप्ताको पहिलो दिनमा पुनः फर्किआउनुभयो, पुनरुत्थान हुनुभयो। 8 भनिएको छ, 8 तर हे परम प्रभु तपाईँ चाहिँ सदाको निम्ति अति नै उच्च हुनुहुन्छ। अति नै उच्च चाहिँ हाम्रा परमेश्वरको लागि मिलेनियल सहर्ष वर्षीय राज्य अवधिमा उहाँको नाउँ हो। यो भजन महान सहर्ष वर्षीय राज्य सम्बन्धीको भजन हो, यानी हजार वर्षीय राज्य सम्बन्धीको भजन हो। अनि 12 भनिएको छ, धर्मात्मा चाहिँ खजुरका बोर चाहिँ लह लह हुन्छन्, तिनी लवनोनको देवता जस्तै बढ्नेछन्। खजुरको रूख विजयको चिन्ह हो अनि देवदारको रूखले चाहिँ शक्ति र गम्भीरताको बताउँछ। यो धर्मीको तस्विर हो जो परमेश्वरसँग आज पनि संगतिमा हिँडिरहेका छन्। यसपछि भजन 93 अध्यायबाट पनि देख्नेछौ। यहाँ हामी मुख्य विषय देख्छौ, निपट शुद्ध स्तुतिको सहर्ष वर्षीय राज्य सम्बन्धीको भजन, यानि निपट शुद्ध स्तुतिको हजार वर्षीय राज्य सम्बन्धीको भजन। यो संक्षिप्त भजन हो, यसमा खालि 5 मात्र छ। यो सानो भजन 92 र 94 बीच घुसारिएको छ अनि यो निपट शुद्ध स्तुतिको गीत हो, किनभने राजा शासन गरिरहनु भएको छ। यो सहर्ष वर्षीय राज्यको भजन हो र त्यो प्रभुको बताउँछ जो यो पृथ्वीमा महिमित रूपमा शासन गर्न आउनु भएको छ। 93 अध्याय 1 भनिएको छ, परम प्रभुले राज्य गर्नुहुन्छ, उहाँ महामहिमाले पहिरिनु भएको छ, परम प्रभु पहिरिनु भएको छ, उहाँले सामर्थ्यको पटुक्का लाउनु भएको छ, संसार पनि सार्न नसक्ने गरी स्थिर गरिएको छ। परमप्रभु राज्य गर्नुहुन्छ, उहाँ चाहिँ प्रभु येशु हुनुहुन्छ, उहाँ महामहिमाले पहिरिनु भएको छ। यो त्यो भजन हो जुनसँग खास अर्थ छ जब उहाँ यो पृथ्वीमा फेरि शासन गर्न आउनुहुन्छ, सम्पूर्ण विद्रोही विरोधहरूको खत्म गर्नुहुन्छ। तीन पदमा भनिएको छ, हे परम प्रभु, बाढ़हरू बढ़ेर आएका छन्, बाढ़हरूले आफ्ना स्वर बढ़ाएका छन्, बाढ़हरूले आफ्ना ढाल बढ़ाएका छन्। पापको बाढ़को ज्वारबाट पूरा भइसकेको छ, शैतानको शिर कुचाइसकिएको छ। अनि चार पाँच पदमा भनिएको छ, धेरै नदीहरूको आवाज भन्दा, समुद्रको शक्तिशाली तरंगहरू भन्दा पनि उच्चमा रहनुहुने परम प्रभु प्रतापी हुनुहुन्छ, तपाईंका साक्षी वचनहरू साँच्चै पक्का छन्। हे परम प्रभु, पवित्रता नै तपाईंको भवनको निम्ति सदा सर्वदाको लागि सुहाउँछ। ओ यो आनन्द हर्षको कस्तो अद्भुत समय हुनेछ। यसपछि भजन 94 अध्याय पनि देख्नेछौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ दुष्टहरूको विरूद्ध हस्तक्षेप गर्न परमेश्वरमा पुकार। भजन संग्रह 94-100 अध्यायले भजनहरूको त्यो मालाको सिरिजको निर्माण गर्दछ जुनले क्रमिक कथाको बताउँछ। यी सात महिमित भजनहरू राज्यका गीतहरू हो जुन मसीको शासनको उत्सव मनाइरहेका छन्। तिनीहरू प्रभु येशु ख्रीष्टको प्रकाश हो र महाक्लेश पश्चात र त्यस अवधिमा मानिसमाथि आउने सम्पूर्ण कष्टहरूपछि पृथ्वीमा उहाँको शासनको प्रकाश हो। मित्र, भजन 94 अध्याय चाहिँ दुष्टको विरूद्ध धार्मिकतामा हस्तक्षेप गर्न परमेश्वरमाथि पुकार हो। यो सहर्ष वर्षीय राज्य युग आउनुभन्दा पहिलेको, यानि हजार वर्षीय राज्य युग आउनुभन्दा पहिले त्यस महाक्लेशको अवधिमा बाँकी रहेका ईश्वरीय भक्तजनहरूबाटको, रेमनेन्टहरूबाटको पुकार हो। भजन संग्रह 94:1 भनिएको छ, हे बदला लिनुहुने परम प्रभु परमेश्वर, हे बदला लिनुहुने परमेश्वर, चम्कनुहोस्। मित्र, धेरै मानिसहरू भन्दछन् कि ओ यदि प्रभु आउनु भए, उहाँ आइरहनु भएको छ, तर उहाँ आफ्नै निर्धारित समयमा आउन गइरहनु भएको छ, तपाई र मेरो निर्धारित समयमा होइन। जब उहाँ आउनुहुन्छ हामीलाई कष्ट दुःख दिने सबै कुराको ठिकठाक गर्नुहुनेछ। वर्तमानमा उहाँले खालि यही भन्नुहुन्छ, मेरो हात समात र विश्वासमा हिँड। बदला लिने काम उहाँको हो, उहाँले बदला लिनुहुने हुनुहुनेछ, मतलब उहाँले त्यो बदला लिनुहुनेछ। परमेश्वरले हरेक कुराको ठिकठाक गर्नुहुनेछ। त्यहाँ धेरै कुराहरू छन् जुनको सिधाई गर्न सुझ्याउन पनि आवश्यक छ, र जब उहाँ पृथ्वीमा शक्तिमा र महामहिमामा आउनुहुनेछ, उहाँले हरेक कुरा ठिकठाक गर्नुहुनेछ। उही समयमा हामी आफैले बदला लिनु हुँदैन, ती मामलाहरू उहाँमा फर्काइदिनुहोस्। 8-9 पदमा भनिएको छ, ए मानिसहरूमा पशु जस्ता हो विचार गर, ए मूर्ख हो तिमीहरू कहिले बुद्धिमान हुन्छौ, कि कान दिनले सुन्नुहुन्न र कि आँखा सृजनाले देख्नुहुन्न र। एकपल्ट परमेश्वर मूर्ख मानिससँग बोलिरहनु भएको छ। परमेश्वर आत्मा हुनुहुन्छ, हामीसँग जस्तो उहाँसँग कानहरू छैन तर उहाँले सुन्नुहुन्छ, अनि हामीसँग जस्तो उहाँसँग आँखाहरू छैनन् तर पनि उहाँले देख्नुहुन्छ। यहाँ पृथ्वीमा पापी यो सोच्ने देखिन्छ कि ऊ पापसँग बिना दण्ड उम्किरहेको छ। मित्र, परमेश्वर देख्नुहुन्छ, परमेश्वर सुन्नुहुन्छ र उहाँले ती हरेक कुराको रेकर्ड गर्नुहुन्छ जुन मानिसले गर्दछ। मेरो मित्र, तपाईँको पापको निम्ति खालि दुई स्थानहरू छ, या त ती पापहरू ख्रिस्टमा छन् या ती पापहरू तपाईँ आफैमाथि छ। यदि ती पापहरू ख्रिस्टमा छन् भने दण्ड पार भइसकेको छ, यदि ती पापहरू ख्रिस्टमा छैनन् भने त्यो तपाईँमा छ भने र तपाईले भविष्यमा खालि दण्डको मात्र आशा गर्न सक्नुहुन्छ। ख्रिष्टमा हुनेहरू उहाँसँगै जीवनको महिमित आशा छ जुन भविष्यमा छ। मेरो मित्र, यदि तपाई अझसम्म ख्रिष्टमा आउनु भएको छैन भने तपाई कुनै दिन ख्रिष्टको सामने दण्डमा उभिनु पर्नेछ। अनि 18 पदमा भनिएको छ, जब मैले भने मेरा खुट्टा चेप्लन्छ, तपाईँको कृपाले मलाई थामियो हे परम प्रभु। भजनकार भन्छन्, म चिप्लने थिए तर परमेश्वरले मलाई थाम्नुभयो। यसपछि भजन 23 पदमा भनिएको छ, औ उहाँले तिनीहरूमाथि नै तिनीहरूका अधर्म ल्याउनु भएको छ र उहाँले तिनीहरूलाई तिनीहरूकै दुष्टतामा खतम पार्नुहुनेछ। हाम्रा परमप्रभु परमेश्वरले तिनीहरूलाई खतम गर्नुहुनेछ। यो भजन परमेश्वरले प्रार्थनाको सुन्नुभयो र दुष्टलाई दण्ड दिनुहुनेछ भन्ने कुरामा पूर्ण भरोसासँग अन्त हुन्छ। त्यसपछि भजन संग्रह 95-99 अध्यायबाट देख्नेछौ। यहाँ हामी देख्छौ आनन्द हर्षका गीतहरू। भजन 95 स्तुतिको आनन्दित हर्षित भजन हो। भनिएको छ 95:1-3 पदमा, आओ परमप्रभुको निम्ति हामी गाउँ, हाम्रा उद्धारको चट्टानको निम्ति जय जयकार गरौं, धन्यवाद गर्दै उहाँको सामने आऊ, भजन गाउँदै उहाँको जय जयकार गरौं, किनकि परमप्रभु महान परमेश्वर हुनुहुन्छ र सारा देवहरूमाथिका महान राजा। त्यसपछि उहाँलाई सृष्टिकर्ताको रूपमा आराधना गरिएको छ। 4-6 उहाँकै भजन हो। भनिएको छ 95:1-3 पदमा, आओ परमप्रभुको निम्ति हामी गाउँ, हाम्रा उद्धारको चट्टानको निम्ति जय जयकार

छन्। पहाड़का चुचुराहरू पनि उहाँकै हुन्, समुद्र उहाँकै हो, औ त्यो उहाँले नै बनाउनु भएको हो। सुक्खा जमिन उहाँकै हातद्वारा बनिएको हो। आओ दण्डवत गरौं र नेहुर्यौं हाम्रा सृष्टिकर्ता परम प्रभुकै सामु घोड़ा टेकौं। त्यसपछि भजन 96 अध्यायतिर देख्नेछौ। यो अर्को स्तुतिको सुन्दर भजन हो, जब प्रभु जो येशु ख्रिष्ट हुनुहुन्छ सम्पूर्ण पृथ्वीमाथि शासन गर्नुहुनेछ। 96 अध्याय 1 पदमा भनिएको छ, परमेश्वरको निम्ति एउटा नयाँ भजन गाऊ, हे सारा पृथ्वी परम प्रभुको निम्ति गाऊ। अमित्र, हामीले पहिले नै नयाँ भजन गीत देखिसकेका छौं, जुन छुटकाराको उद्धारको गीत हो। प्रकाशको पुस्तकले भन्छ कि हामी यसको गाउनेछौ। त्यसपछि यहाँ हामी देख्छौ प्रतिमा पूजाको उल्लेख, पद 4 र 5 भनिएको छ, किनकि परमप्रभु महान हुनुहुन्छ, उच्च प्रशंसा गरिने योग्यको हुनुहुन्छ, सारा देवहरूभन्दा बढ़ी उहाँकै डर राख्नुपर्छ, किनकि मानिसहरूका सारा देवहरू केवल मूर्ति मात्र हुन्, तर परमप्रभुले त स्वर्ग सृष्टि गर्नुभयो, उहाँको सामने आदर र महिमामा छन्, शक्ति र सुन्दरता उहाँको पवित्र ठाउँमा छन्। मित्र, प्रतिमा पूजा यहाँ उल्लेख गरिएको छ किनभने ख्रिष्टको सहर्ष वर्षीय राज्यले सारा प्रतिमाहरूको अन्त गर्नेछ। अनि पद 7 भनिएको छ, हे विभिन्न जातिका मानिस हो, परमप्रभुलाई नै महिमा र शक्ति देऊ। प्रभु येशु ख्रिष्टले अगमबाड़ीको पूरा गर्नुहुनेछ, प्रतिमा पूजाको अन्त गर्नुहुनेछ र शैतानलाई नष्ट गर्नुहुनेछ, तब सारा सृष्टिहरू आनन्द गर्नेछन्। त्यसपछि 97 अध्यायतिर लागौं, यो पनि 96 अध्याय जस्तै उही सन्देश हो, किनभने यसको सन्देश हो पृथ्वी आनन्द गरोस् किनकि परमप्रभु आउनु भएको छ। 97 अध्याय 1 पदमा भनिएको छ, परमेश्वरले राज्य गर्नुहुनेछ, पृथ्वी रमाओस्, दीप पूज्य पनि खुशी हौं। यहाँ उल्लेखित देवहरू चाहिँ स्वर्गीय दूतहरूमा अनुवाद हुनुपर्छ। त्यसपछि 98 अध्यायतिर पनि लागौं, यो नयाँ गीतको दोस्रो स्टेन्जा हो, पंक्ति हो, 98 अध्याय 1 पदमा भनिएको छ, 98 अध्याय 1 पदमा, परम प्रभुको निम्ति एउटा नयाँ भजन गाऊ, किनकि उहाँले अचम्म अचम्मका काम गर्नुभएको छ, उहाँको दाहिने बाहुली र उहाँको पवित्र पाखुराले उद्धार गरेका छन्। त्यसपछि 99 अध्यायतिर पनि लागौं, यो चाहिँ राजाको निम्ति गीत हो, जसको सिंहासन कृपा र अनुग्रहको सिंहासन हो। भजन संग्रह 99:1 पदमा भनिएको छ, परम प्रभुले राज्य गर्नुहुन्छ, मानिसहरू थरथर कामुन्, वा करूबहरूमाथि विराजमान हुनुहुन्छ, पृथ्वी हल्लियोस्। यो परमेश्वरको स्तुति प्रशंसाको अर्को महान भजन हो। यदि तपाईले परमेश्वरलाई स्तुति प्रशंसा गर्ने आदत बसाल्नु भएको छैन भने तपाईले यसको आदत बसाल्नुहोस्। यदि तपाईँ स्वर्गमा गइरहनु भएको छ भने तपाईले अहिलेदेखि नै यसको अभ्यास गर्न थाल्नुहोस्, किनभने तपाईँ त्यहाँ स्वर्गमा उहाँलाई स्तुति प्रशंसा गर्ने काममा धेरै समय बिताउन गइरहनु भएको छ। त्यसकारण यसको अभ्यास गर्ने असल ठाउँ नै यहाँ हो। अमित्र, हामी त्यस्तो भजनमा आइरहेका छौं जुनले भन्छ परम प्रभु भला हुनुहुन्छ, उद्धार पाएकाहरूले त्यसै भनुन्, जसलाई उहाँले शत्रुहरूको हातबाट छुटकारा दिनुभयो। भजन भविष्यतिर हेर्दछन्, जब हामी उहाँलाई 1000 वर्षीय राज्य अवधिमा, सहस्र वर्षीय राज्य अवधिमा स्तुति प्रशंसा गर्नेछौ। अहिलेसम्म सहस्र वर्षीय राज्य यानि 1000 वर्षीय राज्य युग आएको छैन, तर यसको मतलब यो होइन कि हामीले अहिले उहाँको स्तुति प्रशंसा गर्नु पर्दैन। तपाईलाई थाहा छ कि किन हामी उहाँको स्तुति प्रशंसा गर्नुपर्छ भन्दा, उहाँ अद्भुत विश्वासयोग्य हुनुहुन्छ र उहाँको करूणा सदाको निम्ति छ। उहाँ सधैँ मेरो निम्ति असल हुनुहुनेछ र उहाँ सधैँ तपाईँ प्रति असल हुनुहुनेछ। के यो अद्भुत कुरा होइन र? त्यसपछि झट्टै 100 भजनतिर पनि लागौं, यो उहाँको स्तुति प्रशंसाको कोरस हो। मित्र, यो त्यो भजनहरूको सुन्दर सानो झुप्पा मालाको अन्तिम सुन्दर अध्याय हो, जुन भजन 94 देखि आरम्भ भएथ्यो र यो भजनसँग अन्त हुँदछ।

0: खण्डमा हामीले उहाँलाई राजाको रूपमा देखिसकेका छौं। परमप्रभु राजा हुनुहुन्छ। भजन संग्रह 93:1 पदमा हामीले देख्यौ, परमप्रभुले राज्य गर्नुहुन्छ, उहाँ महामहिमाले पहिरिनु भएको छ। यस कथनले भविष्यको र त्यो समयको बताउँछ जब प्रभु फेरि पृथ्वीमा आउनुहुनेछ। सर्वप्रथममा उहाँ पृथ्वीमा आउनुहुँदा उहाँ महामहिमा ऐश्वर्यमा आउनु भएन, उहाँ नम्र दिन मानव चोलामा आउनुभयो। तर उहाँ अर्कोपल्ट पृथ्वीमा महामहिमाले पहिरिनु भएर आउनुहुनेछ। अनि भजन संग्रह 94:1 यो भन्दै आरम्भ हुन्छ, बदला लिनुहुने हे परमेश्वर। जब प्रभु पृथ्वीमा फेरि दोस्रो पल्ट आउनुहुनेछ, उहाँले हरेक मामला सोझ्याउनुहुनेछ, ठिकठाक गर्नुहुनेछ। हामीले यो गर्न सकेनौं किनभने हामी प्रतिशोधी हुने थियौं। परमप्रभु त्यस तरिकामा शासन गर्नु हुने छैन, वा न्यायसंगत रूपमा यसको सम्हाल्नुहुनेछ, तर प्रतिशोधी बन्नुहुने छैन। त्यसपछि भजन 95 यसरी आरम्भ हुन्छ, आओ हामी परमप्रभुको निम्ति गाउँ, हाम्रा उद्धारको चट्टानको निम्ति जय जयकार गरौं। यसपछि भजन 96 यसरी आरम्भ हुन्छ, परमेश्वरको निम्ति एउटा नयाँ भजन गाऊ, हे सारा पृथ्वीका मानिस हो परमप्रभुको निम्ति गाऊ। त्यसपछि भजन 97 यसरी आरम्भ हुन्छ, परमेश्वरले राज्य गर्नुहुनेछ पृथ्वी र माउस। अनि भजन संग्रह 98 यसरी आरम्भ हुन्छ, परमप्रभुको निम्ति एउटा नयाँ भजन गाऊ किनकि उहाँले अचम्मका कामहरू गर्नुभएको छ। त्यसपछि 99 भजन यसरी आरम्भ हुन्छ, परमप्रभुले राज्य गर्नुहुन्छ, मानिसहरू थरथर कामन। अहिले हामी भजन संग्रह 100 आएका छौं। यो त्यो सिरिज यानि मालाको समाप्तमा हालेलुयाको कोरस हो, यो महिमित कोरस हो। 100:1-2 पदमा भनिएको छ, हे सारा पृथ्वीका मानिस हो, परमप्रभुको जय जयकार मनाऊ, आनन्द साथ परमप्रभुको सेवा गर, भजन गाएर उहाँको सामने आओ। एकपल्ट म यो तथ्यमा जोड़ दिन चाहन्छु कि परमेश्वर उहाँको सामने तपाई निराशाको मोड़ लिएर आराधना गरेको चाहनुहुन्न। त्यहाँ त्यस्ता समयहरू हुन्छन् कि हामी विभिन्न समस्याको कारण निराश हुन्छौ, या हामी परमेश्वरका पश्चातमा आउँछौ उहाँको क्षमाको बिन्ती गर्दै। हामी आफैलाई उहाँका सुम्पिदिन्छौ, तर त्यो कुनै पनि आराधना होइन। तपाईँ परमेश्वरलाई त्यस बेला आराधना गर्नुहुन्छ जब तपाईँ उहाँलाई स्तुति गर्न आउनुहुन्छ, वा तपाईँ खुशी भएको चाहनुहुन्छ, उहाँ आफ्ना हरेक जनहरू खुशी भएको चाहनुहुन्छ। त्यहाँ त्यो समय आउनेछ, सारा पृथ्वी यो गाउन योग्य हुनेछन्, पृथ्वी आनन्द हर्ष गरोस् किनकि परमप्रभु आउनु भएको छ। अनि 2 पदमा भनिएको छ, आनन्द साथ परमप्रभुको सेवा गर, भजन गाएर उहाँको सामने जाओ। यो स्तुतिको अद्भुत भजन हो, उहाँको स्तुति प्रशंसा गर्ने, आराधना गर्ने र उहाँको महिमा गर्ने। मित्र, हामीले उहाँलाई धेरै स्तुति प्रशंसा गर्नुपर्छ, आराधना गर्नुपर्छ, महिमा गर्नुपर्छ, हामी उहाँका हर्ष र आनन्द साथ आउनुपर्छ। 3 पदमा भनिएको छ, परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान, उहाँले नै हामीलाई बनाउनु भएको हो र हामी उहाँकै हौ, हामी उहाँका प्रजा र उहाँका खर्कका भेडाहरू हौ। त्यहाँ धेरै मानिसहरू छन् जसलाई थाहा छैन कि परमप्रभु नै परमेश्वर हुनुहुन्छ, उहाँ नै महान परमेश्वर हुनुहुन्छ। अरू त के, धेरै क्रिस्चियनहरू पनि यसको जानकारीबाट वञ्चित छन्। प्राचीन मण्डलीमा जब सतावट खेदो शुरू भयो र प्रेरितहरू यरूशलेम मण्डलीमा फर्किआएर त्यहाँका विश्वासीहरूलाई सम्पूर्ण रिपोर्ट दिए, तिनीहरूको रिपोर्टले मण्डलीका विश्वासीहरूलाई प्रार्थना गर्न प्रेरित गर्यो र तिनीहरू यो भन्दै प्रार्थना गर्न आरम्भ गरे, प्रेरित 4:24 पदमा, प्रभु परमेश्वर हुनुहुन्छ। कसैले भन्ला, यो भन्न त सजिलो छ, हा निश्चय नै, तर प्रश्न हो के तपाईँ आज वास्तवमा यसको विश्वास गर्नुहुन्छ? त्यहाँ धेरै क्रिस्चियनहरू छन् जो यसको अभिनय गर्छन्, मतलब यस प्रकारको अभिनय गर्छन्, यस्तो काम गर्छन् मानव परमेश्वर छँदै छैन वा उहाँ परमेश्वर हुनु नै हुन्न। यहाँ 3 पदको 2 खण्डमा भनिएको छ, उहाँले नै हामीलाई बनाउनु भएको हो, परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, हामीले उहाँलाई आराधना गर्नुपर्छ किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँले यो विश्वको बनाउनु भयो। हामी उहाँलाई सृष्टिकर्ताको रूपमा मात्र आराधना स्तुति गर्दैनौ, तर हामी उहाँका प्रजाहरू हौं र हामी उहाँका खर्कका भेडाहरू हौं। तपाईँ कसरी भेडा बन्न सक्नुहुन्छ? तपाईँ उद्धार पाउनै पर्छ यसको निम्ति। यो नै यहाँ मुद्दामा जहाँ गोठाला भेडाको निम्ति मर्नुभयो, भेडा गोठालाको निम्ति मरेन। यस भजनमा कुन भेडाको बारेमा कुरा गरिएको छ? भेडाहरू इसरायलहरू हुन्, परमप्रभु तिनीहरूको पनि गोठाला हुनुहुन्छ। प्रभु येशूले तिनीहरूलाई भन्नुभयो कि उहाँसँग अरू भेडा पनि छ जुन इसरायलको बथानबाटको थिएनन्। युहन्ना 10:14-16 उहाँ भन्नुहुन्छ, म असल गोठाला हुँ, यसर्थ म आफ्नो जातिलाई चिन्छु औ आफ्नो जातिले मलाई चिन्छ, जसरी पिताले मलाई चिन्नुहुन्छ म पितालाई चिन्छु, औ भेडाहरूका लागि आफ्नो प्राण अर्पण गर्छु। मेरा अरू भेडाहरू छन् जो यस गोठका होइनन्, तिनीहरूलाई पनि मैले ल्याउनु परेको छ र तिनीहरूले मेरो स्वर सुन्नेछन्, औ तिनीहरू एकै बगाल र एकै गोठालाका हुनेछन्। परमप्रभु इसरायलको गोठाला हुनुहुन्छ अनि उहाँ तपाईँ र मेरो निम्ति पनि गोठाला हुनुहुन्छ यदि हामी उहाँको हौं भने। अनि 4 भनिएको छ, धन्यवाद साथ उहाँका मूल ढोकाभित्र र प्रशंसा गर्दै उहाँको चोकभित्र पस्छ, उहाँलाई धन्यवाद चढ़ाऊ र उहाँको नाउँलाई धन्यको भन। यही नै तरिकामा परमेश्वर तपाईँ र मलाई उहाँको उपस्थितिमा आएको चाहनुहुन्छ। पद 5 भनिएको छ, किनभने परमप्रभु भलो हुनुहुन्छ, उहाँको कृपा सधैँभरि र उहाँको सत्यता पुस्तौंसम्म स्थिर रहन्छ। मलाई थाहा छैन कि तपाईँ को हुनुहुन्छ, तपाईँ कहाँ हुनुहुन्छ, तर म जान्दछु कि परमेश्वर तपाईँको निम्ति भला हुनुहुन्छ र उहाँ मेरो निम्ति पनि भला हुनुभएको छ र हुनुहुन्छ। ओ उहाँ कति भला हुनुहुन्छ, उहाँको कृपा र उहाँको सत्यता पुस्तौंसम्म स्थिरता रहन्छ। ओ यो कस्तो भजन छ। परमेश्वर आफ्नो वचन अध्ययनमा हरेकलाई आशिष दिउन्।
1: दयाजुको अधीनले मेरो सोच्ने परिवर्तन गरिदियो। म समस्याबाट भाग्ने वा रिस फाल्ने उपाय खोजिरहेको थिएँ, तर आज मैले बुझे कि न्याय गर्ने काम चाहिँ मेरो होइन तर परमेश्वरको।
2: आज हामीले सिक्यौं कि परमेश्वर सधैँ धर्मी हुनुहुन्छ। मानिसहरूले गलत निर्णय गर्न सक्छन्, तर परमेश्वरको निर्णय कहिले गलत हुँदैन। त्यसैले हामीले आफ्ना हातले बदला लिनु खोज्नु हुँदैन, विश्वासका साथ उहाँलाई सुम्पिनुपर्छ।
1: अनि अर्को कुरा पनि मेरो हृदयमा बस्यो दाई, हामी धेरै पटक त धन्यवाद भन्ने बिर्सिरहेका हुने रहेछौ नि। परिस्थिति राम्रो भए मात्र धन्यवाद दिनुपर्छ भन्ने सोच चाहिँ हाम्रो गलत रहेछ।
2: तर आजको वचनले हामीलाई के सिकायो? परम प्रभुको प्रशंसा गर्नु असल कुरा हो। प्रत्येक बिहान उहाँको करूणा सम्झनु र प्रत्येक रात उहाँको विश्वास योग्यताको गवाही दिनु हाम्रो जीवनको शैली हुनुपर्छ। धन्यवाद एउटा भावना मात्र होइन, विश्वासको निर्णय पनि हो।
1: साँच्चै नै दाई, अनि गोठालोले आफ्ना भेडाहरूलाई बाटो देखाउँछन्, जोगाउँछन् र सुरक्षित राख्छन्। त्यसैले अब हामी पनि आफ्नै बुद्धिमा होइन तर उहाँको अगुवाईमा चाहिँ हिँड्न चाहना गर्नुपर्छ।
2: त्यही नै आजको अध्ययनको सार हो। हामी आज परमेश्वरका आराधक हौं। हाम्रो जीवन, हाम्रो बोली, हाम्रो निर्णय र हाम्रो व्यवहारले पनि आराधना गर्न सक्छ। जब हामी धन्यवादी हृदयले जिउँछौ, विश्वासका साथ उहाँलाई पछ्याउँछौ र न्याय उहाँकै हातमा छोड्छौ, तब हाम्रो जीवन उहाँको महिमाको साक्षी बन्छ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौं र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707
3: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। स्वागत छ श्रोता साथीहरू नयाँ आशा रेडियो कार्यक्रमको आजको यो अंशमा। खराबीको अनुकरण नगरी भलाई र भाइचाराको पथमा अघि लम्की परमेश्वरको प्रेमको गवाही दिँदै शान्ति र सद्भावको प्रेमिलो आवाज खन्काउँदै निराशाको क्षणमा आशाको संचार प्रवाहित गर्ने हाम्रो प्रयासलाई अगाडि बढाऊ सधैँ झैं यो आत्मिक भजनद्वारा।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोता मित्रहरू, परमप्रभु परमेश्वर येशुख्रिस्टको नाउँमा यहाँहरू सम्पूर्णलाई जय मसीह। मित्रहरू, नयाँ आशा रेडियो कार्यक्रमलाई सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई हृदयदेखि नै हार्दिक धन्यवाद। र यदि धर्मशास्त्र सम्बन्धी तपाईँहरूमा कुनै पनि प्रश्नहरू छन् भने निसंकोच हामीलाई लेखेर पठाउन सक्नुहुन्छ। श्रोताहरू, सदाझैं आजको हाम्रो चर्चाको विषय रहेको छ कि हामी इसाई भक्तहरू सम्बन्धित सरकारको अधीनमा रहनुपर्छ वा रहनु हुँदैन। यो प्रश्न हामीहरू बीच निकै चर्चा पाउने प्रश्न मध्ये एक हो। आउनुहोस्, यति महत्वपूर्ण विषयमा चर्चा गर्नु अगाडि र विशेष गरी यसबारे धर्मशास्त्री शिक्षा के रहेको छ, हामी वचनबाटै यसलाई निहालेर चर्चा गर्नेछौ। आजको अध्याय सुरु गर्नु अगाडि आउनुहोस्, परमेश्वरबाट विन्ती चढाउँ। हे हाम्रा पिता, जो स्वर्गमा विराजमान हुनुहुन्छ, हामी तपाईँलाई हृदयदेखि नै धन्यवाद चढाउँछौ, किनकि तपाईँले हामीलाई यस संसारमा रहँदा बस्दा के गर्नुहुन्छ के गर्नु हुँदैन भनेर जुन यावत कुराहरू तपाईँको पवित्र वचन मार्फत हामीलाई जानकारी दिनुभएको छ, हामी त्यसको लागि धन्यवाद दिन चाहन्छौ। र कतिपय अवस्थामा प्रभु हामीले त्यसको अवज्ञा गर्छौँ, हामीलाई क्षमा गर्नुहोस्। र जसरी हाम्रो आफ्नो जीवनयापन गर्नुपर्ने हो र जसरी हामीले जीवनयापन गर्दाखेरि तपाईँको गवाही हुन्छ, हामीलाई त्यो अनुभव बाँच्नलाई सहायता गर्नुहोस्। येशूको नाममा आमेन। मित्रहरू, हरेक व्यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्। परमेश्वरबाट आएको अधिकार बाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन् ती परमेश्वरबाटै नियुक्ति भएका छन्। यसकारण प्रशासकहरूका विरूद्धमा खड़ा हुनुले परमेश्वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ। जस जसले विरोध गर्छन् तिनीहरूले दण्डको आज्ञा पाउनेछन्, किनभने सुकर्मको निम्ति होइन कुकर्मको निम्ति शासकहरूको डर मानेको छ। के तिमी प्रशासकहरूको डरमा रहन चाहदैन? त्यसो भए असल काम गर र तिमीलाई तिनीबाट प्रशंसा मिल्नेछ, किनकि तिम्रो भलाइका निम्ति नै तिनीहरू परमेश्वरका सेवक हुन्। तर तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरबार त्यसै भिर्दैन। खराब काम गर्ने माथि परमेश्वरको दण्ड ल्याउने तिनी परमेश्वरका सेवक हुन्। यसकारण परमेश्वरको दण्डबाट बस्नलाई मात्र होइन, विवेकका निम्ति पनि तिमी तिनको अधीनमा रहनुपर्छ। श्रोताहरू, असल ख्रिस्टियनले म परमेश्वरलाई मान्छु तर सरकारको अधीनमा रहन्न भन्छ भने त्यो झुटो। दुष्टतालाई दण्डित गर्न र असल काम गर्नेहरूलाई प्रोत्साहन दिनलाई परमेश्वरले शासक र शासन व्यवस्थाको प्रावधान राखिदिनु भएको छ। सबै मानिसहरूलाई नै अधीनमा रहनु अनिवार्य हो। हामी आत्मिक रीतिले स्वर्गीय नागरिक भए पनि यो संसारको बसाईमा परमेश्वरले हाम्रो निम्ति सुशासन राखिदिनु भएको छ। संसारको शासकको अधीनमा नबस्ने मानिसले परमेश्वरको व्यवस्थालाई तिरस्कार गरेको हुन्छ। दण्ड असल काम गर्नेहरूको निम्ति होइन, त्यो दुष्ट कार्यमा चल्नेहरूको निम्ति हो। तर तपाईँले एउटा शर्तमा सरकारको कानूनमा नमान्न छुट्छ, त्यो हो जब संसारको कानून परमेश्वरको वचनसँग बाँझ्ने काम गर्छ। यस अर्थमा राज्यका कानूनको पालना गर्ने कुरा चाहिँ सर्तपूर्ण छ। मण्डलीले सिकाउँदै आएको परमेश्वरको वचन धर्मशास्त्रसँग बाँझिएको खण्डमा मान्ने पर्ने बाध्यता ख्रिस्टियनहरूले नै छ, तर राज्यका शासकहरूको अधीनमा भने बस्नै पर्छ। जसरी राज्यको कानून पालना नगर्नु कानून रीतिले पाप मानिन्छ, त्यसरी नै परमेश्वरको वचन नमान्नु पनि पाप हो। त्यसकारण हामीले क्षण गर्नुपर्ने हुन्छ। केही उदाहरणहरू हामी तल धर्मशास्त्रबाट हेर्नेछौ। पहिलो उदाहरण रहेको छ दानिएल र उनका तीन साथीहरू। नबुकदनेजर राजाले बनाएको त्यो 30 मिटर अग्लो र 3 मिटर चौडा भएको सुनको प्रतिमालाई ढोग्न देशभरका मानिसहरूलाई आह्वान गरिएको थियो। दुरा नामको त्यो ठूलो मैदान सबै मानिसहरूले खचाखच भरिएको थियो। ठूलो संगीतको धुन बज्न साथ सबै मानिसहरूले त्यो अग्लो सुनको प्रतिमालाई घोप्टिएर ठोक गरे। तर दानियलका तीन मित्रहरू आफ्नो जीवन गुमाउन तयार भए, तर उनीहरूले प्रतिमालाई ढोक्न मानेन। परिणामस्वरूप आगोको भट्टीबाट भएर जानु पर्यो। यसै क्रममा दानियल तीनको 16-18 पदमा यसरी लेखेको छ, शद्रक मेषक र अभेन्द्रगोले राजालाई भने, हे महाराज, यस कुरामा हामीले हजुरलाई जवाफ दिनु केही खाँचो छ। हामीले तन्केको आगोको भट्टीबाट बचाउन सक्नुहुने कोही ईश्वर हुनुहुन्छ भने हामीले सेवा गरेका परमेश्वर नै हुनुहुन्छ, अनि उहाँले हामीलाई हजुरको हातबाट पनि बचाउनुहुनेछ। तर त्यसो भएन भने पनि हे महाराज, यो कुरा हजुरलाई थाहा होस् कि हामी हजुरको देवताहरूको सेवा गर्ने छैनौँ, वा हजुरले खडा गर्नुभएको यस प्रतिमालाई हामीले दण्डवत गर्नेछौँ। श्रोताहरू, दानियल र उनका साथीहरूले राजाको आज्ञा नमानेर नराम्रो गरे कि असल गरे, हामीले जान्नुपर्ने कुरा के हो भने कहिलेकाहीँ त्यस्तो मोडमा हामीहरू उभिन्छौँ जहाँ हाम्रो निम्ति दुईवटा मात्र रोजाइहरू हुन्छ। त्यो बेला स्वत हामीले एउटालाई चुन्नु पर्ने हुन्छ। यसरी हामीले एउटालाई चुनेर अर्कोलाई अवज्ञा गर्नु परिस्थितिमा वचनको विरुद्धमा आउने जुनसुकी आज्ञाहरू, असल क्रिस्चियनले परमेश्वरको वचनलाई नै पहिलो प्राथमिकता दिनुपर्ने हुन्छ। याद गर्नुपर्ने कुरा चाहिँ यही हो कि जब हामी सरकारी आदेशको अवज्ञा गर्छौँ तब त्यसको प्रतिफल भोग्न पनि तयार हुनुपर्दछ। दानियल र उनका साथीहरूले राजाको अवज्ञा गरिरहँदा उनीहरूले आगोको भट्टीभित्र समेत जानु पर्यो। अब हाम्रो दोस्रो उदाहरण रहेको छ पत्रुस र युन्नाको जीवनीबाट। प्रेरित 3 अध्यायमा पत्रुस र युन्नाले यरुसलेमको मन्दिरको ढोकामा बसेर माग्ने लङ्गडालाई निको पारेको घटनालाई लिएर हन्नास, कैयाफास, युन्ना, अलेक्जेन्डर र प्रधान पुजारीका सबै परिवारहरू जम्मा भएर पत्रुस र युन्नालाई चेतावनी दिन र येशूको नाउँ प्रचार गर्नलाई बन्देश गर्दै भने, अब उपरान्त येशूको नाउँमा नबोल्नु र कुनै शिक्षा पनि नदिनु भनेर प्रेरित 4:18 पदमा लेखेको छ। पत्रुस र युन्नाले भने, परमेश्वरको कुरा सुन्नुभन्दा तपाईँहरूको कुरा सुन्नु परमेश्वरको दृष्टिमा ठिक हो कि होइन तपाईँ आफै विचार गर्नुहोस्, किनकि हामीले देखेका र सुनेका कुराहरू हामी नबोलिरहन सक्दैनौँ भनेर पत्रुस र युन्नाले प्रेरित 4:19-20 पदहरूमा लेखेका छन्। श्रोताहरू, त्यहाँबाट पत्रुस र युन्ना निस्केर फेरि प्रचार नगरून् भनेको येशूको नाउँमा प्रचार गर्न लागे। त्यहाँ आश्चर्यपूर्ण घटनाहरू, चङ्गेका कामहरू भए, बिरामीहरू निको पारिए र मानिसहरूले येशूमा विश्वास गरे। यो देखेर पुजारीहरू र अन्य प्रधान पुजारीहरू फेरि एकपटक पत्रुस र युन्नालाई महासभाको सामु भेला गरेर भने, हामीले तिमीहरूलाई यस नाउँमा नबोल्नु भने कडा आज्ञा दिएका थियौ, तर तिमीहरूले आफ्नै शिक्षाले सारा यरुसलेम भरिसक्यो। पत्रुस र प्रेरितहरूले भने, हामी मानिसहरूको होइन तर परमेश्वरको आज्ञा मान्दछ। प्रेरित 5:27-29 पद। श्रोताहरू, जब हामी धर्मशास्त्र पवित्र वचनसँग बाँझिने कुनै पनि देशको कानून वा आज्ञाहरू मान्नको निम्ति आदेश पाउँछ तब हामीले कुनै एउटालाई छान्नै पर्ने हुन्छ, त्यसको अन्य विकल्प रहँदैन। त्यही भएर वचनसँग बाँझीको कानून नमानेमा हामीहरू दोषी ठहरिँदैनौँ। रोमी 13 अध्यायले हामी अधीनमा रहने कुरा बताउँछ। अधीन र आज्ञा पालना फरक कुरा हो। हामी सरकार र शासकको अधीनमा सधैँ रहन्छौँ, तर वचनसँग कानून या आज्ञा बाजिएकोले हामी मान्न तयार हुँदैनौँ। यसो गरेमा हामीले पाप गरेका हुँदैनौँ। हामीले त्यो बेलासम्म सरकारी कानून र शासकहरूको आज्ञा पालन गरिरहन्छौँ जबसम्म हामीले आज्ञा पालन गर्दा परमेश्वरको वचनको अवहेलना हुँदैन। यस्तै घटनाहरू नेपाली मण्डली इतिहासमा पनि दोहोरिएका छन्। आज हाम्रा धेरै अग्रजहरू पास्टरहरूले वचन प्रचार गरेकै कारणले गर्दा जेल जीवन र कष्टबाट अगाडि भएर जानु परेको छ। यो हिजोको दिनमा पनि भएको थियो र आज पनि भइरहेको छ र भोलिको दिनमा पनि हुनेछ। उहाँहरूको यातना परमेश्वरको वचनको सत्यताको पक्षमा उभिरहँदाको प्रतिफल। देशको मूल कानून संविधानमा धर्म प्रचार प्रसार गर्न पाइँदैन भन्ने लेखेको समयमा उहाँहरूले अवज्ञा गर्नुभएको कारण उहाँहरूले जेल र कष्ट भोग्नु पर्यो। वचनमा गएर प्रचार गर्नुपर्ने आज्ञा दिएको छ, जसको बारेमा मत्तीले आफ्नो पुस्तक सुसमाचारको पुस्तक मत्ती 28:19 लेखेका छन्। पुलिस र प्रशासनले धेरै पटक अबदेखि प्रचार नगर्नु भने पनि उहाँहरूले कानूनको विरुद्धमा जाने इच्छा नहुँदा नहुँदै पनि परमेश्वरको वचनको खातिर मान्न बाध्य। तसर्थ मित्रहरू, हामीले बुझ्नुपर्छ जब हामीले देशको कानून र शासकहरूको अवज्ञा गर्नुपर्ने हुन्छ तब हाम्रो मानसिकतामा त्यसका निम्ति सजाय भोग्न तत्पर हुनुपर्छ। आज धेरै राष्ट्रहरू छ जहाँ सुसमाचार प्रचार गर्न बन्देज गरिएको छ। तसर्थ के हामी परमेश्वरको वचनको खातिर ती शासकहरूको आज्ञा नमान्न तत्पर रहन्छौ? सकभर त्यसो गर्दा तपाईँले आफ्नो जागिर गुमाउनु पर्छ होला। तपाईँ के गर्नुहुन्छ? कतिपय अवस्थामा तपाईँले आफ्नो बसाई सराई गरेर अर्को स्थानमा जानुपर्ने हुन्छ। कतिपय ठाउँमा तपाईँले आफूले त्यो समाजले राष्ट्रले दिएका सुविधाहरू अधिकारहरूबाट वञ्चित हुने अवस्था पनि हुन सक्छ। श्रोताहरू, याद राखौ, हामी कुनै पनि देश या समाजमा रहँदै गर्दाखेरि त्यो देश र समाजको कानून नमान्नुको विकल्प छैन। तर त्यो गर्दै गर्दाखेरि हामीले याद पनि राखौ कि हामीले परमेश्वरको वचनमा रहेर हाम्रो जीवन पनि जिउनु पर्छ। र आजका हामी मुख्यत सद्रक मेसक अभिन्दको पत्रुस र युन्नाको जीवनबाट पनि हामीले ती उदाहरणहरू हेरिसकेका छौँ। यी उदाहरणहरूबाट हामीलाई त्यस्तो परिस्थिति आएमा कस्तो प्रतिक्रिया दिने भन्ने कुराहरू पनि तपाईँलाई मैले प्रश्न गरिसकेको छु। श्रोताहरू, यिनै कुराहरू, यिनै प्रश्नहरू, यिनै महत्वपूर्ण वचनहरू तपाईँको माझमा राख्दै आजको नयाँ आशा रेडियो कार्यक्रमबाट म प्रस्तोता मदन थापालाई ओझेल हुने अनुमति दिनुहोस्। याद राखौ, हामीहरूले आफूले बसोबास गरेको देशको कानून नमान्नुको कुनै विकल्प छैन। वचनले भने चाहिँ हामीहरू देशको कानून र शासकहरूको अधीनमा बस्नै पर्छ, यो स्वर्गीय आदेश हो। तर यो भन्दै गर्दा यदि सरकारको कानून परमेश्वरको वचनसँग बाँझिन पुग्दा हामीले के कस्तो प्रतिक्रिया दिनुपर्छ भनेर हामीले यस अघि नै चर्चा गरिसकेका छौँ। त्यसैले हामीले असल जीवन जियौ, यी वचनहरूलाई मनन गर्नुहोला। र केही प्रश्नहरू छन् भने तपाईँले पवित्र धर्मशास्त्रबाट हेर्न पनि सक्नुहुन्छ। र यी कुराहरू तपाईँको माझमा राख्दै मलाई आजको यस कार्यक्रमबाट बिदा दिनुहोस्। फेरि भेट अर्को कार्यक्रममा अवश्य हुनेछ। तबसम्म लागि परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई भरपूर रूपमा आशिष दिनुहोस्। जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम।

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता साथीहरू, यशैया 40:8 ले यसो भन्दछ, घाँस ओइलाउँछ, फूलहरू झर्दछन्, तर हाम्रा परमप्रभु परमेश्वरको वचन सधैँभरि अटल रहनेछ। साँच्चै प्रेम, आनन्द, शान्ति, सद्भाव, मिलाप, भाइचारा र मुक्तिको सन्देश दिने ख्रिस्टीय वचन सधैँ अटल, जीवित, सत्य र पवित्र छ। नयाँ आशाका यी सन्देशहरू सुनाउने क्रमलाई भने आजको निम्ति हामीले यही रोक्नु पर्नेछ, कारण घड़ीको सुईले हामीलाई विदाईको संकेत गरिसकेको छ। यदि आजको प्रस्तुतिबाट आत्मिक रूपमा लाभान्वित हुनु भएको महसुस गर्नु भएको छ भने कृपया हामीलाई हाम्रो इमेल ठेगाना newhope4all2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 यहाँहरूको सुझावका साथसाथै टिक्का टिप्पणीहरू अनि उत्साहका सन्देशहरूले हामीलाई अझै धेरै मेहनत गरी कार्यक्रम प्रस्तुत गर्न ऊर्जा प्रदान गर्नेछ। हवस् त प्रिय श्रोता मित्र, आजको निम्ति हामीलाई बिदा दिनुहोस् अनि भोलि फेरि यही स्टेशन यही समयमा हाम्रो भेट हुने नै छ। धन्यवाद।

क्याल्वरी च्यापल मक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीबाट जय मसीह। गएको दिनमा हामीले प्रभु येशु काना नगरको गाउँमा थिए जहाँ एउटा विवाह भोज थिए। प्रभु येशुलाई त्यस विवाह भोजमा निम्ति आएका थिए अनि हामीले हेर्न सक्छौँ जहाँ प्रभु येशुको चेला पनि प्रभु येशुसँग थिए। त्यो विवाह भोजमा के समस्या भएको छन् भने त्यहाँ दाखमच्छी दिएका थिए जसको कारणले गर्दाखेरि येशुकी आमा त्यो समस्या लिएर येशु कहाँ आउँछन्। जसरी हामी पनि हेर्ने हो भने हाम्रो समस्या पर्छन् भने येशु कहाँ आउन अत्यन्तै जरुरी छ भन्ने कुरा हामी बुझ्न सक्छौँ। अनि हामी हेर्न सक्छौँ प्रभु येशुको आमाले त्यहाँनिर भएका नोकरहरूलाई भन्दछन्, उहाँले भन्नुभयो भने जुन तिमीहरूले गर। आज हाम्रो जीवनमा पनि कतिचोटि खाँचो पर्दा समस्या पर्दा हामीले उहाँले भने बमोजिम हामीले गर्न आवश्यक छ भन्ने कुरा हामी बुझ्न सक्छौँ। उनीहरूलाई प्रभु येशुले अराए, त्यो पानीको 6 घ्याम्पोहरू पानीले भर। अनि हामी हेर्न हो भने पानीले भर्दा त्यो कसरी उनीहरूको लाज हटेर जान्छन्, खाँचो पुरा हुन्छन् त। प्रभु येशुले आफ्नो महिमाको कुरा प्रकट गर्नुभएको हामी हेर्न सक्छौँ। प्रभु येशुले आफ्नो पहिलो अचम्मको काम, चिन्ह देखाउने काम चाहिँ यो ठाउँमा गएको हामी हेर्न सक्छौँ। गएको दिनमा हामीले हेर्दै थियौँ यी प्रकारका घटनाका विषयमा। आज म तपाईँहरूको बीचमा युहन्नाको सुसमाचारको पुस्तक 2:13-22 म बात गर्न गइरहेको छु। यो खण्डमा तपाईँले के देख्न सक्नुहुन्छ भन्दा प्रभु येशुले मन्दिरलाई शुद्ध गर्ने कार्य गर्नुभएको हामी हेर्न सक्छौँ। प्रभु येशुले साँचो आराधना उहाँले चाहनुहुन्छ, उचित प्रकारको अधिकार उहाँसँग छन् भन्ने कुरा, अनि एउटा असल प्रकारको विश्वास र प्रगट विश्वास हामीमा हुनुपर्छ भन्ने विषयमा म तपाईँहरूको बीचमा बात गर्न गइरहेको छु। मुख्य 3 बुदा म तपाईँहरूको बीचमा बात गर्छु। पहिलो कुरा, उहाँले खराब प्रकारका भ्रष्ट आराधनालाई दोष्याउने काम गर्नुहुन्छ येशुले, र उहाँले आफ्नो ईश्वरीय अधिकारको कुराहरूको घोषणा गर्नुहुन्छ, र येशुले आफ्नो पुनरुत्थानको शक्तिको विषयमा निश्चयता दिनुभएको कुरा आज हामी हेर्न गइरहेको छौँ। यसको परिचय भन्नुपर्दा धेरै मानिसहरूले येशु गोठमा जन्मनु भएको भद्र कुराहरू मात्रै हेर्ने गर्छन्। प्रभु येशु दयालु भएको कुरा, रोगीहरूलाई निको पार्नु भन्नुभएको कुरा, प्रेमिलो येशु जसले पापीहरूलाई स्वागत गर्छन्, ती कुराहरू हेरेका छन्। त्यस्तै गरेर हामीले हेर्ने हो भने यो खण्डमा चाहिँ जुन योन्ना 2 चाहिँ प्रभु येशुको जीवनको अर्को पाटोलाई दर्शाएको हामी हेर्न सक्छौँ। प्रभु येशु त्यो पाटोमा मात्र नभएर यो पाटोको पनि उहाँ हुनुहुन्छ भन्ने कुरा हामी हेर्न सक्छौँ। यहाँ हामी येशु ख्रिस्टलाई उहाँको हातमा कोर्रा बनाउँदै गरेको देख्दछौँ। उहाँले टेबलहरू पल्टाइदिनु भएको कुरा हामी देख्दछौँ। उहाँले मानिसहरूलाई मन्दिरबाट लगार्नु भएको कुरा हामी हेर्न सक्छौँ। उहाँले धार्मिक गुरुहरूको भ्रष्टताका कुराहरूलाई गाली गर्नुभएको कुरा हामी हेर्न सक्छौँ। यो खण्डले हामीलाई के सम्झना गराउँदछ भने येशु ख्रिस्ट उहाँ मुक्तिदात्रा मात्र नभएर उहाँ चाहिँ प्रभु हुनुहुन्छ भन्ने कुरा देख्न सक्छौँ। उहाँले हामीलाई सान्त्वना दिनको निम्ति उहाँले हामीलाई प्रेम गर्नुभएको छ ताकि हामीले सान्त्वना प्राप्त गर्न सकौँ। तर त्यस्तै गरेर तर त्यति मात्र होइन, उहाँले हामीलाई प्रेम गर्नुहुन्छ, त्यही भएको कारणले गर्दा उहाँले हामीलाई दोष्याउने पनि काम गर्नुहुन्छ। येशूलाई हामी यहाँ पानीलाई दाखमतमा परिणत गरेको मात्र होइन तर उहाँले टेबलहरू पल्टाइदिएको पनि देख्दछौँ। त्यही मुक्तिदाता जसले पापीहरूलाई स्वागत गर्छन् र पिताको घरलाई उहाँले शुद्ध गर्ने काम पनि गर्नुभएको हामी देख्न सक्छौँ। प्रिय यसै गरी यहाँ हामी हेर्ने हो भने प्रभु येशुले पहिलो कुरा यहाँ हामी हेर्न गइरहेको छौँ जुन चाहिँ आराधना, भ्रष्ट आराधनालाई दोष्याउने काम गरेको छ। धेरैचोटि प्रिय यो आराधना, सबै आराधना गर्ने तरिका, सबै जिउने शैली एउटै हो, ठिकै हो भन्ने जस्तो लाग्छ, र धेरै पटक आराधना गर्ने काम चाहिँ
भ्रष्टता अनुसार भइरहेको हुन्छ। म तपाईँहरूको निम्ति दुई अध्यायको तेह्रदेखि सत्र पदसम्म पढिदिन गइरहेको छु। यहाँ भन्दछ, यहुदीहरूको निस्तार चाड नजिकै थियो। येशु यरुसलेममा जानुभयो। उहाँले मन्दिरमा गोरु भेडा र ढुक्कुर बेच्नेहरू र पैसा साट्नेहरूले किनबेच गरिरहेका भेट्टाउनु भयो। तब डोरीको एउटा कोर्रा बनाएर उहाँले मन्दिरबाट ती सबैलाई, तिनका भेडाहरू र गोरुहरूलाई समेत मन्दिरबाट बाहिर लगार्नुभयो र पैसा साट्नेहरूको रेचिकी घोप्च्याएर तिनीहरूको टेबल पल्टाइदिनुभयो। ढुक्कुर बेच्नेहरूलाई उहाँले भन्नुभयो, यहाँबाट यी सब थोक लैजाओ, मेरा पिताको भवनलाई व्यापारको घर नतुल्याओ। उहाँका चेलाहरूलाई धर्मशास्त्रमा लेखिएको कुरा याद भयो, तपाईँको भवनको जोशले मलाई जलाउनेछ। अनि भर्खरै पढिदिएको खण्डमा विशेष गरी यो तेह्र पदलाई अहिले हामी हेरौँ। यहाँ भन्दछन् यहुदीहरूको निम्ति चाहिँ है, यहुदीहरूको निम्ति चाहिँ यो निस्तार चाड महत्वपूर्ण थियो अनि यो नजिकै थियो भन्ने कुरा हामी हेर्न सक्छौँ। प्रभु येशु ख्रीष्ट पनि यरुसलेममा थिए भन्ने कुरा हामी हेर्न सक्छौँ। निस्तार चाड चाहिँ यहुदीहरूको एउटा महत्वपूर्ण चाड भएको कारणले गर्दा अनि यो घटनाको विषयमा यहाँ देख्न सक्दछ। यो चाहिँ प्रभु परमेश्वरले मिश्र देशबाट उनीहरूलाई उद्धार गर्नुभएको कुरालाई सम्झना स्वरूप मनाइने चाड थियो। हजारौं हजारौं आराधकहरू यरुसलेम यात्रा गरेर आउने गर्दथे। हामी हेर्ने हो भने यो खण्डमा त्यही कुराहरू देख्दछौँ। अनि यहाँ सहरमा चाहिँ सहरभरि मानिसहरू भरि भराउँथे भन्ने कुरा देख्न सक्छौँ। येशु ख्रीष्ट चाहिँ हामी हेर्ने हो भने यही समयमा आराधना गर्न आउँदछन्। तर यो कुरा जे घटना त्यहाँ देख्दछन्, जे प्रकारको कुरा भइरहेको कुरा देख्दछ, यो कुराले येशु ख्रीष्ट अचम्बित भएको छ। अनि चौध पदमा यो प्रकारको कुरा भएको छन्। प्रभु येशुले हामी हेर्ने हो भने यो मन्दिरमा के कुरा पाउँदछन् भन्दाखेरि, मानिसहरूले त्यहाँ भेडाहरू बेचिरहेका, ढुक्कुरहरू बेचिरहेका, मानिसहरूले पैसा साटिरहेका कुरा देख्दछ। अनि पहिलो दृष्टि नै हामीले हेर्ने हो भने त्यहाँ केही कुरा पनि गलत भएको जस्तो लाग्दैन, होइन? पहिला सुरुमा हेर्दाखेरि मानिसहरू विभिन्न ठाउँबाट यात्रा गरेको थिए, उनीहरूलाई पशुहरू चाहिन्थ्यो बलिदानको लागि, अनि त्यो एउटा सामान्य कुरा हो। विदेशी सिक्काहरू थिए, उनीहरू बदलिनु पर्थ्यो, मन्दिरको सिक्कासँग बदलिनु पर्थ्यो भन्ने कुरा हामी हेर्न सक्छौँ। यस्तो प्रकारको सेवा त्यत्तिकै पापमय चाहिँ होइन, तर समस्या व्यापार गर्नु होइन, तर समस्या चाहिँ लोभ गर्नु चाहिँ ठूलो समस्या थियो भन्ने कुरा हामी हेर्न सक्छौँ। धार्मिक अगुवाहरूले आराधना गर्ने ठाउँ चाहिँ एउटा व्यापार गर्ने बजार बनाएका थिए भन्ने कुरा हामी हेर्न सक्छौँ। इतिहासकारहरूले विश्वास गर्छन् आराधना गर्नेहरू चाहिँ उनीहरू चाहिँ एकदम धेरैभन्दा धेरै रकम लगाउने गर्दथे आराधना गर्न आउने व्यक्तिहरूलाई भनेर हामी बुझ्न सक्छौँ। अनि हामी हेर्न सक्छौँ त्यति बेलाका पुजारीहरूले त्यो प्रकारको कामहरू गराउँदथे, धेरै पैसा लगाउँथे। पुजारीहरूले धेरैभन्दा धेरै मुनाफा कमाउने गर्दथे मानिसहरूलाई जो आराधना गर्न त्यो ठाउँमा आउँदथे। अनि हामीले हेर्ने हो भने आराधना गर्ने ठाउँ, पवित्र ठाउँ चाहिँ अब आर्थिक कुरामा परिवर्तित भएको कुरा हामी देख्न सक्छौँ। अनि हामी हेर्ने हो भने जे कुरा पवित्र थियो अब चाहिँ मुनाफा हुने ठाउँको निम्ति परिवर्तित भएको थियो। अनि यहाँ हामी हेर्ने हो भने यो एउटा ठाउँ थियो जहाँनिर व्यापार भएको थियो, यो चाहिँ अन्य जातिहरूको एउटा आँगन थियो, जहाँ उनीहरू आएर चाहिँ हामीले हेर्ने भने गैर यहुदी मानिसहरू त्यो ठाउँमा आएर परमेश्वरलाई खोज्न सक्दथ्यो। अनि हामीले विशेष गरी ग्रिसका मानिसहरू, रोमका मानिसहरू, इथियोपियाका मानिसहरूले इजरायलको परमेश्वरको विषयमा सिक्न सक्दथे, परमेश्वरसँग प्रार्थना गर्दै प्रार्थना गर्ने ठाउँ चाहिँ अब यहाँनिर विभिन्न पशुहरू ल्याएर राखिएको थियो। अनि हामी परमेश्वरको कुराहरू, आराधना गर्ने कुराहरू सुन्नुभन्दा उनीहरूले चाहिँ त्यहाँ मोलमोलाई गरेको कुराहरू सुनिरहेको थिए, परमेश्वरको उपस्थितिको अनुभूति गर्नुभन्दा उनीहरू त्यहाँ व्यापारको कुराहरू झेलिरहेको थिए। अनि हामीले हेर्ने हो भने परमेश्वर अनि परमेश्वरलाई खोज्ने ठाउँ चाहिँ अब एकदम हो हल्लाको बजार भएको थियो। अनि हामी यो धार्मिक कुराहरू चाहिँ अब आराधना गर्ने भन्दा पनि हो हल्लाले अथवा भिडहरू भएका हामी बुझ्न सक्छौँ। आज म सानो तपाईँलाई उदाहरण भन्न चाहन्छु। कल्पना गर्नुहोस्, कोही मान्छे मण्डलीमा जान्छन् अरे आराधना गर्न, तर त्यो आराधना प्रार्थनाको साथ हो, उनीहरूले चाहिँ त्यहाँनिर विभिन्न व्यापार गरिरहेको देख्छन् अरे।
अनि वचनको साटो उनीहरू चाहिँ ओ व्यापारको कुराहरूको विषय मोल मलाई गरिरहेको कुरा सुन्नुहुन्छ अरे, अनि एउटा हामी आदरको साटो त्यहाँ अस्त व्यस्त भएको कुरा तपाईँले देख्न सक्नुहुन्छ, अनि हामीले तत्कालै तपाईँले बुझ्न सक्नुहुन्छ के कुरा गलत भइरहेछ। त्यही कुराहरू प्रभु येशूले यो मन्दिरमा जब उहाँ आउनुभयो देखेका हामी हेर्न सक्छौँ। पन्ध्र पदमा हामी हेरौँ, यहाँ हामी हेर्न सक्छौँ त्यस्तो प्रकारको कुरा आज हाम्रो बीचमा नभएको होस्। पन्ध्र पदले यसरी भन्छ होइन, उहाँले एउटा सानो कोरा लिनुभयो अनि मन्दिरबाट मानिसहरूलाई खेदाउनु भयो। के कुराहरू महत्वपूर्ण थियो प्रभु येशूले हामीले हेर्ने हो भने आफ्नो नियन्त्रणलाई गुमाउनु भएको थिएन र ध्यानपूर्वक उहाँले कोर्रा बनाउनु भयो र उहाँले कार्य गर्नुभयो अनि उहाँको धार्मिक क्रोध यहाँ हामी हेर्न सक्छौँ। मानिसहरूले कतिचोटि क्रोधलाई चाहिँ जहिले पनि पापमय दृष्टिकोणले हेरिरहेको हुन्छ तर वचनले त त्यसरी सिकाउँदैनन्। हामी हेर्ने हो भने परमेश्वरले है परमेश्वरले क्रोध गर्नुभयो पाप नगरिकन भन्ने कुरा बुझ्न सक्दछौँ। येशू ख्रीष्ट उहाँ क्रोधित हुनुभयो किनभने परमेश्वरको महिमाको अनादर भएको हामी हेर्न सक्छौँ। उहाँ रिसाउनु भयो किनभने मानिसहरू चाहिँ उनीहरूलाई पेलिएका थिए भन्ने कुरा हामी हेर्न सक्छौँ। उहाँ रिसाउनु भयो किनभने आराधना गर्ने कुराहरू चाहिँ भ्रष्टतामा परिणत गरिएका थिए। अनि आज तपाईँ र मैले बुझ्नुपर्ने कुरा, अहिले आधुनिक इसाईहरू कतिचोटि परमेश्वरको प्रेमलाई मात्रै जोड दिने गर्दछ तर परमेश्वरको पवित्रलाई त्यत्तिकै सत्यताको रूपमा हेरिँदैनन्। परमेश्वर प्रेमिलो हुनुहुन्छ, पाप क्षमा गर्नुहुन्छ भन्ने गर्छन्, परमेश्वर पवित्र हुनुहुन्छ, उहाँले पापलाई पनि देखाउने काम गर्नुहुन्छ, दोष्याउने काम गर्नुहुन्छ। यदि हामीले उहाँको प्रेम मात्रै प्रचार गर्यौँ भने हामीले येशूलाई गलत तरिकाले मात्रै प्रचार गरेको हुन्छ। यदि हामीले उहाँको पवित्रतालाई मात्रै प्रचार गर्यो भने हामीले उहाँको अनुग्रहलाई गुमाइरहेको हुन्छ। अनि हामीले हेर्ने हो भने परमेश्वरको बाइबलले प्रभु येशूको हरेक पाटोलाई देखाएका हामी हेर्न सक्छौँ। सोह्र पदलाई अलिकता विचार गरौँ अनि यी कुराहरूलाई विचार गरौँ जहाँ हामीले हेर्ने हो भने उहाँ चाहिँ पिताको घर भवनको जोशले भनेर भन्ने शब्द यहाँ प्रयोग गरेको हामी हेर्न सक्छौँ। प्रभु येशूलाई चाहिँ मेरो पिताको घर भनेर सम्बोधन गरेको छ। यो चाहिँ एउटा अद्भुत प्रकारको कुरा घोषणा उहाँले गर्नुहुन्छ। कुनै पनि अगमवक्ताले यसरी बोलेको तपाईँ देख्न सक्नुहुन्न। उहाँले परमेश्वर पिता र उहाँको सम्बन्धको एउटा बेग्लै प्रकारको सम्बन्धको कुरा गरिएको हामी हेर्न सक्छौँ। उहाँले हाम्रो पिता भनेर भन्नुभएको छैन, मेरो पिता भनेर उहाँले सम्बोधन गर्नुभएको छ। युहन्नाले अगाडि नै ख्रीष्टको प्रभुत्वको विषयमा उहाँको व्यक्तित्वको विषयमा घोषणा गर्दछन्। येशू ख्रीष्टले चाहिँ मन्दिर उहाँको पिताको हो भनेर उहाँले भन्नुहुन्छ। त्यसैले उहाँले यो अधिकार स्वरूप त्यसलाई शुद्धिकरण गर्ने काम गर्नुभएको छ। आज तपाईँ र मैले सिक्नुपर्ने कुरा, आज हामीले भन्नुपर्छ, आफूलाई प्रश्न गर्नु आवश्यक छ, के आराधना गर्ने हाम्रो निम्ति एउटा सानो तालिका बनाएको छ तपाईँको जीवनमा, के सेवकाई गर्ने कुराहरू चाहिँ हाम्रो आज व्यापार भएको छन् कि होइन, के आज हामीले चाहिँ साँच्चै नै परमेश्वरसँगको गहिरो सम्बन्ध हामीसँग छ कि छैन, कि हामी बाहिरी विभिन्न क्रियाकलापमै हामी बढी चासो राख्ने काम गर्दछौँ। अनि धेरैभन्दा धेरैचोटि हामी धार्मिक कुराहरूमा अल्झिएका हुन्छौँ तर परमेश्वरलाई हामीले बिर्सेका हुन्छौँ। अतः त्यस्ता प्रकारका क्रियाकलाप हाम्रो जीवनमा नभएको होस्। अनि हामी हेर्ने हो भने यस्तै प्रकारका कार्य मन्दिरमा भइरहेका थिए। सत्र पद म तपाईँहरूको लागि पढिदिन चाहन्छु। उहाँ चाहिँ परमेश्वरको होइन परमेश्वरको भवनको जोशले मलाई उचालेको छ भनेर भन्दछन्, यहाँ डोरियाएको छ भनेर भन्दछन्। यो कुरा सम्झना गरौँ, यो त्यहाँ भएको चेलाहरूले यो सम्झना गर्छ, भजन सङ्ग्रह 69 को 9 पद सम्झना गराउँछ होइन। उसले के सम्झिन्छन् भन्दाखेरि प्रभु येशूले भन्नुहुन्छ ओ उहाँ चाहिँ परमेश्वरको महिमाको उहाँ चाहिँ जोशमा भनेर भन्दछ है। हरेक धेरै कतिचोटि मानिसहरू चाहिँ आफ्नो सुविधाको कुराहरूमा है असुविधाको कुराहरूलाई लिनको लागि पनि जोसिलो हुन्छ, अनि कतिचोटि सायद यो आफूलाई प्रख्यात हुने कुराहरूको लागि पनि उनीहरू चाहिँ त्यति धेरै जोस प्रभु येशू चाहिँ प्रख्यात हुने कुराहरूलाई जोसिलो भएको सम्झना गराउँछ होइन। उसले के सम्झिन्छन् भन्दाखेरि प्रभु येशूले भन्नुहुन्छ ओ उहाँ चाहिँ परमेश्वरको महिमाको उहाँ चाहिँ जोसमा भनेर भन्दछ है। हरेक

स्वच्छताको कुराहरू गर्ने गर्दछन्। अनि 21 पदमा हामी हेरौँ, अनि उहाँले हामी हेर्ने हो भने उहाँले आफ्नो शरीरको विषयमा बात गरिरहनु भएको थियो। अनि हामी एकदम स्पष्ट हेर्न सक्छौँ यो योन्नाले यसको विषयमा व्याख्या गर्दछन्। प्रभु येशूले यसको विषयमा कुरा गर्नुभएको थियो, आफ्नै विषयमा कुरा गर्दै हुनुहुन्थ्यो, त्यो भवनको विषयमा होइन। उहाँको शरीर चाहिँ है क्रुसमा नष्ट हुनेछ, तर 3 दिनपछि उहाँ चाहिँ फेरि पुनरुत्थान हुनुहुनेछ। तेस्रो बुँदामा बात गर्नु गइरहेछ, प्रभु येशूले पुनरुत्थानको घोषणा गर्नुहुन्छ, जुन 22 पदमा हामी हेर्न सक्छौँ। जब उहाँ मृतकबाट उठ्नुभयो, तब येशूले भन्नुभएको कुरा चेलाहरूलाई स्मरण भयो। तिनीहरूले धर्मशास्त्रमाथि र येशूले बोल्नुभएको वचनमाथि विश्वास गरे भनेर भन्दछ। अनि हामी हेर्न सक्छौँ उहाँ चाहिँ मृतकबाट बौरी उठेपछि चेलाहरूले कुरा सम्झना गरे। यो समयमा हामी हेर्ने भने चेलाहरूले पूरा रूपमा बुझेका थिएनन्। पुनरुत्थान भन्ने कुराले सबै कुरा स्पष्ट बनाइदिएको छ, पुनरुत्थानले सबै समाजहरू खोलिदिएको छ। पुनरुत्थान चाहिँ हामीले हेर्ने भने प्रभु येशूले घोषणा गर्नुभएको सबै कुरा पूरा गरेको छ। प्रभु येशू किन पुनरुत्थान चाहिँ महत्त्वपूर्ण छन् त प्रिय, हामीले हेर्ने भने पुनरुत्थानले चाहिँ मृत्यु अथवा चिहानलाई अनि प्रभु अनि प्रभुले चिहानको विषयमा चर्चा गर्छन्। अनि हामीले हेर्ने हो भने सायद यदि उहाँ चिहानबाट नउठ्नु भएको भए उहाँ चाहिँ एउटा सामान्य शिक्षक जस्तै, अगमवक्ता जस्तै, धार्मिक अगुवा जस्तै मात्रै हुनुहुन्थ्यो। तर प्रभु येशू बौरी उठ्नुभयो, सबै कुरा बदलिनु भयो। अनि उहाँ बौरी उठ्नु भएको कारणले गर्दा उहाँ सत्य हुनुहुन्छ, साँचो हुनुहुन्छ। उहाँको बलिदान चाहिँ स्वीकार गरियो भन्ने कुरा हामी देख्न सक्छौँ, र पापहरू क्षमा गरियो भन्ने कुरा हामी बुझ्न सक्छौँ। अनन्त जीवन अब हामीहरूको लागि उपलब्ध छ भन्ने कुरा देख्न सक्छौँ। इसाई जगत चाहिँ जब पुनरुत्थानमा अडिग भएको छ होइन, अनि यो कुरामा हामी भर पर्न आवश्यक छ। कल्पना गर्नुहोस्, एउटा मानिसले केही कुराहरू घोषणा गर्छन् अरे, अनि यसरी घोषणा गर्छन्, म शुक्रबार मर्छु र आइतबार जीवित भएर उठ्छु, अनि साँच्चै नै त्यो भने अनुसार त्यो कुराहरू हुन्छन् अरे। आज हामीले त्यो व्यक्तिले भनेको सबै कुरा हामी सुन्छौँ। प्रभु येशूले त्यस्तै गर्नुभयो, अनि पुनरुत्थान गरेर उहाँले प्रमाणित गर्नुभयो उहाँ को हुनुहुन्छ भन्ने विषयमा। आज तपाईँ र मैले बुझ्नुपर्ने कुरा चाहिँ प्रभु येशूले आज तपाईँ जो मन्दिर हुनुहुन्छ उहाँले शुद्ध गर्नुहुन्छ। अविश्वासीहरू आज परमेश्वरको मन्दिर हो भनेर जसरी बाइबलले भन्छन्, उहाँले हामीलाई शुद्ध गर्नुभएको होस्। पावलले भन्छन् पवित्र आत्मा हामी भित्र बास गर्नुहुन्छ। प्रभु येशूले चाहिँ आज हाम्रो हृदयमा भएका त्यस्ता गलत प्रकारको होइन टेबलहरू पल्टाइदिनु भएको छ। घमण्डको टेबल, त्यो तितोपनाको टेबल, संसारिक टेबल, त्यो भौतिक कुराहरूमा भर पर्ने टेबल पल्टाइदिनु भएको छ। अझै पनि परमेश्वरले हामीलाई शुद्ध गर्ने काम गरिरहनुहुन्छ, किनभने उहाँले हामीलाई घृणा गरेको कारणले गर्दा होइन, तर उहाँले हामीलाई प्रेम गरेको कारणले गर्दा। आज ख्रिस्टको अधिकारमा आफूलाई सुम्पन जरुरी छ प्रिय। धार्मिक गुरुहरूले होइन प्रभु येशूलाई प्रमाणित गर्नुहोस् भनेर भने, प्रभु येशूले चाहिँ आफ्नो अधिकार अगाडिदेखि नै प्राप्त गर्नुभएको थियो। प्रश्न के हो भने, के प्रभु येशू तपाईँहरूको प्रभु हुनुहुन्छ त, अथवा के तपाईँ प्रभु हुनुहुन्छ भनेर मानिलिनुहुन्छ त? आज प्रभु येशूको पुनरुत्थानमा भरोसा गर्न आवश्यक छ। हाम्रो आशा चाहिँ धर्ममा होइन, रीतिरिवाजमा पनि होइन, तर हाम्रो आशा चाहिँ पुनरुत्थान भएको प्रभु येशूमाथि छ। त्यो रित्तो च्यान चाहिँ र विश्वासको हाम्रो जग हुन सकेको होस्। निष्कर्षमा भन्नुपर्दा प्रिय, हामी प्रभु येशूले आज भ्रष्ट आराधनालाई दोष्याउने काम गर्नुहुन्छ। उहाँ हाम्रो हृदयमा सत्य प्रकारको परमेश्वरलाई खोजेको होस् भनेर इच्छा गर्नुहुन्छ। प्रभु येशूले घोषणा गर्नुहुन्छ उहाँको ईश्वरीय प्रभुत्वको कुरा, अधिकारको कुरा। उहाँ चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ, साँचो मन्दिर उहाँ हुनुहुन्छ। प्रभु येशूले निश्चय गर्नुहुन्छ उहाँको पुनरुत्थानमा शक्ति छ। उहाँ पुनरुत्थानले प्रमाणित गरेको छ, उहाँ चाहिँ प्रतिज्ञा गरेको मसीहा हुनुहुन्छ। येशू जो जसले चाहिँ मन्दिर शुद्ध गर्नुहुन्छ यरुशलेमलाई, अझै पनि उहाँले काम गर्नुहुन्छ, हाम्रो हृदयलाई शुद्ध गर्नुहुन्छ, साँचो आराधनाको लागि बोलाउनुहुन्छ। उहाँको मृत्यु र पुनरुत्थानको निम्ति हामीलाई बोलावट गर्नुहुन्छ। अनि आज हामी सबैजनालाई एउटा प्रश्न छ कि येशूलाई पूरा अधिकार दिन चाहनुहुन्छ हाम्रो हृदयको मन्दिरमा, हाम्रो जीवनमा। हम प्रार्थना गरौँ। हे सर्वोच्चमा विराजमान परमेश्वर पिता, धन्यवाद। तपाईँ राजाको राजा।

मसिह हुनुहुन्छ। ओ तपाईँले हाम्रो हृदयमा भएका गलत कुराहरू सबै हटाइदिनुहोस्। साँचो आराधना गर्नलाई सहायता गर्नुहोस्। हृदयमा भएका गलत टेबलहरू पल्टाइदिनुहोस्। तपाईँ मृत्युमाथि जय गर्ने परमेश्वर हुनुहुन्छ। प्रभुत्थान र जीवन तपाईँ हुनुहुन्छ। अधिकार गर्नुहोस्। तपाईँ प्रभु हुनुहोस् हाम्रो जीवनमा। धन्यवाद र बिन्ती सुनिदिनु भएकोमा आशीर्वाद माग्छौँ येशूको नाममा। आमेन। हे प्रिय, आजको कार्यक्रममा तपाईँसँग समय बिताउनको लागि एउटा राम्रो मौका पायौँ। प्रभुलाई धेरै धन्यवाद भएको होस्। यो पाठहरूबाट सिक्न पायौँ। परमेश्वरले हामी सबैलाई आशीर्वाद गर्नुभएको होस्। हस्त धन्यवाद। जय मसीह। फेरि भेटौँला।

0: किन आँखा मिचेकुमिचे गरेको
1: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसी क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: टाइम चेक। यति बेला रातिको 8 बज्यो।

0: तपाईहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: फेरि पनि जय मसीह, हामी वचनको समयमा आएका छौँ अनि केही समय हाम्रो मन ध्यानहरूलाई बाइबलको पाठमा लगाउनेछौँ। हामी यसैया छ अध्यायबाट आजको वचन हेर्नेछौँ अनि आज चाहिँ हामीले नयाँ वचन श्रृङ्खला सुरु गर्दैछौँ। यसैया छ अध्यायबाट हामी आज अध्ययन गर्दैछौँ अनि वचनको श्रृङ्खला चाहिँ हामीले मैले यसरी राखिदिएको छु, बाइबलीय प्रार्थनाको अभ्यास। अब यो बाइबलीय प्रार्थनाको ज्ञान होइन, बाइबलीय प्रार्थना हामी अध्ययन गर्नेछौँ तर उद्देश्य चाहिँ रहनेछ हाम्रो जीवनमा प्रार्थनाको अभ्यास। अब यो नक्कल गर्ने कुरा पनि होइन, के सिकेर जानेर अरू के कति कुछ हामी फरक गर्छु भन्ने मात्र होइन, तर प्रार्थनाको उद्देश्य चाहिँ सधैँ नै एउटा छ। प्रेयर अघि पनि मैले सायद भने होला कि प्रार्थनाको उद्देश्य भनेको चाहिँ हामीले परमेश्वरलाई चिन्न सकौँ। आमेन। परिभाषा सजिलो साधारण मैले लिएर आएको छु यसरी कि प्रार्थना भनेको चाहिँ परमेश्वरको उपस्थितिमा गरिने मानिसहरूको अन्तरक्रिया हो। अब यो साधारण साह्रै साधारण परिभाषा मैले प्रयोग गरेको छु। अब यसलाई हामी आज बुझ्ने प्रयास गरेको छ, अगाडिको दिनहरूमा सुन्ने वचनलाई पनि हामी ध्यान दिनेछौँ कि परमेश्वरको उपस्थितिमा पुगेपछि गएपछि हामीले गर्ने क्रिया प्रतिक्रिया सुन्ने बुझ्ने गर्ने कुराहरूलाई चाहिँ हामी प्रार्थना भन्ने मानिराखौँ है त। सिमियन वायल भन्ने व्यक्तिले भन्नुभएको एउटा कोटेसन छ है, परहाप्स द बेस्ट वे टु डिस्क्राइब प्रेयर इज टु नोटिस है। अस्ति फ्यामिली लाइफमा पनि मैले भनेको थिएँ यो विषय चाहिँ, प्रार्थनाको एउटा परिभाषा भन्नुपर्दा चाहिँ हाम्रो ध्यान हाम्रो मनले के कुरा चेतनामा सचेत ध्यानमा राख्छ त्यो कुरा चाहिँ प्रार्थना अरे क्या। उहाँले भने उहाँकै शब्दमा चाहिँ, प्रेयर कन्सिस्ट सिम्पली इन गिभिङ टु गड अल द केयरफुल अटेन्सन विच द सोल इज केपेबल। हाम्रो प्राण आत्मा जीवन जति सक्षम छ त्यो माध्यमबाट परमेश्वरलाई दिने ध्यान अरे, नोटिस टु गिभ अटेन्सन, ध्यान दिनु। एउटा किताब पढ्दैछु मैले, त्यसको नाम चाहिँ प्रे लाइक मङ्क्स लिभ लाइक फुल्स भन्ने किताब छ अनि त्यसमा टेलर स्टेटन भन्ने व्यक्ति उहाँ पास्टर हुनुहुन्छ, उहाँले भन्नुभएको छ वाइ डोन्ट वी प्रे, हामी प्रार्थना किन गर्दैनौँ भने थाहा छ प्रार्थना किन गर्दैनौँ भने उहाँले भन्दै हुनुहुन्थ्यो, दि अबभियस अब्स्टिकल टु प्रेयर लिभ अन द सर्फेस। You're busy, you're social, everything takes time and everything is competing for your attention. किन हामी प्रार्थना गर्दैनौँ भने उहाँले यो पुस्तकमा विचार गर्दै गर्दाखेरि चाहिँ हामी सतै जीवन चाहन्छौँ है। नेपालीको दर्शन सधैँ म भन्ने गर्छु, हामी नेपालीको दर्शन चाहिँ एउटै छ अरे, त्यो दर्शन चाहिँ के हो, समाजलाई कुछ देखाउनु छ अनि समाजलाई देखाउनु हाँकिएको जीवनले सधैँ के गर्छ, देखाउने कुराहरूमा बढी ध्यान दिन्छ, देख्नु देखाउनु अनि आफू आफ्नो जीवनबाट द्वारामा हामी सतै जिउने बानी हामीलाई बसेको छ अरे। हामी व्यस्त छौँ, हामी सामाजिक प्राणी हौ, समाजको नजरलाई हेरेर हामी जिउने गर्छौँ अनि त्यसकारणले हाम्रो प्रार्थनाहरू सक्षम सफल हुन अथवा गहिरो हुन सकेको छैन। अर्को उहाँ भन्नुहुन्छ, प्रेयर डजन्ट रिजल्भ आवर एङ्जाइटी। हामी यस्तो खालको आतुरिताहरूमा जिउँदैछौँ, यस्तो खालको खाँचो यस्तो खालको अभावमा हामी जिइरहेको छौँ अनि प्रार्थना जति गरे पनि त्यो पुगेको छैन, खोजेको चाहेको कुरा चाहिँ पुर्याउन सकेको छ। हाम्रो एङ्जाइटी जुन कुराहरूले हामीलाई पीडित राखेको छ, हामी आतुरमा छौँ, हाम्रो रोग छ, बिमार छ, हाम्रो सन्तापहरू छन्, ती सबै कुराहरूबाट हामी मुक्त हुन सकेको छैनौँ अनि हामीले हरेस खाएको छौँ, प्रार्थना किन गर्नु पर्यो त। आखिरमा परमेश्वरलाई कसले देखेछ र अनि कसले जान्ने, कसले जोख्ने, कसैले नजोख्ने हो भनेदेखि किन गर्नु पर्यो त नि। यो खालको विचारहरूको कारण हामी प्रार्थना गर्दैनौँ अरे, हाम्रो एङ्जाइटीहरू रिजल्भ भएको छैन। अनि अर्को चाहिँ प्रार्थना गर्नु भनेको चाहिँ भल्नरेबल हुनु भन्छ अङ्ग्रेजी, भल्नरेबल हुने शब्द चाहिँ अब हामी एक प्रकारले जोखिमयुक्त हुन्छौँ, जोखिममा आफूलाई राख्नुपर्ने हुन्छ, हामी असुरक्षित बन्नुपर्ने हुन्छ प्रार्थना गर्नको लागि, असुरक्षित अथवा संवेदनशील बन्नुपर्ने हुन्छ अनि हामीलाई प्रार्थना गर्नु मन लाग्दैन किनभने हामी त्यो अवस्थामा आफूलाई पुग्न पुर्याउन चाहँदैनौँ होइन। भल्नरेबल हुनु, आफू कमजोर हुनु, अरूको अगाडि उदाङ्गो हुनु, परमेश्वरको अगाडि सबै कुरा त खुलै छ नि अनि त्यसरी देखिनु हामी चाहँदैनौँ अनि त्यो पनि अरूसँग गर्दा फेरि त्यो खालको हाम्रो पोस्चर चाहिँ अरूसँग पनि हुनु पर्यो अनि हामीलाई डर लाग्छ, हामी त्यो खालको जोखिमयुक्त कमजोर संवेदनशील असुरक्षित महसुस गर्न चाहँदैनौँ, त्यस कारणले हामी प्रार्थना गर्दैनौँ अरे, अथवा हुनसक्छ हामीलाई प्रार्थना गर्न आउँदैन। कतिजनाले भन्नुभएछ अब प्रार्थना गर्ने बेलामा एउटाको नाम फुट लिन्छ एउटाले है, फलाना व्यक्तिले प्रार्थना गरिदिनु हुनेछ, अघि भनेको छैन, अहिलेको अहिले भने अब उसलाई गाह्रो अप्ठ्यारो भइहाल्छ अनि हामी एकदम सेल्फ कन्सियस हुन्छौँ, कसरी गर्ने होला, के भन्ने होला, अरूले सुन्नेले के भन्ला, अनि गर्नु नपर्यो हुन्थ्यो भन्ने भित्रभित्र मनमा हुन्छ, अब बाध्य भएपछि गर्नै पर्यो, धन्यवाद प्रभु भन्यो अनि आमेन. मतलब हामीलाई महसुस भएको चाहिँ मलाई प्रार्थना गर्न आउँदैन, मैले कसरी गर्ने भन्ने हामीलाई महसुस हुन्छ. अथवा हुनसक्छ प्रार्थना भन्ने बित्तिकै हामीलाई चाहिँ माग्नु आउँछ क्या. तपाईँको प्रार्थनाको विषय के छ, अघि ग्रुपमा गर्नुभयो नि होइन, प्रार्थनाको विषय सेयर गर्दै गर्दाखेरि चाहिँ यो कुराको लागि प्रार्थना गरिदियो. त्यो सबै विचार गर्नुहोस्, त्यो सबै माग्ने कुराहरू. अब यहाँ मैले लेखेको छु, माग्ने प्रार्थनाले हामीलाई उल्लु बनाएको छ. ओके, होइन, अब मैले भने है, यहाँनिर बाइबलले भनेको होइन, मैले भनेको यो चाहिँ प्रार्थना भन्ने बित्तिकै माग्ने कुरा मात्रै आउँछ हामीलाई. किनभनेदेखि परमेश्वर को हुनुहुन्छ, कस्तो हुनुहुन्छ, के चाहनुहुन्छ भन्ने कुरा पुरा सायद हामी खालि आफ्नै कुरा, आफ्नै ध्यान, आफ्नै मन, आफ्नै खर्च खाँचो, आफ्नै कुराहरू मात्रै, अभाव, रोग, बिमार माग्नु हामी परमेश्वरमा जाने गरेका छौँ. त्यसकारण के हुन्छ त भन्दा हामी आफू आफूलाई एक हिसाबले प्रार्थनासँग के भने अब बानी नबसेको अथवा असल तरिकाले बुझ्नु नसकेको हो कि अनि गर्न चाहँदैन. के माग्ने, प्रभु मलाई मोटरसाइकल दिनुहोस् एउटा नयाँ, माग्नु मन लाग्यो है, चाहेको पनि हो, माग्नु मन लाग्यो. अब प्रभुसँग मोटरसाइकल मागेपछि प्रभुले तपाईँलाई दिने कि नदिने, म विचार गर्दैथेँ कि हामी यो माग्ने प्रार्थना चाहिँ एकदम सिपा चाहिँ त्यसमा छ कि भाइ. प्रभुले दिनुभयो भनेदेखि त्यो मोटरसाइकलले तपाईँको जीवनलाई के गर्छ, अब त्यो मोटरसाइकलमा प्रभुलाई तपाईँले कहाँ राख्नुहुन्छ, सुन्नुभयो होला नि कथा कहानी. अब यो यस्तो विचार नि है क्या, प्रभुलाई माग्ने चाहिँ माग्ने होइन, पाइसकेपछि प्रभुलाई कहाँ राख्ने, अगाडिको सिटमा, पछाडिको सिटमा, तल पछाडि डोरी बाँधेर अथवा पाङ्ग्रा मुनि. अब यो अचम्मको विचार आयो क्या मलाई चाहिँ माग्ने प्रार्थनाको विषयमा नि. मोटरसाइकल त माग्छौँ तर पाइसकेपछि हामी प्रभुलाई कहाँ राख्छौँ यो जीवनद्वारा. अझ भन्न मन लागेको छ यहाँनिर, प्रभुलाई नयाँ मोबाइल चाहिँ माग्दै नमाग्नुहोस्, नयाँ स्मार्टफोन प्रभुसँग नमाग्नुहोस्. किन थाहा छ, अस्ति फ्यामिली लाइफमा धेरै सुनिसक्यो यो विषयमा हामीले है. किन भन्दाखेरि अब श्रीमतीलाई गएर, श्रीमती मलाई अझै जवान, अझै सुन्दर, अझै राम्री, अझै पातली श्रीमती दिनुहोस् न भनेर श्रीमतीलाई भने जस्तै हो क्या. अब प्रभुले कसरी दिए त होइन, अहिले त तपाईँले 5 मिनट गर्छ अरे हाम्रो क्रसवे चर्चको अस्तिको सर्वेमा हाम्रो वचन पढ्ने प्रार्थना गर्ने समय चाहिँ 5 मिनट छ अरे. अब नयाँ फोन पायो भने त्यो पनि घट्छ क्या अझै, किनभने तपाईँको ध्यान सबै त्यो फोनले लिन्छ अनि प्रभु कहाँ पुग्नुहुन्छ, अनि प्रभुले दिने कि नदिने त्यो कुरो, त्यो त भएन. अब यो प्रार्थनाको विषयमा विचार गर्दै गर्दै जाँदाखेरि पहिलो कुरा, परमेश्वर ब्रह्ममा हुनुहुन्न, मलाई सबै कुरा थाहा छ, र पनि आज वचनद्वारा पनि हामी हेर्नेछौँ परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ. जब प्रेमको कुरा आउँछ नि, परमेश्वर हामीलाई प्रेम गर्नुहुन्छ भनेको चाहिँ प्रेमले चाहिँ के गर्छ अरे, डरलाई विलीन गराउँछ, हटाउँछ. प्रेममा डर हुँदैन अनि यो कुरालाई विचार गरौँ. अनि त्यसकारण हुनुपर्छ पावलले प्रार्थना गर्न सिकाउँदा, एफिसीहरूले प्रार्थना गर्दाखेरि उनीहरूको हृदय स्पर्शित होस्, तपाईँको प्रेमले उनीहरूको हृदय भरियोस् भनेर पावल एफिसीको मण्डलीको लागि प्रार्थना गरेको हामी पाउँदछौँ. आजको वचनलाई हामी सरस्वती हेर्नेछौँ. यसैया 6 अध्यायबाट हामी के कुराहरू बुझ्ने प्रयास गर्दैछौँ, मसँग पल्टाउनु. यसैया 6 अध्यायको 1-4 पदसम्म तपाईँले हेर्नुभयो भनेदेखि यसको प्रसङ्गलाई म छोटकरीमा राख्न चाहेँ. त्यहाँ समय काल छ, उजिया राजा मरेको वर्षमा मैले परमप्रभुलाई अग्लो र उच्च सिंहासनमा विराजमान हुनुभएको देखेँ. यसैया प्रार्थनामा गएको छ, मन्दिरभित्र छ ऊ, अनि उसले दर्शन पाएको छ, अनि त्यो दर्शनमा परमेश्वरसँग उसले प्रार्थना गरेको छ, परमेश्वर उसँग मुकाबिला गर्दै हुनुहुन्छ. यो प्रार्थनाको माहौल हो. यसको वरिपरि हामीले हेऱ्यौँ भनेदेखि यसैया 1 अध्यायदेखि अघि सुरुमा मैले कल टु वर्शिपमा यसैया 1 अध्यायबाट 1-2 पदहरू पढेको थिएँ. यसैया 1 अध्यायमा हामी देख्दैछौँ कि कसरी यसैयाले यो पुस्तक लेख्न सुरु गर्यो, उसको अगमबाणीको, उसको वचनको, उसको बाणीको कार्यकाल सुरु हुँदाखेरि के भयो. त्यहाँनिर 1 अध्यायको 2 पदमा हेर्नुभयो भनेदेखि, हे आकाश सुन, हे पृथ्वी कान थाप. यो चाहिँ के भन्छ त भन्दा, अगमवक्तासँग एउटा मुद्दा छ, त्यो मुद्दा पेश गर्न ऊ अड्डा अदालत गएको छ, अनि उसले गवाहीहरू बोलाइरहेको छ. अदालतमा कुनै कुरा पेश गर्नु छ भने गवाहीहरू चाहिन्छ, त्यो गवाही चाहिँ उसले बोलाउँदछ, हे आकाश सुन, हे पृथ्वी कान थाप. किनकि परमप्रभु भन्नुभएको छ, मैले छोराछोरीहरूलाई पालन पोषण गरेर हुर्काएँ तर तिनीहरू मेरो विरुद्धमा अटेरी भएका छन्. आफ्नो छोराछोरी, आफ्नो सन्तानप्रति, आफ्नो करारको सन्तान परिवारप्रति परमेश्वरको एउटा मुद्दा छ. त्यो मुद्दा उहाँले 1 अध्याय पुरै उहाँले व्याख्या गर्नुभएको छ, म सबै पढ्न चाहदिनँ. त्यहाँ तल हेर्नुभयो भनेदेखि 3 पदमा, गोरुले आफ्नो मालिक चिन्छ, गदाले आफ्नो स्वामीको डुर चिन्छ, तर इजरायलले चिन्दै चिन्दैन, मेरा मानिसहरूले बुझ्दैनन्. हाय पापी जाति, दोषले लादिएका मानिसहरू, त्यहाँ तर सुन्दै जानुभयो भनेदेखि इजरायलको अवस्था कहाँ के कस्तो छ भन्ने कुरा त्यहाँ देख्नु. उनीहरू धर्म कर्म गर्न सिपालु छन्, नजानेको होइन. एघार पदमा हेर्नुहोस् त, एक अध्याय एघार पदमा परमप्रभु भन्नुहुन्छ, तिमीहरूका बलिदानहरूको थुप्रो मेरो निम्ति के काम लाग्छ. बलिदान नल्याएको होइन, भेटी लिएर चर्च नगएको होइन, तर उहाँ भन्नुहुन्छ मेरो लागि के काम लाग्छ. म त भेडाहरूको होम बलि, पालेको मोटा पशुहरूको बोसोको होम बलिदेखि अघाएको छु. साढे थुमा र बोकाहरूको रगतदेखि म प्रसन्न हुन्न. जब तिमीहरू मसँग भेट्नलाई आउँछौ मण्डलीमा आराधना गर्न, तिमीहरूले चढाएका यी थोकहरू कसले चाहन्छ र मेरो आँगनहरू खुट्टाले कुल्चीमिल्ची गर्न कसले तिमीहरूलाई भनेको छ. व्यर्थका बलिहरू नल्याओ. तल पढ्दै अघि नै हामीले सुनेको कति पदहरू पनि छ है, टुहुरा टुहुरीहरूको हेला गर्छौ, विधवाहरूको वास्ता छैन, नहुने गरिब सीमाङ्कितहरूको परवाह छैन तिमीहरूलाई, तर धर्म कर्म गर्नलाई मण्डलीमा सबै विधि पुर्याएर तिमीहरू आएका त छौ नि. मेरो प्रोफेसर मार्क ल्याबर्टनले किताब लेख्नु भएको छ, त्यसको शीर्षक चाहिँ डेन्जरस एक्ट अफ वर्सिप. अनि यो यसैको पुस्तकलाई लिएर उहाँले लेख्नु भएको छ, हाम्रो आराधना चाहिँ कस्तो खतरनाक कुरा हो अरे, कि यदि आराधना गर्ने र त्यो अनुसारको कार्य व्यवहार जीवनमा नगर्ने हो भनेदेखि होसियार. हाम्रो आराधना, हाम्रो प्रार्थना अनुसारको जीवन, जीवनशैली, जीवनको विचारहरू, जीवनको सपनाहरू बढिदै जानु पर्यो नि प्रिय. अनि यी कुराहरू इजरायलको जीवन, जातिको र व्यक्तिहरूको समस्या मान्यो भने उनीहरू भित्र त्यो समस्याहरू छ. अगमवक्ताले सम्बोधन गर्दै हुनुहुन्छ. अब पाँच अध्याय पनि मैले भन्नु भन्थ्यो, त्यहाँनिर केही पदहरू तपाईँले हेर्नुभयो भने, विशेष गरी पाँच अध्यायको सात पद अनि एक्काइस अनि चौबिस पदहरूमा हेर्नुभयो भनेदेखि परमेश्वरले इजरायल परमेश्वरको दाखबारी उनीहरूले के गरेको छ, कुल्ची मिल्ची गरेर आफूले त खाएन पाएन, आफूले खायो अगायो तर अरूको लागि खिल्चीमिल्ची गरेर एउटा न्याय विरुद्धको जीवन, परमेश्वरलाई प्रेम गरेको जीवन शैलीमा देखिएको छैन भन्ने कुराहरू त्यहाँ दोष आरोप छ. अनि त्यहाँ लेखिएको छ धिक्कार अनि इन्साफको कुराहरू त्यहाँ बोलिएका छन्. त्यो कुरा अन्तिम होइन, न्याय चाहिँ परमेश्वर कहिले पनि अन्तिम शब्द होइन अरे, किनकि उहाँले आफ्नो करारको मानिसहरूलाई करारको प्रेम गर्नुहुन्छ. अनि त्यसको शैली, त्यसको विचार, करारको उहाँसँग प्रेम सम्बन्धको व्यवहार शैलीहरू सिकाउन चाहँदै हुनुहुन्छ. अनि सात अध्यायमा गएर हेर्नुभयो भनेदेखि त्यहाँनिर तपाईँले इमान्युएलको चिन्ह, प्रायः हामी क्रिसमसको बेलामा यो चर्चा गर्ने गर्छौँ, कसरी सात अध्यायको एक पददेखि हेर्नुभयो, उजियाका नाति योतामका छोरा आहाज यहुदाका राजा थिए, आरामको राजा रसिन, इजरायलका राजा रजौटाहरू यहाँ छन्, उनीहरू लडाईँ गर्न गए तर विजयी हुन सकेनन्. एक पदमा लेखिएको छ. अनि तल पढ्दै जानुभयो भनेदेखि, त्यसो भएदेखि तैँले मसँग चिन्ह माग, विश्व युद्धमा धकिएको छ. आठ अध्यायमा हेर्नु भने अस्ट्रेलियाको विषयमा उनीहरू ठूलो शक्ति लिएर उत्तरबाट इजरायललाई यहुदालाई आक्रमण गर्न आइरहेका छन्. अनि तेह्र अध्यायमा चौध अध्यायमा हेर्नुभयो भनेदेखि त्यहाँ बेबिलोन भन्ने अर्को साम्राज्य निर्माण भइरहेको छ, उनीहरू पनि लडाईँ गर्दै आक्रमण गर्नको लागि यरुसलमतिर आउँदैछन्। अनि तल दक्षिणतर्फबाट चाहिँ मिश्र देश आक्रमण गर्दै आफ्नो देश आफ्नो शक्तिलाई वृद्धि बढाउँदै उनीहरू यरुसलम नजिक आइपुगेका छन्। अनि यी तीन ठूला ठूला शक्तिहरू वरिपरि विश्व युद्धमा भिडेको बेलामा चाहिँ सानो राज्यहरू यहुदा, यरुसलम चाहिँ यहुदाको राजधानी हो, अनि इजरायल चाहिँ उत्तर देशको सानो राज्य छ, अनि यी रजौटाहरू चाहिँ मिलेर अब कसरी यो ठूलो ठूलो शक्तिहरूको सामना गर्ने भनेर उनीहरू डर त्रासमा जिइरहेका छन्। राजाको मुटु रुखको पात जस्तो हल्लिएको थियो भनेर लेखेको छ कि त्यहाँनिर, किनभने विश्व युद्धमा धकिलिएको छ. समस्या चाहिँ इजरायल मानिसहरूको मुटुभित्रको मात्र होइन, उनीहरूको सामाजिक जातीय मात्र होइन, तर यता हामीले हेऱ्यौँ भने सात अध्यायमा चाहिँ विश्व युद्धमा धकिलिएको छ. समस्या समस्याले संसार छाएको छ. अनि त्यसको बीचमा प्रियहरू छ अध्याय हामी पाउँदछौँ, परमेश्वरले एउटा उपाय राखिदिनु भएको छ, सानो शान्तिको, उद्धारको, हाम्रो जीवनको सान्त्वनाको एउटा उपाय राखिदिनु भएको छ. त्यो कुरो चाहिँ हामी छ अध्यायमा पाउँदछौँ. छ अध्यायको एक पद अघि मैले पढेँ, म पढ्दै जानेछु, माथि एक पदेखि फेरि म पढ्छु. उजिया राजा मरेको वर्षमा मैले परमप्रभुलाई अग्लो र उच्च सिंहासनमा विराजमान हुनुभएको देखेँ. यसै अगमवक्ता मन्दिरमा छ, वा आराधना गर्न विधिहरू पुर्याएर, किन विधि नपुर्याइकन, बलिदान नलिकन, नचोखेकन, खुट्टा नदे हात नधुइकन मन्दिरभित्रको पनि प्रवेश गर्न पाउँदैन थियो, ऊ त्यहाँभित्र पुगेको छ, परमेश्वरको उपस्थितिमा ऊ छ, अनि उसले परमेश्वरबाट एउटा दर्शन पाएको छ। उसले पाएको दर्शन चाहिँ प्रकाशको पुस्तक जस्तो त्यहाँ चिन्हहरू छन्। त्यो चिन्हहरूलाई हामी थोरै बुझ्न सक्छौँ, त्यसको गहन रहस्यहरू छ, अनि त्यो चाहिँ हामी सबै बुझ्न सक्दैनौँ, तर हामी विचार गर्नेछौँ। उहाँको मास्तिर सराफहरू स्वर्गदूतहरू खडा थिए, प्रत्येकको प्रत्येक सराफ स्वर्गदूतको छ छवटा पखेटा थिए, दुईवटा पखेटाले तिनीहरूले आफ्नो मुख ढाकेका थिए, अनि दुईवटाले उनीहरूले आफ्नो खुट्टा ढाकेका थिए, अनि दुईवटाले उनीहरू उड्दै थिए। सिम्बलिक या चिन्हहरू चाहिँ के कस्तो चिन्हहरू हो त, परमेश्वरको उपस्थितिमा यसै यहाँ पुगेको छ, उसले दर्शन पाउँदैछ, अनि सराफहरू परमेश्वरको अगाडि उभिने सेवा गर्ने स्वर्गदूतहरूले आँखा नाङ्गो आँखाले परमेश्वरलाई हेर्न सक्दैन, किनकि वचनले भने चाहिँ कसैले पनि जिउँदो परमेश्वरलाई देखेर ऊ जीवित रहन सक्दैन, आँखा किन नचिम्लोस् त नि। अनि दुईवटा पखेटाले उनले खुट्टा ढाकेका थिए, किन त्यो खुट्टाले फोहोर काम गर्छ, रगत होला, सिनो टिप्नु कतै जानु परेको थियो होला, फोहोर हिँड्दाखेरिको फोहोरहरू उसले खुट्टा ढाकेको छ, किनकि कुनै पनि अपवित्र कुरा परमेश्वरको अगाडि योग्यको हुँदैन। अनि यी दुईवटा आँखा चेहरा मुहार ढाक्नु, खुट्टा ढाक्नु, अनि दुईवटा पखेटाले चाहिँ उनीहरू उड्दै थिए अरे, त्यसको मतलब चाहिँ उनीहरू स्वतन्त्र थिए, उड्न क्षमता शक्ति भएको क्षमता भएको प्राणीहरू परमेश्वरको अगाडि बाई चोइस सेवा गर्न इच्छाले योजनाले बाई चोइस उनीहरू परमेश्वरको अगाडि आइपुगेका छन्। अनि हाजिर यी सराफहरूले के भन्दैछन् तीन पदमा, अनि एउटाले अर्कालाई यसो भन्दै तिनीहरू पुकार्दै थिए, सर्वशक्तिमान परमप्रभु पवित्र पवित्र पवित्र हुनुहुन्छ, सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ। उनीहरूको सोर्स आवाज दिमाग क्षमता शक्ति छ, रचना गर्न सक्ने, उच्चारण गर्न सक्ने, गाउन सक्ने पखेटा छ, उडेर जहाँ कहीँ हिँड्न सक्ने, तर उनीहरू परमेश्वरको उपस्थितिमा आएका छन्, अनि उनीहरूले आफ्नो सम्पूर्ण स्वतन्त्रता क्षमता लिएर परमेश्वरलाई आराधना गर्न हाजिर भएका छन्। अनि उनीहरूले भन्दछन् एउटै मात्र सबैभन्दा महत्त्वपूर्ण कुरा कि परमेश्वर पवित्र हुनुहुन्छ, पवित्र पवित्र पवित्रताको सिद्धतामा उहाँ विराजमान हुनुहुन्छ, अनि उहाँको चरित्र पवित्रता भन्ने चाहिँ परमेश्वरको चरित्र हो, उहाँको गुण उहाँको सुन्दरता चाहिँ उहाँको पवित्रताले देखाउँछ। उहाँ कसरी संसार पृथ्वीको तपाईँ हाम्रो मुद्दा मामिला राजनीति शक्ति सम्पत्ति संसारको खेसक उहाँ मुसिनु भएको छैन, उहाँ अलग्गै हुनुहुन्छ, उहाँको सुन्दरता चाहिँ उहाँको अलगपन हो पवित्रता, त्यसमा उहाँ आफ्नो महिमा प्रकट गर्दै सारा पृथ्वी उहाँको महिमाले ढाकेको उनीहरूले गाउँदैछन्। त्यो गीत त्यो सङ्गीत पनि अगमबानी हो प्रिय, अहिले छ केही हदसम्म, तर परमेश्वरको उद्देश्य छ, मैले पहिले पनि भनेको थिएँ कि परमेश्वरको अन्तिम लक्ष्य उद्देश्य भनेको यो सारा पृथ्वी ब्रह्माण्डको अन्तिम लक्ष्य उद्देश्य भनेको चाहिँ परमेश्वरले आफ्नो महिमाले पृथ्वीको सबै सीमान्त यो ब्रह्माण्डको सबै छेउकुना चाहिँ उहाँको महिमाको ज्ञानले भरिदिनु हो। त्यो कारणले उनीहरू परमेश्वर अगाडि आएका छन्। हाम्रो व्यक्तिगत मैले अघि यो कुरा त भने खमा छ, हामीहरू मन्दिरको विशेषता चाहिँ परमेश्वरको चरित्र स्वभाव शक्ति र महिमाको साथमा लिएर समेटेर आफ्नो मानिसहरूको माझमा बास गर्न उहाँ आउनु भएको छ। मामुली कुरा होइन, सभा दिनमा उहाँको उपस्थितिमा आएर वर्सिप आराधना गर्नु भनेको चाहिँ साधारण मामुली कुरा होइन प्रियहरू, उहाँको निमन्त्रणा नै तपाईँ र मेरो लागि सबैभन्दा ठूलो कुरा हो। अनि कल टु वर्सिपमा भनेको थिएँ परमेश्वर के भन्नुहुन्छ, म कहाँ हो, एक अध्यायको 18 पद पढेको थिएँ, यीशुले के भन्नुहुन्छ, यी सबै थाकेका र बोझ दबिएका म कहाँ हो, चेलाहरूको जानुहुन्छ कम फलो मी, पवित्र आत्मा म तिमीलाई दिनेछु, पवित्र आत्मा मण्डलीमा आउनुहुन्छ, अनि उहाँ मण्डलीमा बास उहाँको आवाज यीशु ख्रिस्टको शब्दहरू उहाँले बुलन्द गर्नुहुन्छ, उहाँले एको गर्नुहुन्छ, परमेश्वर हाम्रो माझमा आउनु भएको छ, परमेश्वर हामीहरूसँग हुनुहुन्छ, तपाईँ र मलाई उहाँले निमन्त्रणा दिनुहुन्छ, अनि आउनेहरूलाई उहाँले स्वीकार गर्नुहुन्छ। यो ठुलो कुरा हो प्रिय, उहाँको उपस्थितिमा जानु, उहाँलाई आराधना गर्नु, सभाको उद्देश्य मन्दिर, मन्दिर चाहिँ के हो अरे, कस्मिक, यो सबै विश्व ब्रह्माण्ड इतिहासमा मन्दिर चाहिँ परमेश्वरको एउटा चित्र चिन्ह हो कि उहाँ आउनुहुन्छ, अनि मानिसहरू त्यो समय त्यो स्थानमा उहाँसँग भेट गर्न आउन सक्दछ, त्यो चित्राङ्कन गर्ने त्यो देखाउने त्यो बुझाउने कुरा चाहिँ स्वर्गको एउटा चित्र हो अरे, पृथ्वीमा तपाईँ र मसँग परमेश्वर बास गर्न आउनु भएको छ। तेस्रो कुरा हामी देख्दैछौँ तलको पदहरूमा हेऱ्यौँ भनेदेखि तेस्रो कुरा चार पददेखि छ पदसम्म तिनीहरूको स्वरले ढोकाहरू र जगहरू हल्लिए, मन्दिर धुवाले भरियो. पाँच पदमा मैले भने धिक्कार, म नष्ट भएँ किनभने म अशुद्ध ओठ भएको मानिस हो र अशुद्ध ओठ भएको मानिसको बीचमा म बस्दछु र मैले मेरो आँखाले सर्वशक्तिमान परमप्रभु परमेश्वर महाराज धीराजलाई देखेको छु. छ पदमा तब तिम्टाले वेदीबाट आगोको भुङ्रो हातमा लिएर सराफहरू मध्ये एकजनाले म कहाँ उडेर आए, तिनले मेरो मुख त्यस भुङ्रोले छोएर भने हेर यसले तिम्रो ओठ छोएको छ, अब तिम्रो अधर्म पाप मेटियो, तिम्रो पापको प्रायश्चित भयो. जब यो पाँचदेखि सात पदसम्मलाई हामी हेर्दछौँ पवित्र परमेश्वरको उपस्थितिमा जानुको लागि एउटा कुराले हाम्रो खाँचो त्यो चाहिँ हो हाम्रो पाप प्रायश्चित हुनुपर्ने. हाम्रो अयोग्यताहरू हामी जस्तो छौँ त्यस्तै जान्छौँ, परमेश्वरको अगाडि कुनै कुरा लुकिएको छैन. तर पहिलो कुरा परमेश्वरले उहाँको उपस्थिति हामीलाई चेतना हाम्रो उसमा चाहिँ के आउँछ त भन्दाखेरि म अयोग्य रहेछु, पापले पतित रहेछु, म उहाँको उपस्थितिको योग्य छैन. जसरी सराफहरूले महसुस गरे यसै यहाँ अगमवक्ताले त्यही कुरा महसुस गरिरहेको छ कि म त अयोग्य छु. अनि ऊ एउटा अगम वाणी बोल्ने परमेश्वरको वचन बोल्ने व्यक्तिको एउटा हतियार छ उसको मुख हो, उसले बोल्ने शब्द, उसले भाषण गर्ने विचार उसको मुख्य हतियार नै ओठ उसको जिब्रो हो. अनि उसले महसुस गरेको छ कि म त अधर्म पापले ग्रस्त मुख बोकेको मान्छे, म कसरी तपाईँको अगाडि उभिने. त्यो पाप महसुस भएपछि परमेश्वरले के गर्नुहुन्छ, उसलाई आएर छुनुहुन्छ. त्यो सराफहरूले आगोको भुङ्रो उसको मुख छोइदियो अनि हुनसक्छ उसको ओठ र जिब्रो डढ्यो अनि ऊ चोखियो. परमेश्वरको आगो वेदीको आगोबाट ऊ चोखियो, ऊ निको भयो, उसले क्षमा पायो अनि उसको जीवन अब के हुने हो. अब यो वचन खण्ड विचार गर्दै गर्दा परमेश्वरको उपस्थितिमा गएको व्यक्तिहरूको पहिलो चेतना भनेको हाम्रो पाप अधर्मले हामीलाई बनाएको अयोग्य बनाएको कुराहरू हाम्रो चेतनामा आउँछ अनि हामी त्यसको क्षमा माग्ने. है शब्दले मात्र होइन, प्रभु क्षमा देऊ एउटा गीत गाएर पुग्दैन. हाम्रो कार्य व्यवहारहरू कस्तो हुनु पर्थ्यो होला. मैले विचार गर्दै थिएँ कि परमेश्वरको उपस्थितिमा गइसके उहाँको पवित्रतालाई देखि सुनि महसुस गरिसकेपछि आफ्नो पाप महसुस हाम्रो जीवनबाट कार्य व्यवहारहरू कस्तो हुनु पर्ने. हामीले बलि पशु मारेर त ल्याएको छैन कसैले पनि, यहाँ ल्याउनु पर्ने पो थियो कि बा, अनि खरानी धसेर आउनु पर्ने थियो कि, हाम्रो जीवनमा कस्तो देखिन्थ्यो होला. हाँसो लाग्छ पुरानो कराको त्यो विचारहरू देख्दाखेरि. तर आज तपाईँ र मेरो कार्य जीवनको व्यवहार कस्तो हुन्थ्यो होला, केही भेटी लिएर जाने हो कि, प्रभुले मलाई यो कुरामा छुटकाएर निको पार्नुभयो, जीवनको अभिव्यक्ति खै त. अनि जीवनबाट यसले धर्मगुरुहरूलाई भन्नुभएको जस्तै पश्चाताप अनुसारको फल फला कस्तो हुन्थ्यो होला, क्षमा पाएको जीवनको अभिव्यक्ति अथवा एक्सप्रेसन अनि त्यो क्षमा जिएको जीवनले बोकेर प्रभुको उपस्थितिमा आएको ल्याएको फलाएको फलहरू, जीवनबाट फलाएको फलहरू, क्षमा पाएको जीवन कस्तो हुन्थ्यो होला विचार गर्नुहोस् न. है यसै या बाँकी जीवन कालो डढेको ओठ लिएर ऊ हिँड्नु पर्यो होला परमेश्वरको उपस्थितिमा, डढेको ओठ जिब्रो साङ्केतिक हो अथवा यथार्थ हो थाहा छैन. याकुबको जीवन के भयो, परमेश्वरसँग कुस्ती गरेपछि उसको पाङ्रा फुस्कियो अनि जीवनभरि ऊ खोल्च्याङ खोल्च्याङ गर्दै हिँड्ने भयो. अब यो खोल्च्याङ गर्दै हिँडेपछि मान्छेले सोध्यो भयो के भयो तँलाई, केही त उत्तर दिनु पर्यो. अनि योनालाई सोध्नु भयो तँलाई के भयो, के भयो होला योना, त्यो माछाको पेटमा तिन दिन बस्दाखेरि एसिड बर्न भयो कि बा. मैले विचार गर्दै थिएँ कि पछि गएर योना चार अध्यायमा हेर्नुभयो भनेदेखि कसरी त्यो घामको उसले सहनै सकेन, प्रभु बरु मर्न दिनुहोस् घामले डढेर म मर्न लागे, उसको छाला अघि एसिड बर्न भएको थियो होला नि त, घाम सहन नसक्ने. आई डोन्ट नो, मेरो कल्पना मात्रै हो. त्यो बस सिओपिडी श्वास प्रश्वासमा गाह्रो थियो कि तिन दिन चार दिन माछाको पेटमा बसेपछि त फोक्सोमा केही भयो होला कि बा. आई डोन्ट नो, जीवनमा अपाङ्गता बोकेर जीवन गलत कुरो होइन प्रियर. तर मैले यहाँ भन्न चाहे कि हाम्रो जीवनमा यदि परमेश्वरको उपस्थितिमा पुगेर पत्रुसको जीवन ऊ ढोका बाहिर गएर धुरुधुरु रोयो कि प्रभुलाई मैले इन्कार गरेँ भनेर, उसले क्षमा माग्यो, उसले पश्चाताप, उसले क्षमा पायो, तर पनि त्यो आघात बोकेर ऊ जिउनु पर्यो नि त बाँकी जीवन. उसले बिर्सेन त्यो कुराहरू, यद्यपि यहुदा इस्करियोतीले चाहिँ आफ्नो ज्यान गुमाउनु पर्यो. जीवित परमेश्वरको उपस्थितिमा पुगिसकेपछि मुठभेट होइन ठक्कर भइसकेपछि हाम्रो जीवन पहिला जस्तो हुँदैन नि, फरक के हुन्थ्यो होला. मेरो आँखाले परमप्रभु परमेश्वरलाई देखे भनेको छ यसैले परमेश्वरको उपस्थितिमा. यहाँ मैले लेखिदिएको छु मेरो जीवनले मेरो आँखा कान इन्द्रियहरू मैले देखेँ, मैले सुने, मेरो इन्द्रियहरू परमेश्वरको उपस्थिति भोगेको भएदेखि, क्षमा पाएको भएदेखि के कस्ता गवाहीका दामहरू शरीरमा बोकेर हामी जिउँथ्यौँ होला। धन्यवाद होस् प्रभुलाई, शरीर एक ढिकै छ, अझै पनि केही फुस्किएको छैन अहिलेसम्म। भन्न चाहेको चाहिँ हाम्रो जीवनबाट गवाही के हुन्थ्यो होला यदि परमेश्वरको उपस्थितिमा हामी पुगेको भएदेखि, मुकाबिला गरेको, परमेश्वरसँग सङ्घर्ष मुकाबिला गरेदेखि हाम्रो जीवनमा गवाहीको दामहरू के हुन्थ्यो होला? विचार गर्नुहोस् न है, जस्ट इमेजिनेसन, ताकि हामी त्यो अनुसार जिउन अनि त्यसको बोलावट, त्यसको बाध्यता, त्यसको दायित्व हामी बोक्न तयार हुन्थ्यौँ होला परमेश्वरको उपस्थितिमा पुगेको जीवनहरू। तल 8-9 पद हेऱ्यौँ भनेदेखि त्यहाँ देख्छौँ, तब मैले परमप्रभुको यो आवाज सुने, म कसलाई पठाऊ, हाम्रो निम्ति को जाने, अनि मैले भने म हाजिर छु प्रभु, मलाई पठाउनुहोस्। यसलाई कुनै उपाय रहेन, उसलाई अब कुनै बहाना छैन, परमेश्वर जीवित परमेश्वरको उपस्थितिमा ऊ पुगेको छ, परिवर्तन भएको छ, पवित्र परमेश्वरलाई उसले देखेको छ, सुनेको छ, अनि हुनसक्छ जीवले भोगेको छ, डढेको छ ओठ, जिब्रो अलिक बोधो भयो होला डढेर, तब मलाई पठाउनुहोस् भन्यो होला उसले, दामले आफ्नो गवाही दिन्छ क्या, मलाई पठाउनुहोस्। त्यसो भए जा, उहाँले भन्नुभयो, जाऊ गएर यी मानिसहरूलाई, त्यही इजरायल, त्यही जाति, त्यही मानिसहरू, 1 अध्यायदेखि 5 अध्यायसम्म, त्यही मानिस, त्यही जातिहरू भोलि गएर यरुसलेमबाट सुरु गरेर यी आराधनाको जातिहरू, यरुसलेममा परमेश्वरको उपस्थितिमा बनेको मानिसहरू, उहाँको उपस्थितिद्वारा जिएर बाँचेर आएका मानिसहरूले गएर गवाही दिनको लागि, जबकि संसार विश्व युद्धमा भिडेको छ, शक्तिको प्रतिस्पर्धा छ, राजनीतिक खेलबाड छ, तर संसार त्यहाँ भिडिरहेको छ, यसैले त्यहाँबाट यरुसलेमबाट गएर दिनु पर्ने गवाही, ती मानिसहरूलाई गएर भन्, तिमीहरू सुन्न त सुन्छौ तर बुझ्दैनौ, तिमीहरू देख्न त देख्छौ, आँखा छ तर त्यो समझमा, दिमागमा, ध्यानमा पुग्न सकेको छैन, थाहा पाउँदैनौ। यी मानिसहरूको हृदय नै कठोर छ, तिनीहरूको कान नसुन्ने पारे, तिनीहरूको आँखा बन्द गरिदेऊ, नत्र त तिनीहरू आँखाले देख्लान् र कानले सुन्लान्, तिनीहरूको हृदयले बुझ्लान्, फेरि फर्केर तिनीहरू मुख कान निको हुन आउलान्। एउटा डाहा प्रभुले यहाँ प्रकट गर्नुभएको हामी यहाँ देख्दछौँ। अनि यो कुरा सुन्दै गर्दाखेरि तपाईँलाई थाहा छ कि छैन, यो शब्द जुन 8, 9 र 10 पद छ नि, मत्ती, मर्कुस, लुक्का, यहुन्ना, प्रेरित अध्याय, 5 पुस्तकमा येशु ख्रिस्तले 4 अनि उहाँको चेलाहरूले उच्चारण गरेको शब्द, तपाईँले त्यहाँ फुटनोटमा हेर्नुभयो भनेदेखि 6 अध्यायको 9 र 10 पद चाहिँ मत्ती 13 अध्यायमा, मर्कुस 4 अध्यायमा, लुक्का 8 अध्यायमा, यहुन्ना 12 अध्यायमा, प्रेरित 28 अध्यायमा दोहोऱ्याइएको छ। अब महत्वपूर्ण छ कि छैन यो पाठ, किन होला? यी जाति, यी मानिसहरू, मेरो उपस्थितिमा बोलाइएको मानिसहरूले मेरो करार बुझिदिए हुन्थ्यो, मेरो सुसमाचार बुझिदिए, मेरो प्रेमको करार उनीहरूले बुझेर मेरो उपस्थितिमा आएर निको भएर यो ढोकाहरूबाट बाहिर जाँदाखेरि उनीहरूले अब जिउनु पर्ने जीवन बुझिदिए हुने थियो। परमेश्वरको मन, मुटुको मर्म चाहिँ त्यो, त्यो कुरा हामी यहाँ देख्दछौँ। गवाही, प्रचारको जीवन, परमेश्वरको उपस्थितिमा पुगेर आएको व्यक्तिहरूको अपरिहार्य जीवनशैली, अप्रियहरू, बुझ्दै हुनुहुन्छ? अटोमेटिक आउटकम, इनएभरेबल आउटकम चाहिँ के हुन्छ हाम्रो जीवनहरूबाट? हामीले पढौँ नै, परमेश्वरको उपस्थितिमा पुगेका व्यक्तिहरूको जीवनबाट अपरिहार्य, अटोमेटिकली आफसे आफ आउनै पर्ने प्रतिक्रिया, प्रतिफल, गवाही र प्रचारहरू उनीहरू बन्दछन्। हाम्रो जीवन नै डढेको ओठ, जिब्रो बोधो, जीवन नै गवाहीको पात्र हामी बन्दछौँ, ताकि समाज, संसारलाई गएर यीशु ख्रीष्टको प्रेम, परमेश्वरको करारलाई बुझ्न, बुझाउनको लागि हाम्रो जीवनहरू बनेको छ प्रियहरू। अरू अन्य सपनाहरू हामी उहाँको उपस्थितिबाट बोकेर जान सक्दैनौँ। मिशनल लिभिङ इज इनएभरेबल आउटकम अफ आवर लाइफ इन्काउन्टर विथ लिभिङ गड, परमेश्वरलाई आराधना गर्न, मिशनल सुसमाचारीय जीवन जिउनु के हुन्थ्यो होला हाम्रो अभ्यास? यसै 6 अध्याय अध्ययन गर्दै गर्दाखेरि प्रार्थना चाहिँ ऊ त्यो प्रवेशद्वार हो प्रिय। फिल्म हलमा जान्छौँ हामीहरू, अडिसी हेर्न गएको, कस्तो खतरा फिल्म बनाएको रहेछ, अनि स्पाइडरम्यान पनि हेर्नुभयो होला, भोलि जाउँ जस्तो लागेको छ मलाई चाहिँ। त्यो हलभित्र जाँदाखेरि चाहिँ तपाईँले एउटा टिकट देखाउनु पर्छ कि होइन, फोनमा होस्, त्यो टिकट देखाएपछि मात्रै तपाईँलाई भित्र जान दिन्छ उसले। भित्र धेरै कुछ कुराहरू छ, अनेक विचार, अनेक कुराहरू चाहिँ भित्र छ, त्यो भित्र प्रवेश गर्नको लागि त्यो टर्च लाइटले यसो बाहिर टिकट हेर्छ तपाईँलाई जान दिने कि नदिने. तपाईँ र मेरो लागि प्रार्थना भनेको चाहिँ उहाँको राज्यभित्र, उहाँको संसार, उहाँको यो विचार, उहाँको यी कुराहरूभित्र प्रवेश गर्नको लागि हामी लागि एउटा उपाय दिएको छ प्रार्थना. त्यो ढोका भित्र जान उहाँले बोलाउनुहुन्छ, तर भित्र जाने कि नजाने प्रभुसँग प्रार्थना गरौँ कि त्यो गर्न चाहिँ हामी त्यो प्रवेशद्वार एउटा पदमा पढ्न चाहन्छु. हिब्रू 7:25 भनेअनुसार चाहिँ यसै कारण उहाँ यीशु ख्रीष्टद्वारा परमेश्वर कहाँ आउनलाई पूर्ण रूपले उद्धार दिनुहुन्छ. किनकि उहाँ वाइ कसरी किन, किनकि यीशु ख्रीष्ट सधैँ मध्यस्थ गर्नलाई आज जीवित हुनुहुन्छ अनि जीवित परमेश्वरको अगाडि हाम्रो मध्यस्थता गरिराख्नु भएको छ. योले भन्न खोजेको चाहिँ के हो भन्दा यीशु ख्रीष्ट आज संसारमा हुनुहुन्न, उहाँ के गर्दै हुनुहुन्छ, कहाँ हुनुहुन्छ, उहाँ स्वर्गमा हुनुहुन्छ, के गर्दै हुनुहुन्छ. यो पद अनुसार चाहिँ परमेश्वरको अगाडि तपाईँ र मेरो प्रार्थनालाई मध्यस्थ गर्नको लागि उहाँ बस्नु भएको छ. उहाँको फुल टाइम जब तपाईँ र मेरो प्रार्थना परमेश्वरको अगाडि मध्यस्थ गर्नको लागि, अनि त्यो जिम्मा उहाँले तपाईँ र मलाई दिनुभएको छ. हामी हाम्रो छिमेकी, हाम्रो समाज, हाम्रो संसारको लागि मध्यस्थ गर्न पुजारीहरू हो. प्रार्थना गर्ने हाम्रो जीवनको प्रथम दायित्व, जब डिस्क्रिप्सन हाम्रो लागि चाहिँ त्यो हो. त्यस कारणले हामी आफ्नो व्यक्तिगत जीवनको लागि, आफ्नो जहाँ छौँ, जस्तो छौँ, प्रार्थना गर्न एक कदम, वान स्टेप. कुनै नाटक होइन प्रार्थना गर्नु, कुनै सिकेर भयङ्कर गर्नुपर्ने कुरा होइन रहेछ. हामी जहाँ छौँ, जस्तो छौँ, यहाँबाट एक कदम सिकौँ. किनकि प्रार्थनाको उद्देश्य चाहिँ परमेश्वरलाई चिन्नु, उहाँसँग अन्तर्क्रिया बोल्नु, बात गर्नु हो. भनेदेखि दोस्रो अन्तिम अभ्यास चाहिँ सभा, जसरी हामी यहाँ जम्मा भएका छौँ र हाम्रो सानो झुण्ड, हामी हप्ता हप्तामा बस्ने, सङ्गति गर्ने हाम्रो झुण्डहरू छ, घरमा होस्, समाजमा होस्, सानो झुण्डहरू चाहिँ प्रार्थनाको लागि नभई नहुने अभ्यासहरू हो. किनकि हाम्रो व्यक्तिगत जीवनमा हामी प्रार्थना गर्न सिक्छौँ, गर्छौँ, तर सभामा प्रभुको नजिक आउन यसरी अनि सानो झुण्डमा मिलेर गर्न चाहिँ त्यो चाहिँ नभई नहुने. प्रार्थना गर्न सिक्न मुख्य माध्यम चाहिँ त्यो नै हो, प्रभुले दिनुभएको, अनि त्यो गर्न हामी नसुकौँ. आशा छ भोलिको दिनहरूमा यी कुराहरू सिक्दै बुझ्दै जाँदा, वचन बुझ्दै जाँदाखेरि हाम्रो चाहनाहरू बढ्छ होला कि प्रभुसँग नजिक हुन, प्रार्थना गर्न हामी अझै सक्षम हुँदै जानेछ.
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ.
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न.
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो.
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न. नमस्कार उपप्रमुख ज्यू.
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त.
2: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो. खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई.
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ. रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू. बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है. अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ.
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो.
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ.
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो. तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं.
6: नेपाल सरकार विज्ञापन बोर्ड.
7: विश्वास र प्रार्थनामा जे माग्छौ त्यो तिमीले पाउनेछौ. गुड न्यूज एफएम श्रोता भेटघाट साथै डाँडाको प्रार्थना सम्बन्धी सूचना। यही मिति 2083 साल भदौ 9 गते मंगलबारको दिन बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म पालकुमारी ललितपुरको सल्लाघारी डाँडामा प्रार्थना संगति साथै भेटघाट कार्यक्रमका आयोजना गरिएको हुँदा तपाईँहरू उक्त कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ। थप जानकारीका लागि अमिता महर्जन 98411 87466 र गुड न्यूज एफएम प्राली नामनगर 01-4470-754 01-4470-754।

0: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 9841 53 54 02, 9841 53 54 02 र 9810 33 64 06, 9810 33 64 06। फोन नम्बर 01 43 92 5 11, 01 43 92 5 11 र 01 43 92 5 10, 01 43 92 5 10। र हाम्रो इमेल आईडी रहेको छ 2007@thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित। हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
1: प्रोप्राइटर सानु सापकोटा, 01-52-02-58, 01-52-02-58 र 98-511-25-38, 98-511-25-38।

चेमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तर्विन्तीमा आदरणीय श्रोता, कार्यक्रम अन्तर्विन्ती लिएर म पुनम उपस्थित भइसकेकी छु। र गन्तीको पुस्तक 21 अध्यायको 4 पददेखि केही पदहरूमा यस्तो लेखिएको छ, तिनीहरू एदोम देशलाई फेरो मारेर जान भनी होर पर्वतबाट लाल समुद्रको बाटो भएर गए, तर यात्राको कारण मानिसहरू साह्रै अधीर बने। तब तिनीहरूले परमेश्वर र मोसाको विरूद्धमा यसो भन्न लागे, यस उजाड स्थानमा मर्न हामीलाई तपाईहरूले किन मिश्र देशबाट ल्याउनु भयो? यहाँ रोटी छैन, यहाँ पानी पनि छैन, यस तुच्छ खानेकुरादेखि त हामीलाई वाक्कै लागिसक्यो। तब परमप्रभुले ती मानिसहरूको बीचमा विषालु सर्पहरू पठाइदिनुभयो र सर्पले मानिसहरूलाई डसे र इजरायलीहरूको धेरैजना मरे। अनि मोसा कहाँ आएर मानिसहरूले भने, परमप्रभु र तपाईँको विरूद्धमा बोलेर हामीले पाप गरेका छौं, उहाँले हामीबाट यी सर्पहरू हटाइदेऊन् भनी परमप्रभुलाई प्रार्थना गर्नुहोस्। तब मोसाले ती मानिसहरूको निम्ति प्रार्थना गरे। परमप्रभुले मोसालाई भन्नुभयो, तैले विषालु सर्पको एउटा प्रतिमा बनाएर त्यसलाई एउटा खामामा झुन्ड्या। सर्पले डसेकाहरूले त्यसलाई हेरेपछि तिनीहरू बाँच्नेछन्। तब मोसाले एउटा काँसाको सर्प बनाएर त्यसलाई एउटा खामामा झुन्ड्याएर सर्पले डसेका सबैले काँसाको सर्पलाई हेरेपछि बाँचे भनेर चाहिँ हामीले परमेश्वरको वचनमा पाउँदछौं। र यो चाहिँ अवश्य पनि इजरायलीहरूको गनगनको एउटा प्रतिफलको रूपमा पनि हामीले पाउँदछौं। र श्रोता, आज कार्यक्रम अन्तर्विन्ती मार्फत म तपाईँलाई यो वचनको पदहरूबाट यही उत्साह दिन चाहन्छु कि हाम्रो जीवन पनि कहिलेकाहीँ मरूभूमिको बाटो जस्तै भएर, जसरी इजरायलीहरू हिँड्नु परेको थियो, सायद हामी पनि कतिवटा कुराहरूबाट हिँडिरहेको छौं होला। कतिवटा परिस्थितिहरूमा हामीलाई कहिलेकाहीँ गनगन पनि आउँछ होला, निरुत्साहका कुराहरू पनि हुन्छ होला, अनि हामीलाई एकदम चित्त पनि दुखेको छ होला, हामीलाई एक्लोपना महसुस पनि भएको छ होला, यो भएन त्यो भएन भन्ने कुराले गर्दा हामीलाई एकदम विचलित पनि बनाएको छ होला। आज म तपाईँलाई यही भन्न चाहन्छु, इजरायलीहरूले जुन प्रकारले गनगन गरेका छन् त्यो प्रकारले हामीले गनगन गर्ने होइन, तर हामीले परमेश्वरलाई हेर्ने काम चाहिँ गर्नुपर्दछ। जब हामी प्रभुलाई हेर्छौं नि हामी बाँच्छौं। जसरी सर्पले होइन त्यहाँ डस्ने अवस्था परिस्थितिहरूमा ज जसले चाहिँ त्यो खामोलाई हेरे अनि उनीहरू चाहिँ बाँचे भनेर यहाँ लेखिएको छ, हामीले त्यो अवस्था परिस्थितिहरू हुनुभन्दा अगाडि नै हाम्रो जब गनगनको कुराहरू सुरु हुन लाग्दछ परमेश्वरलाई हेरेर जिउन सुरु गरौं। कारण हामीलाई अवस्था परिस्थितिहरूले चाहिँ कतिचोटि हो एकदम कमजोर र जटिल पनि बनाउँदछ, तर हामीले चाहिँ गनगन गर्ने भन्दा पनि परमेश्वरसँग अवस्था परिस्थितिहरू राखेर प्रार्थना गर्ने र अन्तर्विन्ती गर्ने काम चाहिँ हामीले गर्नुपर्दछ। एकै अर्कालाई यही उत्साह दिउँ कि गनगनको अवस्था होस्, चाहे निरुत्साहको अवस्था होस्, चाहे निराशाको अवस्थाहरू किन नहोस्, तर परमेश्वरमा चाहिँ अन्तर्विन्ती गर्ने र परमेश्वरमा प्रार्थना गर्ने काम चाहिँ हामीले गरौं। तर गनगन गरेर हाम्रो जीवनमा अझै समस्या र श्राप निम्ताउने काम हामीले नगरौं, परमेश्वरलाई हेरौं र परमेश्वरमा नै बाँच्छौं र परमेश्वरमा नै भरोसा गरौं भन्ने यो उत्साह आज म तपाईँ सम्पूर्णलाई दिन चाहन्छु। र अझै परमप्रभु परमेश्वरमाथि भरोसा गर्नुहोस् भन्ने यो उत्साह तपाईँको निम्ति राख्दै कार्यक्रम अन्तर्विन्तीबाट यो समयमा पुनम बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: बाटुले दिदी, ए बाटुले दिदी,
1: बाटुली बहिनी, ए बाटुली बहिनी।
2: साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाटुलीका कुरामा। आदरणीय श्रोता, कार्यक्रम बाटुलीका कुरा लिएर म पुनः उपस्थित भइसकेकी छु र प्रत्येक हप्ता हामी तपाईँलाई साथी दिइरहेको छौ कार्यक्रमबाट विभिन्न विषयहरूमा नाटकीय प्रस्तुतिहरूद्वारा। र आज पनि यसरी नै हामी तपाईँलाई साथ दिन गइरहेको छौ। तर कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छु। म गीतपछि उपस्थित हुने नै छु।

0: साथी निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र आज कार्यक्रममा हाम्रो अजी र माया बीचको कुराकानी यहाँहरू समक्ष हामी प्रस्तुत गर्न गइरहेको छ एउटा महत्वपूर्ण विषयमा र आउनुहोस् हामी ढिला नगरिकन प्रस्तुतितर्फ अगाडि बढ्नेछौ। अजी अजी
1: हजुर नानी हजुर
0: के भयो नानी तिम्रो आवाज सुन्दा त तिमी आटिएको जस्तो धेरै कुरा बोकेर तनावमा आएको जस्तो सुन्दैछु त म त
1: अजी
0: कहिले काहीँ मलाई यस्तो लाग्छ नि जहिले मलाई केही न केही समस्या हुन्छ अनि फेरि म फर्केर अजी भाट्टामै आउने हो कि
1: मलाई अहिले पनि त्यस्तै भइरहेको छ अजी
0: म के गर्नको लागि बनेकै होइन जस्तो लाग्छ हो मलाई बेला बेलामा के गर्ने होला
1: नानी किन त्यस्तो भनेको के भयो
0: म अरूहरूलाई हेर्छु अजी कसैमा एकदम धेरै प्रतिभाहरू छ कसैमा कस्तो धेरै आँट हिम्मत छ कसैको बोल्ने शैली कस्तो राम्रो छ अनि कसैको परिवार राम्रो छ तर मसँग के छ र अजी
1: नानी एउटा कुरा सोधेर ल्याउँ
0: हजुर भन्नु न
1: तिमीले आफूलाई कसरी हेरिरहेछौ
0: भन त नानी खै अजी कहिले काहीँ म कस्तो कमजोर जस्तो लाग्छ कहिले काहीँ कस्तो अयोग्य छु जस्तो लाग्छ
1: अरूभन्दा पनि एकदमै म चाहिँ पछि परेको छु कि जस्तो पनि लाग्छ
0: अनि कहिले काहीँ त परमेश्वरले पनि मलाई प्रयोग गर्नुहुन्न जस्तो त्यस्तो महसुस हुन्छ
1: त्यसो भए आज म तिमीलाई एउटा मानिसको कथा सुनाउँछु नानी
0: को मानिसको कथा अजी
1: तिमीले बाइबलमा गिदोन भन्ने नाम सुनेको छ
0: गिदोन
1: उहाँ त बाइबलको त्यो गिदोन हो नि होइन र
0: हो नानी हो
1: तर आज हामी गिदोनले के गरे भन्ने मात्र होइन गिदोनले आफूलाई कसरी हेर्थ्यो परमेश्वरले उनलाई कसरी हेर्नुभयो भन्ने कुरालाई हेर्ने अनि बुझ्नेछौ नानी
0: अन्यायकर्ता 6 अध्यायमा इजरायलीहरू मिद्यानीहरूको डरमा थिए उनीहरूको बाली नष्ट हुन्थ्यो मानिसहरू लुकेर बस्नु पर्थ्यो त्यही समयमा गिदोन पनि गहुँ झिकिरहेका थिए तर कहाँ थाच तिमलाई
1: खेतमा त होइन होला
0: होइन नानी डाकमध्येको कोलमा
1: किन रजी
0: डरले गर्दाखेरि नि लुकेर बसेको हो डरले गर्दा
1: अर्थात गिदोन पनि डराएका थिए
0: एकदमै नानी तर त्यही डराएको मानिस कहाँ परमेश्वरको दूत आउनुहुन्छ है अनि दूतले उनलाई के भन्नुहुन्छ थाहा छ हे वीर योद्धा परम प्रभु तिमीसँग हुनुहुन्छ
1: एकछिन हजुर गिदोन लुकेर बसेका छन् अनि परमेश्वरले उनलाई वीर योद्धा भन्नुभयो
0: यही त गिदोनको कथाको सुन्दरता हो नानी
1: तर उहाँ त वीर देखिनु भएन नि त डराएर लुकेर बस्ने मान्छे कसरी वीर हुन्छ
0: मानिसले देखेको गिदोन र परमेश्वरले देखेको गिदोन फरक थियो नानी
1: अनि त्यसपछि गिदोनले के भने त
0: उनले लगभग यस्तो प्रश्न गरे यदि परमेश्वर हामीसँग हुनुहुन्छ भने यी सबै दुःख किन भइरहेको छ अनि फेरि उनले आफूलाई सानो ठाने उनले भने मेरो कुल मनुष्यको सबैभन्दा कमजोर कुल हो अनि म मेरो परिवारमा सबैभन्दा सानो छु
1: अर्थात उनले आफ्नो परिचय नै कस्तो कमजोरीबाट दिइरहेका छन् हेर्नु त यहाँ
0: व नानी व म सानो छु मेरो परिवार कमजोर छ मसँग क्षमता छैन तर परमेश्वरको उत्तर के थियो थाहा छ
1: के थियो हजुर के थियो
0: परमेश्वरको उत्तर थियो म तिमीसँग हुनेछु
1: हजुर एउटा कुरा बुझिन परमेश्वरले गिदोनलाई वीर भन्नुभयो तर उहाँ वास्तवमै डराइरहनु भएको थियो गिदोन अनि त्यसो भए परमेश्वरले झुट बोल्नु भएको हो कि क्या
0: होइन नानी होइन हाम्रो परमेश्वर झुट बोलेर ल्याउने परमेश्वर होइन परमेश्वरले गिदोनलाई उनको वर्तमान डरबाट होइन उहाँले गिदोनमा देख्नु भएको भविष्यबाट बोलाउनु भएको थियो
1: अर्थात परमेश्वरले भन्नुभएको कुरा गिदोन अहिले थिएनन् तर भोलिको दिनमा बन्न गइरहेका थिए
0: तिमीले ट्याक्कै भनेर ल्याए नानी कहिले काहीँ परमेश्वरले तिमीलाई यस्तो कुरा भन्नुहुन्छ जुन तिमी आफैले आफ्नो बारेमा विश्वास गरेर ल्याउनै सक्दैन तिमी सक्छ तिमी उठ तिमी बोल तिमी अरूलाई उत्साह देऊ तिमी मेरो काममा प्रयोग हुनेछौ
1: अनि हाम्रो मनले के भनेर ल्याउँछ थाहा छ
0: म कसरी
1: यस्तो प्रश्न आउँछ नि हजी
0: ओ नानी ओ
1: हजी म पनि धेरै पटक यस्तै गर्छु कुनै जिम्मेवारी आउँदा म सक्दिन। कसैले अगाडि बढ्न भन्यो भने म भन्दा योग्य अरू छन् जस्तो लाग्छ। कुनै अवसर आयो भने अहँ म तयार छैन जस्तो लाग्छ। गिडोनले पनि प्रश्नहरू गरेर ल्याएको छ नानी, तर फरक के थियो भने उनले अनन्त परमेश्वरको आवाज सुनेर कदम चाल्न थाले। तर डर त थियो होला नि त अजी, डर थियो। अनि परमेश्वरले डर पूर्ण रूपमा हटाइदिनु भयो त?
0: अब पहिले नै होइन, परमेश्वरले उनलाई डर नभएको मानिस बनाउनु भएन। उहाँले उनलाई डर हुँदा हुँदै पनि विश्वासमा अघि बढ्ने मानिस बनाउनु भयो।
1: गिदोनको अर्को कथा पनि त छ नि, बालको वेदी भत्काएको, होइन त अजी?
0: वो नानी वो, परमेश्वरले उनलाई ठूलो युद्धमा पठाउनु भन्दा अघि एउटा काम दिनुभयो, आफ्नै घरमा भएको बालको वेदी भत्काउन।
1: अर्थात ठूलो जिम्मेवारी भन्दा पहिले सानो आज्ञाकारिता।
0: वो नानी वो, कहिले काहीँ हामी परमेश्वरसँग ठूलो ठूलो काम मागेर ल्याउँछ। प्रभु मलाई ठूलो सेवकाई दिनुहोस्, ठूलो काम गर्ने ठाउँ दिनुहोस्, धेरै मानिसहरूले मलाई चिनेर ल्याओस्। तर परमेश्वरले भन्नुहुन्छ, पहिले तिमीले घरभित्र मेरो कुरा मान, पहिले तिमीले आफ्नो चरित्र बनाऊ, पहिले तिमीले सानो कुरामा विश्वास योग्य बन, यस्तो भन्नुहुन्छ परमेश्वरले तयारी गर्नलाई।
1: त्यसो भए ठूलो बोलावट सानो आज्ञाकारिताबाट सुरु हुन सक्छ भन्ने कुरा नै भन्न खोज्नु भएको होइन त अजी?
0: एकदमै नानी, त्यही हो
1: अजी।
0: हजुर,
1: यदि परमेश्वरले मलाई पनि बोलाउनु भएको छ भने नि फेरि
0: त्यो सम्भव छैन भन्ने कसले भने तिमीलाई?
1: खै,
0: तर म त तयार छैन अजी। गिडोन पनि तयार थिएन नानी,
1: मलाई डर लाग्छ अजी।
0: गिडोन पनि त डराएका थिए, मसँग धेरै कमजोरीहरू छन्
1: नानी।
0: गिडोनले पनि आफ्नो कमजोरी देखाएका थिए। त्यसो भए मेरो समस्या कमजोरी होइन रहेछ?
1: कमजोरी हुनु समस्या होइन, कमजोरीले परमेश्वर भन्दा ठूलो ठान्नु समस्या हो के नानी? अनि गिदोनले सेना जम्मा गरेपछि के भयो साँच्ची?
0: यही कथा अझै रोचक छ या। गिदोनसँग हजारौं मानिस थिए, तर परमेश्वरले भन्नुभयो तिमीसँग धेरै मानिस छन्।
1: धेरै मानिस हुनु त राम्रो होइन र अजी?
0: अब मानिसको हिसाबले राम्रो हो, तर परमेश्वरले इजरायलीहरूले आफ्नो शक्तिले जित्यो भनेर घमण्ड नगरून् भन्ने चाहनु भएको थियो। अन्तत हजारौंबाट घट्दै घट्दै केवल 300 जना बाँकी रहे।
1: 300?
0: वो नानी वो, अब सोच त, पहिले नै डराएको गिदोन अनि उसको सेना पनि यति सानो।
1: त्यति बेला गिदोनले त झन डराएर अब के गर्ने होला भनेर त आत्के होला नि है?
0: तर परमेश्वरले देखाउन खोज्नु भएको कुरा चाहिँ यही थियो क्या नानी,
1: अजित मानिसको संख्यामा होइन, परमेश्वरको उपस्थितिमा निर्भर हुन्छ। अनि अझै आज धेरै युवाहरूले यही महसुस गर्छन् त, म पर्याप्त छैन, मसँग क्षमतै छैन, पुगेकै छैन मेरो क्षमता, मेरो परिवारको राम्रो अवस्था छैन, म अरू जस्तो ट्यालेन्टेड छैन, मेरो सोसल मिडियामा धेरै फलोवर्स पनि छैन, मलाई कसैले सुन्दैन।
0: तर नानी, परमेश्वरले पहिले तिमी एकदम राम्रो बन अनि म तिमीलाई प्रयोग गर्छु यस्तो कहिले भनेको छैन या नानी।
1: त्यसो भए
0: उहाँले भन्नुभएको छ म तिमीसँग हुनेछु, तिमी कमजोर हुन सक्छ तर उहाँ बलियो हुनुहुन्छ, तिमीलाई बाटो थाहा नहुन सक्छ तर उहाँलाई थाहा छ, तिमी आफूलाई सानो देख्न सक्छ तर उहाँले तिमी भित्र सम्भावना देखेर ल्याउँछ या नानी।
1: हजुर, गिदोनले परमेश्वरसँग उनको संकेत मागेको कथा पनि त छ नि।
0: वो नानी वो, उनले परमेश्वरसँग निश्चितता खोजे। कहिलेकाहीँ हामी पनि त्यस्तै गर्छौ, प्रभु यो नै हो भने एउटा संकेत दिनुहोस्, यदि तपाईँको इच्छा हो भने बाटो खोलिदिनुहोस्।
1: अनि त्यसो गर्नु गलत हो त अजी?
0: परमेश्वरसँग मार्गदर्शन माग्नु गलत होइन, तर एउटा कुरा याद राख्नुपर्छ, हाम्रो विश्वास केवल संकेतमा होइन, परमेश्वरको चरित्र र उहाँको वचनमा आधारित हुनुपर्छ या नानी।
1: अर्थात प्रभु मलाई तपाईँको इच्छा बुझ्न सहायता गर्नुहोस् भन्नु चाहिँ, यो चाहिँ ठिक हो?
0: ओ नानी ओ,
1: अजी
0: हजुर,
1: आजको गिदोन को हो त?
0: नानी, सायद तिमी नै हो कि?
1: म?
0: सायद त्यो युवा जो अहिले डरमा छ, सायद त्यो युवती जसले आफूले आफैलाई अरूसँग तुलना गरिरहेको छ। सायद त्यो व्यक्ति जसलाई कहिले कसैले तिमी महत्वपूर्ण छौ भनेको छैन, सायद त्यो व्यक्ति जसले आफ्नो जीवनलाई सानो ठानेको छ, सायद त्यो व्यक्ति पनि हुन सक्छ जसले आज परमेश्वरको आवाज सुन्दैन। म तिमीसँग छु भनेर परमेश्वरले भनिरहनु भएको छ या नानी?
1: हजुर, मलाई लाग्छ मैले आज केही त बुझे। हजुर,
0: के बुझेर ल्याए नानी?
1: परमेश्वरले गिदोनलाई बोलाउँदा गिदोनसँग सबै कुरा थिएन, तर परमेश्वर उहाँसँग हुनुहुन्थ्यो, होइन त?
0: ठिक भन्यो नानी।
1: त्यसैले मलाई सबै कुरा हुनु पर्दैन रहेछ, मलाई केवल उहाँमाथि भरोसा गर्नुपर्ने रहेछ भन्ने मैले बुझे।
0: अब तिमीले आफ्नो बारेमा के भन्ने त भनेर ल?
1: म कमजोर छु तर परमेश्वर मेरो शक्ति हुनुहुन्छ।
0: स्याबास नानी, स्याबास।
1: अनि अझै म डराउँछु तर परमेश्वर मेरो साथमा हुनुहुन्छ। म सानो छु तर परमेश्वरले मेरो जीवनलाई ठूलो उद्देश्यको लागि प्रयोग गर्न सक्नुहुन्छ।
0: त्यही हो नानी, याद राख, परमेश्वरले गिदोनलाई वीर योद्धा भन्नुभयो जब ऊ अझै डरमा लुकेर बसेको थियो। त्यसैले तिमी अहिले जहाँ छौ त्यहीबाट परमेश्वरले तिमीलाई बोलाउन सक्नुहुन्छ या नानी। तिमीले आफ्नो कमजोरीलाई आफ्नो अन्तिम परिचय नबनाऊ। तिम्रो परिचय तिमीले आफूलाई दिएको नाम होइन, तिम्रो परिचय परमेश्वरले तिमीलाई दिनुभएको नाम हो।
1: है अजी, कस्तो अर्थपूर्ण कुरा! हेर्नु त, मेरो सोच्ने तरिकै परिवर्तन भयो। धेरै धेरै धन्यवाद तपाईँलाई।
0: ठिक छ नानी, ठिक छ। यसरी नै महत्वपूर्ण योजना सहित परमेश्वरले बनाउनु भएको कुरालाई हेरेर, परमेश्वरलाई हेरेर अगाडि बढ। प्रभु तिम्रो साथमा हुनुहुन्छ नानी।
1: हुन्छ हजुर, हुन्छ। धेरै धेरै धन्यवाद तपाईँलाई।

आदरणीय श्रोता, सायद तपाईँ पनि आज गिदोन जस्तै महसुस गर्दै हुनुहुन्छ होला। म सानो छु, म कमजोर छु, मसँग केही छैन, तर आज परमेश्वरको आवाज सुन्नुहोस्। उहाँले भन्दै हुनुहुन्छ, म तिमीसँग छु। तपाईँको परिस्थिति तपाईँको अन्तिम परिचय होइन, तपाईँको डर तपाईँको भविष्य होइन, तपाईँको कमजोरी तपाईँको अन्तिम कथा होइन। परमेश्वरले तपाईँलाई जहाँ राख्नु भएको छ त्यहीबाट उहाँको उद्देश्य पूरा गर्न शुरू गर्न सक्नुहुन्छ। त्यसैले अब तपाईँ पनि उठ्नुहोस्, डर हुँदाहुँदै पनि उठ्नुहोस्, सानो महसुस भए पनि उठ्नुहोस्, सबै उत्तर नबुझे पनि उठ्नुहोस्, किनकि परमेश्वर तपाईँसँग हुनुहुन्छ। म सक्दिन भन्ने ठाउँमा परमेश्वरसँग म सक्छु भन्न चाहिँ तपाईँले शुरू गर्नुहोस्। म को हुँ भन्ने ठाउँमा परमेश्वरले मलाई बोलाउनु भएको छ भन्न सिक्नुहोस्, र आजदेखि डरले होइन विश्वासले अगाडि बढ्नुहोस्। प्रिय श्रोता, न्यायकर्ता 6:12-16 गिदोनको बोलावटलाई मनन गरौं। परमेश्वरले गिदोनको कमजोरी भन्दा ठूलो कुरा देख्नुभयो, उहाँले आफ्नो उपस्थितिमा गिदोनको भविष्य देख्नुभयो। यसकारण म आफ्नो कमजोरी होइन तर परमेश्वरको उपस्थितिमा भरोसा गरेर अघि बढ्नेछु भन्ने यो अठोटका साथ अगाडि बढ्नुहोस् भन्ने उत्साहसँगै अब चाहिँ कार्यक्रमको अन्तिमतिर हामी आइसकेको छौं। र आजको सन्देश, नाटकीय प्रस्तुति तपाईँलाई कस्तो लाग्यो? हामी आशा गर्दछौ तपाईँ आशिषित हुनु भएको छ, र अर्को श्रृंखलामा फेरि पनि यसरी नै भेट्ने आशाका साथ कार्यक्रम बाटुलीका कुराबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह, नमस्कार।

मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। योहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसीह साथै नमस्कार। अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: आजको वचनको शीर्षक छ चिन्तामुक्त जीवन। प्रिय, एकचोटि पास्टर जोन वेस्ली प्रचार गरेर एउटा यात्रामा उहाँ एउटा गोरेटोबाट भएर उहाँ पैदल यात्रा गरेर हिँड्दै हुनुहुन्थ्यो। त्यतिखेर एकजना व्यक्ति, एउटा विश्वासी नै हुन्छ, उसले प्रभुलाई चिनेको हुन्छ, त्यो व्यक्तिले पास्टर जोन वेस्लीलाई यसरी भन्दछ, मेरो जीवनमा समस्या छ, हरेक किसिमको संकष्टको बाटोबाट भएर म गइराखेको छु, पास्टर जोन मेरो लागि प्रार्थना गरिदिनुहोस्। अनि पास्टर जोन वेस्लीले पनि प्रार्थना गरिदिनुहुन्छ। अनि पास्टर जोन वेस्लीसँग राम्रो एउटा इन्ट्रोडक्सन भएपछि, परिचय भइसकेपछि, फेरि पनि त्यो व्यक्तिले भेट्ने प्रयास गर्छ अर्कोचोटि चाहिँ। फेरि पनि त्यो व्यक्तिले भेट्दै गर्दाखेरि फेरि पनि समस्याको विषयमा सेयर गर्छ, पास्टर जोन वेस्ली, मेरो जीवनमा तपाईँले प्रार्थना गरिदिनु भयो, तर अझै पनि मेरो जीवनमा किन हो किन समस्या समस्या छ भनेर उसले दुःख व्यक्त गर्छ। अनि त्यो सेकेन्ड चोटिको पालीमा चाहिँ त्यतिखेर चाहिँ पास्टर जोन वेस्लीले चाहिँ एउटा गाई चाहिँ एउटा गोठभित्र खानेकुरा खाइराखेको देख्नुहुन्छ। अनि त्यो व्यक्तिलाई भन्नुहुन्छ, त्यो गाईलाई हेर्दा उसले कुनै चिन्ता बेगार उसले मजाले खाइराखेको छ, उसलाई खानको लागि कुनै पनि चिन्ता छैन, उसको मालिकले उसलाई दिइराखेको छ। तर तँलाई म यहाँबाट एउटा कुरा सिकाउँछु, त्यो गाईलाई त्यो पर्खाल पछाडि के छ भन्ने कुरा पटक्कै पनि थाहा छैन। तर यदि त्यो गाई त्यो पर्खालबाट बाहिर निस्कने हो भने, त्यो पर्खालदेखि बाहिरको कुरालाई सोच्ने हो भनेदेखिलाई ऊ त्यो पर्खाल बाहिर धेरै समस्याहरू हुन सक्छ, गाईलाई खानको लागि अभावको कुराहरू हुन सक्छन्। त्यसरी नै गाई त्यो गोठभित्र छ, तर उसले कम्प्लिटली पर्खाल पछाडि के छ उसले एभोइड गरेर, उसले व्यवस्था गरेर मात्रै खानेकुरा खाइराखेको छ। त्यसरी नै तैले पनि तेरो जीवनमा समस्या होला, आजदेखि तेरो समस्यालाई व्यवस्था गर्नु सिक, चिन्तामा नजी भनेर चाहिँ उहाँलाई सम्झाउनुहुन्छ। प्रिय, म तपाईँलाई यहाँबाट के बताउन चाहिराखेको छु भनेदेखिलाई, समस्या कसको जीवनमा आउँदैन होला र हरेकको जीवनमा हामी एक दिन न एक दिन त्यो परिस्थितिको बीचबाट भएर, हामी बाटोबाट भएर जानुपर्ने दिनहरू आउन सक्छ। मेरो जीवनमा छिटो समस्या आउन सक्छ भने तपाईँको जीवनमा अलिकति ढिलो आउन सक्ला, तर हरेकको जीवनमा एक दिन न एक दिन हामी समस्याको त्यो बाटोबाट भएर हामी जानुपर्छ। प्रिय, हरेकको जीवनमा एक दिन न एक दिन समस्या आउन सक्छ, तर समस्या आयो भन्दै गर्दाखेरि हामी बढी चिन्तामा हामी डुबेर बस्ने होइन, बढी चिन्तामा हामी समय बर्बाद गर्ने होइन। प्रिय, जति तपाईँ चिन्ता गर्नुहुन्छ त्यति तपाईँको जीवनमा तपाईँले रुखो महसुस गर्नुहुन्छ। चिन्ता गरेर न त तपाईँको जीवनमा तपाईँले समस्यालाई नै तपाईँले समाधान गर्न सक्नुहुन्छ, न त तपाईँले चिन्ता गरेर तपाईँको समस्या तपाईँकोले कुन कुरा चाहिराख्नु भएको छ न त्यो कुरा नै पूर्ति हुन्छ। तर चिन्ताले त अझै तपाईँको जीवनमा धेरै समस्यालाई लिएर आउँदछ। त्यही कारणले गर्दाखेरि स्पेसली हामी क्रिस्चियन जीवनमा, हामी इसाई जीवनमा, विश्वासी जीवनमा हामीले बढी चिन्ता गरेर जिउनुको साथै हामीले प्रार्थना गर्यौं, हामी विश्वासमा स्थिर भयौं, परमेश्वरलाई आज समस्याको समयमा चाहिँ हामी त्यो परिस्थितिको अवस्थामा चाहिँ हामीले प्रभुलाई धन्यवाद दिउँ भनेदेखिलाई ठुल्ठुलो आशिषहरू आज खोलिन सुरु हुँदछ। तर यदि तपाईँ र म समस्याको समयमा हाम्रो हामी परिस्थितिको बाटोहरूबाट हामी भएर जानु पर्दाखेरि हामी त्यतिखेर बढी चिन्ता गर्छौँ भनेदेखिलाई, प्रिय, न त तपाईँको समस्याको हल नै हुन्छ, न त त्यहाँबाट तपाईँ त्यो उन्मुक्त नै हुन पाउनुहुन्छ। तर झन् धेरै तपाईँलाई चिन्ता गरेर जिउनुहुन्छ भने झन् तपाईँलाई बढी त्यही विषय मात्र सोच्न मनपर्छ, अनि तपाईँ अझै समस्याको बीचबाट पनि तपाईँ अझै भित्र पस्नुहुन्छ। त्यही कारणले गर्दाखेरि हाम्रो जीवनमा हामी समस्या आउँदाखेरि चिन्ता गरेर होइन, तर प्रार्थना गरेर हामी जिउने बानी पसालौं। मलाई एकदमै मनपर्छ दोस्रो राजाको पुस्तक 20:1 म यहाँबाट 6 पढेर यहाँहरूलाई सुनाउनेछु। यहाँनिर तपाईँले बोल्ड अक्षरमा पाउनुहुन्छ हिजकियाको बिरामी, र पहिलो पदले यसरी भन्दछ, ती दिनमा हिजकिया बिरामी भएर मर्नै लागेका थिए। आमोजको छोरा अगमवक्त यसाया तिनी कहाँ आएर भने, परमप्रभु यही भन्नुहुन्छ, तेरो घरलाई ठिकठाक पार, किनभने त मर्नेछस् त निको हुने छैनस्, तब हिजकियाले भित्तातिर फर्केर परमप्रभुलाई प्रार्थना चढाए। हे परमप्रभु, सम्झना राख्नुहोस्, म तपाईँको सामान्य कस्तो विश्वास र सम्पूर्ण हृदयको भक्ति साथ हिँडेको छु र तपाईँको दृष्टिमा जे असल छ त्यो गरेको छु। अनि हिजकिया धुरु धुरु रोए। हेर्नुहोस् प्रिय, यहाँनिर अब एउटा राजा जस्तो व्यक्ति मर्नै लागेको खबर चाहिँ आमोजको छोरा अगमभक्त यसायाद्वारा चाहिँ परमप्रभुले भन्दै हुनुहुन्छ कि अब चाहिँ हिजकिया मर्नेछ, यो सन्देश त्यसलाई लगेर सुनाइदे, किनभने अब त्यो निको हुने छैन। एउटा राजा जस्तो व्यक्ति अब उसले चाहिँ एक्सपायरी डेट, अब ऊ मर्नै लागेको उसले चाहिँ खबरलाई पाउँदैछ। र दोस्रोले के भन्दछ यहाँनिर, तब हिजकियाले भित्तातिर फर्केर परमप्रभुलाई प्रार्थना चढाए। हेर्नुहोस्, एउटा राजासँग कति सम्पत्ति हुन्छ होला, अब आफै हामीले यसलाई इभ्यालुएट गर्ने हो भनेदेखि एउटा राजासँग धेरै सम्पत्ति हुन्छ। त्यति मात्र नभएर उसँग धेरै त्यो सुनहरू चाँदीहरू थियो होला, उसँग धेरै रकमहरू थियो होला। अब एउटा राजा जस्तो व्यक्ति यतिखेर ऊ चिन्ता गरेर जिउनुको सट्टा यहाँनिर के भन्दछ दोस्रो पदले, तब हिजकियाले भित्तातिर फर्केर के गरे अरे, परमप्रभुलाई प्रार्थना चढाए। राजा हिजकिया यतिखेर चाहिँ मेरो दरबार कसले चलाउने, मेरो अब राज दरबारमा आएर कसले राज गर्ने होला, अब म मरेपछि मेरो सम्पत्ति कसले प्रयोग गर्ने होला, मेरो सम्पत्ति कहाँ

आफ्नो चढाउँदैछ र तिनले भन्दछ, हे परमप्रभु सम्झना राख्नुहोस्, म तपाईँको सामान्य कस्तो विश्वास र सम्पूर्ण हृदयको भक्ति साथ हिँडेको छु र तपाईँको दृष्टिमा जे असल छ त्यो गरेको छु। अनि हिजकिया धुरु धुरु रोए। यहाँ हेर्नुहोस्, हिजकियाले यहाँ आफ्नो भित्रको मनको त्यो

समस्या सल्भ भएको, समस्या चाहिँ हल भएको त्यो कुरालाई हामी देख्न सुरु गर्छौ। तर समस्या आउँदाखेरि हामी बढी चिन्तित हुन्छौँ, बढी त्यो कुरालाई नै मात्र हामी सोच्छौँ भनेदेखिलाई अझ धेरै हामी समस्याको भित्र हामी पुग्छौँ प्रिय, अनि अझै तपाईँ र मलाई निस्कनको निम्ति

रसियाको बीचबाट भएर जानु परे तापनि हामी चिन्तामा होइन, प्रार्थना गरेर जिउने बानी बसालौं, प्रभुलाई धन्यवाद दिने बानी बसालौं, त्यतिखेर खुसी हुने बानी बसालौं, त्यतिखेर प्रभुलाई प्रशंसा गरेर धन्यवाद दिने बानी बसाल्यौं भनेदेखिलाई हाम्रो जीवनमा आएको हरेक परिस्थितिमा हामी सजिलै पनि हामी जित्न सक्छौ, हामी सजिलै

अथवा समस्याबाट उठ्न सक्छौ न त हामी त्यसलाई जित्न नै सक्छौ। अझै हामी समस्याको बीचमा पुग्छौ भने हामीलाई उठ्न गाह्रो हुन्छ। त्यही कारणले गर्दाखेरि हामी होसियार हौं, हाम्रो जीवनमा आएको परिस्थितिहरूमा समस्याहरूमा यदि हामीले राजा हिजकियाले जस्तै परमेश्वर